0: लौ तनै थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिफ लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
1: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल। सम्पर्क 0635414050 मोबाइल 98463311।
2: ए नानीको बुवा, आज त नयाँ सन्देश सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
3: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
2: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि 3 सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
3: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
2: होम डेलिभरीको पनि व्यवस्था छ।
4: सम्पर्क 3 सेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर 3 सेना। मोबाइल 98141111178 98560077178।
5: हजुर दान गरौ।
6: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
7: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
6: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ।
8: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
9: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, बागलुङ नगरपालिकामा डेंगू संक्रमणको केन्द्र बनेको छ। यही साल महिना लागे यता डेंगू संक्रमितको संख्या 200

को डेंगू तीव्र गति में फैलिएपछि जनस्वास्थ्य कार्यालयले खोजेर नष्ट गरेर अभियान सञ्चालन गराएको अधिकारीले जानकारी दिनुभयो। मनाङमा यति बेला मुख्य खाद्यान्न बालीहरूका रूपमा पाइने फापर खेतीमा व्यस्त छन्। हिमाली जिल्लाका मनाङको तल्लो भएका किसानहरू खेतमा फापरको व्यवसायमा व्यस्त देखिएका छन्। यसरी जिल्लाका विभिन्न क्षेत्रमा उवा करु उत्राउने काम समेत सम्पन्न भएको छ। नासो र चामे गाउँपालिकाका किसानहरू यति बेला फापरको बिउ छर्न तत्काल तल्लिन्छन्। चामेका युवा कृषक सेरा प्रविष्टका अनुसार चार रोपनी खेतमा लगाइएको फापर सकेको छ। यस वर्ष खेती लगाउने समयमा अत्याधिक वर्षा भएकाले फापरका खेती बिरुवाहरू राम्रोसँग हुर्कन नसकी रातो हुने गरेको उहाँले बताउनुभयो। प्राकृतिक मौसमको कारण बिउ जोगाउन समेत कठिनाइ भएको उहाँको भनाइ छ। चार पनि आनामा राम्रो उत्पादन हुँदै करिब छ मुरी फापर फल्ने गरे पनि उहाँको तुलनामा फापरको उत्पादन कम हुने हुँदा उहाँको अनुभव छ। नासो गाउँपालिकाका कृषक अधिकृत राजन कटुवाल छेत्रीका अनुसार गाउँपालिकामा अहिले फापरको बिउ छर्ने मुख्य समय हो। किसानहरू धनाराम खेतमा बिउ छर्ने काममा लागेका छन्। राष्ट्रिय तन्त्र पार्टी सुखा गण्डकी नगर समितिले विश्व युवा दिवसको अवसरमा समाधारभूत विद्यालय नर्सरीमा बुधबार 80 जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौमाया राणा कोस्ता र पार्टी जिल्ला सभापति विश्व पास्तोलाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको। विद्यालयका प्रधानाध्यापक केशवराज पौडेलले स्वागत गरेको थियो भने कार्यक्रमको उद्देश्यको सम्बन्धमा सुखा गण्डकी नगर समितिका सभापति हरिखड्काले प्रकाश पार्नुभएको थियो। अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको संयुक्त राज्य अमेरिका र इरानलाई वार्ताको टेबलमा ल्याउन र इस्लामाबादमा साझेदारी ज्ञापन पत्र एमओयूलाई अगाडि बढाउन मदत गर्न निरन्तर प्रयास गरिरहेको जनाएको छ। पत्रकारहरूसँगको साक्षात्कारमा बोल्दै पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अनराबीले पाकिस्तान वार्ता र कूटनीतिक माध्यमबाट संकट समाधान गर्न सहयोग गर्ने निरन्तर प्रयास रहेको बताउनुभयो। पाकिस्तान शान्तिका लागि आशावादी रहेको बताउँदै उहाँले तनाव बढेपछि पनि अमेरिका र इरानको वार्ता गरिरहेको बताउनुभयो। आन्द्राबीले जारी चुनौतीहरूको बावजुद इस्लामाबादले शान्ति प्रवर्धन गर्ने प्रयासहरू जारी राख्ने कुरा जोड दिँदै आइरहेको बताउनुभयो। बाँकी चुनौतीहरूको सम्भावना गर्ने उद्देश्य समाधान गर्ने उद्देश्यले सम्झना वार्ताको निरन्तरता सुनिश्चित गर्न पाकिस्तानले प्रत्यक्ष र अप्रत्यक्षबाट समस्या समाधान गर्ने उनीहरूको प्रयासलाई प्रतिरोध जारी राख्ने प्रवक्ता आन्द्राबीले बताउनुभयो। पाकिस्तानका नागरिक मन्त्री पाकिस्तानका आन्तरिक मन्त्री मोहसिन नकवी हाल इरानको भ्रमणमा हुनुहुन्छ, जहाँ उहाँले इरानी नेताहरूसँग शान्ति प्रयास र द्विपक्षीय सम्बन्धबारे छलफल गरिरहेको जनाएको छ। मलेसियामा हुने एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको खेल तालिका परिमार्जित भएको छ। यसअघि नेपालले सेप्टेम्बर 1 खेल्ने भनिएका पनि नयाँ तालिका अनुसार नेपालको खेल अगस्त 31 हुनेछ। समूह एक पहिलो खेल भन्ने खेलमा बहराइनको सामना गर्नेछ। यो समूहमा यी दुवै सँगै हङकङ आयोजक मलेसिया र साउदी अरेबिया छन्। समूहमा युएई ओमन कुवेत कतार र सिङ्गापुर छन्। नेपालको सेप्टेम्बर 3 मलेसिया, सेप्टेम्बर 6 साउदी अरेबिया र सेप्टेम्बर 8 हङकङसँग प्रतिस्पर्धा गर्नेछ। दुवै टोलीको शीर्ष दुई टोली सेमी फाइनलमा प्रवेश गर्नेछ। प्रतियोगिताको विजेताले आगामी वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले सन्दीप लमिछानेको कप्तानीमा 14 सदस्य टोली घोषणा गरिसकेको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रन बागलुङ 3.0 कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लबहरूको व्यवस्थापनमा लियो क्लब्स अफ बागलुङ काली गण्डकीको आयोजनामा बुधबार प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिकाको पन्देरको प्रेसद्वारदेखि कुण्डली स्थित शालिग्राम संग्रहालयसम्म दौड प्रतियोगिता भएको। प्रतियोगितामा 26:25 निर्धारित दूरी पार गरेर बादल कार्की प्रथम हुनुभएको छ।

हामी सबैसँग यही शुक्लाघाटलाई गीत समाचारको अन्त्यमा सन्ध्यामा प्रश्नोत्तरका शीर्षकका रूपमा एउटा आफ्ना पार्टी वैकल्पिक शक्ति मात्र नभई देशलाई निर्भर निर्विकल्प शक्ति बन्नुपर्ने राष्ट्रका शक्ति लागि चाहेको हो। राजीनामासँगै गुजरात प्रदेश सरकारबाट काङ्ग्रेस पाइयो अनि एमाले नेता पौडेल जोडिएको सम्पत्ति शुद्धिकरण मुद्दा मामबाटलाई निशर्त रिहा गर्ने आदेश। स्वास्थ्य विभागबाट 187 प्रकारका औषधि हटाइयो। अब 1102 औषधि मात्र पाइने बोली गण्डकी जलविद्युत आयोजना सरकारले बनाउने नदेखिएको सरकार र समितिको उद्धार। शुक्ला गण्डकी दर्शन केन्द्रमा प्रतिशोधी स्थापना गर्न नगरपालिकाद्वारा जिल्ला कुन कार्यालय पठाउन पर्छ। अमेरिका इरानलाई पार्टीको टेबलमा ल्याउने प्रयास गरिरहेको पाकिस्तानको भनाई र एसिसी प्रिमियर कप खेलताडीका परिमार्जित नेपालको पहिलो खेल अगस्त 31 मा

0: अवस्था हामीलाई तिनजेलसम्म साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्लानन्दकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण उनीसँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सकिन्छ बिहान 6 बजेको कायाकै रेन शुक्लाकण्डकी एफएम 97.6 छमेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklakandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143778, इमेल neweshsukl@gmail.com।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
4: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समीर कटेज दाईको होटल टाइटानिक छ, गोमगोबु बसपार पछाडिपट्टि।
4: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटानिक, गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
6: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
11: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
11: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
14: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
15: दीर्घायु फर्निचर शोरूम।
16: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
16: दीर्घायु फर्निचर शोरूम दिलीगौडा त नहुँ।
15: प्रोप्राइटर लक्ष्मी राज वाग्ली। फोन नम्बर 0865709604। मोबाइल नम्बर 98460261268।
16: 98560261268।
18: प्रसन्न, होमवर्क देखाउ त।
19: हस् टिचर।
18: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
19: टिचर, मेरो मामीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ। अरे म होमवर्क यही कपीमा गर्छु।
18: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
20: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज ग्याजेट्स, सोहो रेनको बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0564144484, मोबाइल 98560333484 र 98560667988।
21: शुक्ला गण्डकी एफएम 97.6।
22: शुक्ला गण्डकी टाइम चेक।
23: यति बेला बिहानको ठिक 6 बज्यो।
24: डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी, हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
25: एयरटेल अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
26: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
27: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
26: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
28: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
29: फोन 0556-94-33, 94-55।
30: काया कैरनमा अब खबरको सिलसिला। प्रतिनिधि सभा बैठकमा सांसदहरूको अनुपस्थितिलाई आलोचना हुन थालेको छ। संसदको प्रमुख काम कानून निर्माणकै लागि बसेको बैठकमा धेरैको अनुपस्थिति देखिएपछि संसदको प्रभावकारितामाथि समेत प्रश्न उठेको छ। प्रतिनिधि सभाको अस्ति मंगलबारको बैठकमा खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या नै पुगेन। राष्ट्रोपाका सचेतक प्रकाश चन्द्र परियार भन्नुहुन्छ, हामी निर्मम समीक्षा गर्छौ, आत्मआलोचना गर्छौं र संसदमा आउँदा दिनमा यस्तो अवस्था आउन नदिन पूर्व तयारी र सबै सांसद जिम्मेवार बनाउन सबै प्रकारका निर्देशन गर्छौ। सांसदको मूल्यांकन प्रणालीलाई पनि थप कडाई गर्छौ। यस्तै कांग्रेसका सचेतक निष्कल राईले सदनमा पर्याप्त छलफल गर्नुपर्छ, सरकारको बिजनेसमा सत्ता पक्षका साथीहरू नै अनुपस्थित हुनुपर्ने किन भनेर प्रश्न उठाउनु भएको छ। हाम्रा कुरा सुनवाई नभएकाले सरकारसँग हाम्रा सांसद डिमोरलाइज पनि हुनुहुन्छ, हाम्रो अनुपस्थितिका लागि सत्तापक्ष जिम्मेवार रहेको उहाँको भनाई छ। यसैबीच प्रतिनिधि सभा अन्तर्गत गठित 12 समिति मध्ये धेरै काम कारवाहीमा प्रश्न उठ्न थालेका छन्। 12 संसदीय समिति मध्ये सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्ष कांग्रेसले गरेको छ, अरू सबैमा सत्तारूढ़ रासोपाको नेतृत्व रहेको खबर कान्तिपुरले लेखेको छ।
0: सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेका बेला स्वास्थ्य उपचार गराउनु भन्दै विदेश पुग्नुभएका पूर्व प्रधानमन्त्री एवं कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी एवं पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवा अझै नेपाल फर्किनु भएको छैन। पूर्व सभापति देउवा भने कांग्रेस इतर पक्षको भेलामा समेत सहभागी हुने गरी आज नेपाल आउन लागेको कांग्रेस नेताहरूले बताएका छन्। पूर्व प्रधानमन्त्री देउवा फागुन 13 त्रिभुवन विमानस्थलबाट सिंगापुर उड्नु भएको थियो भने त्यसैता उहाँ विदेशमै हुनुहुन्छ। पूर्व परराष्ट्र मन्त्री राणा फागुन 21 गते त्रिभुवन विमानस्थलबाटै दिल्ली प्रस्थान गर्नुभयो। दुवैले आफूहरू स्वास्थ्य उपचारका क्रममा रहेको बताएका छन्, तर कुन देशमा कुन अस्पतालमा कुन रोगको विषयमा उपचार भइरहेको भनेर खुलाएका छैनन्। दुवैजना शुरूमा सिंगापुर र त्यसपछि हङकङ पुगेको बताइन्छ। कान्तिपुरमा खबर छ। यसैबीच कांग्रेसको संस्थापन पक्षले पार्टीको आधिकारिकता सम्बन्धी फैसलामा सर्वोच्च अदालतले निष्ठा प्रदान गरेको विषयमा असन्तुष्टि जनाएको छ। गएको आइतबारदेखि पार्टी कार्यालय सानेपामा चलिरहेको केन्द्रीय कार्यसमिति बैठकमा हिजो आफ्नो धारणा राख्दै महामन्त्री गुरूराज घिमिरेले निर्वाचन आयोगले सुनवाईको मौका नदिएको आधारमा सर्वोच्चले निष्ठा दिनु तथ्यसँग मेल नखाने जिकिर गर्नुभयो। नयाँ पत्रिकामा खबर छ।
30: विधान महाधिवेशन वा महाधिवेशन प्रतिनिधि परिषद अधिवेशनबाट एमालेको नेतृत्व पुनर्गठन गर्नुपर्ने महासचिव शंकर पोखरेलको प्रस्तावलाई अध्यक्ष केपी शर्मा ओलीले होल्ड गर्नुभएको छ। नेतृत्व पुनर्गठनबारे अध्यक्ष र महासचिव बीच मतभेद देखिएपछि चुनाव समीक्षा प्रतिवेदन थाती राखिएको छ। एमाले गएको फागुनको चुनावी समीक्षाका लागि उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गएको जे 10 जेठमा कार्यदल गठन गरेको थियो, त्यसको प्रतिवेदन लेख्ने जिम्मा महासचिव पोखरेलले पाउनु भएको थियो। पोखरेलले लेखेको करिब 100 पेजको प्रतिवेदनमा नीति र नेतृत्व पुनर्गठनका लागि विधान महाधिवेशन वा महाधिवेशन प्रतिनिधि परिषद अधिवेशनको विकल्प अघि सारिएको थियो, त्यसमा ओलीको गम्भीर असहमति रहेको एक पदाधिकारीले बताएका छन्। महासचिव पोखरेलले तयार गरेको प्रतिवेदनमा सरकारको काम र क्रियाकलापका कारण आजको संकट उत्पन्न भएकाले पार्टीको मुख्य नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्छ उल्लेख गरिएको ती पदाधिकारीले बताएका छन्। प्रदेश र काठमाडौँमा गरी 11 भेलाबाट प्राप्त सुझाव प्रतिवेदनमा समेटिएको ती पदाधिकारीको भनाइरहेको खबर कान्तिपुरले छापेको छ।
0: कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरिएको छ। हिजो कोशी प्रदेश सरकारमा कांग्रेसबाट सहभागी मन्त्रीहरूले मुख्यमन्त्री हिक्मत कुमार कार्की समक्ष राजीनामा दिएपछि कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको हो। कोशी प्रदेशमा केन्द्रीय नेताहरूले गरेको सहमति अनुसार नेकपा र एमालेको सरकार बन्ने जनाइएको छ। सरकार गठन गर्ने विषयमा सहमति भए पनि मन्त्रालयका विषयमा अझै दुई दलबीच सहमति हुन नसकेको नेताहरूको भनाइ छ। यसैबीच नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अन्तर्गत लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले आउँदो भदौ 1 विश्वासको मत लिने हुनुभएको छ। भदौ 1 बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने तय भएको भनिएको छ। आचार्यले भदौ 1 प्रदेशसभा बैठकबाट स्पष्ट बहुमत गर्ने देखिन्छ। अहिलेसम्म उहाँको पक्षमा 48 मत सुरक्षित जस्तै देखिएको छ। कुल 83 सांसद संख्या रहेको प्रदेशसभाको बहुमत संख्या 42 रहेको खबर नागरिकमा छ।
30: सरकारले आजदेखि वर्षभरि सहुलियत पसल सञ्चालन गर्ने भएको छ। सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत विगतमा चाडपर्व लक्षित गरी सञ्चालन हुँदै आएका सहुलियत पसल यसपटक कम्पनीको 7 वार्षिक उत्सवको अवसर पारेर वर्षभरि सञ्चालन गर्न लागि हो। चाडपर्वका बेला खाद्यान्नको खपत बढ़ने र बजार मूल्य समेत बढ़ने भएकाले सरकारले विगतमा 10 तिहार र 6 सम्म सहुलियत पसल सञ्चालन गर्दै आएको थियो। गएको वर्ष भदौ 30 गतेदेखि चाडपर्व लक्षित सौदे पसल सञ्चालन गरिएको थियो। नवयुवा आन्दोलनका कारण कुनै औपचारिक कार्यक्रम नगरी गएको वर्ष सौदे पसल शुरू गरिएको थियो। यसपटक भने गएको वर्षको तुलनामा करिब एक महिना अघि नै पसल सञ्चालन गर्न लागि हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिल्लीराज लम्सालले उपभोक्तालाई महँगीबाट राहत दिन तथा बजारमा खाद्यान्नको मूल्य नियन्त्रण गर्ने उद्देश्यले वर्षभरि नै सहुलियत पसल सञ्चालन गर्न लागि बताउनुभयो। निम्न आय भएका उपभोक्तालाई सहज गर्नको लागि चाडपर्व शुरू हुनु अघि नै पसल सञ्चालन गरिएको उहाँको भनाई छ। कम्पनीले यसपटक सबै खाद्यान्नमा प्रति किलो वा प्रति लिटर 5 रूपियाँ छूट दिने निर्णय गरेको छ। चामल, दाल, तेल, चिनी र नुन लगायतका वस्तुमा यो छूट लागू हुनेछ। कारोबार दैनिकमा खबर छ। काया कैरनमा विद्युतीय गाड़ीको आकर्षण बारेको जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सांसदहरूको बैठकमा अनुपस्थित देखिएपछि संसदको प्रभावकारितामाथि प्रश्न, सार्वजनिक सरोकारका मुद्दामा संसदीय समितिहरू पनि निष्क्रिय, सम्पत्तिमाथि प्रश्न उठिरहेका बेला देउबा 5 महिनाको विदेश बसाएपछि आज फर्कदै सरकारले आजदेखि वर्षभरि सौलित पसल सञ्चालन गर्ने लगायतका खबर प्रस्तुत
5: गर्यौं। नेपालमा मृत्युपछि हुने अंगदान न्यून संख्यामा मात्र प्रत्यारोपण हुने गरेको छ। मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंगदान गर्न सकिने कानूनी व्यवस्था भए पनि अहिलेसम्म 9 जना मृतदाताबाट मात्र 23 अंग प्रत्यारोपण सम्भव भएको छ। तीमध्ये 17 मृगौला, 5 कलेजो र एउटा संयुक्त कलेजो मृगौला प्रत्यारोपण गरिएको छ। नेपालमा ब्रेन डेथ भएकै व्यक्तिबाट हुने अंग प्रत्यारोपण शुरूआत 2017 मृगौला प्रत्यारोपणबाट भएको थियो। त्यसैदा सीमित संख्यामा मस्तिष्क मृत्यु भएका दाताबाट अंक प्रत्यारोपण भइरहेको छ। यसलाई नियमित र व्यापक कार्यक्रमका रूपमा विस्तार गर्ने भने चुनौती देखिएको छ। कलेजो तथा मृगौला प्रत्यारोपण विज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठका अनुसार एकजना मृत अंगदाताबाट 8 बढ़ी बिरामीको ज्यान बचाउन सकिन्छ। उहाँले मृत्युपछि अंगदान गर्न र प्रत्यारोपण गर्न सके धेरै बिरामीलाई राहत हुने बताउनुभयो। डाक्टर श्रेष्ठले नेपालमा जीवित दाताबाट हुने मृगौला तथा कलेजो प्रत्यारोपण सेवा विस्तार हुँदै आएको भने जानकारी दिनुभयो। यस्तै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर कल्पना कुमारी श्रेष्ठले नेपालमा प्रत्यारोपण सेवा विस्तार भइरहे पनि मृत्युपछि हुने अंगदानलाई अझै प्रभावकारी रूपमा अघि बढ़ाउन नसकिएको बताउनु भएको छ। उहाँले दाताको समयमै पहिचान गर्ने, परिवारसँग संवेदनशील संवाद गर्ने र प्राप्त अंग सुरक्षित रूपमा सम्बन्धित बिरामीसम्म पुर्याउने व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड़ दिनुभएको छ। मृत्युपछि हुने अंगदानका लागि जनचेतना पर्याप्त मात्रामा हुँदैन। कार्यकारी निर्देशक डाक्टर श्रेष्ठले सम्भावित दाता पहिचान गर्ने, अस्पताल स्तरीय संयन्त्र, सघन उपचार सेवा, दक्ष स्वास्थ्यकर्मी, प्रत्यारोपण समन्वयकर्ता, अंग निकाल्ने तथा सुरक्षित राख्ने प्रविधि, छिटो स्थानान्तरण गर्ने व्यवस्था र राष्ट्रिय स्तरको पारदर्शी अंग वितरण प्रणाली आवश्यक हुने बताउनुभयो। आजको गोर्खा पत्रमा खबर छ।
4: नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 लक्षित गर्दै बैंक तथा बीमा कम्पनीले गाड़ीको कर्जामा विशेष ब्याज दर तथा विभिन्न सहुलियतपूर्ण योजना सार्वजनिक गरेका छन्। ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक र मुक्तिनाथ विकास बैंकले अटो कर्जामा आकर्षक ब्याज दर तथा अरू सुविधा सहितका योजना ल्याएका हुन्। बैंकहरूले आधार दरमा कम प्रिमियम जोडेर अटो कर्जा उपलब्ध गराउनेदेखि कर्जा प्रक्रियामा सहजीकरण गर्ने र विभिन्न शुल्कमा छूट दिने योजना अघि सारेका छन्। काठमाण्डुको भिरकुटी मन्दिरमा चलिरहेको एक्सपोको दोस्रो दिन बाइक तथा गाड़ीमा आकर्षण देखिएको छ। गएको मंगलबार अस्तिदेखि शुरू भएको एक्सपोको पहिलो दिन 29,000 भन्दा बढ़ीले अवलोकन गरेका थिए भने दोस्रो दिन हिजो 26,000 भन्दा धेरैले मेला अवलोकन गरेको आयोजकले जनाएको छ। नयाँ प्रविधि, आकर्षक डिजाइन र विद्युतीय गाड़ीप्रति बढ़दो आकर्षणसँगै एक्सपोमा राखिएका विभिन्न ब्राण्डका गाड़ीबारे अवलोकनकर्ताले चासो देखाएका छन्। नेपालमा बढ़दो विद्युतीय तथा नयाँ प्रविधियुक्त गाड़ीप्रतिको आकर्षणलाई केन्द्रमा राखेर आयोजना गरिएको एक्सपोमा विभिन्न ब्राण्डका गाड़ीहरू प्रदर्शनीमा राखिएका छन्, जसका कारण अहिले एक्सपोमा नयाँ गाड़ी हेर्न र त्यसबारे जानकारी लिन पुग्नेहरूको चहल पहल बढ़ेको छ। विभिन्न ब्राण्डले आफ्ना नयाँ मोडल, फिचर, प्रविधि, मूल्य तथा सेवाबारे उपभोक्तालाई जानकारी दिइरहेका छन्। कतिपय स्टलमा गाड़ीको डिजाइन र प्रविधिबारे जानकारी लिने तथा नजिकबाट अवलोकन गर्ने दर्शकको भीड़ देखिन्छ। नाइमा मोबिलिटी एक्सपो अवलोकन गर्न आएका केही नागरिकको अनुभव अबको पालोमा।
6: मेरो नाम सन्देश मानसिंह बस्नेत। अब इन्धनमा अब नेपाल जलस्रोतको धनी इलेक्ट्रिसिटी प्रोडक्सन एकदम राम्रै गरिरहन्छ। त्यो इलेक्ट्रिसिटीलाई चाहिँ ग्रिन एनर्जी होइन, ग्रिन एनर्जीलाई किन सस्तो उसमा उपयोग नगर्ने भनेर नै मलाई लाग्छ इभी प्रति आकर्षित भएको देखिन्छ। पेट्रोल हाल्नुको सट्टा अलिकति अब अहिले 200+ नै छ पेट्रोल, त्यो सट्टा त इभी युनिटको 13-14 रुपियाँ तिरेर नै आफ्नो गाडी चलाउँदा फेरि धेरै सस्तो पर्यो नि त। त्यही भएर अलिकति अपरेसनमा चाहिँ सस्तो हुने भएर अहिले इभी प्रति आकर्षित भएको मैले चाहिँ पाइएको छ।
7: मेरो नाम रमेश पोखरेल, म त खास स्कुटी हेर्न आएको थिएँ र यसो यो गाडीहरू बढी आएको रहेछ यहाँ, त्यो यसो बुझौँ भनेर खास आएको थियो। जस तपाईँ नयाँ नयाँ आएको छ, राम्रो रहेछ। एबीमा चाहिँ बस आएको छ, त्यो चाहिँ राम्रो लाग्यो मलाई चाहिँ, किनभने ठुलो गाडी आएको छ, एबी गाडी आएको हुनाले त्यो चाहिँ अब राम्रो हुन्छ जस्तो लाग्छ। खर्चको हिसाबले चाहिँ अब पेट्रोल डेली हाल्नुपर्ने भएको हुनाले चाहिँ यही ठिक लाग्छ। अब पछि हेरौँ के कस्तो हुन्छ, पछि थाहा हुन्छ दादा।
8: मेरो नाम तुलसी प्रसाद ने हो भने, अब नयाँ नयाँ किसिमको टेक्नोलोजीहरूलाई यहाँ पस्किया देखेँ, इलेक्ट्रिक भेहिकलहरूमा स्कुटीहरूदेखि लिएर बाइक गाडीहरू, मलाई यो एउटा दुइटा गाडीहरू पनि मन पर्यो। चढी रहेको गाडीलाई एक्सचेन्ज गरौँ कि भनेर हुन्डाईको गाडी ऊ गरेर मैले यो टिटोन, यो निसानको टिटोन गाडी एउटा अलिकति मलाई त्यो राम्रो लाग्यो, विस्तृत रूपमा त्यसको बुझेँ। अरू चाहिँ यस्तो होस्मा अब विद्युतीय गाडीमा आकर्षण बढ्नु नै पर्छ, बढेको राम्रो पनि हो, तर हाम्रो नेपालमा भर्खर भर्खर यो आएको अवस्था छ। अब यो 5-7 वर्षपछि यसको जुन ब्याट्री वारेन्टी ग्यारेन्टी अथवा ब्याट्री जान्छ अनि ब्याट्री फेर्नु पर्छ भन्छन्, अनि त्यसको मूल्य चाहिँ अलि चर्को पर्छ भनेको हुनाले मैले चाहिँ आफू चढिरहेको म चाहिँ पेट्रोल गाडी चढ्छु। दिनभरि हिँड्न पर्ने धेरै मुभ गर्ने मान्छेहरूलाई पेट्रोल यो इन्धन बचाउने हिसाबले इलेक्ट्रिक गाडी राम्रो पनि हो।
9: मेरो नाम राम बहादुर विष्ट। पेट्रोल डिजल पेट्रोलले अहिले धेरै दुःख दिएको हुनाले अनि ब्याट्रीमै जाउँ, नेपालको प्रडक्ट नेपालको इन्धन चलाउँ भन्नेतिर सबैको सोच त्यस्तै छ जस्तो लाग्यो मलाई। मेरो अलरेडी 2-3 वर्षदेखि गाडीहरू छन् इलेक्ट्रिक, म नयाँ नौलो के आयो भनेर आएको हो। म चाहिँ यो विशेष बस हेर्न आएको हो, मसँग माइक्रोहरू छ अनि सानो गाडीहरू पनि छ, ठुलो गाडी चाहिँ छैन, बस चाहिँ छैन, त्यही भएर यो दुईवटा बस स्पेसली हेर्न आएको हो।
10: यो ललित सिरिज हो, अब भनेको विद्युत युग चाहिँ हो, तर यसमा गाडी भर पर्नुहुन्छ। जसरी चाहिँ हामी चाहिँ बाटोमा बसेर चाहिँ घन्टौँ चाहिँ तपाईँको चार्जिङमा बस्नु पर्यो भने त राम्रो भएन, त्यसले गर्दाखेरि त्यो हिसाब किताबमा हेर्दा अझ पनि इन्धनमा चाहिँ मान्छेहरू छन्। तर चाहिँ अबको युग भनेको विद्युत युग हो, तर यो भरपर्दो खालको हुनु पर्यो गाडी। तपाईँको अझै पनि नेपालीको इन्कमको हिसाब किताब त हरेक हिसाब किताब चाहिँ 4-5 गाडीमा अझै पनि नेपालीको पहुँच पुग्ने सम्भावना अहिले तत्काल देखिन्न। बरु चाहिँ यो सिभिल ट्रान्सपोर्टेसन चाहिँ व्यवस्थापन राम्रो गरिदिनुपर्छ सरकारले।
4: नाइमा मोबिलिटी एक्सपो र विद्युतीय गाडीको विषयमा विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
12: जमिनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
11: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा फायर्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। गएको हप्तासम्म 10 लाख भन्दा बढ़ी डीम्याट खाता बच्चाका नाममा खोलेका छन्। बच्चा जन्मेको केही दिनमै धेरै अभिभावक डीम्याट खाता खोल्न आउने क्रम जारी रहेको बैंक र ब्रोकर कार्यालयका कर्मचारीहरू बताउँछन्। अहिले प्राथमिक शेयर निष्कासन आईपीओमा शेयर हालेमा चिट्ठा विधि अन्तर्गत कम्तीमा 10 किता शेयर पर्न सक्ने सम्भावना भएकाले धेरैजनाको नामबाट शेयर भर्दा कुनै न कुनैमा त पर्ला नि भन्ने उद्देश्यले बच्चा जन्मना साथ अथवा 18 वर्ष नपुग्दै खाता खोल्न आउने क्रम बढ़ेको आर्यतारा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटीजका ब्रोकर नम्बर 57 का संचालक रामचन्द्र भट्टराईले बताउनुभयो। 18 वर्षभन्दा कम उमेरका बालबालिकाको नाममा खाता खोल्न पाइने कानूनी व्यवस्था नै छ। बच्चा 18 वर्ष नपुग्दासम्म अभिभावकको संरक्षकत्व, बैंक खाता र डीम्याट खाता खोल्न पाइन्छ। खातावाला बालक 18 वर्ष पुगेपछि उसले आफै खाता पूर्ण रूपमा सञ्चालन गर्न पाउँछ। न्यूनतम 10 किता शेयर सबैलाई वितरण गर्नुपर्ने व्यवस्था पनि नाबालकका नाममा डीम्याट खाता खोल्ने र आवेदन दिने क्रम बढ़ेको सीडीएससीको तथ्याङ्कले पनि देखाउँछ। यसैबीच विद्यालय जाने उमेरमै नगद बचत गर्न सिकेका इलामको रोङ गाउँपालिकाका बालबालिका अहिले त्यही रकमबाट शेयर खरिद गरेर लगानीकर्ता बनेका छन्। गाउँपालिकाले बालबालिकाहरूलाई विद्यालयमा टिकाउने उद्देश्यले शुरू गरेको कार्यक्रमले विद्यार्थीलाई शेयरधनी बनाएको छ। बाल बचत अहिले पुँजी बजारसम्म विस्तार भएको खबर कान्तिपुर दैनिकमा छ।
4: अब विदेशको खबर। चीनका पूर्व प्रधानमन्त्री झू रोङजीको 97 वर्षको उमेरमा निधन भएको छ। उहाँले सन् 1998 सन् 2003 5 वर्ष चीनको दोस्रो सर्वोच्च कार्यकारी पद सम्हाल्नु भएको थियो। झू रोङजीले चीनलाई विश्व व्यापार संगठनमा प्रवेश गराउन र विश्व व्यापारको प्रमुख शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ। उहाँको कार्यकालमा चीनिया उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, विदेशी लगानी आकर्षित गर्ने तथा राज्य स्वामित्वका घाटामा रहेका उद्योग सुधार गर्ने महत्वपूर्ण आर्थिक सुधारहरू अघि बढ़ाएका थिए। उहाँले स्थानीय स्तरमा रहेको कर सम्बन्धी अधिकार केन्द्र सरकारतर्फ सार्ने, कमजोर सरकारी उद्योग बन्द वा निजीकरण गर्ने र घर स्वामित्वलाई प्रोत्साहन गर्ने नीतिहरू अघि सार्नु भएको थियो। यी कदमले चीनलाई तीव्र आर्थिक वृद्धि हासिल गर्दै विश्वकै ठूलो उत्पादन केन्द्र मध्ये एक बन्ने आधार तयार गरेको मानिन्छ।
5: अब खेल खबर। अर्जेन्टिनी फुटबल टोलीका कप्तान लियोनल मेसीले पिता जर्ज मेसीको निधनपछि भावुक बन्दै फुटबलबाट सन्यास लिने संकेत गरेका छन्। पिताको निधनपछि पहिलोपटक आफ्नो भनाई सार्वजनिक गर्दै उनले अब आफूले कति समयसम्म फुटबल खेलिरहने हो भन्नेमा नै निश्चित नरहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत भावुक सन्देश लेख्दै मेसीले भनेका छन्, बुबा अब आफूहरू माझ हुनुहुन्न भन्ने कुरा अझै विश्वास गर्न कठिन भइरहेको छ। फेरि कहिल्यै बुबालाई देख्न र कुरा गर्न नपाउने कुरा सोच्दा निकै गाह्रो भइरहेको उनले बताएका छन्। उनले फुटबल करियरलाई लिएर समेत अनिश्चितता व्यक्त गरेका छन्। मेसीले भनेका छन्, आफूले जीवनभर फुटबल खेले पनि अब धेरै समयसम्म फुटबल खेलिरहने हो कि होइन भन्नेमा आफू निश्चित छैन। मेसीले यस क्रममा पछिल्लो विश्वकपका भावनात्मक क्षण पनि सम्झिएका छन्। विश्वकप शुरू हुनुभन्दा केही दिन अघि उनका पिताको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। पिता जर्जले मेसीलाई आफ्नो अन्तिम विश्वकप खेल्न आग्रह गरेका थिए। पिता विश्वकपमा उपस्थित हुन नसके पनि आफू फाइनलसम्म पुग्ने र त्यसपछि पितालाई खेल हेर्न ल्याउने आशा मेसीले गरेका थिए। अर्जेन्टिना फाइनलसम्म पुग्यो तर जर्ज मेसी मैदानमा पुगेर छोराको खेल हेर्न भने सकेनन्।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। गएराती देशका पूर्वी भेगका केही ठाउँहरूमा सामान्य वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेष गरी कोशी र बागमती प्रदेशका हिमालय तथा पहाड़ी क्षेत्रमा पानी परेको छ। बिहान भने खासै पानी परेको छैन। आज राति गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका एक दुई ठाउँमा अति ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ। कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँ तथा मधेश र सुदूरपश्चिम प्रदेशका तराई भागमा पनि मध्यमसम्मको पानी पर्न सक्ने महाशाखाले जनाएको छ।
5: बालबालिकाहरूलाई कमैया श्रमिक वा कमलरीका रूपमा राख्न नपाइने भनी स्पष्ट कानूनी प्रतिबन्ध लगाउने गरी विधेयक संसदमा दर्ता भएको छ। सरकारले संघीय संसदको प्रतिनिधि सभामा दर्ता गरेको बालबालिका सम्बन्धी ऐन 2075 संशोधन गर्न बनेको विधेयकमा नयाँ व्यवस्थाका रूपमा बालबालिकालाई कमैया श्रमिक वा कमलरीका रूपमा राख्न नपाइने विषय राखेको छ।
4: नेपालबाट गएको आर्थिक वर्षमा 12.5 अर्ब रूपियाँको अलैंची निर्यात भएको छ। यो अहिलेसम्मकै बढ़ी हो। पूर्वी जिल्लाका पहाड़ी जिल्लामा अलैंची खेती र उत्पादन धेरै हुन्छ। उत्पादित अलैंची सबैजसो मेची भन्सार कार्यालय भएर निर्यात हुने गरेको खबर नागरिक दैनिकले लेखेको छ।
5: धितोपत्रको सार्वजनिक निष्कासन गर्दा त्यसको मूल्य निर्धारणमा कम्पनीको वास्तविक मूल्यलाई आधार बनाइने भएको छ। नियामक धितोपत्र बोर्डले हिजो सार्वजनिक गरेको प्राथमिक पूँजी बजार सुधार नीति 2083ले धितोपत्रको मूल्यलाई वैज्ञानिक र बजारमा आधारित बनाउन कम्पनीको वास्तविक मूल्य सहितको बजारको माग र अन्तर्राष्ट्रिय अभ्यासमा आधारित प्रणालीमा रूपान्तरण गर्ने नीति लिएको छ।
4: 8 वर्ष यता विभिन्न कारणले अड्किएको संघीय निजामती सेवा ऐनको मस्यौदा 55-30 को प्रावधान राखेर टुंगो लगाइँदैछ। अर्थ मन्त्रालयले दोहोर्याएर 55-30 को प्रावधानलाई सहमति दिएको छ। यो भनेको 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने प्रस्ताव हो।
5: छिन्चु जाजरकोट सड़क खण्ड अन्तर्गत सल्यानको बनगाड कुमिण्डी नगरपालिका एकमा जीप भेरी नदीमा खस्दा दुईजना बेपत्ता भएका छन्। दुईजना भने पौडिएर जोगिएका खबर आजको नयाँ पत्रिकामा छ।
4: सम्पत्ति शुद्धिकरण सम्बन्धी अर्को मुद्दामा विशेष अदालतले व्यवसाय दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्ष थुनामा पठाउन आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले भट्ट र अग्रवाललाई पूर्वपक्ष थुनामा राख्न आदेश दिएको हो।
5: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले देशभरका सरकारी निकायमा प्रयोग हुने निवेदनको ढाँचामा एकरूपता कायम गर्न सरकारी कार्यालयहरूमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरेको छ।
4: विदेशी नागरिकको नेपाल बसाई अनुशासित र नियम संगत बनाउन सरकारले नियमित अनुगमन गर्ने भएको छ। नेपालमा बस्ने अनुमति पाएका विदेशी नागरिकको सुविधा तथा उनीहरूका चालचलन तथा गतिविधिमाथि सूक्ष्म निगरानी गर्दै गलत क्रियाकलाप गरेको पाइएमा देश निकाला गर्नेसम्मको नीतिलाई सरकारले अवलम्बन गर्ने भएको हो।
5: एनसेल आजियाटाको शेयर बिक्री विवाद तथा स्मार्ट सेलको 4.60 अर्ब रूपियाँ बराबरको लिलामी प्रकरणमा 22 जना विरूद्ध मुद्दा दायर भएको छ।
4: काया कैरनमा अब पालो उखानको
5: रित्तो गोजी भारी मन
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: बैठकमा सांसदहरूको अनुपस्थिति देखिएपछि संसदको प्रभावकारितामाथि प्रश्न। सार्वजनिक सरोकारका मुद्दामा संसदीय समितिहरू पनि निष्क्रिय।
4: सरकारले आजदेखि वर्षभरि सहुलियत पसल सञ्चालन गर्ने। खाद्य तथा व्यापार कम्पनीको बिक्री कक्षबाट सबै खाद्यान्नमा 5 रूपियाँ छूट पाइने।
5: गाड़ीहरूको प्रदर्शनी नाइमा एक्सपोमा बैंक तथा बीमाको अफर र सस्तो ब्याज मोटरसाइकल र साना गाड़ीमा आकर्षण।
4: चीनका पूर्व प्रधानमन्त्री झू रोङजीको 97 वर्षको उमेरमा निधन। चीनलाई विश्व व्यापारको प्रमुख शक्तिको रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान।
5: र पिताको निधनपछि भावुक मेसी फुटबलबाट सन्यासको संकेत।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब छ बास शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। संसदमा हाजिर गरेर टाप कस्ने सांसद र सामान किनेर बिल लिँदा उपहार पाउने सरकारी कार्यक्रमसँग यो कार्टुनलाई जोड़िएको छ। यहाँ अर्थ मन्त्रालयको दृश्य छ। टेबुलको टेलिफोनको घण्टी बजेपछि एकजना कर्मचारीले फोन उठाएर अर्कोतिर हेरेर भन्दैछन्, सांसदज्यूको फोन, संसदमा बसे बापत नि जित्ने चिट्ठा राखेर प्रोत्साहन दिनु पर्यो रे। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
0: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ ए भाइ? कहाँ हो?
1: हजुर हजुर, सेरिदाको मग्याम चिसा पानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडि पट्टि।
0: हजुर, काठमाडौँ दोलेगौंडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
3: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
4: दोलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल टीजी क्याफे को भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफे को भवन, प्रोपाइटर कुल बहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560634881 र 9860447580।
1: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
2: होइन, कति पुन मोबाइल भन्दै कराएको?
1: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
2: कहाँ छ पुन मोबाइल?
1: यही दुलेगुडामा तरकारी पसलको आधैमा छ।
0: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्, 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
0: प्रोपाइटर हेमराज पुन, मोबाइल 9891974888 र 9948484000।
5: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
6: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
5: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
6: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
5: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
6: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
5: पुराना सुनसँग नयाँ गहना साथ नसकिने,
6: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
5: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ।
0: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा,
5: मोबाइल नम्बर 9821652067, प्रोपाइटर बुद्धि बहादुर विश्व।
7: सोखरमा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस् सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स।
8: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
9: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
8: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
7: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9846026617 र 9161638981।
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
11: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
10: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। होइन हतार छ, पछि आउँदै गरौला है।
12: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
12: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
13: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम, दिलीगौडा त नहुँ।
12: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709604, मोबाइल नम्बर 9847061268,
10: 9850602068।
14: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
15: तर महँगो होला नि?
14: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
16: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
17: बाराही अल्मुनियम, अब युपीभीसी को साथमा।
16: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
17: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144411, मोबाइल 9855229038 र 9800282938।
18: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
19: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
18: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
20: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गर गहना,
18: पुराना गर गहना सँग नयाँ साथफेर,
20: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
18: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602609।
21: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
22: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
21: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
22: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर छौ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
21: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, सुक्लागण्डकी चार, दुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811996902।
3: कता हिँडेको आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
15: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
23: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
15: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
24: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
25: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
3: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार।
25: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0635414194, मोबाइल 9856620630।
24: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
26: शुक्ला गण्डकी एफएम 97.6।
27: उहाँहरूले भन्नु पर्यो यो कुरामा साथ दिनुहोस् भन्नु पर्यो, साथ दिने वातावरण बनाउनु पर्यो। त्यसो हुँदाखेरि कति पक्षले अथवा अरूले विरोध मात्रै गरेको छैन, उहाँले राम्रो काम गर्नुहुने हामी नै हो, राम्रो काम गर्नुहुन्छ गर्नुभयो भनेर हामी नै हो। उहाँलाई उहाँहरूले गरेका राम्रा कामहरूको पनि प्रचार गर्न सक्ने अथवा चाहिँ मुक्त कण्ठले प्रशंसा गर्न सक्ने, तर मुक्त कण्ठले प्रशंसा पनि गर्छौ तर सँगै त्यो अनुसारको काम।
28: तर तपाईँका पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डजीले त अहिले व्यापक रूपमा प्रशंसा गर्दै हुनुहुन्छ क्या, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको हिजो पनि प्रशंसा गर्दै हुनुहुन्थ्यो कता।
27: होइन, त्योभन्दा पनि गुण र दोषको आधारमा नै प्रतिपक्षले वा अरूले आफ्नो धारणा बनाउनुपर्छ जस्तो मलाई लाग्छ।
28: तर उहाँले किन गर्नुहुन्छ यति धेरै प्रशंसा? अहिले सम्पत्ति छानबिन पनि हुँदैछ अरे नि त, होइन, पूर्व प्रधानमन्त्रीका स्वकीय सचिवहरूको।
27: होइन, सबैको हुनुपर्छ, त्यसमा त कुनै दुविधा छैन नि। हिजोको दिनमा र आज भएकाहरूको पनि भोलि हुन्छ, त्यो त चक त्यो त एउटा साइकलमा चलिरहन्छ, त्यो त एउटा चक्रीय प्रणालीमा चलिरहन्छ। सुशासनको कुरा, विधिको कुरा, अनि भ्रष्टाचार चाहिँ नियन्त्रणको कुरा जो गर्नुभएको छ त्यो विषयमा सबैको गरियोस्। यसमा को कसको पर्यो, को कसको परेन।
28: शेरबहादुर देउबाका प्रमुख स्वकीय सचिव र प्रचण्डकी प्रमुख स्वकीय सचिव दुईजना, गंगा दाहाल र भानु देउबाको सम्पत्ति
27: यसबारेमा राज्यले, राज्यका निकायहरूले छानबिन गरोस्। छानबिन गरेर केही फरक पर्दैन, त्यो चाहिँ सबै जवाबदेही, सबै जिम्मेवार बन्नुपर्छ। भोलिको दिनमा यो सरकार र यो सरकारमा बसेकाहरूको पनि त्यो हुनुपर्छ। त्यो त त्यो कुरामा मेरो कुनै विरोध छैन, त्यो ठिक छ, त्यो कुरामा मेरो समर्थन छ।
28: तर किन यति धेरै प्रशंसा गर्नुहुन्छ प्रचण्डजीले राज्यसभाको?
27: होइन, प्रशंसा मात्रै भन्दा पनि अब आलोचना गरेको पनि मैले त सुनिराखेकै छु, तर व्यक्तिगत प्रशंसा गर्नै पर्ने त्यस्तो परिस्थिति चाहिँ अहिले म देखिरहेको छैन।
28: अब यो दुईटा एमाले र माओवादी अर्थात नेकपाको अहिले प्रदेश स्तरीय तालमेलले गर्दाखेरि कतिपय ठाउँमा त प्रदेशले मुख्यमन्त्री पाउन सकेका छैन, अब एकै ठाउँमा भर्खर भर्खरै सहमति जुट्छ भन्ने खालका विषयहरू आएका छन्। यो कुरामा तपाईँहरू सबैजना सन्तुष्टै हुनुहुन्छ होइन, जे निर्णय भयो त्यही कुरामा?
27: होइन, यो प्रदेशहरू अथवा संहिताबारे अलिकति संहिताको अलोकप्रियता, संहिताबारे आलोचना इत्यादि बढ़िरहेको बेलामा चाहिँ भरसक प्रदेशहरूको सरकार हेरफेर अथवा सत्ता हेरफेरमा नलागेदेखि हुन्थ्यो भन्ने चाहिँ मलाई लाग्थ्यो। यद्यपि अब नेपाली काँग्रेस र एमालेको बीचको समझदारी भत्किसके पछाडि त्यो एउटा परिस्थिति, एउटा बाध्यकारी परिस्थिति जस्तो बन्यो, रहर भन्दा पनि बाध्यता जस्तो परिस्थिति बन्यो। प्रदेशहरूको संहिताको जननी हुनुको दृष्टिकोणले त्यसलाई अलपत्र छोडिदिने कुरा पनि थिएन, त्यसैले त्यो ठिकै छ। वामपन्थीहरूको बीचको अलायन्सको कुरा पनि हामीले उठाएकै हो, मात्रै फरक के हो भने वामपन्थी आन्दोलनको नेतृत्वमा बसेर वामपन्थी आन्दोलनलाई अलोकप्रिय, वामपन्थी आन्दोलनलाई बदनामी र वामपन्थी आन्दोलनलाई यसको विचार मूल्य मान्यता र आदर्श भन्दा बाहिरबाट नेतृत्व गरेको गर्ने प्रवृत्ति चाहिँ परास्त हुनुपर्छ, त्यो चाहिँ हट्नुपर्छ भन्ने कुरा हो हाम्रो, होइन? त्यो दृष्टिकोणबाट हेर्दाखेरि चाहिँ हाम्रा केही कुराहरू छन्। यद्यपि प्रदेश सरकार निर्माण गर्ने कुरा, संघीयता बलियो बनाउने कुरा, वामपन्थीहरूको बीचको अलायन्स गर्ने कुराप्रति चाहिँ सैद्धान्तिक हिसाबले त्यति धेरै फरक धारणा छैन।
28: हस्, रञ्जित तामाङजी, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार। उहाँ हुन्थ्यो नेकपाका युवा नेता, पूर्व विद्यार्थी नेता रञ्जित तामाङ। आजले श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
0: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि वास्टी जीवन बीमा कम्पनी नै रोजौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: मा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो, तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: यो नेपाली रेडियो नेटवर्क
2: खरो विषयमा सरो बहस नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
3: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
4: दिस होम इन्टरनेट। यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जनक सिंह धामी हुनुहुन्छ। धामीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: नमस्कार, धन्यवाद।
4: होइन, सरकार बनेको पनि करिब करिब 4 महिना भइसक्यो, होइन? अब लाइन होइन अनलाइन, अन डट लाइन भने मतलब चाहिँ ग्यासको लाइन, राजधानीतिर लाइन अनि अर्कोतिर लाइन, यो कस्तो खालको लाइन हो?
5: अब यो अर्थ पर्थ अब जता लगाए पनि हुन्छ। अब लाइनहरू अब सबै ठाउँमा चाहिँ कामकाज गर्ने बेला लाइनहरू त हुन्छ नै। सरकारले अब ग्यासै दिन नचाहेको अनि सरकारले मलै दिन नचाहेको त होइन नि त। अब यो प्राविधिक कारणहरूले गर्दाखेरि एउटा त्यो परिस्थिति सिर्जना भएको मात्रै हो।
4: तर हेर्नुहोस् त, आज ग्यास नपाएर हाहाकार विद्यार्थीहरू भोकभोकै

0: होला भनेर त्यो किसिमले पनि स्टक भएको र ग्यासको पनि के भइदियो भने छ, अब सरकारसँग चाहिँ छ ग्यास, तर अभाव भयो भन्ने बीचमा त निश्चित रूपमा चाहिँ यो प्राविधिक अन्तर्राष्ट्रिय कारणले गर्दाखेरि चाहिँ अभाव भएकै हो। अब त्यो अभावको कारणले पछि चाहिएला भनेर मान्छेहरूले चाहिँ जम्मा गरेर पनि स्टक पनि रह्यो कि, त्यो कारणले पनि अलि अभाव देखिएको।
1: तर अलिकति नियमन गर्न सकिएन नि त, होइन, सरकारले नियमन गर्नु पर्थ्यो नि त, खबरदारी गर्नु पर्यो नि त,
0: यसरी
1: ग्यास चाहिँ अब स्टक राख्न मिल्ने, यो त असमान वितरण हो नि त, होइन, समान वितरण हुन सक्छ,
0: त्यही त त्यो व्यवस्थित गर्नुपर्छ भन्ने हो। त्यो व्यवस्थित गर्नुपर्ने कुरामा चाहिँ सरकार लागेको छ, यो मल वितरण गर्ने कुराहरूदेखि लिएर यो आयल निगम अब सम्बन्धित कुराहरू पनि, अब यो कसरी चाहिँ पेट्रोलियम पदार्थ ग्यासहरू चाहिँ वितरण गर्ने भन्ने कुरामा चाहिँ यसलाई पारदर्शी बनाउनै पर्छ, यसमा भएका कमी कमजोरी हटाउनै पर्छ र नयाँ ढंगले चाहिँ यसलाई गर्नु व्यवस्थापन गर्नुपर्छ भन्ने बुझाइयो।
1: कतै लामो समयसम्म रोकिएर रहेका विद्युतीय सामग्रीहरूको कारोबार बढाउनका निम्ति नियत खराब त भइरहेको छैन भित्रभित्रै आशंका गरिँदैछ?
0: होइन, त्यस्तो त्यस्तो त्यस्तो किसिमको केही छैन, त्यो के होइन, इमानदारीपूर्वक चाहिँ सरकारले काम गरिरहेको छ, त्यही इमानदारीपूर्वक काम गर्ने भनेर आएका हौ, धेरै कुराहरूमा चाहिँ अहिले परिवर्तन चेन्ज भएको छ।
1: तर प्रधानमन्त्रीलाई एक्लै किन छोड्नुहुन्छ भने क्या, राति राति फेसबुकमा लेख्नुहुन्छ कहिलेकाहीँ एक्लै लड्नुपर्छ भनेर, तपाईँहरू त 182-183 जना हुनुहुन्छ, आज उहाँ एक्लै किन?
0: अब मान्छे त अब एक्लै जन्मिने एक्लै मर्ने हो, हेर्नुहोस्, होइन, अब जसले जस्तो अर्थ लगाए पनि हुन्छ, कतिपय एजेन्डाहरू हुन्छन्, अब सबै मान्छेहरूको सबैको एउटै मत मिल्छ भनेपछि त अब त्यो यो संसारमा अब त्यो कहाँ कहाँ पुग्थ्यो, के हुन्थ्यो, कहिलेकाहीँ के हुन सक्छ भने अब कुन अर्थमा चाहिँ एक्लै छौ भन्ने बुझ्नुभयो उहाँले, र अब मान्छेहरूले कसरी त्यसको अर्थ लगाए त्यो छुट्टै कुरा हो। अब एउटा तरिकाले यो काम म एउटा तरिकाले यो तरिकाले गर्छौ, अर्को तरिकाले अर्कोले भन्छ भने कहाँनिर अब त्यो कुराहरू विमतिहरू हुन सक्छन्, ती कुराहरू चाहिँ होला न, त्यसै कुरालाई लिएर भन्नुभयो कि अथवा चाहिँ कुनै अन्यथा कुराहरूमा उनले आफ्नो उसमा भन्नुभयो, त्यो कुरा चाहिँ उहाँलाई नै थाहा होला बोली।
1: तर दुईजना
0: सरकारलाई चाहिँ अहिले पार्टीको तर्फबाट, पार्टीको हाम्रो तर्फबाट, सबैको तर्फबाट सरकारलाई चाहिँ एकदमै सहयोग छ, प्रधानमन्त्रीजीलाई सहयोग छ, हामी लागिरहेका छौँ, कसरी चाहिँ अब जनतालाई सुख सुविधा हुन्छ भन्ने कुरामा चाहिँ हामी लागेका छौँ।
1: जनताले त सुख सुविधा पाइ त हाले नि, जनता त वैदेशिक रोजगारमा पनि अहिलेसम्म रोकिया छैन, लाइन त्यस्तै छ, पासपोर्ट घर घरमा पुगेन, पासपोर्ट राजधानीमै विभागमै पुगेर पनि समयमा पाइँदैन, होइन, लाइसेन्सको
0: कतिपय कुराहरू चाहिँ मिलाउनका लागि पनि, कति कुराहरू व्यवस्थित गर्नका लागि पनि, नयाँ ढंगले नयाँ नियम विनियम बनाउने बेला, कार्यविधि सबै चिज गर्ने व्यवस्था गर्ने बेला चाहिँ कार्यहरू चाहिँ तलमाथि हुन सक्छ, केही समयपछि अब चाहिँ सबै कुराहरू व्यवस्थित हुन्छ।
1: ढंग पुगेन कि सरकार चलाउनमा?
0: ढंग त किन पुग्दैन, ढंग पुग्ने भन्नाले अब सरकार मान्छेले, अब एउटा व्यक्तिले चाहिँ बोलेर त्यो चलाउने कुरो भएन, नीति हुन्छ, नियम हुन्छ, विधान संविधान सबै कुराहरू छन्, यी कुराहरूले पनि हुन्छ।
1: तर अहिले चाहिँ जुन किसिमको जनताको महत्वाकांक्षा छ, जुन किसिमको चाहिँ जनताले चाहिँ आशा गरेर दुई तिहाई नजिकको बहुमत दिएका छन् राष्ट्रिय स्वतन्त्र पार्टीलाई, एउटा राष्ट्रिय दल, तपाईँले ऐतिहासिक राष्ट्रिय महाधिवेशन पनि सम्पन्न गर्नुभएको छ, तर म हिजो म जुन चोकमा जान्थे त्यो चोकमा रासपाको प्रशंसा धेरै सुन्थे, हिजो म त्यही चोकमा आज जान्छु, तर आज तपाईँहरूप्रतिका कटाक्षहरू, तपाईँहरूप्रतिका होइन धारे हातहरू लाउन शुरू गरेका जनताले, यो किन भइरहेछ यस्तो?
0: अब यसो छ, हाम्रो धेरै अभावै अभावमा बाँचेका अहिलेसम्म हामी नेपाली जनताहरू, हाम्रो चाहिँ असीमित आवश्यकताका बीचमा सीमित साधनले चाहिँ पूर्ति गर्नु परेको छ, त्यसैले अब आजित भएका जनताहरू चाहिँ केही परिवर्तन हुन्छ कि भन्ने हिसाबमा ठूलै आशा राखेर केही लामो समयपछि चाहिँ समाधान हुने कुराहरूलाई पनि तुरन्तै हुन्छ कि भन्ने एउटा आश गरेका नेपाली जनताहरूले अब त्यस्तो कुराहरूमा अब छिटै चाहिँ त्यसको परिणाम चाहिँ खोजेको पनि हुनसक्छ, त्यो कारणले पनि हो। अर्को कुरा, अब जति कुराहरू नेपाली जनताहरूले चाहिँ सरकारको चाहिँ विरोध चाहिँ गरेका छैनन्, र अरू जो यो नेतृत्व गर्ने अब विपक्ष पार्टीका जो सरकारभन्दा बाहिरका अरू पार्टीहरू छन् उहाँहरूले पनि एउटा भाष्य सिर्जना गरेर सरकारले खत्तमै गर्यो, बर्बादै गर्यो, बेकारै गर्यो भन्ने किसिमले अब तपाईँले अब संसदकै कुराहरू पनि देखिराख्नु भएको छ, बैठकहरूका त्योभन्दा बाहेकका कुराहरू पनि देखिराख्नु भएको छ, तर जति चाहिँ त्यो बजारमा चाहिँ त्यस्तो किसिमको हल्ला छ त्यो त्यो त्यो किसिमले चाहिँ होइन, सरकार चाहिँ आफ्नो काममा लागेको छ, इमानदारीपूर्वक लागेको छ, सरकारको नियत सफा छ, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको नियत सफा छ, देश बनाउने नियत छ, त्यो किसिमले चाहिँ सरकार लागेको छ, हामी लागेको छ।
1: पार्टी सभापतिको चीन भ्रमणको मिति तय भएछ होइन, उच्च स्तरीय भ्रमण,
0: त्यो कुरो चाहिँ अब बाहिर बाहिर अलिकति मैले
1: भारतमा राम्रै सम्मान भएको छ, अब चीन भ्रमणको पनि तालिका तय भइसकेका रहेछ, पार्टी सभापतिले जुन किसिमको भेटघाट होइन विदेश भ्रमण गर्दै हुनुहुन्छ अहिले चाहिँ, जस्तो प्रधानमन्त्री र पार्टी सभापति बीचको तादम्य त अलिकति मिलिरहेको छैन होइन अहिले?
0: होइन, मिलिरहेको छैन भन्ने कुरो छैन, किन मिलिरहेको छैन, पार्टीको एजेन्डाहरू, पार्टीको घोषणा पत्र, पार्टीका चाहिँ वैधानिक कुराहरूदेखि लिएर संसदीय दल सबै कुराहरूमा

0: सँगै गइराख्नु भएको छ त कुन कुरोमा नमिलेको जस्तो छ त्यस्तो त मैले कहीँ पनि देखेन। अब विदेश भ्रमणका कुराहरू त अब दुइटै देशहरूसँग सबैसँग असंलग्न परराष्ट्र नीतिदेखि लिएर अन्तर्राष्ट्रिय सम्बन्ध चाहिँ समन्वित ढंगले अगाडि लैजाने भन्ने किसिमको नीति त हाम्रो चाहिँ राज्यको नीति निर्देशक अब त्यो सिद्धान्त नै छ वैदेशिक उसमा चाहिँ होइन नीतिमा त्यो भएको कारणले
1: कुटनीतिक सम्बन्ध चाहिँ सरकारी स्तरबाट जुन तरिकाको दुई देश बीचको सम्बन्ध हुनुपर्ने थियो हिजो भएन, अहिले चाहिँ अब दुवै देशका राजदूतहरूलाई एक्लाइ एक्लाइ भेटघाट गरेर बल्ल चाहिँ लाइनमा आउनुभयो प्रधानमन्त्री भन्ने आइरहेको छ।
0: त्यो कुराहरू आन्तरिक कुटनीतिक कुराहरूमा अब जसले जे भने पनि हुन्छ त्यो बाहिरका कुराहरूमा, तर के हो भने एउटा चाहिँ सम्पर्कता सम्पन्न एउटा राष्ट्रको चाहिँ एउटा जो हुनुपर्ने हो उसको चाहिँ अन्तर्राष्ट्रिय स्तरमा पनि मान्यता त्यो स्तरले हामीले पनि आफूले पनि कायम गर्न सक्नुपर्ने हुन्छ, किनभने सम्पर्कता भन्ने ठूलो र सानो कसैको पनि हुँदैन। त्यो भएको कारणले त्यो हिसाबले हामीले पनि आफ्नै स्तर कायम गर्न सक्नुपर्छ। त्यो हिजोको दिनमा कमै देखिएको थियो, आज चाहिँ के देखिएको छ त्यो
1: होइन देखिहाल्यो नि त। सम्प्रभुताको विषयमा त सीमाको विषयमा कुरै उठ्दैन, नेपालले नै सीमा मिच्याओ भनेर सम्प्रभुता कायम गरिन्छ, हुँदाहुँदा आफ्नै प्रमुख राजनीतिक सल्लाहकारलाई पठाएर चाहिँ तल्लो बाटोबाट दिल्ली भ्रमण पठाइन्छ। यही त होला नि सम्प्रभुता,
0: होइन कुरालाई चाहिँ जता बङ्गाए पनि बङ्गिन्छ कुरो कहाँनी, त्यो कुरो होइन
1: सम्प्रभुता भने यही त होइन।
0: सवालमा चाहिँ हामी एकदम चाहिँ कटिबद्ध छौँ, सम्पर्कताका हिसाबमा हामी एकदम कटिबद्ध छौँ, आफ्नो अस्तित्वको हिसाबमा एकदमै कटिबद्ध छौँ। अब हिजो बिग्रेका कुराहरू पनि बिग्रिसकेर भत्किसकेका कुराहरूलाई पनि बनाउने कुराहरू त हुन्, तर चाहिँ हामीहरूले नै अहिले सबै कुरो बिगारेको भन्ने जस्तो किसिमले भाष्य सिर्जना गर्नु त भएन नि त।
1: तपाईँहरूले त बिगार्नु भएको छैन तर सपार्न पनि सक्नु भएको छैन, सपार्ने लाइनमा पनि छैन, मर्निङ सब्स त
0: सपार्ने मेहनतमा छन्, सपार्ने मेहनतमा छ, अन्तर्राष्ट्रिय सम्बन्ध कुटनीतिक सम्बन्धहरू बढाउँदै गर्ने सबै कुराहरू एकैचोटि अब बिहानको बेलुका बेलुकाको बिहान देखिने कुरो पनि त हुँदैन नि त। अहिले त विश्वास छ नि अन्तर्राष्ट्रिय स्तरको सबैको चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारप्रति विश्वास जाग्दैछ, जागिरहेका छ, बिस्तारै सम्बन्धहरू सुधार हुँदै विस्तार हुँदै जान्छ नि त।
1: होइन यो अहिले भइरहेको के छ भने क्या जनकसिंह धामीजी, तपाईँलाई त राम्रोसँग थाहा छ, अहिले कसैले प्रहरीको संगठनलाई थर्काएको छ, कसैले चाहिँ आइजीपीलाई थर्काएर हिँडिया छ, कसैले चाहिँ अर्कोलाई गाली गलौज गरिया छ, कसैले पत्रकारमाथि चाहिँ होइन सांसद मान्यजीहरूका ती लेखाइहरू चाहिँ होइन त्यो ढंगले प्रस्तुत भइया छ। यो दुईटै भएपछि थोत्रो यसो दम्ब पनि पलाउँदो रहेछ होइन मनमा,
0: होइन यो अब के हो भने हाम्रो मानसिकता, हाम्रो संस्कार, नेपाली जनताहरू, हामीहरू नेताहरू यो सबैको अलिकता संस्कार अलिकता विचलनतिर गइराखेको अवस्था हो। यो अहिले मात्र होइन, यो सधैँ पहिलेदेखि त्यो ढङ्गले चाहिँ गइराखेको हो। र यो बहुदलीय व्यवस्था अथवा चाहिँ हाम्रो डेमोक्रेसीलाई अब कसरी बुझे, कसरी सम्झ्यौं हामीहरूले, यी सबै कुराहरू पनि छन्। राजनैतिक चेतना सचेतनादेखि लिएर एउटा समाजको संस्कार अब त्यो छ, यसमा धेरै अब समाज रूपान्तरणका लागि पनि अब धेरै कामहरू गर्नुपर्नेछ। यो विकास भन्ने कुरो बाटोघाटो मात्रै होइन, मान्छेको चाहिँ यो दिमाग अथवा चाहिँ मान्छेको सोचलाई पनि विकास हुनुपर्छ, त्यो पनि एउटा महत्वपूर्ण विकास हो। त्यो धेरै कुराहरू अब हुन सक्छन्, कहीँनिर सरकारका कहीँनिर चाहिँ नियम कानून नियमहरू प्रयोग गर्ने बेला, प्रभावकारी रूपमा लागू गर्ने बेला त्यसमा कमी कमजोरी हुन सक्छन्। र धेरै कुराहरू हाम्रो मानसिकतामा पनि प्रभाव कस्तो छ र मानसिकता कस्तो छ, संस्कार कस्तो छ भन्ने कुराले पनि काम गर्छ। त्यसैले हामीले राष्ट्रप्रति र राष्ट्रियताप्रति एकदम चाहिँ इमान्दार भएर काम गर्यो भने धेरै कतिपय कुराहरू चाहिँ यिनीहरू बन्थर हुँदै जान्छन् र नयाँ समाजको निर्माण चाहिँ हामीले जानुपर्छ।
1: अहिले के छ सुदूरपश्चिमको अवस्था? सुदूरपश्चिममा अब अस्ति मात्रै यो गेटा मेडिकल कलेज, दशरथ चन्द मेडिकल कलेज सञ्चालनार्थ चाहिँ सबैले आटेमालो गरेर अगाडि बढ्नुपर्छ भन्ने खालका विषयहरू पनि जोडिया थिए। डाक्टर गोविन्द केसी गएर चाहिँ अनसनै बस्दिनुभयो, अहिले अनसन चाहिँ तोड्नु भएको छ, सहमति भयो, अब सञ्चालन हुन्छ।
0: सहमति त्यो भइसकेको सहमति हो, अब उहाँको पनि केही मागहरू चाहिँ उचित जायज होलान्, अब सञ्चालन गरिहाल्नुभयो, अब राम्रो ढंगले गर्नु पर्यो, 50 सय मात्र हेर्ने 300 सयमा लैजानु पर्यो आदि इत्यादि कतिपय कुराहरू चाहिँ सकारात्मक नै छन्। तर अब भित्री पाटो अब कहीँनिरबाट मलाई लाग्छ डाक्टर साहब अब त्यो परिचालित चाहिँ हुनुहुन्न भन्ने चाहिँ लागेको छ मलाई, त्यो ढङ्गले केही सुधार नै होस् भनेर गरेको हो भन्ने किसिम लागेको छ। र सुदूरपश्चिमको अब हाम्रो डेटा विषय

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855414
2: शुक्लागन्ध केएफएम 97.6
3: शुक्लागण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9856607554।

0: नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय, तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको कार्यकाल शुरू भएको 4 महिना नपुग्दै बैठकमा गणपूरक संख्या पुग्न छाडेपछि संसदको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ। बैठकमा सांसदहरूको न्यून उपस्थितिलाई लिएर आलोचना शुरू हुन थालेको छ। झण्डै 2/3 बहुमत प्राप्त सरकारका विधेयकमाथिको निर्णय प्रक्रियामा समेत गणपूरक संख्या नपुग्नु संसदीय अभ्यासका लागि गम्भीर विषय भएको सरकारवालाहरूको भनाई छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा गणपूरक संख्या नपुगेपछि खाने तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने सरकारी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, तर प्रस्तावमाथि निर्णय गर्न आवश्यक संख्या नपुगेपछि बैठक स्थगित गर्नुपर्ने अवस्था आयो। संसद बैठक भदौ 31 सम्मका लागि स्थगित गरिएको छ। एमालेका पूर्व मुख्य सचेतक महेश कुमार बर्तोलाले नयाँ संसदको कार्यकाल प्रारम्भ भएको 4 महिनामै यस्तो अवस्था आउनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो। उहाँका अनुसार यसले संसदीय काम कारवाहीप्रति सांसदहरूको उदासीनता र गैर जिम्मेवारी पनि उजागर गरेको छ। नवनिर्वाचित संसदको कार्यकाल प्रारम्भ भएको 4 महिनामै संसदको बैठकमा गणपूरक संख्या नपुगेर बैठक नै रोक्नुपर्ने अवस्था सिर्जना हुनु संसदीय काम कारवाहीप्रतिको सांसदहरूको उदासीनता र गैर जिम्मेवारीपन हो। यो कुनै सुखद लक्षण होइन, बर्तौलाले भन्नुभयो। नेपालको संविधानको धारा 94 अनुसार प्रतिनिधि सभा कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न बैठकमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको 1/4 सदस्य उपस्थित हुनुपर्छ। प्रतिनिधि सभामा 275 सदस्य रहेकाले कम्तीमा 69 सांसदको उपस्थिति अनिवार्य हुन्छ, तर सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको स्पष्ट बहुमत हुँदाहुँदै आफ्नै सरकारले ल्याएको प्रस्ताव समेत गणपूरक संख्या नपुगेर निर्णयार्थ प्रस्तुत हुन नसक्नु सामान्य घटना मात्र नभएको बर्तौलाको टिप्पणी छ। बर्तौलाले 4 महिनामै देखिएको सांसदहरूको यस्तो प्रवृत्तिले सत्तारूढ़ दलको संसदीय गम्भीरता, अनुशासन र जिम्मेवारी बोधमाथि प्रश्न उठाएको उल्लेख गर्नुभयो। पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा आज स्वदेश फर्कँदै हुनुहुन्छ। उपचारका नाममा विदेश गएको 6 महिनापछि उहाँ आज स्वदेश फर्कन लाग्नु भएको हो। कांग्रेसको संस्थापनेतर समूहले पूर्व सभापति देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागतको तयारी गरेको छ। कांग्रेस नेता डाक्टर प्रकाश शर्मा महतका अनुसार पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवा आज मध्याह 12:30 बजे काठमाडौँ अवतरण हुनुहुनेछ। उहाँ थाई एयरबाट स्वदेश फर्कन लाग्नु भएको हो। स्वदेश फर्केपछि देउवा शुक्रबार सुकी धारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुनुहुनेछ। जेएनजी आन्दोलनका क्रममा भएको सांगठिक आक्रमणमा परि घाइते भएका पूर्व सभापति देउवा फागुन 13 गते राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर जानुभएको थियो। उहाँ थप उपचारका लागि भन्दै सिंगापुरबाट हङकङ पुग्नु भएको थियो। पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई ललितपुरको आफ्नै निवासबाट हिजो बेलुकी पक्राउ गरेको हो। जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठ विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 विपरीतको कसुर गरेको आरोप लागेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएका श्रेष्ठलाई आज अदालतमा उपस्थित गराउने तयारी छ। उपसभामुख रूबी कुमारी ठाकुरले पनि जनआस्था.com को सामाजिक सञ्जाल पेजबाट आफ्नो तस्वीरसहित आपत्तिजनक र धम्क्याउने किसिमको सामग्री प्रकाशित भएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दिनुभएको थियो। नेकपा एमाले बागमती प्रदेश संसदीय दलभित्रको आन्तरिक विवाद सतहमै पोखिएको छ। दलका नेता जगन्नाथ थपलियालाई पदबाट हटाउन माग गर्दै 16 जना सांसदको लिखित हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको छ। हिजो हेटौँडा स्थित प्रदेशसभा सचिवालय र एमाले संसदीय दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता गराइएको हो। केही दिनदेखि अस्वस्थ भई अस्पताल भर्ना भएका दल नेता थपलिया मंगलबार मात्रै डिस्चार्ज हुनुभएको थियो। उहाँ अस्वस्थ रहँदा अविश्वास प्रस्ताव अघि नबढ़ाउने बताएको पूर्व मन्त्री किरण थापा मगर पछिले थपलिया बुधबार साँझ चितवन फर्कने तयारीमा रहेको बेला अचानक प्रस्ताव दर्ता गराइएको हो। संसद दलको विधान अनुसार यस्तो प्रस्ताव उपनेताले दर्ता गर्ने प्रावधान रहे पनि उपनेता पद खाली रहेकाले कार्य सहयोगी सुशीला खतिवडा मार्फत प्रस्ताव दर्ता गरिएको छ। बागमती प्रदेशसभामा एमालेका 27 सांसद रहेकोमा 16 जनाले लिखित हस्ताक्षर गरेका छन्। थापाको पछि उभिने सांसदहरूमा आनन्द कुमार श्रेष्ठ, कृष्णप्रसाद सिलवाल, जयराम थापा, डाक्टर दिनेश चन्द्र देवकोटा, प्रेमभक्त महर्जन, बिन्दु श्रेष्ठ, भरतबहादुर केसी, भारती कुमारी पाठक, माइली तामाङ, माया कुमारी कार्की, रघुनाथ महर्जन, रामेश्वर श्रेष्ठ, शकुन्तला श्रेष्ठ, हरिप्रसाद सापकोटा र ज्ञानबहादुर तामाङ रहनु भएको छ। नेपाल, बंगलादेश र श्रीलंकामा भएका राजनीतिक उथलपुथल र सामाजिक असन्तोषको पछाडि रोजगारीको अभाव, मर्यादित कामको कमी मुख्य जिम्मेवार रहेको पाइएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनले सार्वजनिक गरेको ग्लोबल इम्प्लोयमेन्ट ट्रेडन्स फर युथ 2026 प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। प्रतिवेदन अनुसार सुस्त आर्थिक वृद्धि र कमजोर रोजगारी सिर्जना कारण विश्वभरका युवामा निराशा बढ़ेको छ। नेपाल जस्ता विकासशील देशमा औपचारिक रोजगारी नहुँदा 10 मध्ये 9 जना युवा न्यून आय र सामाजिक सुरक्षाविहीन अनौपचारिक क्षेत्रमा जोखिमपूर्ण काम गर्न बाध्य छन्। छिमेकी देश भारत सहित विश्वका धेरै क्षेत्रमा शैक्षिक योग्यता बढ़े पनि त्यही अनुसारको काम नपाउँदा शैक्षिक बेरोजगारी झनै चुलिएको प्रतिवेदनमा उल्लेख छ। सन् 2025 विश्वव्यापी युवा बेरोजगारी दर 12.4% पुगेको छ। यो 6,70,00,000 जनसंख्या बराबर हो। यस्तै केन्यामा भएको जीएनजी प्रदर्शनदेखि दक्षिण एसियाली देशहरूमा राजनैतिक फेरबदल हुनुमा रोजगारीको अभाव, भ्रष्टाचार र युवाको अपेक्षा पूरा हुन नसक्नु मुख्य कारण रहेको आईएलओको ठहर छ। पछिल्लो समय कृत्रिम बुद्धिमत्ता एआईका कारण मध्यम सिप आवश्यक पर्ने कारणले र प्रशासनिक कामहरू घट्दै जाँदा युवाहरूलाई रोजगारीमा प्रवेश पाउन कठिन बनेको छ। बूढ़ी गण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले अहिलेको सरकारले पनि बूढ़ी गण्डकी जलविद्युत आयोजना प्राथमिकतामा नराखेको भन्दै आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको बताएको छ। राजसभाले आयोजनालाई घोषणा पत्रमा समावेश गरेर भोट मागेको, आफूले भोट दिएर जिताएका सांसद सुदन गुरूङ गृहमन्त्री बनेको, गोर्खा पुर्खेली घर भएका सोनी वागले अर्थमन्त्री रहे पनि आयोजना प्राथमिकतामा नपरेको सरोकार समितिको भनाई छ। देशको मुहार फेर्ने आयोजना भनेर हामी थातथलो छान तयार भएका हौं। डुबान क्षेत्रका बासिन्दाको भोटले चुनाव जितेकाहरूले डुबान क्षेत्रकै बासिन्दालाई व्यवस्था गर्छन्, उनीहरूको हित विपरीत काम गर्छन् भने हिजो भोट दिएर जिताएका डुबानवासीले सांसद र मन्त्रीलाई डुबान क्षेत्रमा प्रवेश निषेध गर्ने दिन पनि आउन सक्छ। समितिका संयोजक हरेराम ढकालले हिजो जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आयोजनालाई सधैँ अनिश्चित बनाइरहने भने हामी हाम्रो घर जग्गा फिर्ता लिने आन्दोलन शुरू गर्नेछौं। त्यसका लागि सड़क आन्दोलनदेखि अदालतको ढोका ढकढक्याउन पनि बाध्य हुनेछौं। विगतका सरकारले अनेक बहानामा एक दशकदेखि बूढ़ी गण्डकी आयोजना अड्काएको र अहिलेको सरकारले पनि अघि बढ़ाउन प्राथमिकतामा नराखेको सरोकार समितिको भनाइ छ। तनहुँको शुक्ला गण्डकी नगरपालिका 10 आँखेमा प्रहरी चौकी स्थापनाको लागि शुक्ला गण्डकी नगरपालिकाले जिल्ला प्रशासन कार्यालय तनहुँको ध्यान आकर्षण गराएको छ। कार्यवाहक प्रमुख खुम्बहादुर विक राजु, वार्ड नम्बर 9 का अध्यक्ष धनबहादुर पुलामी बाबुराम, वार्ड नम्बर 10 का अध्यक्ष राजेन्द्र भट्टराई छेत्री, वार्ड नम्बर 11 का अध्यक्ष शालिकराम भट्टराई सहित पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी र प्रहरी उपरेक्षक टेकबहादुर कार्कीलाई ध्यान आकर्षण गराएको जनाइएको छ। साँखेदेखि स्याङ्जाको कृष्णासकोट तर्फ जाने विकास जाने निकास रहनुका साथै इलाका प्रहरीकाले बेलचोत्राबाट 15 किलोमिटर पर रहेको र स्थानीयको चाहना भएकाले प्रहरी चौकी स्थापनाको लागि अनुरोध गरिएको हो। साउन 21 गतेको कार्यपालिका बैठकबाट प्रहरी चौकी स्थापनाको लागि जिल्ला सुरक्षा समितिमा सिफारिश गर्ने निर्णय बमोजिम स्थापनाको लागि अनुरोध गरिएको नगरका कार्यवाहक प्रमुख विकले बताउनुभयो। प्रमुख जिल्लाधिकारी तिवारीले स्थलगत अवलोकन गरेर आवश्यक निर्णय गर्ने प्रतिबद्धता जनाउनुभयो। पोखरा महानगरपालिकाका नगर युवा परिषदको आयोजनामा विविध कार्यक्रम गरी 27 अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ। यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नारा विभिन्न सन्दर्भ साझा आकांक्षा रहेको छ। संयुक्त राष्ट्रसंघका अनुसार यस नाराले विश्वभरका युवाका फरक फरक परिस्थितिका बावजूद शिक्षा, रोजगारी, स्वास्थ्य, निर्णय प्रक्रियामा सहभागिता र उज्जवल भविष्य निर्माण जस्ता साझा आकांक्षालाई जोड़ दिएको छ। गण्डकी प्रदेशका स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्रका वन र नदीजन्य स्रोत उपयोग गर्न नपाउँदा संघीयता कार्यान्वयनमा शास्ति खेप्नु परेको गुनासो गरेका छन्। विद्यमान कानूनी जटिलताका कारण विकास निर्माणका काम रोकिएको र स्थानीय स्रोतको परिचालन हुन नसकेको उनीहरूको भनाइ छ। पोखरामा बसेको प्रदेश विकास समस्या समाधान समितिको 15 बैठकमा स्थानीय सरकारका प्रतिनिधिहरूले यस्तो असन्तुष्टि पोखेका हुन्। गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष एवं हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले वन र नदीजन्य स्रोत व्यवस्थापनमा स्पष्ट कानून नहुँदा समस्या भएको बताउनुभयो। वन र नदीजन्य पदार्थ अहिले स्थानीय तहलाई घाँडो भएको छ, उहाँले भन्नुभयो। ऐन संशोधन गरेर यी स्रोतको उपयोगमा स्थानीय तहलाई अग्राधिकार दिनुपर्नेमा उहाँले जोड़ दिनुभयो। गोर्खाको भीमसेन थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बंजाराले मध्य पहाड़ी लोकमार्गको उदाहरण दिँदै वन क्षेत्रको जटिलताले विकास अवरूद्ध भएको उल्लेख गर्नुभयो। तनहुँको ब्यास नगरपालिका मेयर वैकुण्ठ नेउपानेले फोहोर मैला व्यवस्थापनका लागि वनको जग्गा प्रयोग गर्न नपाउँदा संकट परेको उल्लेख गर्नुभयो। बैठकमा काशीको रूपा गाउँपालिका अध्यक्ष नवराज ओझा, बागलुङको बडीगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा, तनहुँको आँगुखेर्नी गाउँपालिका अध्यक्ष शुक्र चुमान, नवलपुरको काउसुती नगरपालिका उपमेयर फूलकुमारी थने लगायतले पनि धारणा राख्नु भएको थियो। बागलुङ नगरपालिका डेंगू संक्रमणको केन्द्र बनेको छ। साउन महिना लागे यता डेंगू संक्रमितको संख्या 210 पुगेको छ। तीव्र गतिमा डेंगू फैलिएपछि प्रदेश जनस्वास्थ्य कार्यालयको अगुवाईमा नगर क्षेत्रमा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ। कार्यालयको तथ्याङ्क अनुसार मंगलबारसम्म बागलुङ जिल्लामा डेंगू संक्रमित संख्या 299 पुगेको छ। डेंगू फैलिएपछि धौलागिरी प्रादेशिक अस्पताल, बुर्तिवाङ जिल्ला अस्पताल र गलकोट नगर अस्पतालमा उपचार गराउने बिरामीको संख्या बढ़ेको प्रदेश जनस्वास्थ्य कार्यालयका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देव प्रकाश घिमिरेले जानकारी दिनुभयो। ज्वरो आएर प्रयोगशालामा जाँच गर्दा धौलागिरी अस्पतालमा 210, गलकोटमा 29, बुर्तिबाङमा 3 र कुसमिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा 2 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। निजी संस्था र मेडिकलहरूमा पनि डेंगू परीक्षण भइरहेकोले संक्रमितको संख्या धेरै भएको घिमिरेको अनुमान छ। मनाङमा यति बेला मुख्य खाद्यान्न बालीका रूपमा लगाइने फापर खेतीमा किसान व्यस्त बनेका छन्। हिमाली जिल्ला मनाङको तल्लो भेगका किसानहरू खेतमा फापरको बिउ छर्न व्यस्त देखिएका छन्। यसैबीच जिल्लाका विभिन्न क्षेत्रमा उभा भित्राउने कायम समेत सम्पन्न भएको छ। नासो र चामे गाउँपालिकाका किसानहरू यति बेला फापरको बिउ छर्न तल्लीन छन्। चामेका युवा कृषक सेरा पेष्टका अनुसार चारो पनि खेतमा लगाइसकेको फापर उम्रिसकेको छ। यस वर्ष खेती लगाउने समयमा अत्याधिक वर्षा भएकाले फापरको बिरूवा राम्रोसँग हुर्कन नसकी रातो हुँदै गएको उहाँले बताउनुभयो। प्रतिकूल मौसमका कारण बिउ जोगाउन समेत कठिनाई भएको उहाँको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लागण्डकी नगर समितिले विश्व युवा दिवसको उपलक्ष्यमा श्रमिक आधार विद्यालय नर्सरीमा हिजो 80 जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौमा राणाको अध्यक्षता र पार्टी जिल्ला सभापति विश्व भास्तोलाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो। विद्यालयका प्रधानाध्यापक केशवराज पौडेलले स्वागत गर्नुभएको थियो भने कार्यक्रम उद्देश्यका सम्बन्धमा शुक्लागण्डकी नगर समितिका सभापति हरि खड्काले प्रकाश पार्नु भएको थियो। गैराती देशका पूर्वी भेगका केही ठाउँहरूमा सामान्य वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेष गरी कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा पानी परेको छ। बिहान भने वर्षा भएको छैन। आज राति गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका एक दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा ठूलो पानी पर्ने महाशाखाको अनुमान छ। मधेस र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बदली रहने र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यसै गरी मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मध्यम वर्षाको सम्भावना छ। भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली भूभागका एक दुई ठाउँमा समेत ठूलो वर्षाको सम्भावना रहेको जनाइएको छ। अन्तर्राष्ट्रिय समाचार। चीनका पूर्व प्रधानमन्त्री झू रोइङजीको 97 वर्षको उमेरमा निधन भएको छ। उहाँले सन् 1998 सन् 2003 5 वर्ष चीनको दोस्रो सर्वोच्च कार्यकारी पद सम्हाल्नु भएको थियो। झू रोइङजीले चीनलाई विश्व व्यापार संगठनमा प्रवेश गराउन र विश्व व्यापारको प्रमुख शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ। उहाँको कार्यकालमा चीनिया उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, विदेशी लगानी आकर्षित गर्ने तथा राज्य स्वामित्वको घाटामा रहेका उद्योग सुधार गर्ने महत्वपूर्ण आर्थिक सुधारहरू अघि बढ़ाइएका थिए। उहाँले स्थानीय स्तरमा रहेको कर सम्बन्धी अधिकार केन्द्र सरकारतर्फ सार्ने, कमजोर सरकारी उद्योग बन्द वा निजीकरण गर्ने र घर स्वामित्वलाई प्रोत्साहन गर्ने नीतिहरू अघि सार्नु भएको थियो। यी कदमले चीनलाई तीव्र आर्थिक वृद्धि हासिल गर्दै विश्वकै ठूलो उत्पादन केन्द्र मध्ये एक बन्ने आधार तयार गरेको मानिन्छ, जो आफ्नो कठोर व्यावहारिक र भ्रष्टाचार विरोधी नेतृत्वको लागि परिचित हुनुहुन्थ्यो। अर्जेन्टिनी फुटबल टोलीका कप्तान लियोनल मेसीले पिता जर्ज मेसीको निधनपछि भावुक बन्दै फुटबलबाट सन्यास लिने संकेत गर्नुभएको छ। पिताको निधनपछि पहिलोपटक आफ्नो भनाई सार्वजनिक गर्दै उहाँले अब आफूले कति समयसम्म फुटबल खेलिरहने भन्नेमा नै निश्चित नरहेको बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत भावुक सन्देश लेख्दै मेसीले भन्नुभएको छ, बुबा अब आफूहरू माझ हुनुहुन्न भन्ने कुरा अझै विश्वास गर्न कठिन भइरहेको छ। फेरि कहिले बुबालाई देख्न कुरा गर्न नपाउने कुरा सोच्दा निकै गाह्रो भइरहेको उहाँले बताउनुभयो। उहाँले आफ्नो फुटबल करियरलाई लिएर समेत अनिश्चितता व्यक्त गर्नुभएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रन बागलुङ 3.0 कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लबहरूको व्यवस्थापनमा लियो क्लब बागलुङ कालीगण्डकीको आयोजनामा बुधबार प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका मन्दिरको प्रवेशद्वारदेखि कुडुली स्थित शालिग्राम संग्रहालयसम्म दौड़ प्रतियोगिता गरिएको हो। प्रतियोगितामा 26:25 निर्धारित दूरी पार गरेर बादल कार्की प्रथम हुनुभयो। अवस्थ हामीलाई 3 बजेसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने अध्यक्ष चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौं। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौला तनहु र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: यामाहा मोटरसाइकल तथा स्कूटर एक्सचेंज कैंप पुरानो सर्दा पाउनुहोस् आकर्षक फाइदा।
6: यही साउन 24 गतेदेखि 29 गतेसम्म एक्सचेंज कार्यक्रम हुने सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू, पुरानो मोटरसाइकल वा स्कूटरको उत्कृष्ट मूल्याङ्कन,
6: आकर्षक एक्सचेंज बोनस,
5: सहज फाइनेंस सुविधा,
6: नयाँ यामाहामा विशेष अफर।
5: आजै आउनुहोस् र पुरानो साटेर नयाँ यामाहा घर लैजानुहोस्।
6: विश्वसनीय ब्रान्ड, भरपर्दो सेवा, उत्कृष्ट प्रदर्शन, उत्कृष्ट माइलेज र कम खर्च भएको राइडको साँचो मजा लिनुहोस्।
5: पुरानो साट्नुहोस्, नयाँ यामाहा पाउनुहोस्।
6: स्थान सुन्दर अटो वर्क, दुलेगौडा 4 तनहु। सम्पर्क नम्बर 0564142121, 98560-35921।
7: Yes, Yamaha. Yes, Yamaha. दाजु बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
8: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने?
7: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
8: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुल्थे हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
7: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
9: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
10: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 98460829 दमौली शाखाको लागि सम्पर्क 98067-13425।
11: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
12: आहा कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
11: हो त नि अब चाहिँ राम्रो भयो।
13: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ, ल कोठा पनि चम्किएको छ।
11: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क।
14: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
15: हामी कहाँ पर्दा सोफा कार्पेट दराज सन्ना पलाङ डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
16: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
17: प्रोपाइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98560206।
18: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
19: भदौ 1 गते देखि 8 गते सम्म चिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
20: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
19: धार्मिक महोत्सवका आकर्षणहरू
20: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
21: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
19: कथा सहितको झाँकी गीति नाटक
20: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
19: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती
20: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्द तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
19: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
22: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना
19: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
22: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
19: हाम्रा विशेषताहरू गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
22: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन
19: व्यवस्थित पुस्तकालय खेलकुद मैदान सिपमूलक ज्ञान सहितको पठन पाठन
22: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
19: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम
22: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385 मोबाइल 98560803385।
0: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
1: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबिल्यान्डमा पाइन्छ नि।
0: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबिल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रसु बेबिल्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
23: मोबाइल 9855557।
24: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
25: किन आमा, के भएर?
24: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
25: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
24: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
25: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
24: मोबाइल 9855743952 र 9806।

0: शुक्लागन्ध केएफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
6: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
6: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
7: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
8: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र। यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
7: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
9: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
8: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
9: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
8: पोखरा जाने बाटोतिर।
10: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
8: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864 35 031।
11: आज पनि खाना काच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने।
12: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
11: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
12: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
13: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
14: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
8: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।

0: शासिना बा शासिना यो चम्सुरीका घरका फर्निचरका सामान पछि राम्रा हुन्। डरा ढेर त्यस्तै, लोभे ढेर त्यस्तै, सोफा पर्दा कार्पेट ढेर सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
0: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिङका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702525, मोबाइल 9855338 9841356558।
4: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
5: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
4: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
5: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
4: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
5: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
4: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062265, 9468064145।
6: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
7: ल पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
8: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
6: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 9560231128 र 9462614726।
9: हजुर, दान गरौ।
10: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
11: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
9: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
10: अनुरोध: शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: तपाईको आजको राशिफल
1: शुक्लागन्धकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
2: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
3: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
2: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।
4: नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुतारीमा कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी तपाईँहरूको राष्ट्रपति तपाईँको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछ। आज मिति 2083 साल साउन महिनाको 28 गते बिहिबार।

नेपाल दर्पण 6-7 बजेसम्म नेपाली बह 7-7:20 शुक्ल गन्धकी समाचार 7-7:45 विभिन्न राष्ट्रिय गीत संगीतहरू 7-8 बजेसम्म तेरिसन्द्र कार्यक्रम सुख बिहानी 8:15 9 बजेसम्म विभिन्न राष्ट्रिय गीत संगीतहरू 9:15 नेपाल खबर 9:15-10 बजेसम्म काम बेसीको भाका 10:15 शुक्ल गन्धकी समाचार 10:15 शुक्ल गन्धकी 12:12:15 नेपाल खबर 12:15 नेपाली संगीत 1:00 लोकगीत संगीत 2:00-3:00 संगीतहरू 3:00-3:15 नेपाल खबर 3:15-4:00 फिल्मी गीत संगीतहरू 4:15 आधुनिक गीत संगीतहरू 5:15 शुक्ल गण्डकी समाचार 5:15-6:00 लोकतरी 6:00-6:30 नेपाल दर्पण 6:00-7:00 विभिन्न भाषा भाषा गीत संगीतहरू 7:00-7:30 शुक्ला गण्डकी समाचार 7:00-8:00 विभिन्न गीत संगीतहरू 8:00-11:00 कुमार भाषा कार्यक्रम 9:00-10:00 गीत संगीतहरू 10:00-10:00 शुक्ला गण्डकी समाचार 10:00 शुक्ला गण्डकी समाचार पछि आज हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनर्प्रसार हुने गर्दछन्। यता धेरै दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी हेर्ने जानकारी पश्चात नेपाल रहेको छ। तपाईँहरूको राशिफलको राशिफल प्राप्त गरौँ। मेष राशिबाट मेष राशिमा आफै चुचे चोला लिनु लिनु बुद्धिगत लक्ष्य प्राप्त हुने र फाइदाको स्रोतहरू पहिलाउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा विजय भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्नेछ। सेवामूलक कामबाट सम्पादन गर्न सकिनेछ भने प्रतीक्षित गरिएका नतिजाहरू सबल रहने र गुरूजन र सन्तानको सहयोगबाट लाभदायक बन्नेछ भने पछि लाभ हुने कामहरू प्रारम्भ हुनेछ। वृषराशिमा प्राप्त भए पनि परिस्थिति जस्तो अनुकूल नहुन सक्छ। हडबडीले कामहरू बिग्रने र आफ्नो कमजोरीमाथि टिप्पणी हुन सक्छ। शुभचिन्तकहरूको मनोभाव बुझेर अघि बढ्नुहोला। दोहोऱ्याएर पर्यटन गर्दा रोकिएका कामहरू बन्ने र साथीभाइहरूको सहयोग जुट्नाले उत्साह थपिनेछ। महत्वपूर्ण काममा निर्णय लिन अघि सोचेर विचार पुर्याउनुहोला। मिथुन राशि मिथुन राशिमा महाशय काकीको गङ्गा छकेको प्रयत्न गर्दा ठूला कामहरू सम्पादन हुने र छोटो समयमै राम्रो उपलब्धि हात पार्न सफल भइनेछ। स्रोत साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुने र लाभांश बन्नाले दैनिक परिवर्तन आउन सक्छ। रोकिएका कामहरू बन्ने र नयाँ कामहरू शुरू गर्ने समय रहेकोले उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। अध्ययनमा प्रगति हुनेछ भने चिताहरूको कामहरू समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीहरूलाई सुधार गर्ने मौका पाइनेछ। बोलीको प्रभाव भन्नाले लेखन र अभिव्यक्ति कलालाई निखार्ने समय रहेकोले मेहनत गर्दा सम्मानित स्थान हासिल गर्न सकिनेछ। मान सम्मान प्राप्त हुनाले आमदानीका नयाँ स्रोतहरू बढ्नुका साथै फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। सहयोगीहरू प्रशस्तै भेटिनेछन् र रचनात्मक कार्य प्रारम्भ गर्ने समय रहेकोले रमाइलो जमघटका बीच स्वादिष्ट भोजनका आनन्द प्राप्त हुनेछ। विगतको सफलताले थप काम गर्न हौसला प्रदान मिल्नेछ भने नयाँ कामको प्रस्ताव आउने र मनकी धनार्जन गर्न सकिनेछ। विगतका कमी कमजोरी सुधार गर्ने अवसर रहेकोले बिछोड़िएका आफन्तजनसँग भेटघाट हुनेछ। कन्या राशि कन्या राशिमा आक्षे टोपा विभूषण र ठपेपो आकस्मिक खर्चले अर्थ अभाव देखाउन सक्छ भने परिस्थिति अनुसार आफन्तबाट टालिनु पर्ने समय रहेको छ। व्यवसायमा लगानी बढ़ाउनु पर्ने अवस्था हुनाले अवसरका लागि केही दौड़धूप गर्नुपर्ने समय रहेको छ। टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय र फाइदाका पछि लाग्दा लाभांश घुम्न सक्नेछ। कुनै काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुहोला। तुला राशि माछरी रुरेरो ताती तुते मेहनतको फल राम्रो परिणाम प्राप्त हुनाले दिगो फाइदा हुने कामहरू प्रारम्भ गर्ने समय रहेको छ। आयार्जन गर्ने का स्रोतहरू बढ्ने प्रतिष्ठित नतिजाले उत्साह जगाउने र व्यापारमा पनि लाभांश बढ्नाले मनमा उत्साहित भइनेछ। आवश्यक भौतिक साधन जुट्नेछन् भने लगानीका रूपमा संचित धनको उपयोग गर्दा लाभ हुनेछ भने अध्ययनमा पनि नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। वृश्चिक राशि विशेषमा सेतो नानी नुनेनु या यो परिश्रम परे पनि समय फलदायी रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथीहरू बढ्ने र रचनात्मक काम गर्दा फाइदा मिलाउनेछ। पहिलेको सफलताले थप हौसला जगाउने र विशेष

व्यक्तिहरूसँग मित्रता बनेछ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै मेहनतले समाजमा स्थापित बनाउनेछ, चुनौती पछाएर लाभ उठाउन सकिनेछ। धनुराशि परिस्थिति अनुकूल बन्नाले सोचे अनुरूपको कामहरू गर्न सकिनेछ। आध्यात्मिक चेतनाले धर्म कर्म र श्रमलो काममा प्रवृत्त गराउनेछ, मेहनतको फल प्राप्त हुनेछ। साथीभाइहरूले राम्रै सहयोग जुटाउनेछन्, रचनात्मक काममा जुट्ने समय छ। भौतिक साधनहरू प्राप्त हुनेछन् भने नोकरी तथा व्यवसायमा फाइदा होला, नयाँ कामको ऊर्जा बसाउने मौका छ। मकर राशिको लागि अस्वस्थताले कामको अनुभूति कमजोरी अनुभूति गराउने र विश्वमा गरेको निर्णय समस्या निम्ताउन सक्छ। बल जबरजस्ती गर्ने गानीले परिस्थिति अनुसार काममा ढिला हुन सक्छ। अप्रिय सहचारी मन खिन्न बनाउन र अध्ययनमा पनि पछि परिने भएकाले व्यापारमा सोचेको फाइदाहरू उठाउन नउठ्ने देखिन्छ। नतिजा सच्याउन काम दोहोऱ्याउनु पर्ला र कुनै पनि बाध्यात्मक काममा अल्बलिनु पर्ने समय रहेको छ। कुम्भ राशिमा गुगेको साथी सुशेष विभिन्न अवस्थाले पछ्याउनेछन् भने कामको समय विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। मेहनतले नाम राम्रो इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिने र नोकरी पेसा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ भने भौतिक साधन संग्रह हुने र तारिख विज्ञान कामले धेरैको मन जिन्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउन सकिनेछ। मेहनतहरूको लागि समय उत्साहजनक रहेकोले प्रतिस्पर्धामा विजय भइनेछ भने द्वेषा गर्नेहरूले हात खानेछ। प्रतिस्पर्धा अधिकारी स्थापित गर्न सकिनेछ। चुनौती पछ्याएर काम बनाउन सकिने स्वास्थ्य सबल रहने र शत्रुहरूमाथि व्यवस्थ हुनेछन् भने व्यापार लगायत आर्थिक लाभले काम प्रारम्भ गर्ने समय छ। महत्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय पनि रहेको छ। राशिफलमा ज्येष्ठ भन्ने तपाईँ भाग्य भन्दा कडा विश्वास गर्नुहोला। तपाईँहरूको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरूको यो आजको राशिफल पछि नेपाल रहेको छ जन्मदिनको शुभकामनाको।

आज मिति 2083 साल महिनाको 28 गते बिहिबार आज तपाईँले जस्तो जन्मदिन परेको छ तपाईँ जस्तो जन्मदिन मनाउँदै हुनुहुन्छ तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ हाम्रो एफएम परिवार तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ तपाईँले आँटी चालिका र तपाईँले इच्छाएको काम पूरा होस् तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

तपाईँ पनि आफ्नो स्थानीय दाजुभाइ साथीसँग आउन आमन्त्र कृषकको जन्मदिन परेको छ भने यस कार्यक्रम मार्फत सङ्घ गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँहरूको गाउँघरमा हुँदै गरेका कार्यक्रममा कस्तो टिप्पण सुन्छ 0 4 3 7 5 0 4 11 37 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1 3 1
यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौं। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पनि यसै समयमा तपाईँहरूकोमा आशा पुनः उपस्थित हुने नै छ। तिनजेलसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि बिताउँछु। तपाईँहरूको बिहान तपाईँहरूको दिन शुभ भन्ने सुगरी दोस्। तपाईँ पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ज। नमस्कार, शुभ बिहानी, शुभ दिन।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 8 बज्यो। होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज मै जाऊ।
4: मेरिया मैनी, कस्तो राम्रो गहना!
5: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
6: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
8: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
9: शुद्ध सुन तथा चाँदीका गर गहना,
8: छापावाला सुन चाँदीका गर गहना,
9: राशि अनुसारका पत्थर,
8: कम्प्युटर तौल प्रविधि,
9: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
8: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
8: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811-16069, 9807-25229।
7: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811-43322, 9807-69142।
10: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
10: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडिपट्टि।
11: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको नोसे महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: पङ्खा
1: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
3: चेस्का बाजे क्या छ? पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303024।
2: प्रसन्न, होमवर्क देखाउ त।
5: हस् टिचर।
2: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर। मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
2: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0564144484, मोबाइल 98560333384 र 98560067988।
7: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
8: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
9: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
10: सुन्नुहोस् है, सामसुङ तथा इन्स्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
8: सन्देश ट्रेडर्स, सुफ्रा गण्डकी तिरेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 98 5 60 62 6 76।
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी थप जानकारीको लागि सम्पर्क 06-4-14-377 र 98-5-60-44-343 तनहु सेवा हस्पिटल सुगला गण्डकी नगरपालिका 4 बीपी चोक
0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
12: तर महँगो होला नि
0: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका
13: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: बाराही अल्मुनियम अब युपिभीसीको साथमा
13: अल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
14: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0-65-414-411 मोबाइल 98-5-60-22-938 र 98-0-28-22-938
15: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रबिन थापा मोबाइल 98-5-60-33-398 र 98-4-65-10-950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
16: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
17: होइन कति पुन मोबाइल भन्दै कराएको
16: दुनिगुणामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
17: कहाँ छ पुन मोबाइल
16: यही दुनिगुणामा तरकारी पसलको आडैमा छ
17: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
16: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
17: प्रोप्राइटर हेमराज पुन मोबाइल 98-1-91-74-888 र 98-4-48-48-000
18: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
19: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
18: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
19: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
18: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
12: धुलेगौडा सपिङ सेन्टर सुक्ला गण्डकी चार धुलेगौडा तीन तारा केबलको चार घर माथि आफ्नै भवनमा
20: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
21: चिकन ससेज, बब ससेज
20: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
16: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0765705052, मोबाइल 98560285587।
22: यो पोखरेल नाचेकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
23: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
24: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
25: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
26: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
27: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
16: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगंगा हेल्थ पोस्टोक,
27: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
28: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
29: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
30: ओमकार।
29: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
30: ओमकार।
29: अनि घरमा पूजा सामग्री पनि छैन भने
30: ओमकार।
29: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
30: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओंकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
29: विस्तृत जानकारीको लागि फोन नम्बर 98560508634।
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
31: अझ धेरै होला यो भिडको।
32: त्यहाँलाई धन्यवाद,
31: एकदम धेरै धेरै धन्यवाद।
32: यति बेला हामी यो नाइमा मोबिलिटी एक्सपो 2026 अन्तर्गत होनरी कम्पनीको स्टलमा आइपुगेका छौँ, जसले विद्युतीय गाडीहरू मात्र उत्पादन र बिक्री वितरण गर्ने गर्छ। यसका एकजना प्रतिनिधि हामीसँग हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छ। सरको परिचयबाट सुरु गरौँ।
33: मेरो नाम चाहिँ दिवस केसी, म चाहिँ बोमा होनरी कम्पनीको बोमा इभी भन्ने गाडीमा एज अ मार्केटिङ सेल्स पर्सन बसिरहेको छु।
32: पछिल्लो समय यो विद्युतीय गाडीमा आम उपभोक्ताको चासो बढिरहेको छ, होइन? भिड पनि धेरै जस्तो स्टलहरू विद्युतीयतिरै बढी देखिन्छ, के छ तपाईँको अवस्था?
33: हाम्रो पनि अहिले राम्रै छ, किनभने हजुरको यो सिटी कार हो, यो चाहिँ हाम्रो चाहिँ खासमा सिटी कार हुनाले मान्छेलाई चाहिँ कस्तो खालको गाडी रहेछ हेर्दा पनि सानो चिटीको परेको छ भनेर मान्छेले आफ्नो प्रतिक्रियाहरू देखाउन चाहिँ आइरहनु भएको छ भनौँ न।
32: यसको के छ मूल्यको हिसाबमा कतिसम्म पर्छ?
33: यसको हजुरको दुईवटा भेरिएन्ट छ, 300 किलोमिटर र 200 किलोमिटर गरेर। 300 किलोमिटरको चाहिँ हजुरको 26 लाख छ र 200 किलोमिटरको चाहिँ 21 लाख रुपियाँ छ।
32: एकपटकमा फुल चार्ज गर्दाखेरि कुरा गर्नुभयो कि
33: मैले प्राइसको कुरा गरेँ,
32: किलोमिटर भने चल्ने त्यति चल्ने भन्न खोज्नुभयो?
33: एकचोटि फुल चार्ज गर्नुभयो भने हजुरलाई 300 किलोमिटरको रेन्ज पाउनुहुन्छ।
32: पछिल्लो समय यो विद्युतीय गाडीहरूको जसरी विकास विस्तार देशभरि हुँदैछ, होइन, यो होन्डी कम्पनीले विशेष गरी यसकै कारोबार गर्ने रहेछ, अब के होला योभन्दा पछाडिको भविष्यमा? यसो हेर्दाखेरि नेपालमा विद्युतीय गाडीहरू नै फस्टाउँछ अथवा चाहिँ इन्धनबाट चल्ने गाडीहरू पनि यही मात्रामा अघि बढिरहेको छ, के लाग्छ?
33: अब हजुरको फ्युचर हेर्दाखेरि चाहिँ इलेक्ट्रिक गाडी नै फ्युचर होला जस्तो छ, किनभने हजुरको अब पेट्रोलको प्रब्लम, पेट्रोलको त्यो महँगाई हेरेर चाहिँ इलेक्ट्रिक चाहिँ एकदमै मान्छेलाई एकदमै सजिलो भयो क्या। अब हजुरले घरमै चार्ज गर्छु, घरकै बत्तीले चाहिँ मजाले चार्ज गर्न मिल्यो, बाहिर कहीँ हाइवेतिर गयो त्यहाँ पनि इलेक्ट्रिक चार्जरहरू आजभोलि जहाँ पनि पाउनुहुन्छ, चाहे हजुर इन्डियामा ट्राभल गर्दै हुनुहुन्छ, चाइनातिर ट्राभल गर्दै हुनुहुन्छ, जहाँ पनि आफ्नो गाडी लिएर म कम्फर्टेबल जान पाउँछु भन्ने पाउँछु आज भोलि।
32: यसका लागि सरकारले अलिकति यो चार्जिङको समस्या त्यसै गरी ब्याट्रीमा पनि अलिकति अझै मोडिफाई भएर आउनुपर्छ भन्ने पनि माग उठ्छ बेला बेलामा, कति समस्या छ भनिन्छ अथवा महँगो पर्छ भनिन्छ, यसका लागि के भन्नुहुन्छ यसमा?
33: अब त्यो सरकारको चाहिँ सरकारले चाहिँ यस्तो कुरामा चाहिँ ध्यान दिनै पर्छ, किनभने हजुरको फ्युचर भनेको अब इलेक्ट्रिक हो होइन, अब त्यो हामीले कुरा देखि पनि रहेछौँ र देखि पनि सकेको कुराहरू, त्यही हुनाले अब सरकारले अलि यो कुरामा ध्यान दिएपछि उपभोक्ताहरूलाई चाहिँ धेरै सजिलो हुन्छ कि।
32: त्यो विद्युतीय गाडीभित्र पनि ग्राहकको विशेष चासो त्यसभित्र के विषयमा बढी सोधपुछ हुनु पर्छ उहाँहरूबाट?
33: त्यो उहाँहरूको चाहिँ धेरै जस्तो किलोमिटर कति किलोमिटर कुद्छ र अनि पैसा त्यही हो कति कति कति मूल्यको छ, त्यही नै छ चासो।
32: त्यहाँलाई धन्यवाद कुराकानीको लागि।
33: थ्याङ्क यू सर।
32: हामी यो नाइमा मोबिलिटी एक्सपो 2026 अन्तर्गत इको कम्पनीको स्टलमा आइपुगेका छौँ। म उहाँको परिचयबाट सुरु गर्छु। सरको शुभ नाम?
1: मेरो शुभ नाम नितेश दासिङ।
32: यसको बारेमा पनि अलिकति तपाईँ?
1: ओके, म चाहिँ न्यू स्कुटरको मार्केटिङ म्यानेजर हो। हामी अहिले नाइमामा प्रस्तुत छौँ 2026 नाइमामा हाम्रो स्टलमा आइदिनुहोस् होला। हाम्रो स्कुटर हो मेन फोकस, तर इट डजन्ट मिन टु विलर्स भनौँ न, स्कुटर भन्दा पनि टु विलर्स ब्रान्ड हो हामी। अब टु विलर्स ब्रान्डमा हामी स्कुटर हो, तपाईँको स्पोर्ट बाइक भनौँ हो, तपाईँको रोड रेसर बाइक भनौँ, हामी त्यो प्रोभाइड गर्छौँ।
32: पछिल्लो समय ग्राहकहरूको अलिकति यो विद्युतीय गाडीतर्फ पनि आकर्षण बढ्दो छ, के पाउनु भएको छ? तपाईँको अनुभव के छ? हिजोदेखि एक्सपो सुरु भएको छ, आजसम्मको अवस्था के छ?
1: पहिलाको मार्केट अनुसार र पहिलाको जुन हाम्रो जनताहरूको जुन एउटा मेन्टल ब्लक थियो नि, त्यो चाहिँ ओपन भएको छ सर। रिसेन्टली जुन एउटा पेट्रोल सर्टेजले गरेर ओपन भएर उहाँहरू चाहिँ एडप्टेसनमा इलेक्ट्रिक बाइक इलेक्ट्रिक स्कुटरको एडप्टेसनमा एकदम बढ्दो देखिरहेको छ सर हामीले। सो यस्तै भइराख्यो भने छिटै नेपाल पनि एउटा राम्रो गाडी जस्तै स्कुटर र बाइकमा पनि छिटो एडप्टेसन गर्ने कन्ट्री चाहिँ हुनसक्छ।
32: यो इन्धनबाट चल्ने पेट्रोल र विद्युतीय बाइक चढ्दाखेरि अथवा मोटरसाइकल चढिराख्दाखेरि दुई पाङले के फरक छ यसमा चाहिँ?
1: धेरै फरक छ नि सर। सेभिङ, तपाईँको पैसा धेरै सेभ हुन्छ नि सर। तपाईँले मान्नुहोस् तपाईँको होइन, तपाईँले बाइक चलाउनुहुन्छ मान्नुहोस् होइन, पेट्रोलको हो, तपाईँले 5,000 रुपियाँ तिर्नुहुन्छ महिनाको। सो तपाईँको 4 वर्षको हिसाब गर्नुभयो भने तपाईँको 3-4 लाख तपाईँको पेट्रोलमा खर्च हुन्छ सर है। त्यही कुरा तपाईँले इभी चलाइराख्नु भएको छ भने यो म्याक्सिमम 20,000-30,000 खर्च होला तपाईँको बिजुलीको हो। तपाईँको अलमोस्ट लाइक 3-4 लाखको त यहाँ तपाईँको पैसा सेभ हुन्छ, त्यो त हुँदै भयो। अनि तपाईँले जुन कुरा तपाईँले पेट्रोल बाइक चलाएर पाइराख्नु भएको छ नि, त्यही सुविधा त तपाईँले इभीबाट पनि उठाउन सक्नुहुन्छ नि। त्यो कुरा त्यही हो सर।
32: अब के छ जस्तो विद्युतीय गाडी खरिदका लागि बैङ्किङ सुविधा फाइनान्सको यस सन्दर्भमा के छ जानकारी?
1: छ छ, मजाले तपाईँले आइसी मोटर जस्तै पाउनुहुन्छ नि फाइनेन्स, त्यस्तै हाम्रो इभीमा पनि मजाले पाउन सक्नुहुन्छ सर। हाम्रो शाखा छ ब्याङ्किङमा पनि, हाम्रो एनआइबी ब्याङ्कहरू हुनुहुन्छ होइन, एनआइबी ब्याङ्क हुनुहुन्छ अनि अरू ब्याङ्कहरू पनि हुन्छ हाम्रो पार्टनरहरू, त्यहाँबाट पनि तपाईँले फाइनेन्स सुविधा लिन सक्नुहुन्छ। साकार फाइनेन्स हाम्रो फाइनेन्स पार्टनर नै हो, उहाँबाट पनि तपाईँले फाइनेन्सिङ सुविधा लिन सक्नुहुन्छ सर मजाले।
32: अधिकतम न्यूनतम सबैभन्दा कम मूल्य र सबैभन्दा बढी के फरक छ?
1: हाम्रो सबभन्दा कम मूल्य 2,35,000 बाइक हो एफएक्स विन, र सबभन्दा बढी मूल्य FKX 300 भन्ने, त्यो चाहिँ तपाईँको 3,85,000 पर्छ सर हो। अब तपाईँले डिफ्रेन्स हेर्नुहुन्छ भने एउटा रेन्जको डिफ्रेन्स छ, एउटा 100 किलोमिटर हो भने अर्को 150 किलोमिटर छ है सर। अरू भनेको स्पेक्सहरू फेसिलिटिजहरू, अभियसली तपाईँले अलिकता पैसा तिर्नुहुन्छ भने अझ धेरै फेसिलिटिजहरू पाउनुहुन्छ बाइकको सन्दर्भमा। अर्को ब्याट्रीमा फरक छ सर, हाम्रो 235 चाहिँ तपाईँको ग्राफिनाइट ब्याट्री हो भने 385 चाहिँ तपाईँको लिथियम आयन ब्याट्री हो। सो ब्याट्रीको क्वालिटीमा पनि डिफ्रेन्स हुन्छ, वारेन्टीमा डिफ्रेन्स हुन्छ, सो अलिक त फरक छ। त्यो बाइक धेरै भन्नु भने अरू खासै फरक के पनि छैन। मोटर पनि मोटर पावरहरू पनि काइन्ड अफ सेम नै छ, सो डिजाइन पनि सेम नै छ, हेर्न सक्नुहुन्छ तपाईँले। सो त्यस्तो फरक भन्ने एउटा हाम्रो ब्याट्रीमा होइन, वारेन्टीमा ब्याट्री वारेन्टीमा बेसिकली यति नै फरक छ। अनि रेन्जमा
32: दैनिक कति जति ग्राहकहरू अवलोकन गर्न आइराख्नु भएको छ बुझ्न?
1: 200-300 मान्छेहरू आइराख्नु भएको छ सर, मजाले आइराख्नु भएको छ 200-300 मान्छेहरू सर।
32: हस्, त्यहाँलाई धन्यवाद समयको कुराकानीको लागि
1: सर।
32: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा नाइमा मोबिलिटी एक्सपो 2026 का विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कार्यक्रममा नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघ अर्थात नेपाल अटोमोबाइल इम्पोर्टर्स तथा म्यानुफ्याक्चरर एसोसिएशन नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालसँगको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696, 4110-696।
2: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा काठमाडौँमा चलिरहेको नाइमा मोबिलिटी एक्सपो 2026 केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। यसअघि हामीले नाइमा अवलोकन गर्न आएका केही नागरिक र त्यहाँ प्रदर्शनीमा राखिएका स्टलका प्रतिनिधिसँगको कुराकानी प्रस्तुत गर्यौं। कार्यक्रममा अब सुनौ नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर एसोसिएशन नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालसँगको कुराकानी।
3: स्वागत छ तपाईँलाई उज्यालो रेडियो नेटवर्कमा।
4: हस् धन्यवाद।
3: यस वर्ष पनि हरेक वर्ष चाहिँ नाइमाले नेपाल मोबिलिटी एक्सपो 2026 आयोजना गरेको छ, होइन? यसको अहिलेको मुख्य उद्देश्य चाहिँ के हो भनेर बुझ्ने?
4: सर्वप्रथम त नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमा नेपालका प्रमुख सवारी साधन आयातकर्ता तथा निर्माताहरूकोले स्थापना गर्नुभएको एसोसिएशन हो, जसले वर्षमा कम्तीमा एउटा नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल एक्जिबिसन गर्ने गरेको छ। यसको प्रमुख उद्देश्य एउटै छाना मुनि अवलोकनकर्ताहरूले आफूलाई मन परेको र आफूलाई सुहाउँदो र उपयुक्त सवारी साधन छान्न सक्नुहोस्, सँगसँगै सवारी साधन र मोबिलिटी क्षेत्रको बारेमा आफूलाई चाहिने जानकारीहरू पनि हासिल गर्न सक्नुहोस्। त्यही भएर हामीले एक्सपोमा सवारी साधन प्रदर्शनीको सँगसँगै लर्निङ सेसन्सहरू र क्षमता अभिवृद्धि र जनचेतनाका कार्यक्रमहरू पनि गर्ने गरेका छौं।
3: अघिल्लो संस्करणको तुलनामा यसपटक चाहिँ एक्सपोमा के कस्ता नयाँ कुराहरू थपिएका छन् जसले आम दर्शकलाई चाहिँ त्यो चाहिँ आकर्षण गरोस्?
4: पहिलो कुरा त पहिलो संस्करण भन्दा अहिले हाम्रो परिष्कृत र वृहत भएको छ हाम्रो एक्सपो, किनभने अघिल्लो वर्ष 47 ब्राण्डहरूले प्रदर्शन गर्नुभएको थियो भने अहिले कम्तीमा 55 ब्राण्डहरूले चाहिँ प्रदर्शन गरिरहनु भएको छ। त्योमध्ये 50 बढ़ी ब्राण्डहरू लन्च हुनुभएको छ, नयाँ मोडलहरू लन्च गर्नुभएको छ ब्राण्डले। यसले के देखाउँछ भने अवलोकनकर्ताहरूलाई धेरैभन्दा धेरै विकल्पहरू यहाँनिर छन्। अर्को चाहिँ लर्निङ सेसन्सहरू हामीले पोहोरभन्दा अझै परिष्कृत ढंगले अगाडि बढ़ाइरहेका छौं। नेपालकै लब्ध प्रतिष्ठित व्यक्तित्वहरू अनिल केशरी शाह, टीकाराम यात्री, संजय कोइराला, संजय सिलवाल गुप्ता, दीपक थपलिया, आलोक खत्री जस्ता प्रबुद्ध व्यक्तित्वहरूले चाहिँ मोडरेशन गरेर देशकै नीति निर्माता र विज्ञहरू र विदेशबाट समेत हामीले 4 विज्ञहरूलाई बोलाएका छौं। उहाँहरू समेतको उपस्थितिमा लर्निङ सेसन्सहरू आयोजन गर्दैछौं। अर्को चाहिँ नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई लक्षित गरी हाम्रो मेडिकल पार्टनर ग्रान्डी हस्पिटलले दुर्घटना हुने बित्तिकै कसरी घाइतेलाई कसरी स्याहार गर्ने भन्ने सम्बन्धीको विशेष तालिम र अवेरनेस कार्यक्रम पनि छ। अर्को अघिल्लो वर्षभन्दा अहिले हाम्रो भइरहेको परिष्कृत रूप चाहिँ ट्राफिक प्रहरीको स्टल राखेका छौँ हामीले, जहाँ चाहिँ हरेक भ्रमणकर्ताले ट्राफिक गतिविधि र अवेरनेस रोड सेफ्टीसँग सम्बन्धित र ट्राफिक म्यानेजमेन्टसँग सम्बन्धित अवेरनेसका कार्यक्रमहरू पनि पाउनुहुनेछ। तपाईँलाई प्रिमियमनेसको फिलिङ अझै बढ़ी हुनेछ भन्ने हामीलाई लाग्छ।
3: अब अलिकति व्यवसायिक कुरा गरौं, आम दर्शकले गाड़ी अवलोकन गर्ने बाहेक अरू के कुराहरू चाहिँ जान्ने अवसर पाउनुहुन्छ यहाँ आइसके पछाडि?
4: अब एउटै छानामुनि धेरै सवारी साधन हुनुको एउटा फाइदा के हुँदो रहेछ भने किन्न जानुभएको होइन, तपाईँ बुझ्न जानुभएको हो। यसले तपाईँलाई के लाग्छ भने अहिले पनि नेपालको मार्केटमा एउटा सवारी साधनको वर्कसपभित्र गएर सोधिहाल्ने गइहाल्ने स्थिति त्यति सहज बनिरहेको देखिँदैन। तर एक्सपोमा त तपाईँलाई त आउने यो गाडी कस्तो हो, यसको मूल्य कति छ, छुट कति छ, यसका विशेषताहरू के हुन् भनेर त्यहाँ बुझिसकेपछि त्यो जुन इन्फर्म्ड डिसिजन भन्ने गर्छौँ नि हामी, जानेर बुझेर गरेको निर्णयले त तपाईँले जिन्दगीमा गाडी किन्नु त एउटा महत्वपूर्ण निर्णय हो नि, होइन? आज हाम्रो समाजमा घर बनाउनु, सवारी साधन जोड्नु
3: तर
4: सपना जस्तो हो नि, होइन? एकदमै धेरै बुझेर गर्नु पाउनुहोस् भनेर हामीले प्रत्येक स्टलमा प्रोफेसनल काउन्सिलरहरू ब्रिफ गर्न सक्ने व्यक्तिहरू चाहिँ व्यवस्था गरेका छौँ भने लर्निङ सेसन्समा पनि यहाँले ओभरअल मोबिलिटीका पर्सपेक्टिभहरू सोध्न सक्नुहुन्छ, होइन? कुन क्याटेगोरीको भेहिकल चाहिँ तपाईँको लागि उपयुक्त हुन सक्छ, पेट्रोल डिजेल आइस भेहिकल अथवा इलेक्ट्रिक भेहिकल अथवा तपाईँको चाहिँ हाइब्रिड भेहिकल अथवा तपाईँको लागि चाहिँ कुन टाइपको चाहिँ सामान्य फ्यामिली ह्याचब्याक कार चाहिँ तपाईँको लागि जरुरी हो कि अथवा एसयूवी कुनै लग्जरी कार तपाईँको लागि उपयुक्त हो कि कमर्सियल भेहिकल उपयुक्त हो कि, यी कुराहरू हेर्न त एउटै छानामा नि यो त सबैभन्दा ठूलो विकल्प हो। र मलाई लाग्छ एउटा सिरियस सवारी साधन सिरियसली किन्न खोजिरहनु भएको व्यक्ति चाहिँ एउटा दीक्षित हुने अवसर जस्तो लाग्छ कि मलाई सर।
3: 55 बढी ब्रान्डका 40 भन्दा बढी नयाँ मोडलका अझ त्योभन्दा पनि सम्भवतः बढी होला हामीले यतिसम्म जानकारी पायौं। त्यो किसिमका प्रदर्शनीहरू राखियो भन्ने छ गाडीहरूको, यसमा अलिकति जाउँ न, के हो, कस्ता खालका गाडीहरू देख्न पाउँछौ?
4: अब हाम्रो शुरूको योजना अनुसार चाहिँ हामीले 52 स्टल्समा 55 भन्दा बढी ब्रान्ड भनेका थियौँ। अहिले हेरेर यहाँ आउँदाखेरि 55-56 भन्दा बढी ब्रान्ड देखिनु भएको छ, 40 भन्दा बढी नयाँ मोडल भनेका थियौँ। तर मोडल चाहिँ कतिपय एक्जिस्टिङ मोडलमा पनि अलिकति त्यसलाई चाहिँ इन्हान्स भएर आएको मोडल समेत लन्च गर्दाखेरि हिजो मात्रै पनि करिब 50 आरआरमा लन्च गर्नुभएको, नयाँ मोडल लन्च गर्नुभएको थियो। हामीले यसपालि 2 पाङ्रे र 4 पाङ्रे सवारी साधन मात्रै प्रदर्शनमा राखेका छौं र त्यसमध्ये पनि 2 पाङ्रेमा मोटरसाइकल र स्कुटर र 4 पाङ्रेमा प्यासेन्जर कार अनि तपाईँको चाहिँ कमर्सियल भेहिकल दुईटा क्याटेगोरीको गरेर 26 प्रकारका कारहरू छन् तपाईँका चाहिँ प्यासेन्जर कार भने 8 क्याटेगोरीका चाहिँ तपाईँको चाहिँ 8 कम्पनीहरूले चाहिँ कमर्सियल भेहिकल प्रदर्शन गर्दै हुन्छ भने 19 कम्पनीले चाहिँ तपाईँको 2-व्हिलर स्कुटर र मोटरसाइकल प्रदर्शन गर्दै हुनुहुन्छ। त्यो हिसाबले हेर्दाखेरि चाहिँ जुन मोडलहरू आइरहेका छन् अहिले कतिपय मोडल मार्केटमा अलिक अगाडि देखिए तापनि अफिसियली लन्च नभइसकेका र अहिले बजारले विकल्प धेरै दियो। अब नाइमा मोबिलिटी एक्सपो नेपालको सबैभन्दा ठूलो मोबिलिटी एक्सपोमा यति धेरै नयाँ मोडल लन्च हुनुले भनेको हामीले मोबिलिटी फर अल भनेका छौँ। अब एउटा किन्न चाहने एउटा अवलोकनकर्ता र किन्न चाहने सवारी साधन जसले खरिद गर्न खोजिरहनु भएको छ अझै बढी उपयुक्तता उहाँले भेट्ने सम्भावना भयो।
3: नेपालमा सामान्यतया आम मानिसको पहुँचमा 4 पाङ्रे गाडी चाहिँ अलिकति कमै देखिन्छ, होइन, हुने खाने अथवा चाहिँ अलिकति पैसा भएको व्यक्तिले मात्रै चढ्न सक्ने भनेर बुझिन्छ। त्यसैले यहाँले पनि भन्नुभयो सोरुममा गएर सिधै बुझिहाल्ने भन्ने हुँदैन भन्नुभयो, त्यसैले गर्दा यस्ता एक्सपोहरूले अझ त्यसका लागि अझ सपोर्ट सहयोग गर्छन् जस्तो लाग्छ। सबैभन्दा सस्तो अथवा आम नागरिकले चाहिँ सामान्य स्तरको मानिसले पनि चढ्न सक्ने गाडीको सुविधा छ कि छैन?
4: मैले यहाँलाई अघि पनि संकेत गरे नेपालका 80% भन्दा धेरै मूल रूपमा आयात गर्ने आयातकर्ता र निर्माण सवारी साधन निर्माणकर्ताहरूको एसोसिएसन हो नाइमा। यहाँ तपाईँले क्याटेगोरी वाइज नट ओन्ली त्यो टेक्निकल क्याटेगोरी मात्रै नभएर यो चाहिँ प्राइस वाइज पनि तपाईँले सामान्य अफोर्डेबल प्राइसदेखि लिएर महँगो प्राइससम्मका गाडी सवारी साधनहरू यहाँ पाउनुहुन्छ। अब मैले नाइमाको सचिवालय अथवा नाइमाको कर्मचारीको हैसियतले नभनी एउटा एक्सपोको दर्शकको हिसाबले हेर्दाखेरि पनि आम नागरिकको हिसाबले हेर्दा पनि करिब 20 लाखको हारादेखि लिएर अझ 20 लाख भन्दा केही कम सम्मित तपाईँको चाहिँ अफर प्राइसमा 18-20 लाखका गाडीदेखि लिएर अब करोडौंका गाडी पनि देखिएको स्थिति छ, होइन? त्यो भएर तपाईँले चाहिँ आफ्नो उपयुक्तता अनुसार हेर्ने रह्यो। अर्को कुरा यहाँले भन्नुभयो 4 पाङ्रे सवारी साधन जुन यहाँले लार्जर देन द लाइफ इमेज भन्छ नि, जुन यो चाहिँ मेरो लागि होइन, दिस इज नट द पिस अफ माई केक, त्यो सोचाइबाट चाहिँ हामी मुक्त हुनुपर्छ जस्तो मलाई लाग्छ। तपाईँले एउटा 4 पाङ्रे सवारी साधन किनेर 4 जना परिवारको मान्छे हिँड्ने आफू सुरक्षित तरिकाले धुवाँ धुलोबाट जोगिने तपाईँको चाहिँ वायु प्रदूषणका सारा कुराहरू जुन छन् त्योसँग जोडिने सबै हिसाब गर्नुभयो भने र तपाईँ 2 पाङ्रे सवारी चलाइरहनु भएको छ भने तपाईँ 4 पाङ्रे पनि अफोर्ड गर्न सक्नुहुन्छ कि बा? त्यो सँगसँगै सवारी साधन यदि नेसेसिटी हो भने सवारी साधन एसेट हुन सक्छ, सवारी साधन लग्जरीको रूपमा या लायबिलिटीको रूपमा एउटा पाटो होला। तर तपाईँले हेर्नुहुन्छ भने कति धेरै व्यक्तिहरूले सवारी साधनलाई एसेटको रूपमा प्रयोग गरेर आय आर्जन बढाइरहनु भएको छ। डिरेक्ट आय आर्जन एउटा हो, अर्को चाहिँ सवारी साधनले जुन गतिशीलता बढाउँछ त्यसपछि तपाईँको पोटेन्सियल बढ्छ भन्ने मलाई लाग्छ। तपाईँले सहज ढंगले कहीँ पुग्न पाउनुभयो, योजना गर्न पाउनुभयो र तपाईँको
3: सुरक्षाको
4: कुरा रह्यो र म त हेर्छु स्वास्थ्यको पनि कुरा हो, होइन? काठमाडौँमा वायु प्रदूषणको स्तर कुनै बेला कति स्तरमा पुगेको थियो हामीले हेरेका छौँ, होइन? त्यो इन्डिकेटर 50 तल हुनुपर्ने 250 माथि पुगेर संसारका प्रदूषित शहरहरूमध्ये हामी पनि पर्यौं, होइन, अग्रस्थानमा। त्यो अवस्थामा हेर्दा सवारी साधनलाई एउटा नेसेसिटीको रूपमा बुझ्नु पर्यो, सवारी साधनलाई एउटा चाहिँ आफ्नो यस्तो एउटा यस्तो एसेट जसले चाहिँ कसैले प्रत्यक्ष रूपमा लाभ लिने गरी चाहिँ सवारी साधनलाई एउटा स्रोत बनाउन सक्नुहोला, भने कसैले चाहिँ अप्रत्यक्ष रूपमा त्यसले तपाईँको क्यापासिटी इन्हान्स गर्यो, तपाईँलाई स्वस्थ बनायो र समग्रमा तपाईँको गतिशीलता बढायो भन्ने चाहिँ मेरो बुझाएको छ।
3: अब यहाँ अलिकति यस्तै खालको प्रसङ्ग जोड्नु भयो, मैले पनि यही सोध्न चाहे, यो आम यो गाडी चढ्ने भने चार पाँक्रे गाडी चढ्ने भने नेपालमा चाहिँ विलासिताको लागि बढी हो, त्यो किसिमको सड़क सुरक्षा पनि छैन, सड़कको पहुँच पनि छैन, पैसा हुने मान्छेले गाडी वर्षै पछि फेर्छ, आवश्यकता भन्दा विलासिता बढी भन्ने भाष्य पनि छ, एक प्रकारको बहस हुन्छ। यसमा के भन्नुहुन्छ यहाँको अहिलेसम्मको भोगाई बुझाइ देखाइ यो एक्सपोलाई हेर्दाखेरि?
4: अब हेर्नुहोस्, नाइमाले सुरुदेखि नै गरेको एउटा बहस पैरवी के हो भने सवारी साधन आवश्यकता हो, विलासिता होइन। तपाईँले विकसित देशहरू हेर्नुहुन्छ भने, मैले कुनै समय अमेरिका भ्रमण गर्ने अवसर पाएको थिएँ, त्यहाँका सड़कहरू हेर्दाखेरि मलाई म आफै विश्वास गर्न लायक भएन। यति टाढा टाढासम्म जाने बाटोहरू वान वे छ, यति धेरै स्पिडमा गाडी हाँक्न सकिने र त्यो गतिशीलता देखिन्छ, त्यहाँ हजारौं गाडीहरू सयौं किलोमिटरको 100 किलोमिटर भन्दा बढीको स्पिडमा कुदिरहेका छन्। त्यहाँको एकजना विज्ञले भन्नुभयो, अमेरिका विकसित भएर सड़क बनाएको होइन, सड़क बनाएको भएर विकसित भएको हो भनेर भन्नुभयो।
3: सड़कले देखिएको
4: देखियो होइन, तपाईँको 300-400 किलोमिटर प्रति घण्टा चल्ने मेट्रो रेलहरू, द्रुत गतिका रेलहरू जापान चाइनाले बनायो भने हामी सुन्छौं, त्यति हुने भने सोच्नुहोस् त 825 किलोमिटर लम्बाइ छ देशको। मलाई लाग्छ काँकड भिट्टाको मान्छेले महेन्द्रनगरको गड्डा चौकीमा जाहिर खान जान सक्छ नि, अझै यदि 2 घण्टा त लाग्ने रहेछ नि त्यो सुविधा 2-2.5 घण्टामा होइन। गतिशीलताले कति धेरै समाजमा सन्तुलन दिन्छ होला। हेर्नुहोस् त, हाम्रा पहाड़का गाउँघरहरू किन खाली भए भन्दा गतिशीलता भएन नि होइन। मेरो घर खोटाङ हो, म यहाँबाट करिब 200-300 किलोमिटर, यदि मसँग मेट्रो रेल हुन्थ्यो भने त म त 1 घण्टामा पुग्ने रहेछु नि त, म बसाइसराई गर्नुपर्ने थिएन। त्यसले गर्दा मेरा मूल्य मान्यता, मेरा त्यहाँका चाहिँ रिसोर्सहरू र मेरो सम्बन्धहरू सबै बस्ने थिए, समग्रमा हाम्रो समाज सन्तुलित हुने थियो भन्ने मलाई लाग्छ। त्यसले गर्दा यो पहुँचभन्दा बाहिरको कुरा भन्दा पनि यसलाई पहुँचमा बनाउनुपर्छ। तपाईँसँग पैसा थोरै छ, सानो थोरै पैसाको सवारी साधन लिनुहोस्। नेपाल सरकारले अहिले 60%सम्म लोन दिने गरी नेपाल राष्ट्र ब्याङ्कले चाहिँ प्रोभिजन गरेछ, अझ ठूला कमर्सियल भेहिकलमा त अझ त्योभन्दा बढी लोन दिँदैछ। तपाईँले म समग्रमा कसरी हेर्छु भने, एसेट बनाउनु भयो भने सवारी साधन तपाईँको किस्तामा पनि तपाईँले लिन सक्ने स्थिति सरकारले बनाइदिएको छ। इलेक्ट्रिक भेहिकलमा दिएको सरकारको सुविधाहरू अहिले हेर्नुहोस्, त्यो किन दिएको त भन्दा सबैले चढ्नुहोस् है, तपाईँको गतिशीलता बढाउनुहोस् है, जसले चाहिँ अर्थतन्त्रदेखि लिएर रोजगारी र सामाजिक सन्तुलनमा योगदान पुर्याउँछ भनेर हो भन्ने लाग्छ। त्यो भएर मलाई लाग्छ सवारी साधन आवश्यकता नै हो। तपाईँसँग धेरै पैसा छ, अलि महँगो लग्जरी गाडीमा जानुहोस् होइन भने नेसेसिटी क्यापासिटी क्याटेगोरीको सवारी साधन म धेरै देख्छु।
3: अब यो हाम्रो कार्यक्रम सुनेकै भरमा कतिपय व्यक्तित्वहरू अथवा यो नेपाल मोबिलिटी एक्सपो पनि अवलोकन गर्न आउन सक्नुहुन्छ। त्यहाँ मैले बैंकको स्टलहरू पनि देखेँ, बैंकहरूको पनि त्यहाँ स्टाफहरूले धेरै ग्राहकहरूसँग अन्तर्क्रिया पनि गरिराख्नु भएको थियो उहाँहरूले आफ्नो बारेमा। अहिलेको सुविधा के छ विशेष यहाँभित्र छिरिसके पछाडि बैंकहरूबाट प्राप्त गर्ने ग्राहकले?
4: अब पहिलो कुरा चाहिँ सर, मैले हिजो पनि कहीँ भनेको थिएँ, सपिङ गर्न जाने मेला भर्न जाने भनिँदो रहेछ कि, त्यो उत्साह एउटा मेला भर्न जानेको उत्साह नै फरक हुँदो रहेछ भने, त्यहाँ प्रदर्शनीमा हुनुभएका या त हाम्रा सवारी साधनका प्रदर्शन गर्ने हाम्रा ब्रान्डहरू हुनुहोस् अथवा हाम्रा स्पोन्सर्स पार्टनर्सहरू हुनुहोस्, सबैले केही न केही स्पेसल अफरहरू राख्नु भएको रहेछ। हाम्रो अहिले को स्पोन्सर्ड बाई ग्लोबल आर्मी ब्याङ्क हुनुहुन्छ, उहाँले विशेष अफर राखेको कुरा हिजै नै अनाउन्स गरिसक्नु भएको छ, मलाई लाग्छ 6% भन्दा कममा अथवा अहिलेसम्मकै सबैभन्दा सस्तो ब्याज दरमा चाहिँ सहुलियत ऋण उहाँहरूले चाहिँ उपलब्ध गराउने भनेर घोषणा गर्नुभएको छ। ब्याङ्किङ पार्टनर हुनुहुन्छ सिद्धार्थ ब्याङ्क र एनएमबी ब्याङ्क, उहाँहरूले पनि विशेष अफरहरू दिनुभएको छ, किनकि उहाँले अफर दिएर आएका छौँ भनेर आइसकेको छ, उहाँले दिनुपर्छ, किनकि यो सबै कुरा ट्रान्सपरेन्ट छ, कुन ब्याङ्कले कति दिइरहेछ भन्ने कुरा मान्छेले उहाँहरूको अगाडि बस्दा बस्दै स्टलमा बस्दा बस्दै चेक गर्न सक्छ, टेक्नोलोजी हामीसँग त्यो अवस्था छ। नाइमा नेपाल मोबिलिटी एक्सपो भ्रमण गर्न आउनुहुने जति पनि अवलोकनकर्ताहरू हुनुहुन्छ उहाँहरूलाई ब्याङ्कको पनि विशेष सुविधा छ, यसै गरी सवारी साधनहरूले पनि खुलाएरै यसले लेख्नु भएको छ विशेष अफरहरू होइन। कतिपयले चाहिँ तपाईँको राम्रो अफर पनि अफर गरेर हिजै हाम्रो उत्साहजनक उपस्थिति भयो, धेरैजनाले आफ्नो सवारी मन परेको सवारी साधन बुक गरिसक्नु हो भन्ने चाहिँ भनिसक्नु भएको छ।
3: यो मेला हेर्दाखेरि र त्यसपछि समग्र आफ्नो व्यक्तिगत मूल्याङ्कनको हिसाबले पनि नेपालमा
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust.
6: BBC News.
7: Journeys into the heart of global events.
5: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust.
6: BBC News.
7: Journeys into the heart of global events.
5: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: बजारमा एज अ यो डेभलपमेन्ट प्रोफेसनमा मैले के हेर्छु भने चार पाङ्रे सवारी साधन 20 लाखभन्दा सस्तो विकल्पहरू पनि बजारमा छन् होइन, जुन चाहिँ उहाँले खोजी गर्नुभयो भने. अब कति आम्दानी छ र किन्ने भन्ने एउटा प्रश्न हो, तर सवारी साधन किनेपछि कति आम्दानी गर्ने भन्ने अर्को प्रश्न हो.
3: तर आम्दानीको स्रोत पनि बनाउन सकिन्छ भन्ने कुरा पनि भयो.
4: डिरेक्ट एउटा स्रोत होइन, अर्को इनडिरेक्ट पनि होला नि त होइन.
3: जस्तो उदाहरणको लागि
4: बुझ्ने भाषा भन्नुपर्दा, म सवारी साधन मसँग चार पाँचले सवारी साधन छ भने म मेरो परिवारलाई लिएर घुम्न जाने भएँ भने अलिकति मेरो पैसा बच्यो होला होइन. त्यो पनि मेरो समग्र मेरो फ्यामिली उसमा होइन. मलाई चाहिँ अलिकति धुवा धुलो सुरक्षाको कुरा अघि मैले भनिहालेँ, त्यसबाट पनि तपाईँले रिसर्चको एङ्गलबाट हेर्नुहोस् भने केही न केही बचेको अवस्था हुन सक्ला. अर्को तपाईँको वेलबिङ होइन, तपाईँ फ्रेस अवस्थामा गाडी चढ्नुहुन्छ, फ्रेस अवस्थामा पुग्नुहुन्छ, तपाईँको चाहिँ जति सोच्नु भएको हुन्छ केही कुरा हुन्छ नि, तपाईँको वेलबिङको हिसाबले पनि चार पाँच सवारी साधन अलिकति बढी सुरक्षित र राम्रो मानिन्छ भनेर भने. अब अप्रत्यक्ष हकमा इट्स अल अबाउट हजुरको यो मोटिभेसन. तपाईँको चार पाँच सवारी साधन भएपछि त्यसलाई कसरी अब लिएर तपाईँ एकदमै सधैँ म घुम्छु फिर्छु भन्ने एउटा पाटो होला, तर तपाईँको प्रोफेसनल करियरमा हुनुसक्छ भने
3: पनि
4: त्यसले तपाईँको करियर ग्रोथमा हेल्प गर्छ होला जस्तो लाग्छ मलाई. करियर ग्रोथमा अब हेल्प गर्छ होला जस्तो लाग्छ मलाई. अब सानो उदाहरणको रूपमा हेर्दा पनि तपाईँ बसेरै सवारी साधन चलाउनुहुन्छ नि होइन. तपाईँ थाकिएको मान्छे अफिसबाट घर जाने बेलामा पनि अलिकति रेस्ट गर्दै गर्दै नै पुगिरहेको हुन्छ होला सवारी साधन. हिँड्नु पनि राम्रो हो, तर सवारी साधन चाहिँ ले तपाईँलाई वान वे अर द अदर तपाईँको वेलबिङ तपाईँको हेल्थ समग्रमा सपोर्ट गरेपछि त तपाईँ अरू त्यसले खोतल्छ होला. अप्रत्यक्ष चाहिँ मैले त्यो भने. त्यो भएर आमदानीको स्रोत भन्दा पनि बढी तपाईँको इच्छा तपाईँको योजना र तपाईँको आवश्यकता.
3: यसपल्ट अब दुई किसिमको हुन्छ. अब हामीले एउटा पेट्रोलियम पदार्थबाट चल्ने र एउटा विद्युतीय गाडी भनेर चिन्छौँ, इभी भन्ने छ. पछिल्लो समय विश्वव्यापी रूपमा त्यसले बजारीकरण भइरहेको र नेपालमा पनि यसको उपस्थिति कति छ अहिले एक्सपोमा?
4: अब नाइमाका मेम्बरहरू 36 कम्पनीहरू नाइमाका मेम्बर हुनुहुन्छ. त्यो मेम्बरहरूले सबै प्रकारका पेट्रोल डिजेल इलेक्ट्रिक र हाइब्रिड सबै आयात गर्नुहुन्छ. अब अहिले केही नन मेम्बर कम्पनीहरू पनि नाइमामा एक्जिबिसनमा हुनुहुन्छ. समग्रमा हेर्दा सबै प्रकारका सवारी साधन यहाँनिर अहिले छन्, तर अहिले मैले फेरि एज एन अडियन्सको रूपले हेर्दाखेरि अलि धेरै इभीको उपस्थिति अलिक धेरै हो कि भन्ने देखिन्छ. तर डेटा वाइज चाहिँ मैले तपाईँलाई सायद फेरि अझै हेरेर भन्नुपर्छ, किनभने उपस्थितिको हिसाबले चाहिँ अब इभी इलेक्ट्रिक भेहिकल प्रतिको हाम्रो एक्जिबिटर्सहरूको अलिकति अपेक्षा उहाँहरूको एनालिसिस भनौँ न, अब सायद उहाँहरूको एनालिसिस चाहिँ अब अवलोकनकर्ताहरूले इभी बढी मन पराउनुहुन्छ कि भन्ने देखिन्छ.
3: अब अलिकति मैले इभीकै कुरालाई जोड्न चाहेँ. यो नेपालको रोड संरचना र इभीको चाहिँ सम्भावना भविष्यमा चाहिँ यसलाई कसरी लिन सकिन्छ जिम्मेवार संस्थामा जिम्मेवार व्यक्तित्वको हिसाबले पनि?
4: नाइमाले नेपाल सरकारलाई मोबिलिटी फर अलको लागि एडभोकेसी गरिरहँदा नेपालको पूर्वाधारको लागि जहिले पनि प्राथमिकतामा राखेर चाहिँ एडभोकेसी गरिरहेको छ. अहिले पनि तपाईँ हेर्नुहुन्छ भने भन्सार नाका होइन, तपाईँ तातो पानी हेर्नुहुन्छ कि, र जब जति पनि चाइना जोडिने नाकाहरू हेर्नुहुन्छ भने बर्खाले सजिलै प्रभावित पारिदिन्छ होइन, कहिलेकाहीँ महिनौसम्म पनि रोकिनुपर्ने अवस्था छ. पूर्वाधार निर्माण चाहिँ हाम्रो पहिलो एडभोकेसीको प्राथमिकतामा छ. अब यहाँले भनेको प्रश्नमा चाहिँ नेपालको हकमा इलेक्ट्रिक भेहिकल प्राथमिकतामा नेपाल सरकारले त्यत्तिकै राखेको छैन, त्यत्तिकै सब्सिडीहरू दिएको छैन. नेपाल सरकारले जुन एउटा जुन लेभलमा एनालिसिस गरेर त्यो हिसाबले हेर्दा नाइमाले त्यसलाई सराहना नै गरेको छ. नेपाल सरकारले ल्याएका यी इलेक्ट्रिक भेहिकल प्रतिका नीतिहरूलाई नाइमाले आधिकारिक विज्ञप्ति मार्फत नै प्रशंसा गरेको छ र यसलाई निरन्तरता दिनुपर्छ र त्यो खालको पोलिसीहरू चाहिँ स्थिर हुनुपर्छ पूर्वानुमान योग्य हुनुपर्छ भनिएको छ। केही वर्ष अगाडिसम्म इभी गाडी किन्दा तपाईँलाई 20% डाउन पेमेन्ट गर्दा पाइन्थ्यो, अहिले फेरि 40% डाउन पेमेन्ट गर्नुपर्ने भयो। नाइमाले नेपाल राष्ट्र ब्याङ्कसँग चाहिँ होइन, 20% डाउन पेमेन्ट गर्दाखेरि यो गाडी किन्ने अवसर दिनुहोस् जनतालाई, ताकि सबैले एउटा मोबिलिटी फर अल हुन्छ भन्ने कुरा। तर अहिले मैले अघि पनि भने, डाँडा पाखामा अहिले पनि पहाड भित्तामा हाम्रा इलेक्ट्रिक गाडीहरू पुगिरहेका छन्, होइन, चार्जिङ स्टेसनहरू, चार्जिङ पूर्वाधारहरू निर्माण पनि भइरहेका छन्, ठूला गाडीहरू पनि आइरहेका छन्। नाइमा मेम्बरहरूले ल्याइरहनु भएको छ ठूला ठूला इलेक्ट्रिक ट्रिपरहरू र इलेक्ट्रिक बसहरू ठूला ठूला पनि आइसकेका छन्। यो अवस्थामा चाहिँ अहिले यहाँले सोधेको प्रश्नमा चाहिँ म कसरी भन्छु भने, नेपाल सरकारको लागि एउटा ठूलो चुनौती अब के छ भने, व्यापारीहरू त तयारी भइसक्नुभयो, अब सरकारले त्यो पूर्वाधार निर्माणमा बढी ध्यान दिनु,
9: उपभोक्ता पनि तयारी छन्, व्यापारी पनि तयारी छन् पूर्वाधारको कुरा संरचना,
4: हजुर,
9: त्यसभित्र के पर्छ आवश्यक
3: विद्युतीय गाडीका लागि आवश्यक संरचनाहरू पूर्वाधारहरू?
4: पहिलो कुरा त सबै किसिमको सवारी साधनलाई सुरक्षित रोड चाहियो, होइन, हामीले रोड त पुर्यायौं, तर हेर्नुहोस् एक दिनमा 7-8 औसतमा मान्छेहरू सड़क दुर्घटनाबाट मृत्यु भइरहेको तथ्याङ्क छ। 7-8 त्यो मर्ने मान्छेहरूको एनालिसिस अझै हुन बाँकी छ। मलाई लाग्छ धेरै जसो युवा पुस्ता नै हुनुहुन्छ, किनकि बढी मोबिलिटीमा इङ्गेज हुने पुस्ता युवा पुस्ता छ। एक दिनमा 7-8 मान्छे गुमाउनु पर्ने हो त, त्यो त कति गम्भीर कुरा हो। हामी भन्छौँ कर्णालीका हाम्रा हुम्लाको दारमा पुगेका थिएँ, म फर्केर आउँछु कि आउँदिनँ जस्तो लाग्यो, किनकि बाटो त्यस्तो पहिरोले लाने, त्यति त्यस्तो बाटो बनाउनु भन्दा त बरु थोरै बाटो बनाऊ, सुरक्षित बाटो बनाऊ भन्छु म व्यक्तिगत रूपमा, होइन। त्यो भएर पहिलो चाहिँ पूर्वाधार निर्माण चाहिँ सबै किसिमको सवारी साधनको लागि हुनु पर्यो। अब इलेक्ट्रिक भेहिकलको लागि फोकस हुँदाखेरि चार्जिङ स्टेसन्सहरू हुनु पर्यो, र अर्को चाहिँ ह्युमन रिसोर्सको पूर्वाधार पनि हुनुपर्छ अब, किनभने भर्खर त अहिले नयाँ छन्, तर त्यो अलिकति बिग्रियो भने त्यसको टेक्निकल पार्टमा बनाउने, त्यसको मेकानिक्सहरू अथवा त्यो चाहिँ टेक्निकल पर्सन्सहरू चाहिँ बनाउनु पर्छ भन्ने लाग्छ। र नाइमाले त्यो खालका क्यापासिटी बिल्डिङ तालिमका कार्यक्रमहरूलाई पनि प्राथमिकतामा राखेको छ।
3: जसरी अहिले पेट्रोल पम्प छ्यापछ्याप्दै हामीले सहजै पाउँछौँ सबै ठाउँमा, बाटोको एक्सेस पुगेको ठाउँमा, त्यसै गरी चार्जिङ स्टेसन पनि त्यही मात्रामा आवश्यक होला नि, अब यो विद्युतीय गाडीहरू बढ्दै गयो भने त
4: होइन र भने यो त जग जाहेर छ नि, होइन, झट्टै त देखिन्छ, धेरै ठाउँमा भइरहेको देखिन्छ, तर के हो भने अलिकति अध्ययन गरेर, होइन, पेट्रोल पम्पकै पनि त अब कति किलोमिटरको बिचमा राख्नु हुने कि नहुने भन्ने हुँदो रहेछ, होइन, त्यसको रिस्क एनालिसिस होला, कहीँ कहीँ अलिक बाक्लै पनि देखिन्छ, कहीँ अलिकति कहिले काहीँ हामी अलिक दूर दराजमा भनेको ठाउँमा नभेटिनु पनि सकिन्छ, त्यो बोतलको पेट्रोल गाडीमा हालेर तपाईँको इन्जिनलाई असर पर्ने काम पनि भइरहेको हुनसक्छ। तर समग्रमा चार्जिङ पूर्वाधार निर्माण गर्ने क्रममा अध्ययन गरेर कतिको स्टेसनमा राख्नुपर्ने हुन्छ, कुन खालको राख्नुपर्ने हुन्छ, त्यो आफैमा भोलि ह्याजर्ड हुन सक्छ कि सक्दैन, त्यसको लागि टेक्निकल म्यान पावर कति तयार हुनुपर्ने हो भन्ने चाहिँ हुनुपर्छ होला। तर उत्साहजनक ढंगले प्रगति चाहिँ भइरहेको देखिन्छ, किनभने म दिक्तेल जाँदा इलेक्ट्रिक गाडी चढेर जान्छु, म ताप्लेजु जाँदा इलेक्ट्रिक गाडी चढेर गएको छु, होइन, त्यो अर्थले तपाईँ हामीले हेर्दाखेरि पूर्वाधारहरू बढ्ने क्रममा छन्, तर अलि सुरक्षित बलियो र दीर्घकालीन सस्टेनेबल टाइपको बनाउनु पर्यो, ताकि नयाँ हुन्छ त सबैले काम गर्छ, होइन, भोलि भन्ने मलाई लाग्छ है, त्यो चार्जिङ स्टेसनको कुरा होस् या नयाँ टेक्नोलोजीको भेहिकलको कुरा होस्, र यो सँगसँगै हाइब्रिड भेहिकल्सहरू पनि अहिले हजुर, अब हाइब्रिड भेहिकल्सको पनि विभिन्न क्याटेगोरी हुँदो रहेछ। अब म त्यसको टेक्निकल पर्सन नभएको हुनाले मैले डिटेल भन्न नसकौँला तपाईँलाई, तर हाइब्रिड भेहिकल चाहिँ तपाईँको गुड्डा गुड्डी चार्ज हुनेदेखि लिएर पेट्रोलबाट पनि चल्ने र त्यसको इलेक्ट्रिक पावरबाट पनि चल्ने, दुइटै चल्ने, अलिकति त्यो पनि अहिले आइरहेका छन्, तपाईँको हाम्रै प्रदर्शनमा पनि छन्, तपाईँले त्यसको बारेमा अलिकति अध्ययन गर्न सक्नुहुन्छ, जनतालाई देखाइदिन सक्नुहुन्छ। मैले अघि नै भनेको दोहोऱ्याउँछु, व्यापारी समुदाय पनि रेडी छ, उपभोक्ता त झन् उत्साहित हुने नै रह्यो जहिले पनि नयाँ प्रोडक्ट आउँदा, तर राज्यले पूर्वाधार ह्युमन रिसोर्स डेभलपमेन्टमा लगानी, ताकि अहिले पनि खास वर्कसपहरूमा मूल इन्जिनियरहरू या टेक्निसियनहरू हेर्नुहोस् सबै ठाउँमा नेपाली हुनुहुन्न, हामीले विदेशीहरूलाई पनि रोजगार दिइरहेका छौँ भने हाम्रो युवाले अलिकति बल गर्ने हो भने त्यो खालको रोजगारी यहीँ पाउन सक्छ, र आफ्नो परिवारसँग बसेर समाजको सामाजिक सन्तुलनलाई योगदान दिएर देशमै स्वरोजगार हुन सक्छ या रोजगार हुन सक्छ भन्ने चाहिँ मेरो व्यक्तिगत बुझाइ हो।
3: हाम्रो साथमा हुनुहुन्छ राजकुमार तुलालज्यू, कार्यकारी निर्देशक, उहाँ चाहिँ नाइमाका कार्यकारी निर्देशक, नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर एसोसिएसन. अन्त्यमा यो जुन मेला छ नाइमा मोबिलिटी एक्सपो 2026 चाहिँ गाडीको बिक्रीसँगै अरू आर्थिक गतिविधिहरू चाहिँ कति चाहिँ देखिन्छ बजारमा, के कुरामा चाहिँ यसले सहयोग गर्छ आर्थिक गतिविधि चलायमान बनाउनका लागि, होइन मानिसहरू आगमन भए पछाडि त्यहाँभित्र अरू पनि व्यावसायिक गतिविधिहरू भइरहेको होला.
4: अब यो चाहिँ बडा राम्रो प्रश्न, धेरैले नोटिस नगरेको तर यो बडो अनौठो

0: मतलब त्यो सिँगारिएको छ। अब त्यहाँभित्र हाम्रा फुड पार्टनर्सहरू हुनुहुन्छ, हामीसँग चाहिँ ब्याङ्किङ पार्टनर्स, इन्सुरेन्स पार्टनर्स हुनुहुन्छ, टेक्नोलोजी पार्टनर्स हुनुहुन्छ, एजुकेसन पार्टनर हुनुहुन्छ, खल्ती बाई आइएमए हाम्रो टिकेटिङ पार्टनर हुनुहुन्छ, जति पनि एसोसिएटेड हुनुहुन्छ, चार्जिङ पार्टनरै हुनुहुन्छ हामीसँग, अनि जति पनि एसोसिएटेड हुनुहुन्छ त्यो सबै बिजनेस नै इन्हान्स गरिरहनु भएको छ। नम्बर वान, यसको मल्टिपल डाइमेन्सन्स त यहाँले अझ अर्को खोज अझै रिसर्च गर्नुभयो भने तपाईँको लागि अर्को एउटा खोजको विषयवस्तु हुनसक्छ। कतिपय अथवा अझ धेरै एक्जिबिटर्सहरूले विदेशी पाहुनाहरूलाई बोलाउनु भएको छ आफ्नो कम्पनीको, होइन, उहाँहरू यहाँ बस्नुहुन्छ, होटलमा बस्नुहुन्छ, लोकल मोबिलिटी हुन्छ, उहाँहरू यहाँ आउनुहुन्छ। नाइमाले तपाईँको भारतबाट 3 विज्ञहरू बोलाइरहेको छ यो ब्याट्री रिसाइकल र एथनोल ब्लेन्डिङको प्यानल डिस्कसन लर्निङ सेसन्सको लागि। इन्टरनेसनल अरू विज्ञहरू पनि एकजना आइरहनु भएको छ। एकातिर स्पोन्सर्सहरूले गर्ने आफ्नो चाहिँ खर्च र उहाँको ट्रान्जेक्सनको कुरा रह्यो, अरू चाहिँ त्यहाँ भित्र हुने फुड पार्टनर्सको त्यहाँको कुरा रह्यो, होइन, र अर्को चाहिँ तपाईँको प्रत्येक ब्रान्डले जुन एउटा स्टल डेकोरेट गरेर सजाएको छ त्यसँग एसोसिएटेड मान्छेहरू हेर्नुहोस् न, प्लेटफर्म बनाउने एउटा कुरा रह्यो, त्यसको त्यहाँभित्र डिजिटल डिस्प्ले गराउने टिम छुट्टै हुँदो रहेछ, त्यो मोडलिङ गर्ने छुट्टै हुनुहुँदो रहेछ, उहाँहरूको ब्रान्ड एम्बेसडर हुनुहुन्छ छुट्टै हुन्छ, त्यसको मल्टिपल ढाँगामा फैलिएर जाँदाखेरि त्यहाँ त बिजनेस जोडियो, एसोसिएटेड बिजनेस जोडियो। त्योबाट डिमान्ड साइडबाट एउटा यो एक्सपो देखिन्छ, एकदम नेपालको सबैभन्दा ठुलो एक्सपो र प्रिमियम फिलिङ जो पनि आउनुहुन्छ, तर सप्लाई साइडबाट हेर्दाखेरि यसको मल्टिपल बिजनेसका डाइमेन्सन्सहरू छन् र सप्लाई साइडबाट हेर्दा यो ठुलो जिम्मेवारी पूर्वक र धेरै ठुलो योजनाबद्ध ढंगले गरेर गरेको एउटा चाहिँ एउटा परिश्रमको फल जस्तो हो यो एक्सपो।
1: यस वर्ष यो एक्सपोबाट कति जतिको आर्थिक गतिविधि हुने आकलन छ, अनुमान छ? अघिल्लो वर्ष पनि यहाँहरूले सम्भवतः त्यो आयो होला, कति आर्थिक क्रियाकलाप हुन्छ यसको प्रत्यक्ष?
0: अब यो अलिक ट्रिकी हुँदो रहेछ यो सर, जस्तो एक्सपोमै मान्छेले गाडी खरिद गर्नुहुन्न, एक्सपोमै आएर टेस्ट ड्राइभ गर्नुहुन्न, एक्सपो भनेको सम्बन्ध विस्तार गर्ने, तपाईँले आफ्नो उपयुक्त सवारी साधन
1: सकेपछि
0: बुझ्ने र तपाईँले निर्णय पनि लिन सक्नुभयो, निर्णय लिइसकेपछि ल यो सवारी साधन मेरो लागि उपयुक्त रहेछ अब म यो लिन्छु भनिसकेपछि अब तपाईँको कम्पनी र तपाईँको बिजनेस सम्बन्ध विस्तार भयो, कम्पनीले तपाईँलाई सहजीकरण गर्नुहुन्छ, टेस्ट ड्राइभको बन्दोबस्त गर्नुहुन्छ, तपाईँले थोरै टोकन पैसा, टोकन बैना भन्छौँ होइन हामी, यसलाई केही पैसा उहाँ तपाईँले छोडेर चाहिँ बुक गर्नुहुन्छ अनि जानुहुन्छ। अब तपाईँले त्यो गाडी भोलि किन्दाखेरि तपाईँको त्यो चाहिँ त्यो लिड जेनेरेसन के कमर्सको भाषामा होइन, त्यसलाई चाहिँ हाउ इट टर्न्स इन्टु बिजनेस भन्ने कुराले चाहिँ निर्धारण गर्ने भन्छ। यो तपाईँको लामो प्रक्रिया, यसमा ठुलो रिसर्च गर्नु पर्यो होइन, कतिले चाहिँ तपाईँको बुक गर्नुभयो अनि कतिजनाले पछि त्यो किन्नुभयो भन्ने कुरा, तर हामीले क्वालिटेटिभली हेर्दाखेरि कति उत्साहित ढंगले मान्छेले बुक गरिरहेको छ, कति उत्साहित ढंगले मान्छेले चाहिँ पर्खिरहेको छ। कतिपय ब्रान्डहरूलाई यहाँ तपाईँ हेर्नुहुन्छ भने कुर्नु परेको छ, गाडी आइपुग्नु अझै केही समय लाग्नेवाला छ, तर उहाँहरूले ल म यो लिएरै छाड्छु, मेरो लागि ल्याइदिनुहोस् भन्ने पनि देखिन्छ। हामीलाई एज अ सचिवालयमा धेरैजनाहरू आउनुहुन्छ, कुन गाडी उपयुक्त भनिदिनु पर्यो अथवा अन्य केही रिक्वेस्ट लिएर हामी पठाउँछौँ एक्जिबिटर्सहरूकैमा, तपाईँको चोइस हो यो, तपाईँलाई हामीले कुनै रेकमेन्ड गर्दैनौँ तर ठाउँ दिन्छौँ चोइस गर्ने भनेर। त्यो अर्थले कारोबारको हिसाबले हेर्दा पोहोरभन्दा डेफिनेटली हाम्रो 1.5 गुणा बढी ठुलो हुन्छ हाम्रो अपेक्षा। पोहोर हाम्रो 1 लाख अवलोकनकर्ताको अपेक्षा गरेका थियौँ भने अहिले चाहिँ कम्तीमा पनि हामीसँग 1.5 लाख अवलोकनकर्ताहरू आउनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ, र पहिलो दिनको उत्साहजनक उपस्थिति करिब 29,000 प्लस व्यक्तिहरू हिजो आउनुभयो, त्यसले हामीलाई के देखाउँछ भने ओहो हाम्रो चाहिँ हाम्रो आकलन पूरा हुने रहेछ भने। कारोबारको हिसाबले जति धेरै दर्शकहरू आउनुभयो, हाम्रो अर्को क्वालिटेटिभ एनालिसिस के छ भने क्वालिटी अवलोकनकर्ताहरू आउनुभएको छ, सिरियस बायर्सहरू धेरै आउनुभएको छ, सोध्ने बुझ्ने र टोकन पेन छोडेर जाने। त्यो अर्थले कारोबार पोहोरभन्दा डेफिनेटली बढ्नेछ, फिगरमा चाहिँ यहाँले अरू रिसर्च गर्नुपर्छ होला।
1: यहाँलाई धेरै धन्यवाद समयको कुराकानीको लागि।
0: हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर एसोसिएसन नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल। उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि विदा हुन्छु। नमस्कार।

0: FM 97.6
1: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
2: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
1: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
1: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
2: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 98562-62452।
3: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
4: ए भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने?
3: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
4: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्छ हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
3: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
5: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र सुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
6: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार। मोबाइल 98460-0829। दमौली शाखाको लागि सम्पर्क 98-0-63-13-425।
7: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
8: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
7: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
6: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
7: होम डेलिभरीको पनि व्यवस्था छ।
9: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिनसेना। मोबाइल 98141-11178, 98560-0078।

0: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855414
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 9 बज्यो।
2: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रोल्पामा पहिरोमा परि दुईजनाको ज्यान गयो, दुईजना गम्भीर घाइते, 10 जना पुरिएको आशंकामा खोजी चल्दै। आजदेखि 44 जिल्लामा सुपथ मूल्य पसल सञ्चालन, दैनिक उपभोग्य वस्तुमा 5 रूपियाँसम्म छूट। विश्व अंगदान दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरिँदै कानूनी व्यवस्था भए पनि अंगदान गर्ने चलन कम। अमेरिकाले बाल बालिकाको खोप नीतिमा गरेको परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति, वैज्ञानिक प्रमाण विपरीत भएको दावी। र पीएससीलाई लगातार दोस्रो पटक यूईएफए सुपर कपको उपाधि। नेपाल खबरमा अब पूरा खबर। लगातारको वर्षापछि खसेको पहिरोले रोल्पामा घरगोठ पुरिँदा दुईजनाको ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार थबाङ गाउँपालिका 5 बोटलबारामा पहिरोले 6 घरगोठहरू पुरिँदा अरू 10 जना बेपत्ता छन्। हिजो बेलुकी 9 बजेतिर खसेको पहिरोमा परि 18 वर्षीय शान्तिपुन मगर र 60 वर्षीय कमल बहादुर पुन मगरको ज्यान गएको प्रहरले जनाएको छ। पहिरोमा परि गम्भीर घाइते 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घरती मगरलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ। अत्यन्तै अप्ठ्यारो ठाउँ भएकाले उद्धारमा कठिनाई भइरहेको र घटनाको थप विवरण संकलन भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो। सरकारले विगतका वर्षमा दशैं तिहारलाई लक्षित गरी सञ्चालन गर्दै आएको सुपथ मूल्य पसल यस वर्ष भने झण्डै 1 महिना अघि नै सञ्चालनमा ल्याउने लागेको छ। उपभोक्तालाई वर्षभरि नै दैनिक उपभोग्य वस्तुमा राहत दिने उद्देश्यले खाद्य तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि देशका 44 जिल्लाका 193 ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको छ। कम्पनीको 7औं वार्षिक उत्सवको अवसर पारेर सिंहदरबार भित्र पनि आजदेखि बिक्री कक्ष सञ्चालनमा आउन लागेको छ। चाडपर्वका बेला बजारमा दैनिक उपभोग्य वस्तुको माग बढ़ने र मूल्य समेत बढ़न सक्ने अवस्थालाई ध्यानमा राख्दै यस वर्ष विगतको तुलनामा छिट्टै सुपथ मूल्य पसल सञ्चालन गर्न लागि कम्पनीले जनाएको छ। दशैं तिहारको मुख्य खरिद अवधि शुरू हुनु अघि नै यस्ता पसल सञ्चालनमा ल्याउँदा उपभोक्ताले लामो समयसम्म सहुलियत दरमा खाद्यान्न तथा अन्य आवश्यक वस्तु खरिद गर्न सक्ने अपेक्षा गरिएको छ। खाद्य तथा व्यापार कम्पनीका अनुसार सुपथ मूल्य पसलबाट दैनिक उपभोग्य वस्तुमा प्रति किलो तथा प्रति लिटर 5 रूपियाँसम्म छूट उपलब्ध गराइनेछ। यसबाट विशेष गरी चामल, दाल, गेडागुडी लगायतका अत्यावश्यक खाद्य वस्तु खरिद गर्ने उपभोक्तालाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा छ। सुपथ मूल्य पसलमा चामल, दाल, गेडागुडी लगायत दैनिक उपभोग्य आवश्यक विभिन्न खाद्य सामग्री बिक्री गर्ने कम्पनीको योजना छ। भौगोलिक रूपमा विभिन्न क्षेत्रमा यस्ता पसल सञ्चालन हुँदा उपभोक्ताले सरकारी सहुलियतको प्रत्यक्ष लाभ लिन सक्नेछन्। विशेष गरी चाडपर्वका लागि ठूलो परिमाणमा खाद्यान्न खरिद गर्ने परिवारका लागि प्रति किलो 5 रूपियाँको छूटले खरिद खर्चमा केही राहत पुग्ने अपेक्षा छ। आज विश्व अंगदान दिवस। मृत्युपछि आफ्नो अंगदान गरेर अर्को व्यक्तिलाई नयाँ जीवन दिने मानवीय भावनाबारे सचेतना गराउने उद्देश्यले हरेक वर्ष अगस्त 13 यो दिवस मनाइन्छ। दिवसको अवसरमा भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र लगायत स्वास्थ्य संस्थाहरूले अंगदान सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दैछन्। नेपालमा अंग प्रत्यारोपणको कानूनी र प्राविधिक आधार विस्तार भए पनि आवश्यकता अनुसार अंग उपलब्ध हुन सकेको छैन। विशेष गरी मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंगदान गर्ने अभ्यास अझै कम छ। परिवारमा रहेको सामाजिक तथा धार्मिक भ्रम, अंगदानबारे पर्याप्त जानकारीको अभाव र अस्पताल बीचको कमजोर समन्वय यसका प्रमुख चुनौती मानिन्छन्। नेपालमा हरेक वर्ष हजारौं मानिस मृगौला तथा अन्य महत्वपूर्ण अंगको समस्याबाट प्रभावित हुने गरेका छन्। तर प्रत्यारोपणका लागि आवश्यक अंगको अभावका कारण बिरामी उपचारको प्रतीक्षामा छन्। अहिले पनि नेपालमा हुने अधिकांश मृगौला प्रत्यारोपण जीवित नजिकका आफन्तबाट मात्र प्राप्त हुने गरेका छन्। यद्यपि आँखाको नानी दानमा भने नेपालले उल्लेख्य सफलता हासिल गरेको छ। सरकारले मृत्युपछि अंगदान गर्ने परिवारलाई 2,00,000 रूपियाँ आर्थिक सहयोग तथा अंगदान प्रक्रियामा सहयोग गर्ने अस्पताललाई 75,000 रूपियाँ अनुदान दिने व्यवस्था गरेको छ। विज्ञहरूका अनुसार नेपालमा अंगदानको संस्कृति विकास गर्न मस्तिष्क मृत्युपछिको अंगदानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढ़ाउन आवश्यक छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
4: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
3: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। प्रहरीले एआई तथा डिजिटल प्रविधिको दुरूपयोग गरी सामाजिक सञ्जालमा फेक फोटो र भिडियो बनाउने, भ्रामक सूचना फैलाउने र व्यक्तिको चरित्र हत्या गर्नेमाथि कानूनी कार्यवाही हुने भन्दै सचेत गराएको छ। प्रहरीको साइबर ब्यूरोले सूचना निकालेर पछिल्लो समय एआई प्रविधिको दुरूपयोग गरी सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म मार्फत विभिन्न व्यक्ति तथा संघ संस्थाको कृत्रिम फोटो र भिडियो सृजना गर्ने, भ्रामक सूचना प्रकाशन गर्ने, चरित्र हत्या गर्ने अभिप्रायले सर्वे दृश्य सामग्री तथा अभिव्यक्ति सम्प्रेषण गर्ने लगायतका गतिविधि भइरहेको भन्दै सचेत गराएको हो। यस किसिमका कार्य मार्फत समाजमा त्रास सृजना गर्ने तथा व्यक्तिको चरित्र हत्या गर्ने, जो कोहीलाई प्रचलित कानून बमोजिम कड़ा सजाय हुन सक्ने भन्दै प्रहरीले सचेत गराएको छ। साइबर ब्यूरोले विशेष गरी एआईको प्रयोग गरी सृजना गरिएका नक्कली फोटो तथा भिडियोलाई वास्तविक भन्दै सामाजिक सञ्जालमा फैलाउने गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ। अनलाइन माध्यमबाट भेटिएका हरेक विषयलाई तत्काल विश्वास नगरी विश्वसनीय स्रोतबाट मात्र आधिकारिक जानकारी लिन पनि ब्यूरोले अनुरोध गरेको छ। काठमाडौँको भ्रिकुटी मण्डलमा अस्ति मंगलबारदेखि शुरू भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 मोटरसाइकल र साना विद्युतीय गाड़ीमा आकर्षण बढ़ेको छ। एक्सपोमा सहभागी कम्पनीहरूका अनुसार सस्ता कार तथा मोटरसाइकलमा अवलोकनकर्ताहरूको रूचि बढ़ी देखिएको छ। अवलोकनकर्ताहरूले विद्युतीय गाड़ीका ब्याट्री क्षमता, मोटर रेन्ज किनेपछिको सर्विस लगायत विषयमा चासो राखेका छन्। कम्पनीहरूले पनि ग्राहक आकर्षण गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन्। उनीहरूले मूल्यमा छूट, एक वर्षको बीमा, एक वर्षको सवारी कर, फ्री सर्भिसिङ, न्यून दरमा कर्जा जस्ता सुविधा दिएका छन्। प्रदर्शनीमा 18.5 लाखदेखि 50 लाख रूपियाँसम्मका विद्युतीय कार राखिएको छ। दुई पाङ्ग्रेतर्फ झण्डै 2 लाख रूपियाँदेखि 45 लाख रूपियाँसम्मका मोटरसाइकल तथा स्कूटरहरू प्रदर्शन एवं बिक्रीका लागि राखिएका छन्। पहिलो दिन अस्ति मंगलबार विभिन्न ब्राण्डले 48 नयाँ मोडलका गाड़ी सार्वजनिक गरेका थिए। हिजो 26,000 भन्दा बढ़ीले र अस्ति 29,000 भन्दा धेरैले मेला अवलोकन गरेका आयोजकले जनाएको छ। आउँदो आइतबारसम्म चल्ने मेला अवधिसम्ममा झण्डै 1.5 लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बाल बालिकाको खोप कार्यक्रममा गर्न लागेको व्यापक परिवर्तनप्रति विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले आपत्ति जनाएको छ। डब्ल्यूएचओका अनुसार प्रस्तावित परिवर्तन दशकौंदेखिको वैज्ञानिक प्रमाणसँग मेल खाँदैन। ट्रम्पले विद्यालयमा अनिवार्य गरिएका खोप सम्बन्धी नियमनको पुनरावलोकन गर्न आदेश दिनुभएको छ। उहाँले दादुरा, बम्स र रूबेला अर्थात एमएमआर विरूद्धको संयुक्त खोपलाई तीनवटा छुट्टा छुट्टै मात्रामा दिनुपर्ने माग समेत दोहोर्याउनु भएको छ। अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ केनेडी जुनियरले एमएमआर खोप र अटिजम बीच सम्बन्ध रहेको दावी गर्दै आउनु भएको भए पनि वैज्ञानिक अनुसन्धानले खोप र अटिजम बीच कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ। डब्ल्यूएचओका महानिर्देशकका अनुसार खोप सुरक्षित रहेको र यसले अटिजम नगराउने वैज्ञानिक प्रमाण स्पष्ट रहेको बताउनु भएको समाचार संस्था एएफपीले लेखेको छ। उहाँले खोप सम्बन्धी नीति राजनैतिक प्रभावबाट नभई उपलब्ध उत्कृष्ट वैज्ञानिक प्रमाणको गहन, स्वतन्त्र र पारदर्शी समीक्षामा आधारित हुनुपर्नेमा जोड़ दिनुभएको छ। डब्ल्यूएचओले खोप दिन आवश्यक ढिलाइ गर्ने वा विभिन्न खोपको मात्रा छुट्टा छुट्टै दिने निर्णयले बालबालिकालाई रोगको जोखिममा पार्न सक्ने चेतावनी दिएको छ। यी कदमको अमेरिकी तथा अन्तर्राष्ट्रिय चिकित्सा एवं वैज्ञानिक समुदायले पनि आलोचना गरेका छन्। अब खेल खबर। पेरिस सेन्ट जर्मेन पीएससीले एस्टन भिल्लालाई 2-1 पराजित गर्दै लगातार दोस्रो पटक यूईएफए सुपर कपको उपाधि जितेको छ। रेडबुल एरिनामा गइराती भएको फाइनलमा पीएससीले 20 मिनटमा गोलबाट अग्रता लियो, तर पहिलो हाफको अन्तिम मिनटमा एस्टन भिल्लाका 17 वर्षीय ब्रायन मार्डजोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। पीएससीका डिजिरे डुएले 62 मिनटमा निर्णायक गोल गरे। योसँगै च्याम्पियन्स लीग विजेता पीएससीले गएको वर्ष जितेको उपाधि रक्षा गरेको छ। उसले गएको वर्ष टोटनहाम हटस्परलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पहिलो पटक सुपर कप जितेको थियो। यो हारसँगै भिल्लाका प्रशिक्षक उनाई एमरीको सुपर कपको फाइनलमा उपाधि जित्ने प्रयास फेरि असफल भएको छ। चार भञ्जङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रोल्पामा पहिरोमा परि 2 जनाको ज्यान गयो, 2 जना गम्भीर घाइते, 10 जना पुरिएको आशंकामा खोजी चल्दै। आजदेखि 44 जिल्लामा सुफद मूल्य पसल सञ्चालन, दैनिक उपभोग्य वस्तुमा 5 रूपियाँसम्म छूट। विश्व अंगदान दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरिँदै कानूनी व्यवस्था भए पनि अंगदान गर्ने चलन कम, अमेरिकाले बाल बालिकाको खोप नीतिमा गरेको परिवर्तन प्रति डब्ल्यूएचओ को आपत्ति, वैज्ञानिक प्रमाण विपरीत भएको दावी र पीएससीलाई लगातार दोस्रो पटक यूईएफए सुपर कपको उपाधि।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि
4: शुक्ला गण्डकी एफएम 97.6।
5: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658 590 065, मोबाइल 98166 34372।
8: सुन्दर अटो होक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
9: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ,
10: सम्पर्क 0654142121, मोबाइल 98565391।
9: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
11: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
12: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
11: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यहीँ जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
13: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
14: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
15: ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका, भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
16: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, एल्युमिनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
14: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।
17: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
18: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिई।
19: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
20: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीडी पाइप, राजस्थान मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
21: रिमाल हार्डवेयर सम्पर्क 0654142545, 0654143545।
22: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
23: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
22: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
24: घर सजावट का सम्पूर्ण सामग्री का लागि न्यू होम डेकोर एन्ड डेकोरेशन।
25: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिंग टेबल का साथै सम्पूर्ण फर्निचर को सामानहरू पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
26: विगत लामो समयदेखि दुलेगौंडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार,
27: प्रोपराइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 98560206।
24: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
28: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
29: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
28: ए मेरी तिते गरेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
29: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
30: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो।
28: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
31: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
32: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टिएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको स्ट्री स्टिलको साथ विश्व स्तरीय जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय हरू उत्पन्न दिनुहोस् स्ट्री स्टिल टिएमटी शुद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
33: हजुर, दान गरौ।
34: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
35: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
33: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
34: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
36: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
37: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
36: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
26: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
37: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
0: विगत 24 वर्षदेखि दुलीगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
26: ओम एम आभूषण सुन चाँदी दोकान,
37: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0565705537, मोबाइल नम्बर 9846692046, 9800528008।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
1: लुम्बिनी सम्पिनी वनपाखा मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम गाम्बेसीका भाषा,
2: कार्यक्रम गाम्बेसीका भाषा हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार अनि हार्दिक रूप सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रमका मृत्युको भागका लिएर बसिबसेको उत्सागमन विभागको बसाइमा रहेका छौं। विभागको बसाइमा तपाईँहरूको रोजाइमा रहेका समर्थक भएका कार्यक्रममा स्थान दिनेछु। फोन गर्न सक्नुहुन्छ 9472971 3611 को माध्यमबाट कार्यक्रममा बोल्न सक्नुहुन्छ र आफूलाई मनपर्ने लोकबाट रोज्न सक्नुहुन्छ। हाम्रो कार्यक्रममा प्याजिङ गर्नु भएको महिलाहरू छन् सुनसारी उद्योगले गाउन भएको छ। तर सम्बन्धी सम्पूर्ण जानकारी दिनुभएको छ। आधुनिक शक्ति जानकारी परगना र पत्रकारी परगनाहरू कम्प्युटर नापतोल पर्नाले गर्दा नापिएका छापा सुनकै परगना आवश्यक परेको सम्बन्धीहरू उमेरहरू छन् सुनसारी उद्योगमा गएर दुःखका साथ परगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। फोन गर्नुहोला 9472971 3611 को माध्यमबाट कार्यक्रममा आउन सक्नुहुनेछ भन्दै यति बेलाको क्रममा भने म कार्यक्रममा पहिलो लोक सांगीतिक कोशिली स्वरूप मायाले मलाई हेरेको हेरे भन्ने सुमधुर भाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा आउँछु। तपाईँहरू भने फोन गर्दै गर्नुहोला

हजुर, सिन्दूर भाका मन्दिरको माझमा स्थान दिइसके मायाले मलाई हेरेको हेरे खेमसेन चिरकल वन देवकोटाको आवाजमा रहेको थियो भने लय सन्देशमा रहेको थियो नेत्र अर्याल र खेमसेन्चुरी गो पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। कार्यक्रममा पहिलो लोक सांगीतिक कोशीले स्वरूप सुमधुर भाकालाई मैले तपाईँको नाचमा स्थान दिइसके। तपाईँ पनि कार्यक्रममा जोडिन सक्नुहुन्छ 9942729611 9060 36611 को माध्यमबाट कार्यक्रममा आउनुहोला। फोन गर्न सक्नुहुनेछ र आफ्ना मनपर्ने लोकवाका रोज्न सक्नुहुन्छ अनि आफ्नो इष्टमित्र दाजुभाइ साथी सङ्गीहरूलाई पनि सम्झना समर्पण चाहिँ छोड्न सक्नुहुनेछ। बिहानीको समय रहेको छ, पक्कै पनि आफ्नै घरैसी कामहरूमै व्यस्त हुनुहुन्छ होला। बाहिर चाहिँ मजाले घाम लागेको छ, हिजो रात एकदम छिटो छिटो घाम लागेको छ होइन, पहेँलपुर घाम लागेर होइन हरियाली भइसकेको छ वरिपरिले गए पनि होइन, पहेँलो घाममा हरियो रुख बिरुवाहरू देख्दाखेरि कस्तो राम्रो देखिन्छ कि, सुनौलो देखिन्छ, राम्रो देखिएको छ बाहिर चाहिँ। तपाईँकोतिर पनि यस्तै भइसकेको छ होला दिनहरू चाहिँ, कतिपय ठाउँमा त पानीहरू पर्दै पनि छ होइन, कतिपय ठाउँमा चाहिँ घमाइलो रमाइलो भइसकेको छ। तपाईँ आउनुहोला, फोन गर्न सक्नुहुन्छ 9942729611 9060 36611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुन्छ। आफूलाई मनपर्ने लुक भाका रोज्न सक्नुहुन्छ, आफ्नो इष्टमित्र दाजुभाइ साथीसँगलाई पनि सम्झन समर्पण छोड्न सक्नुहुन्छ भन्दै यति बेलाको क्रममा भने तपाईँको माझमा नजरेको भरमा भनिरहेको सानोमा नगर भने यसमा आवाज रहेको छ कुलेन्द्र विश्वकर्मा र मिलेर आएको लय शब्द चाहिँ नवराज पन्त र वसन्त थापाको रहेको छ। त्यो बेलासम्म सिकानुभयो श्री सुमधुर भाका।

हजुर विश्वबहादुर खड्का मध्यवर्गमा आज राखिसके नजरेको घरमा सानोमा नगर भनिरहेको थियो कुनै विश्वकर्मा र मिलाइरहेको आवाजमा रहेको थियो भनेर शब्द नवराज पन्त र वसन्त थापाको रहेको थियो पके पनि मन परे होला विश्वास रहेको छ। यति बेला कम्मरको मिठो सुमधुर लोकभागला कार्यक्रममा स्थान दिन्छु लौन अनि यस्तो भयमा किन भनेर रहेको छ। सुरेश सञ्जान र अनिता अन्जिता विश्वकर्माको आवाजमा रहेको छ, सुरेश सञ्जानको रहेको छ। यति बेला श्रीकान्त सुमधुर भाका

हजुर सुमधुर भाकामा तपाईँको माझमा राखे पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने नै सुमधुर भाकालाई कार्यक्रममा स्थान दिँदै अब नै कार्यक्रमबाट विदा माग्न जानुपर्ने बेला भएको छ। तिनजनासम्म सुनाइ साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद अनि हामीले स्काइपमा प्रायोजन गरिदिनु भएकोमा ओमेन आभूषण संसार उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दछु। स्वदेश र विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो अनुपत्र हाम्रो नेपाली पात्र एप्समा पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा पनि पुफेली नानी भनिरहेको छ मौसम गुण र मिल्न रहेको आवाजमा र एकजनालाई श्रद्धा रमेश बिजी र एसबीएन किस्मतको रहेको छ यसो मधुर भागलाई छोड्दै आजको श्रृंखलाबाट हुने कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बाँकी बढ्छु भन्ने सुख दिनुहोस्। तपाईँ पनि सुन्दै गर्नुहोला सुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ज जय गीत जय संगीत नमस्कार शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनसाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर निम बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98469720 46, 98 0 58 00 8।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी का कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98570065119 र 98694557056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान, मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने म पनि अब नाटिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
11: इस क्षेत्रक सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0665705725, मोबाइल 98560338 98416156।

0: 158।
1: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
2: किन आमा, के भएर?
1: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
2: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगोडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
1: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
2: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
1: मोबाइल 98563439952 र 98066656।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175.
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 10 बज्यो। घटना दुर्घटना
2: कला संस्कृति
0: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
2: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
3: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560-60554।

0: नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। गोला धर्म पर्व आजदेखि शुरू भएको छ। विशेष गरी नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले यो पर्व मनाउने गर्दछन्। हीनयान, महायान र वज्रयान तीनै समुदायका बौद्ध अनुयायीहरूले भगवान बुद्धप्रतिको आस्था प्रकट गर्दै एक महिनासम्म गोला पर्व मनाउने गर्दछन्। सानु शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदा एक महिनासम्म मनाइने पर्वमा बौद्ध धर्म भक्ति भाव झल्काउने कर्म गरिन्छ। यो पर्वलाई शाक्यमुनि गौतम बुद्धको बुद्धत्व प्राप्त भएको पवित्र महिनाको रूपमा लिने गरिन्छ। काठमाडौँको स्वयम्भूमा चैत्य परिक्रमा पछि शोभा भगवतीसँगै विजयेश्वरी केल टोल स्थित सेती सेतो मस नारायण पनि परिक्रमा गर्ने परम्परा छ। नेवार समुदायको अनुसार गुको अर्थ नौ हो भने लाको अर्थ महिना भएकोले नेपाल सम्वतको नौ महिनाको पारो तिथिमा यो पर्व मनाउने गरिन्छ। हरेक बिहान गोला बाजा बजाउँदै स्वयम्भू महाचैत्यका साथ बौद्ध चैत्य मन्दिर तथा बिहार परिक्रमा गरी पर्व शुरू गरिन्छ। सिटी नखमा थन्काइएको बाजा गठेमंगलका दिन निकालेर गुला पर्व शुरूआतमा निकालिन्छ। नेवार समुदायका गोपालीले पानीका मुहानमा पूजा गरी परिक्रमा गर्ने चलन छ। असारभर पानी परेर थुनिएका मुहान ढल कुलेसो यही समय खोल्ने गरिन्छ। सरकारले विगत वर्षमा जस्तै दशैं तिहारलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको सुपथ मूल्य प्रस्ताव यस वर्ष भने झण्डै एक महिना अघि नै सञ्चालनमा ल्याउने भएको छ। उपभोक्तालाई वर्षभरि नै दैनिक भोग्य वस्तुमा राहत दिने उद्देश्यले खाद्य तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि देशका 44 जिल्लाका 193 ठाउँमा सुपथ मूल्य प्रस्ताव सञ्चालन गर्न लागेको हो। कम्पनीको सातौं वार्षिक उत्सवको अवसर पारेर सिंहदरबारभित्र पनि आजदेखि बिक्री कक्ष सञ्चालनमा आउने भएको छ। चाडपर्वका बेला बजारमा दैनिक उपभोग्य वस्तुहरूको माग बने र मूल्य समेत बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै यस वर्ष विगतको तुलनामा छिट्टै सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको कम्पनीले जनाएको छ। दशैं तिहारको मुख्य खरिद अभाव शुरू हुनु अघि नै यस्ता पसलहरू सञ्चालनमा ल्याउँदा उपभोक्ताहरूले लामो समयसम्म सहुलियत दरमा खाद्यान्न तथा अन्य आवश्यक वस्तुहरू खरिद गर्न सक्ने अपेक्षा गरिएको छ। खाद्य तथा व्यापार कम्पनीका अनुसार सुपथ मूल्य पसलबाट दैनिक उपभोग्य वस्तुमा प्रति किलो तथा प्रति लिटर 5 रूपियाँसम्म छुट उपलब्ध गराइनेछ। यसबाट विशेष गरी चामल, दाल, गेडा, गुडी लगायतका आवश्यक खाद्य वस्तु खरिद गर्ने उपभोक्तालाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ। सुपथ मूल्य पसलमा चामल, दाल, गेडा, गुडी लगायतका दैनिक उपभोग्य आवश्यक विभिन्न खाद्य सामग्री बिक्री गरिने कम्पनीले जनाएको छ। भौगोलिक रूपमा विभिन्न क्षेत्रमा यस्ता पसल सञ्चालन हुँदै उपभोक्ताले सरकारी सहुलियतको प्रत्यक्ष लाभ लिन सक्नेछन्। विशेष गरी चाडपर्वका लागि पनि ठूलो परिणाममा खाद्यान्न खरिद गर्न परिवारका लागि प्रति किलो 5 रूपियाँको छुटले खरिद खर्चमा केही राहत पुग्ने अपेक्षा गरिएको छ। आज विश्व अंगदान दिवस मृत्युपछि आफ्नो अंगदान गरेर अर्को व्यक्तिलाई नयाँ जीवन दिने मानवीय भावना बारे जनचेतना जोगाउने उद्देश्यले हरेक वर्ष अगस्त 13 यो दिवस मनाइन्छ। दिवसको अवसरमा भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र लगायतका स्वास्थ्य संस्थाहरूले अंगदान सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दैछन्। नेपालमा अंग प्रत्यारोपणको कानूनी र प्राविधिक आधार विस्तार भए पनि आवश्यकता अनुसार अंग उपलब्ध हुन सकेको छैन। विशेष गरी मस्तिष्क मृत्यु भएका व्यक्तिहरूबाट अंगदान गर्ने अभ्यास अझै कम छ। परिवारमा रहेको सामाजिक तथा धार्मिक भ्रम, अंगदान बारे पर्याप्त जानकारीको अभाव र अस्पताल बीचको कमजोर समन्वय यसका प्रमुख चुनौती मानिन्छ। नेपालमा हरेक वर्ष हजारौं मानिस मृगौला तथा अन्य महत्वपूर्ण अंगहरूको समस्याबाट प्रभावित हुने गरेका छन्। तर प्रत्यारोपणका लागि आवश्यक अंगको अभावको कारण धेरै बिरामी उपचारको प्रतीक्षामा छन्। अहिले पनि नेपालमा हुने अधिकांश मृगौला प्रत्यारोपण जीवित नजिकका आफन्तबाट प्राप्त अंगमा निर्भर छ। यद्यपि आँखाको नानीदानमा पनि नेपालले उल्लेखनीय सफलता हासिल गरेको छ। नेपाल आँखा बैंक मार्फत हजारौं आँखाका नानीहरू संकलन तथा प्रत्यारोपण भइसकेका छन्, जसबाट दृष्टिविहीन व्यक्तिले नयाँ ज्योति पाएका छन्। सरकारले मृत्युपछि अंगदान गर्ने परिवारलाई 2 लाख रूपियाँ आर्थिक सहयोग गर्न, अंगदान प्रक्रियामा सहयोग गर्ने अस्पताललाई 75,000 रूपियाँ अनुदान दिने व्यवस्था गरेको छ। विज्ञहरूका अनुसार नेपालमा अंगदानको संस्कृति विकास गर्न मस्तिष्क मृत्युपछिको अंगदानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढ़ाउन आवश्यक छ। प्रहरीले एआई तथा डिजिटल प्रविधिको दुरूपयोग गरी सामाजिक सञ्जालमा फेक फोटो र भिडियोहरू बनाउने, भ्रामक सूचना फैलाउने र व्यक्तिको चरित्र हत्या गर्नेमाथि कानूनी कार्यवाही हुने भन्दै सचेत गराएको छ। प्रहरीको साइबर ब्यूरोले सूचना निकालेर पछिल्लो समय एआई प्रविधिको दुरूपयोग गरी सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म मार्फत विभिन्न व्यक्ति तथा संस्थाहरूको कृत्रिम फोटो र भिडियोहरू सृजना गर्ने, भ्रामक सूचना प्रकाशन गर्ने, चरित्र हत्या गर्ने अभिप्रायले श्रव्य दृश्य सामग्री तथा अभिव्यक्ति सम्प्रेषण गर्ने लगायतका गतिविधिहरू भइरहेको भन्दै सचेत गराएको हो। यस किसिमका कार्य मार्फत समाजमा त्रास सृजना गर्ने तथा व्यक्तिको चरित्र हत्या गर्ने जो कोहीलाई प्रचलित गर्न बमोजिम कडा सजाय हुने भन्दै प्रहरीले चेतावना दिएको छ। साइबर ब्यूरोले विशेष गरी एआईको प्रयोग गरी सृजना गरिएका नक्कली फोटो तथा भिडियोहरूलाई वास्तविक भन्दै सामाजिक सञ्जालमा फैलाउने गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ। अनलाइन माध्यममा भेटिएका हरेक विषयलाई तत्कालै विश्वास नगरी विश्वसनीय स्रोतबाट मात्र आधिकारिक जानकारी लिन पनि ब्यूरोले अनुरोध गरेको छ। अर्थमन्त्री डाक्टर अश्वनी बग्लीले तनहुँ गाउँ खैरिनी चितवनको भरतपुर जोड्ने घुमाउने पुलको निर्माण कार्य नयाँ ठेक्का मार्फत अघि बढ़ाउने बताएका छन्। तनहुँ गाउँ खैरिनी गाउँपालिका तीनमा बुधबार आयोजित भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री बग्लीले अघिल्लो ठेक्का तोडिसकिएको, अब नयाँ फजिल प्रक्रियाहरू मार्फत पुलको काम निर्माण हुने बताउनुभयो। विगतमा संसद रहँदा पनि अब खेल्ने भरतपुर जोड्ने यस्तो पुलबारे आफूले संसदमा पटक पटक आवाज उठाएको स्मरण गराउँदै उहाँले बारीका कारण पुगेको क्षति र डिजाइन परिवर्तनको दबाव जस्ता कारणले निर्माणमा ढिलाइ भएको बताउनुभयो। पूर्वाधार विकास मन्त्रीलाई भेटेर घुमाउने पुलको काम जसरी भए पनि शुरू गर्न निर्देशन दिइसकेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले भन्नुभयो, खरिद ऐन नै संशोधन गरेर विकास निर्माणलाई थप गुणस्तरीय बनाउने प्रयासमा हामी लगेका छौं। कार्यक्रममा बुखेरनी गाउँपालिकाका अध्यक्ष शुक्र सुमनले पालिकाको समग्र विकास, भौतिक पूर्वाधार, सडक सञ्जाल विस्तार तथा पर्यटन प्रबन्धनका लागि आवश्यक बजेट विनियोजन गर्न अर्थमन्त्री डाक्टर वाग्लेको ध्यान आकर्षण गराउनु भएको थियो। शुक्ला गण्डकी नगरपालिका 10 आँखेमा प्रहरी चौकी स्थापनाको लागि शुक्ला गण्डकी नगरपालिकाले जिल्ला प्रशासन कार्यालय धनुको ध्यान आकर्षण गराएको छ। कार्यवाहक प्रमुख खुमबहादुर विकराज, वडा नम्बर 9 का अध्यक्ष धनबहादुर पुलामी बाबुराम, वडा नम्बर 10 का अध्यक्ष राजेन्द्र भट्टराई, वडा नम्बर 11 का अध्यक्ष शालिग्राम भट्टराई सहित पुगेको टोलीले प्रमुख जिल्लाधिकारी शिवलाल तिवारी र प्रहरी उपरीक्षक टेक बहादुर कार्कीलाई ध्यान आकर्षण गराएका हुन्। साँखेदेखि सङ्जाको किचनासकोट तर्फ जाने सडक निकासा रहनुका साथै इलाका प्रहरी कार्यालय बेलचराबाट 15 किलोमिटर पर रहेको र स्थानीयको चाहना भएकाले प्रहरी चौकीका स्थापनाका लागि अनुरोध गरिएको छ। साउने क्यास गतेको कार्यपालिका बैठकबाट प्रहरी चौकी स्थापनाका लागि जिल्ला सुरक्षा समितिमा सिफारिश गर्ने निर्णय बमोजिम व्यवस्था बमोजिम स्थापनाको लागि अनुरोध गरिएको नगर कार्यवाहक प्रमुख विकले भन्नुभयो। प्रमुख जिल्लाधिकारी तिवारीले स्थलगत अवलोकन गरेर आवश्यक निर्णय गर्ने प्रतिबद्धता जनाउनु भएको छ। तरङ्गजीको आयोजनाले भीमानन्द नगरपालिका 5 स्थित फेरि खोलामा निर्माण गर्न थालेको पुलको काम धमाधम भइरहेको छ। आयोजना प्रमुख क्षेत्रका बस्तीलाई सड़क सञ्जालमा जोड्ने उद्देश्यले निर्माण भइरहेको पुलको करिब 30% काम सम्पन्न भएको छ। पुल निर्माणका लागि तनहुँ हाइड्रो पावर लिमिटेड र जलप नेपाल प्रणाली बीच 2082 मंगसिर 24 गते ठेक्का सम्झौता भएको हो। मूल्य वृद्धि कर सहित 8,10,20,416 रूपियाँमा पुल निर्माणका ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ। सम्झौता अनुसार पुल 2084 साल मंगसिर 24 गते निर्माण सम्पन्न गर्नुपर्नेछ। निर्धारित समयभन्दा अगावै काम सम्पन्न गर्ने लक्ष्य सहित निर्माणलाई तीव्रता दिएको आयोजनाका प्रबन्धक संचालक छविलाल गैरेले बताउनुभयो। पुल निर्माण भएपछि विमान बजार रिसिमपाटन जलबिरी वाङटाङीदार लदन आमदाडा टुटुवा लगायतका बस्तीहरू सडक सञ्जालबाट जोड्नेछन्। यसबाट ती क्षेत्रको बासिन्दालाई विमान बजार तथा आसपासका क्षेत्रमा अवजत गर्न सहज हुनेछ। त्यसै गरी रिसिङ नगरपालिका 7 र 8 का पुरानो रिसिङ तथा बल्ट्याङ लगायतका बस्तीहरूका बासिन्दालाई समेत विमान बजार आउन सहज हुनेछ। पुल सञ्चालनमा आएपछि विमान नगरपालिका र रिसिङ नगरपालिका बीच सड़क तथा यातायात सम्पर्क विस्तार हुने अपेक्षा गरिएको छ। पुल निर्माणसँगै स्थानीय बासिन्दाको जावत सहज हुनुका साथै कृषि उपज तथा अन्य स्थानीय उत्पादनको सर्पसारमा समेत सहजता पुग्ने आयोजनाको अपेक्षा छ। तनहुँदर विद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्रमा सड़क तथा पुलहरू निर्माणसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समुदायको विकासका कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ। आयोजनाको सहयोगमा भीमा नगरपालिका 5 दशिङपाटन स्थित दीपक माध्यमिक विद्यालयको नयाँ भवन निर्माण सम्पन्न भएको छ। व्यास नगरपालिका 5 दशिङपाटन स्थित पराशर माध्यमिक विद्यालयको 8 कोठाको 2 तले भवन निर्माण गरिएको छ। आयोजना प्रभावित क्षेत्रमा विद्यालय भवनसँगै नाला तथा तटबन्ध आवास समूहका भवन सड़क बत्ती चरण नदी नियन्त्रण र शिवमूलक तालिम लगायतका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रो पावर लिमिटेडले निर्माण गरिएको 140 मेगावाट क्षमताको आयोजनाको समग्र निर्माण प्रगति हालसम्म 78% पुगेको छ। पूर्वाधार विकास कार्यालय संघले आर्थिक वर्ष 2082/83 54.64% वित्तीय प्रगति गरेको छ। कार्यालयले 1,09,81,83 रूपियाँ बजेट मध्ये 59,56,71,780 रूपियाँ खर्च गरेको हो। कार्यालयका प्रमुख गुरूदत्त अधिकारीका अनुसार प्रदेशका 116 र संघका 5 गरी 121 योजना मध्ये 61 वटाको काम सम्पन्न भएको छ। 53 वटा योजना निर्माणाधीन र छन् भने 7 वटा योजनाको काम हुन सकेको छैन। अघिल्लो आर्थिक वर्षबाट 52 वटा योजना यस आर्थिक वर्षमा निर्माणाधीन अवस्थामा आएका थिए। ती योजनाहरू माग अनुसारको 75% मात्रै बजेट प्राप्त भएको बताउँदै अधिकारीहरूले केही योजनाहरूमा बजेट रकमान्तर गरेर 12 वटा योजनाहरू सम्पन्न भएको जानकारी दिनुभयो। यस आर्थिक वर्षमा रातो खोला, राप्सेघाट, पौबे खोला र फेदी खोलामा गरी 4 वटा मोटरेबल पुल तथा 4 वटा जुलुङ्गे पुल निर्माण गरिएको अधिकारीले बताउनुभयो। अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बालबालिकाको खोप कार्यक्रममा गर्न लागेको व्यापक परिवर्तन प्रति विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले आपत्ति जनाएको छ। डब्ल्यूएचओका अनुसार प्रभावित परिवर्तन दशकौंदेखि वैज्ञानिकहरू प्रमाणसँग मेल खाँदैन। राष्ट्रपति ट्रम्पले विद्यालयमा अनिवार्य गरिएका खोपहरू सम्बन्धी नियमको पुनरावलोकन गर्न आदेश दिनुभएको छ। उहाँले दादुरा, मप्स र रुबेला अर्थात एमएमआर विरूद्धको संयुक्त खोपलाई 3 वटा छुट्टा छुट्टै मात्रामा दिनुपर्ने माग समेत दोहोर्याउनु भएको छ। अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ केनेडी जुनियरले एमएमआर खोप र अटिजम बीच सम्बन्ध रहेको दावी गर्दै आउनु भएको भए पनि वैज्ञानिक अनुसन्धानले खोप र अटिजम बीच कुनै सम्बन्ध नरहेको पुष्टि गरेको छ। डब्ल्यूएचओका महानिर्देशक ट्रेडोस अधानोम गेब्रियससले एमएमआर लगायतका खोपहरू सुरक्षित रहेको र त्यसले अटिजम नगराउने वैज्ञानिक प्रमाण स्पष्ट रहेको बताउनु भएको एएफपीले जनाएको छ। उहाँले खोप सम्बन्धी नीति राजनीतिक भावना नभई उपलब्ध उत्कृष्ट वैज्ञानिक प्रमाणको गहन स्वतन्त्र र पारदर्शी समीक्षामा आधारित हुनुपर्नेमा जोड़ दिनुभएको छ। डब्ल्यूएचओले खोप दिन आवश्यक ढिलाइ गर्ने वा अनावश्यक ढिलो गर्ने र विभिन्न खोपको मात्रा छुट्टा छुट्टै दिने निर्णयले बालबालिकालाई रोगको जोखिममा पर्न सक्ने चेतावनी दिएको छ। यी कदमको अमेरिकी तथा अन्तर्राष्ट्रिय चिकित्सक एवं वैज्ञानिक समुदायले आलोचना गर्दै आएका छन्। पेरिस सेट जर्मन पीएचजीले 91 भिल्लालाई 2-1 ले पराजित गर्दै लगातार दोस्रो पटक युईएफए सुपर कपको उपाधि जितेको छ। रेडबुल एरिनामा गए राति भएको फाइनलमा पीएसजीले 20 मिनटमा अग्रता लियो, तर पहिलो हाफको अन्तिम मिनटमा एस्टन भिल्लाका 17 वर्षीय ब्रायन मार्जोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। पीएसजीका डिजीले डुएले 62 मिनटमा निर्णायक गोल गरे। यो सँगै च्याम्पियन्स लीग विजेता पीएससीले गएको वर्ष जितेको उपाधि रक्षा गरेको छ। उसले गएको वर्ष टोटनहम हर्सपरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पहिलो पटक सुपर कप जितेको थियो। यो हारसँगै भिल्लाका प्रशिक्षक उनाई एमरीको सुपर कपको फाइनलमा उपाधि जित्ने प्रयास फेरि असफल भएको छ। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थितसम्मको लागि समाचार कक्षका सम्पूर्ण सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी, शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेकी समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143778, इमेल NEWSSSUKLAGANDEKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
3: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यसै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98560338, 98416056।
6: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
7: तर महँगो होला नि?
6: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसीका झ्याल ढोका।
8: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
9: बाराही एल्मुनियम, अब यूपीवीसीको साथमा।
8: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
9: सम्पर्क बाराही यूपीवीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0364144111, मोबाइल 98562928938 र 98028922938।
10: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवन धाम जाऊ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
11: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
10: धार्मिक महोत्सवका आकर्षणहरू
11: चर्चित कथावाचक सुश्री आचल बचेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
7: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
12: कथा सहितको झाँकी गीति नाटक
13: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
12: सन्ध्याकालीन श्रृंगारिक महाआरती
13: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्द तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू
12: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ
14: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
12: कक्षा बाह्रमा उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
14: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
12: छुटको दायराहरू कक्षा बाह्रको परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
14: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
12: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
14: थप जानकारीको लागि 0635714479 मोबाइल 98562665 98468064145।
15: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840504543।
16: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल टीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका ब्रोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल। मोबाइल नम्बर 9860686925, 9560334881 र 9460745580।
15: कता हिँडेको हो आइफोन हातमा लिएर? आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ, तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिफ लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843238011।
17: सूच सूचना एस तराउ सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही साउन 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञ सँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्लागण्डकी नगरपालिका 4 बीपी चोक तनहु फोन 0564143777 मोबाइल 98560443443।
18: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
19: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नटीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
18: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि पहिला फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
19: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
18: फोन नम्बर 0614510
19: मोबाइल नम्बर 9856084666
18: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
20: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
21: रामबहादुर परियार घारे शीतल बस्ती रु 15,055
20: शुक्ला गण्डकी पत्रकार मञ्च शुक्ला गण्डकी रु 10,100
21: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल रु 10,155
20: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका रु 10,050
21: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल रु 25,000
20: ऋषिराम पौडेल सेराबेसी रु 10,000
21: रसमाया गुरुङ दुलेगौडा रु 55,555
20: दलबहादुर छेत्री मिनाम खानी रु 11,115
21: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल रु 30,111
20: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल रु 21,000
21: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल रु 15,005
20: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,125
21: दिलबहादुर श्रेष्ठ दुलेगौडा रु 1,01,111
20: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक रु 51,111
21: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल रु 15,055
20: कृष्णराज घिमिरे दुलेगौडा रु 55,555
22: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएड मा भर्ना सम्बन्धी सूचना
23: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
22: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
23: हाम्रा विशेषताहरू गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
22: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन
23: व्यवस्थित पुस्तकालय खेलकुद मैदान सिपमूलक ज्ञान सहितको पठन पाठन
22: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
23: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम
22: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333585 मोबाइल 98560385
18: शुक्ला गण्डकी एफएम 97.6 A complete console. Hello, Shukla Gandaki. Hello, hello.
24: Come on, everybody. Hello, Shukla Gandaki.
0: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी फोन गर्नुहोस् कुरा गर्नुहोस् ओन्ली अन 97.6 अ कम्प्लिट कल फोन
1: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज
2: हेलो हाई नमस्ते गुड मर्निङ एभ्री वान प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर म उपस्थित भइसकेको छु रिमा हामी तपाईँको माझमा रहने गर्दछौ लगभग लगभग 11-12 बजेसम्म तपाईँको माझमा रहनेछौ है आज आउन सक्नुहुन्छ साथीहरू बिहानीको समय रहेको छ पक्कै पनि खाना खाइसक्नु भयो आराम गरेर बसिराख्नु भएको छ होला बाहिर चाहिँ मजा आएर कन्टला प्रोग्राम लागिसकेको छ धनको मेसोमा पनि तपाईँ पनि होइन आराम गर्दै बसिराख्नु भएको छ यतिखेरको समयमा होइन 11-12 बजेसम्म एकदम कन्टला पुग्नु हुन्छ अझै भर्खरै खाना खाएर बस्दै पनि हुनुहुन्छ होला जे गर्दै हुनुहुन्छ आफ्नो स्वास्थ्यको विशेष रूपमा ख्याल गर्नुहोला स्वदेशमा हुनुहुन्छ विदेशमा हुनुहुन्छ जहाँकै हुनुहुन्छ बढी आफ्नो स्वास्थ्यको प्राथमिकता चाहिँ बढी दिनुहोला भनेर भन्न चाहन्छु तपाईँले फोन गर्ने साथीहरू मध्येबाट एकजनालाई रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको छ पोखरेन बसेल चोकमा रहेको छ पोखरेन मोबाइलको प्रोभाइडर हुनुहुन्छ विनोद पोखरेल तपाईँ चाहिँ त्यहाँ गएर मोबाइलसम्म सम्पूर्ण समस्याहरूको समाधान गर्न सक्नुहुन्छ नयाँ मोबाइल पनि खरिद गर्न सक्नुहुन्छ इलेक्ट्रोनिक सम्बन्धी सामानहरूको बारेमा पनि जानकारी लिन सक्नुहुन्छ र खरिद गरी लिन सक्नुहुनेछ र तपाईँ पनि फोन गर्नुहोला 9942-9611-9366-11 कार्यक्रममा जोडिन सक्नुहुनेछ तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्समा पनि स्वदेश र विदेशमा रहेर एकता रूपमा सुनिराख्नु भएको छ हाम्रो 97.6 MHz रेडियो फ्रिक्वेन्सी मार्फत पनि सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ आजको बसाइमा हामी अन्ताक्षरी खेल्न दिनुभएको छ आउनु होला फोन गर्न सक्नुहुन्छ दुवै नम्बर खुल्ला रहेका छन् एनटिसिएनजेल फोन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरू कार्यक्रममा जोडिन चाहिँ सक्नुहुनेछ है साथीहरू आउनुहोला र दुवै नम्बरहरू खुल्ला छन् जुन नम्बर सहज हुन्छ त्यही नम्बरमा जोडिन पनि सक्नुहुनेछ कि कसैले तपाईँहरू मेला पारिँदै हुनुहुन्छ कि हेर्दै हुनुहुन्छ होइन मेला पातिँदै हुनुहुन्छ एकदम राम्रोसँग मेला पातिनु होला पनि भन्न चाहन्छु यति बेलाको क्रममा कार्यक्रममा एउटा मिठो सुमधुर गीत कार्यक्रमको होइन ओपनिङ गर्छु अनि त्यसपछि म तपाईँको माथमा छु चट्टा रुमाल क्यामा लु भनिरहेको छ आफ्नो मान्छे मैबाट रहेको छ यति बेलाको मासु स्वीकार्नुहोस्।

0: हजुर, च्याटरुङ मलाई क्या मार्लु भन्यो मिठो गीतमा तपाईँको माझमा स्थान दिइसके पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँहरू फोन गर्न सक्नुहुन्छ 98-4-22-72-911 माध्यमबाट कार्यक्रममा जोड्न सक्नुहुन्छ। त्यति बेला त साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर।
1: नमस्कार,
0: हजुर एकदमै सन्चै छु। के छ हजुरको, खाना खानुभयो? शीतलमा कोदो रोपेर हुन्छ, सक्ने तर्खरमा हुनुहुन्छ। किन त नि त्यस्तो, कहिले मन लाग्ने कहिले मन नलाग्ने?
1: आफ्नो मालिक भएपछि त्यही हो। खेतलाई हिँडे भा
0: करलाई पर्थ्यो के रे, सजिलो भएछ भनेपछि त झन्
1: सजिलो
0: त भएन। अब धेरै रोप्नु नहोला, कोदो के रे ठिकै ठिकै रोप्नु हुन्छ होला, केही छैन झन्। खेल्दै खेल्दै साउनको महिनाभरि रोप्नु न, अब धेरै पनि छैन। साउनको महिना पनि अब 3-4 दिन मात्रै बाँकी छ, भदौको एक पहिलो हप्ता सन्ध रोपिन्छ के रे। अब रोप्नु आनन्दसँग शीतल खाँदै।
1: पहिला भएको पालोमा 20 मुरी कोदो बेच्थ्यो कि?
0: हजुर।
1: अब मेरो पालोमा 20 मुरी बेच्ने हो, अचेल त 20 मुरी भन्नु त लाजै लाग्ला। घाँस लगाउँछ
0: अब 20 मुरी कोदो खोल्ने त सपना होला अहिले त।
1: अहिले त हुँदैन, भएको पालोमा त 20 मुरी कोदो नि बेच्थे, मकै कति बेच्थे
0: हो त नि।
1: अब आफ्नो पालोमा त केही, अब उता ठुलो भएको छोरा दाईहरूलाई घरकोलाई दिएछ, ठुलो भएको छोरा काकाको छोराहरूलाई गरी खाऊ भनेर। आफूले कहाँ घर छ, अब त यहाँ घर नजिक मात्रै सजिलो सजिलो गर्ने
0: हो। त्यही त नि, अब सक्नु पनि हुन्न, त्यही भएर नि
1: सक्नु त गरेदेखि किन नसक्थ्यो। बुवाहरूले अझै गर्दैछ, काकाहरू साइना काका कान्छ काकाहरूले गर्दैछ। भनेपछि आफूले नसक्ने कुरा आउँथ्यो अस्ति।
0: अब खाना पुगेपछि त्यसै त अनि अल्छी भइन्छ, खाना नपुग्दासम्म काम गरिन्छ, खाना पुगेपछि अल्छी भन्नु छोडिन्छ।
1: अब खानाको कुरा गरौँ भने त अब लम्बा चढाइ हुन्छ, अब आफै मकै भए जस्तो हुन्छ।
0: हजुर,
1: हिसाबले कुरा गर्ने भने अब कोही चाहिँ इन्डियामा 2 करोड आइसीको घर, कोही चाहिँ अब अस्ट्रेलियामा म्यानेजर, कोही चाहिँ अब खरबपट्टि अब भैरव एयरपोर्टमा चाहिँ 13 खरबको क्लब लिएछ भने, जग्गा लिएर घर बनाएछ भनेपछि अब केमा गर्छ, तरफमा गरौँ कि खरबमा गरौँ? अब
0: ल सबै सबै इष्टमित्र करोडपति अरबपति हजुर रोडपति पर्नु भयो भने ल ठिकै छ। अब गएर खाना खानुहुन्छ लागेर पक्कै पनि है।
1: हजुर,
0: आज अन्ताक्षरी खेल्ने दिन, गीत गाउने दिन, हजुरबाटै सुरु गरौँ। हजुर नै पहिलो कलर हजुरले नै सुरु गर्नुहोस्। कसै नै आउनुभएको छैन, व्यस्त हुनुहुन्छ होला नि साथीहरूको दोहोर्नलाई यतिखेर।
1: अब हजुरलाई के शब्द चाहिँ चोइस लाग्छ, अब ममा राख्ने कि केमा राख्ने?
0: अब जेबाट गाई नै गाउनु ल, सुरु गर्नुहोस् हजुरले। ल माबाट माबाट पर्यो है।
1: हजुर,
0: गीत कति छ मबाट है?
1: हजुर, सबै गीतै धेरै जस्तो मबाट अब।

मन छ छ बाट गाउनुहोस् हजुर झरीमा ल ठिकै छ म फेरि मबाटै गाइहाल्छु नि त हुँदैन मबाटै पर्यो मबाटै पर्यो ल ठिक छ मबाटै गाउँछु म केबाट गाउने र त गीत कस्तो आउँदैन आएको हौ मबाट मिरमिरेको घाम गाउँछु ल

0: अनि नौवटा गर्नुहोस्
1: नौवटा पायो अन्त
0: हजुर
1: सानो पाँदेरीमा अपनै छायाले पानी सर्गतम भन्छौँ पाँदेरीमा
0: मर नले नसुनी भयो भनेपछि मलाई
1: मलाई
0: म

0: छ छ बाट हजुर
1: आत्मा
0: र बाट।

0: हबाट
1: हबाट है
0: हजुर
1: न है गीत त छ अब फेरि सोच्छ
0: फेरि हवाडै पारिदिनु भएको मलाई पनि लौ त हवाबाट केही गीत छ अरे अरू नहसाउनु न हो त्यस्तरी हँसायो भने त फेरि बर्बादै होला नि हाम्रो सानो घर होला फराकिलो मन होला कस्तो लाग्यो यो चोला लबाट गाउनुहोस्
1: हजुर
0: नभइदो

0: मलाई लान्छन् दुसङ्ख पुगेर
1: मैले पहिले चाहिँ गाइहाले तर पनि अलि राम्रै गीत भनेको तर पारा गाउँ गाई थियो रबाट चाहिँ एकदम चलेको गीत गाउने भनेको अब हेरौँ अब कस्तो हुन्छ अलि धेरै भयो नगाएको कृषि कृषि भयो है
0: हजुर
1: थपिदिनु है
0: हस् हुन्छ
1: कोबाट पर्यो
0: ल म गाउँछु काठमाडौँ हेर्दा के भन्नु भने काठमाडौँ छुट्यो हेर्दा हेर्दै आकाशमाथि उडिहाले मबाट हजुर गीत गाउँदा गाउँदै बिर्सिहाले
1: लाभ त हुँदैन त्यसो गरेन भने अब सबै गीत गायो भने लाभ हुँदैन
0: हजुर
1: फुलको रसमा आउँदैछ भमारा आउँदैछ भमारा पागल हुन्छ माया चाहिँ नमारा मन परेको मान्छे हो तिमी माया गर्छौ तिखाउन जान्दिन किन राख्छौ मनमा तिमी
0: साथीलाई पालो दिउँ है त
1: धन्यवाद एकदम लाभै पनि भएको थियो धन्यवाद है
0: ल हस् हुन्छ साथीहरू सम्झिन सक्नुहुनेछ
1: हजुर अरू त केही उपाय छैन त्यही साथीहरू सम्झ्यौँ भनेर हो अब सर्वप्रथम त हजुर सिकाइदिए अरू हजुरको छोरी मामीहरू परिवारलाई
0: हस् हुन्छ धन्यवाद
1: सुमिराजी अनि सपनाजी चारिश्रजी मेमहरू आएको त्यसै

0: मोहम्मद मिया अनि दुईटै मधु बहिनीहरू चेतना बहिनी लक्ष्मी बहिनी रोशिका बहिनी अनि माया बहिनी अनि यता जलमाया बहिनी प्रतिमा बहिनी अनि यता हाम्रो अमृत चुला दर्जीलाई नमस्कार चाहे हजुर अब म चाहिँ किसानी व्यस्त छ हजुर जानु भन्न चाहे नमस्कार है अनि त्यतै हाम्रो भूमनाथ शर्माजी ऋषिजी हुनुहुन्छ टोकजी हुनुहुन्छ चन्द्रजी अनि हाम्रो सन्तोषजी लगायत आशिष भाइ सम्पूर्ण अनि मेरो मेरो यता मित्र सविनाल थापाज्यू अनि पण्डित राणा अनि यता हाम्रो काजी थापा हाम्रो मिन्सर दिनबहादुर थापाजी मिन्सर अनि यता सबै हुनुहुन्छ प्राइमितिर सुनिराख्ने सबैलाई अनि विशेष गरी हाम्रो यता खानेतिर बुवाहरू चाहिँ धेरै चाहिँ ऊ गर्नुहुन्छ आज सुन्ने भएन धेरै यो भाका गएको थियो मेरो बुवाहरू चाहिँ बाबु किन नगएको भन्छ त्यही भएर भावहरूप्रति आभारी छ हाम्रो बुवाहरू सबैलाई बाबामा दाजुभाइ दिदी बहिनी सम्पूर्ण अनि यता हाम्रो जति पनि शुक्ल गण्डकी सुनिराख्ने यता ट्रेनपुर कनेक्टर अनि यता सकिया भयो दौपानी आसपाडी अनि यता मोहरेतिर अनि यता गौतम साप माथि चित्रे धोयाथाटीसम्मतिरको किलो सबै सुन्नुहुन्छ सम्पूर्णहरू जति पनि अब मैले स्वर नहुँदा नहुँदा गिनाउँदा पनि सुन्नुहुन्छ सम्पूर्ण बुवा आमा दाजुभाइ दिदी बहिनीहरूलाई धेरै धेरै मुटुभरि माया भनेर
1: नमस्कार शुभ दिन उहाँ हुनुहुन्थ्यो मलाई फोन गर्नुभएको थियो तारा थापाजी हुनुहुन्थ्यो पाथरदेखि उहाँसँग पनि मैले कुराकानी गरिसकेको छु म चाहिँ सिधै छोटो व्यवसायिक विश्राममा जान्छु विश्रामपछि 11 बजेको टाइम चेक पछि तपाईँको माझ आउनेछु तपाईँहरू भने सुन्दै गर्नुहोला
2: होइन है दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेको छ त केटा त
3: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुनियाँभरमा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
4: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
3: मुख्य कार्यालय चिफीढुङ्गा पोखरा
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोले गौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
3: फोन गर्नुहोस् 0635905511
5: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो अब सरसामान किन्नतिर जुट्ने हो कि
6: गाउँमा के छलफल हो सबै एकै ठाउँमा हुन्छ त
5: नातिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको
6: मेरो छोराको बिहे पनि आँट्यो लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु
7: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ
8: सम्पर्क दुर्गा एम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल प्रोपाइटर टीकाराम श्रेष्ठ कान्छा मोबाइल 98460067645
3: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै
9: प्रश्न होमवर्क देखाउ त
10: टिचर
9: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
10: टिचर मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अरे म होमवर्क यही कपीमा गर्छु
9: ए हो र त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0965414484 मोबाइल 98560033484 र 98560067988
12: ओइ वर्षा यदि सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
13: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर

0: पाइने रेडिमेड कपड़ा स्वदेशी विदेशी कपड़ा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदैछ नि जाउँ हिँड्दै।
1: स्मृति फेन्सी दुलेगौड़ा भीमसेन मंदिर संगे स्वदेश तथा विदेश आयात कर उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपड़ा अत्यंत सस्त मूल्य में पाने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
2: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0635707044।
3: स्मृति फेन्सी ग्राहक वर्ग को सेवा मद्देनजर करते अहिले विशेष सेवा सहित पहले को स्थान दुई घर तल भीमसेन मंदिर चोक में सरी सेवा संचालन जानकारी कराद। संपर्क मोबाइल नंबर 98560779।
4: सबैले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन। ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो यस्तो राम्रो डेकोरेशन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौलाई।
5: दीर्घायु फर्निचर शोरूम,
6: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
6: दीर्घायु फर्निचर शोरूम दिलीगौडा त नहुँ
5: प्रोप्राइटर लक्ष्मीराज वाग्ली फोन नम्बर 0665709 मोबाइल नम्बर 98460261268
6: 98560261268।
8: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने कहिले के चाहिने ढिक्कै भइसके।
9: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
8: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
10: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
9: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित, यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
10: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
9: पोखरा जाने बाटोतिर विश्वकै नम्बर वान चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560268727 र 98644535031।

हजुर छोटो व्यवसायिक विश्राम पछि 11 बजेको टाइम पछि तपाईँ सम्पूर्णलाई स्वागत छ कार्यक्रम हेलो शुक्ला गण्डकीमा। आज हामी रहेका छौं बिहिबारको वसाईमा हामी तपाईँहरूसँग अन्ताक्षरी खेल्ने गर्छौं। फोन गर्न सक्नुहुन्छ 9842972967611 माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। हप्ताभरि फोन गर्ने साथीहरू मध्येबाट एकजना रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको छ पोखरेल मोबाइलबाट पोचकमा रहेको छ। जसको प्रोभाइडर हुनुहुन्छ विनोद पोखरेल, तपाईँ त्यहाँ गर्म सम्बन्धी सम्पूर्ण समस्याहरू छन् भने समस्याको समाधान गर्न पनि सक्नुहुनेछ र इलेक्ट्रोनिक सम्बन्धी सामानहरू खरिद गर्नु परेको छ भने पनि पोखरेल मोबाइल पसलमा जान सक्नुहुन्छ। विशेष त अझै मोबाइल सम्बन्धी समस्याहरू छन् भने चाहिँ तपाईँहरू पोखरेल मोबाइल पसलमा गएर जानकारीहरू चाहिँ लिन सक्नुहुनेछ। र तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.suglagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर 1,500 साथी राख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। हाम्रो 97.6 MHz फ्रिक्वेन्सी मार्फत पनि सुनिराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। तपाईँ पनि फोन गर्दै गर्नुहोला यति बेलाको क्रममा भने तपाईँहरूको माझमा यो सुमधुर गीतलाई स्थान दिन्छु। यो कुरा गोप्य नै राखौँला, प्रमोद खरेलको आवाजमा रहेको छ। त्यसपछि म तपाईँको माझमा आउनेछु, तपाईँहरू पनि सुन्दै गर्नुहोला।

0: गोप्य कुरा तिम्रो मात्र होइन हाम्रो पनि छ। म तिमीलाई लिन आएको जान्छु नि है।
1: हजुर, यो कुरा गोपनीय राखौँला, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँहरू फोन गर्दै गर्नुहोला, फेरि पनि अर्को मिठो यतै कार्यक्रममा स्थान दिन्छु। अनि त्यसपछि फेरि म तपाईँहरूको मास आउनेछु, तपाईँहरू पनि फोन गर्न सक्नेछ 9842729611 9860736611 माध्यमबाट कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। माया मनभरि भनिरहेको छ, तृष्णा गुरुङको आवाजमा रहेको छ, त्यो स्वीकार्नुहोस् यो सुमधुर गीत।

हजुर, माया मनभरि हेर्छ, मधुर गीतमा तपाईँको माझमा स्थान दिइसकेपछि पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आउन सक्नुहुन्छ कार्यक्रममा, सहभागिता जनाउन सक्नुहुन्छ। आज अन्ताक्षरी खेल्ने दिन हो। हाम्रो ताराजीले चाहिँ तबाट तपाईँलाई पालो दिएर जानुभएको छ, आउन सक्नुहुनेछ र कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला क्रमको मिठो मधुर गीतलाई स्थान दिन्छु। फेरि जामला भन्ने रहेको छ, अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा अर्को मधुर गीत लिएर आउनेछु। तपाईँहरू भने फोन गर्दै गर्नुहोला।

हजुर, रेशम फिल्मबाट रहेको थियो फेरि जमला भनी पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यो मिठो गीतमा तपाईँको माझमा स्थान दिइसके तपाईँहरू पनि आउन सक्नुहुन्छ, कार्यक्रममा सहभागिता गराउन सक्नुहुन्छ। त्यो बेलाको क्रममा अर्को मिठो गीतलाई स्थान दिन्छु, दुःख सुख जिन्दगानी भनिरहेको छ। कुराहरू पागु मुहीबाट यति बेलाको भने स्वीकार्नुहोस् सुमधुरी।

0: हजुर मेरो गीत राखिसके मैले तपाईँको माझमा परालको आगो मुहीबाट रहेको थियो दुःख सुख अझै इन्द्रज्ञानी भनिरहेको थियो पक्कै पनि मन पर्यो होला भन्ने विश्वास पनि रहेको छ यति बेला क्रममा पनि कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ हेलो नमस्कार हजुर नमस्ते नमस्कार हजुर कहाँदेखि कसका हजुरलाई नचिनेको नि त चिनियो चिनियो हजुर अनि के छ हजुर मेरो खाना भइसक्यो हजुरको भयो त दिदी हजुर ल केही पनि बुझेन हो हजुर बोलेको त हेलो हाम्रो दिदीले फोन गर्नुभएको थियो तर बुझ्दै बुझेन फोन कस्तो समस्या आएको क्या डिस्टर्ब भएको छ त्यही भएर फोन गर्दै गर्नुहोला दिदी यति बेला क्रम अनि म एउटा गीत राख्छु अनि त्यसपछि फेरि छोटो व्यवसाय विश्राममा जान्छु विश्रामपछि आउनेछु किनभने मैले उहाँ बोलेको बुझ्दै सुन्दै सुनिनँ भाइरल गोर्खे मुहीबाट रहेको छ बसन्तले उडाइ लग्यो भनिरहेको छ यो गीत यो गीत सँगसँगै म छोटो व्यवसाय विश्राममा जान्छु विश्राम लगत्तै फेरि म तपाईँको माझ आउनेछु तपाईँहरू भने सुन्दै गर्नुहोला
1: गर्लफ्रेन्ड गीतांजलि
2: छ जिगु प्राण ख जिगु सास अले जिगु जीवन ख छ जिगु फुक्क ख जी छन्त यक्को मतिना जी छन्त यक्को यक्को मतिना

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साथ नसकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 98261 5067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल दिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
6: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
1: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगंगा हेल्थ पोस्टोक।
6: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
2: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
7: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटिजदाईको होटल टाइटेनिक छ, गोङगोगु बसबार पछाडिपट्टि।
2: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्। समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक, गोङगोगु बसपार। प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 98461168 98235 5773।
8: दाई, एक बिहानै झोला बोकेर कति जान लागेको?
9: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
9: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
10: चिकन ससेज, बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 98560828587।
11: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
12: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
11: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनसानी पसलमा बनाएको नि।
0: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
13: पुराना गरगहना सँग नयाँ सात फेर,
0: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
13: चन्द्रिकालिका सुनसादी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
14: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वाशिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
15: ओल्ड फ्री ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
16: सुन्नुहोस् है, सामसुङ तथा इन्स्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
14: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तिलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0965706676, मोबाइल 9855602676।
17: कता हिँडेको आइफोन हातमा लिएर?
18: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
17: लो तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
18: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
16: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0654140050, मोबाइल 9843238011।
0: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @thevillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
19: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
20: हजुर, सुनो मिठो गीत गीत सँगै छोटो व्यावसायिक विश्राम पछि तपाईँको माझमा म उपस्थित भइसकेको छु। रिमा तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz प्रोग्राम हेलो शुक्ला गण्डकी। अन्त हामी बिहिबारको बसाइमा छौँ, बिहिबारको बसाइमा तपाईँहरूसँग अन्ताक्षरी खेल्ने गर्छौँ। कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ 9842 9911 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06 06
3: तबाट परेको छ हाम्रो ताराजीले चाहिँ तबाट छोडेर जानु भएको छ। आउनु होला तपाईँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ, फोन गर्न सक्नेछ। दुवै नम्बर खुल्ला रहेका छन्। एनटीसीएनसीएल जुन नम्बर सर्च हुन्छ त्यही नम्बर मार्फत यति बेलाको क्रममा भनेको साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। कहाँ देखिएको हुनुहुन्छ? हेलो नमस्कार हजुर।
21: हेलो नमस्कार हजुर।
3: नमस्कार हजुर, सञ्चारमै हुनुहुन्छ? मलाई नै एकदमै ठिक ठाक छ भन्नु पर्छ। के छ हाम्रो बाबु कसरीतिरको नयाँ हाल खबर? शीतल शीतलै छ, आनन्दै छ यतिखेरको समय भनेपछि। ल अनि खाना त खाइसक्नु भयो होला के अरे है? मेरो नि भइसक्यो खानै पर्यो नि, नखाए त फेरि बोल्नै नसकिएला। ल ठिक छ त्यसो भए हजुरलाई तबाट पालो छोडेर जानुहोस् है हाम्रो ताराजीले। तबाट पालो छोडेर जानुभएछ आज अन्ताक्षरी खेल्ने दिन। हजुर हुन्छ ए म त अझै गाउनुहुन्छ क्या सुनेर बसे सुनेर बस्ने बानी त्यो सुन्ने बानी भएर हेर्नु सुनिरै बसिराखौँ जस्तो हो ऊ किन हो र हुन्छ सुन्नुहोस् है त रोल्पा बक्सियोस् के मलाई रुकुम बक्सियोस् जानै चढाइदिउला तिमलाई हुकुम बक्सियोस् सबाट सबाट बक्सियोस् बक्सियोस् भन्दै स पऱ्यो नि त लास्टमा हजुर सबाट पातलो छ हजुर हुकुम बक्सियोस् रुँदै रुँदै जान्छु मेलामा सपनीमा नानी माया भुल्न गाह्रो भएको बेलामा मबाट हजुर
4: मायाले के गर्यो गर्यो
3: रबाट

0: बाट
1: हजुर हजुर रूपो कट्टा गुरुङ्गा हाजी गुप्ता आएको होला नि
0: जे आउँछ त्यही नै गाउनु पर्यो
1: उबाट होइन
0: हजुर पाउ हजुर उबाट
1: हजुर हजुर बुझी बुझी गयो तितरी पत्तै ज्ञानको माया गरानी माई मात्रै
0: त्रबाट है
1: हजुर
0: लो त्रिशुली बगेर ए त्रिशुली बगेर मस्याङ दिमा झरेछ।

0: नबाट
1: हजुर नजर भन्छन् कैलाली कञ्चन कालो पानी नराम्रो छ भन्छन्
0: छ नबाटै पर्यो है
1: हजुर
0: नबाट केही छ अरे नजाऊ है सानो पदरीमा गिराकी गिराएन थाहै भएन गएको छैन क्या नबाट पालै परेको छैन ल नजाऊ।

0: मबाट
1: हजुर
0: मबाट पर्यो फेरि नि
1: म
0: हजुर रामदीपुला पनि हो सोर कुरा नै सक्दैन कि जस्तो आज त रामदीपुलालाई पनि सक्दिनँ हो कहिले काहीँ त सोरै पुग्दै पुग्दैन ल ठिकै छ त नि

0: 对，够吧的了。
1: 갑질 하는 사람이
0: 사이다 어설구나 내 사업이나
1: 고맙다
0: 아주
1: 아주

0: नबाट
1: न
0: नरिवल न
1: गइरहेको मायाले
0: कोट हो तबाट के छ र ऊ त्यस्तो फेरि
1: कति हो
0: दुलेगौडामा त भनिदिनु भयो के रे अब फेरि आउँदै आउँदैन मलाई त फेरि टबाट त टबाट

0: आई मेरो ढला ढला डाली कनालाई
1: यीबाट
0: हजुर सबाट भन्नुभयो है आज त खै गीत पनि के हो मलाई त फुर्दै फुरे होइन अल्छी लाग्यो कि के हो यस्तो घाम लाएर सबाट सिम सिम पानी रहेछौ बैमानी यति नै हो मलाई आउनु त गीतै पुरै सबै गाउँ भने अब धेरै समय खान्छ
1: not

0: Okay.
1: Lampada ji lanka karamune ke gidan hai sipalu shamune na bata
0: na bata
1: jari na jari pani hajurlai yesto gane jo
0: malai nai audaina jasto cha na bata ta jana aba
1: tat kale hajurlai git kartu
0: त्यही त नि गीतहरू अब ठ्याक्क गाउने बेलामा आउँदै आउँदैन अनि नगाउने बेलामा आएर यस्तो बिजोक नबाट नहेर्नु लुकेर गएको छैन कि है मैले ल हुन्छ त्यसलाई साथीहरूलाई नै दिउँ साथीहरूलाई दिउँ भन्दा पनि अब अन्तिमै हो हजुर नै
1: हजुर
0: ल हुन्छ ल सम्झना सर्कल छोड्नुहोस् न त नबाट नबाट छोड्नु भयो क्या ठिकै छ आगामी दिनमा चाहिँ नबाट धेरै गीत सिकेर आउनु पर्यो साथीहरूलाई त्यही त नि नजाऊ ए नहेर्नु लुकेर भन्छ गएको छैन जस्तो लाग्थ्यो अब भयो ठिकै छ आजको समय पनि सकिसकेको छ मेरो

0: Lah, kok kio ta?
1: Selamat. Gamai lo tau, napu gam sikara tata maya, namanu sikara.
0: Fikar lah ठीक छ अब सुधा भाइ त समय पनि सकिसकेको छ त्यही भएर साथीहरूलाई सम्झिनुस् है
1: हजुर सबैजना
0: नै हुन्छ धन्यवाद
1: अलिना बहिनी गजमाया बहिनी रस्तिका बहिनी चारैजना जी सम्झिनुहुँदै
0: हजुर हस् नमस्कार शुभ दिन हस् हुनुहुन्थ्यो उहाँलाई फोन गर्नुभएको थियो ऋषिराम गार्जियन हुनुहुन्थ्यो आफू कसरीदेखि उहाँसँग पनि मजाले अन्ताक्षरी खेल्यौँ है गीतै कहिले काहीँ फुट्दै फुट्दैन पेटमा आउँछ मुखमा आउँदै आउँदैन यस्तो हुन्छ है ठिक छ त्यही पनि रमाइलो भयो साथीहरू कम होइन थोरै थोरै मात्रामा सहभागी जनाउनु भएको छ किनभने काम पनि छ यो भदौ असोजको महिनासम्म त भदौसम्म त एकदमै कामै हुन्छ असोजबाट अलिकति खकुलो होइन खुल्ला समय हुन्छ त्यही भएर पनि जे गर्दै हुनुहुन्छ तपाईँ सम्पूर्णजना आफ्नो काममा एकदम राम्रोसँग गर्नुहोला गर्मी पनि बढेको छ होइन गाउँघरमा कामहरू गर्दाखेरि अलिकति बढी मात्रामा पानी खानुहोला न त डिहाइड्रेसन हुन्छ एकदम घाममा काम गर्दाखेरि होइन पसिना बोकिराख्ने हुन्छ पानी पिउनुहोस् यतिकै बसिरहेमा पनि पानी पिइराख्नुहोला पनि भन्न चाहन्छु विदेशमा हुनुहुने तपाईँ सम्पूर्णजना पनि आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला र हप्ताभरि फोन गरेर एकजना साथीलाई चाहिँ रुसाईको रिचार्ज व्यवस्था गरिदिनु भएकोमा पोखरेल मलपसालाई पनि एकदम धेरै धेरै धन्यवाद र तपाईँहरूले तिन दिनसम्म सुनेर साथ दिनुहुनेलाई सबैलाई पनि एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि आज हामीलाई फोन गर्नुभएको थियो तारा थापाजी पाथरदेखि खगी माया थापाजी हुनुहुन्थ्यो पिरुङदेखि उहाँसँग राम्रोसँग कुरा गर्न सकिएन किनभने समस्या आएको थियो नेटवर्कमा अनि त्यसपछि हामीलाई अन्तिममा फोन गर्नुभएको थियो ऋषिराम गाहाजी हुनुहुन्थ्यो आफू कसरीदेखि उहाँलाई पनि एकदम धेरै धेरै धन्यवाद र तपाईँहरू तिनैजनालाई पनि विशेष धेरै धेरै धन्यवाद दिँदै र यतिन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँहरू तमाम लोकप्रिय श्रोता मित्रहरूलाई पनि एकदमै मनदेखि आभार प्रकट गर्दै अन्तिममा जाँदा जाँदै भने तपाईँहरूको माझमा एउटा मिठो गीतलाई कार्यक्रममा स्थान दिएर चाहिँ म पनि विदा हुन्छु तपाईँहरू पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.10 मलाई समय गहस नमस्कार बाई बाई

0: प्राइजेज शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840601457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ अर्जनबरी इन्टरप्राइज मै जाऊ। सबैले दिशाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन। ए तिमी पो बस्ती गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु। ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
1: दीर्घाई फर्निचर सोरुम,
0: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
1: साथै पुरासँग साफ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
2: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
0: दीर्घायु फर्निचर सोरुम दिलगढाका नै।
1: प्रोपाइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0265704907, मोबाइल नम्बर 9847061268,
0: 9856602068।
3: प्रसन्न, होमवर्क देखाउ त।
4: हस् टिचर।
3: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
4: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
3: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
5: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्यालट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा। फोन 0965714484, मोबाइल 9856603384 र 9856607988।
6: भनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143077 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
7: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
8: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
7: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000

0: मा पाइन्छ नि अनि भएन त कमाल न त बार्गेनिङ गर्नु पर्ने झन्झट न त बजार नै चारिरहनु पर्ने झन्झट अझै यसको त देखो धेरै ठाउँमा सस्तो पसल रहेछ नि त्यसैले ठगिने डर पनि भएन
1: हजुर न त बार्गेनिङ गर्नु पर्ने झन्झट न त बजार चारिरहनु पर्ने झन्झट
2: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ
1: दुलेगौड़ा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा सम्पर्क मोबाइल 9857065119 र 9864957056
2: फेसन फ्रेन्जी तपाईँको सन्तुष्टि नै हाम्रो चाहना
3: ल छोरी हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय
4: बिहे त गर्छु तर एउटा शर्तमा मात्र
3: के शर्त हो त्यस्तो सुनौ त हामी पनि
4: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साथ गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
3: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार उडा कार्यालयको अगाडि सम्पर्क नम्बर 0658-412-400-412-160 र 9840-78-022
4: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउ न है
5: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि
2: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
3: रसु बेबी ल्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
1: मोबाइल 9560055770

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
2: बाढ़ीको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नदी तथा खोलाहरूमा आउँदो तीन दिन पानीको बहाव बढ़ने पूर्वानुमान छ। महाशाखाले जारी गरेको बुलेटिन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, राप्ती, कनकाई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्तीका सहायक नदीहरूमा बहाव बढ़ने सम्भावना छ। महाशाखा अनुसार अधिकांश ठूला नदीमा बहाव सामान्य रूपमा बढ़ने पूर्वानुमान गरिएको छ। यद्यपि नारायणी नदी अन्तर्गत देवघाटमा भोलि बहाव उल्लेख्य बढ़ने तथा त्यसपछिका दिन पनि उल्लेख्य बहाव बढ़िरहने अनुमान गरिएको छ। नारायणी अन्तर्गत त्रिशुली, बुढ़ी गण्डकी, मर्स्याङ्गी, सेती, कालीगण्डी लगायत नदीमा पानीको बहाव बढ़ने सम्भावना छ। विशेष गरी नदी तथा खोलामा पानीको बहाव छोटो समयमा आकस्मिक रूपमा बढ़न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच मौसमविद उज्जवल उपाध्यायले आज दिउँसो र बेलुकी र काठमाडौँ उपत्यका र आसपासमा ठूलो पानी पर्ने सम्भावना रहेको जानकारी दिनुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले रातिको समयमा मोगलिन पोखरा बेनी राजमार्गको आसपास ठूलो वर्षा र कर्णालीका जुम्ला, कालीकोट, सुर्खेत, जाजरकोट, दैलेख र सुदूरपश्चिमको अछाममा पानी ठूलो पर्ने भएकाले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न सुझाव दिनुभएको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज आउँदै हुनुहुन्छ। देउवा केही बेरमा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तय भएको कांग्रेस नेताहरूले बताएका छन्। उहाँलाई स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ताहरू त्रिभुवन विमानस्थल पुगेका छन्। देउवा थाइल्याण्डबाट थाई एयरको विमान मार्फत आउँदै हुनुहुन्छ। देउवालाई स्वागत गर्न पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डाक्टर शेखर कोइराला सहित पूर्व पदाधिकारी र केन्द्रीय सदस्यहरू विमानस्थल पुगेका छन्। देउवा स्वास्थ्य उपचारका लागि भन्दै गएको फागुन 13 गते सिंगापुर जानुभएको थियो। त्यहाँको उपचारपछि चैत 7 गते थप उपचारका लागि भन्दै हङकङ पुग्नु भएको थियो। 6 महिनामा स्वदेश फर्कन लाग्नुभएका देउवाको स्वागतका लागि भेला हुन 3 ठाउँ तोकिएको छ। कांग्रेसको संस्थापन इतर समूहका नेताहरूले विमानस्थल प्रवेश गर्ने गोल्डन गेटको अगाडिको खाली ठाउँ, नमस्ते गेटको अगाडिको खाली ठाउँ र तिलगंगा आकाश अस्पताल अगाडिको खाली ठाउँमा कार्यकर्ता भेला हुने ठाउँ तय गरेका छन्। पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको विरोधमा सर्वत्र आलोचना भइरहेको छ। श्रेष्ठलाई हिजो बेलुकी ललितपुरको कुसुन्तीबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको र अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जनआस्था.com प्रकाशित सामग्रीलाई लिएर परेको जाहेरीका आधारमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ गरी लिएर उहाँलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। श्रेष्ठमाथि वैयक्तिक गोपनीयता हनन सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। प्रहरीले हिजो जनआस्था साप्ताहिक तथा जनआस्था.com को ललितपुर झम्सीखेलमा रहेको कार्यालयमा छापा मारे। कार्यालयबाट कम्प्यूटर लगायतका केही कागजात समेत नियन्त्रणमा लिएको छ। समाचारको विषयमा असहमति भए प्रेस काउन्सिल वा प्रचलित कानूनी प्रक्रियाबाट समाधान गर्नुपर्नेमा पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै पत्रकारका संघ संस्थाहरूले तत्काल रिहाईको माग गरेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुदूरपश्चिम सरकारका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै सुनचाँदीको भाव सामान्य घटबढ लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 0825625601, 9858-35990, 9858-31684। 3 वर्षे डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाछिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले रोल्पा पहिरोमा ज्यान गुमाउनेको संख्या 4 पुग्यो 10 जिल्लामा बाढ़ीको जोखिम पूर्व प्रधानमन्त्री देउबा आज फर्कदै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिँदै हुनुहुन्छ। प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपसचिव तारा कुमारी जोशीले आज दिउँसो 1 बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने जानकारी दिनुभयो। यस्तै विगत लामो समयदेखि बैठकमा अनुपस्थित प्रदेशसभा सदस्यका विषयमा पनि छलफल हुने सम्भावित कार्यसूची रहेको उहाँको भनाइ छ। सत्ता गठबन्धनमा रहेको नेपाल गएको असार 31 गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लाग्नु भएको हो। संवैधानिक व्यवस्था अनुसार 30 दिनभित्र विश्वासको मत वा राजीनामा दिनुपर्ने प्रावधान अनुरूप उहाँ विश्वासको मत लिँदै हुनुहुन्छ। आज सुन र चाँदीको भावमा सामान्य घटबड भएको छ। सुनको भाव 500 रूपियाँले घटेर तोलाको 3,06,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 3,06,700 रूपियाँ थियो। यस्तै आज चाँदी पनि 5 रूपियाँले बढ़ेको छ। आज चाँदीको भाव 4,750 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसै हिजो चाँदी 4,745 रूपियाँ थियो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध ट्रुथ सोशल मार्फत सरकारी नीति सम्बन्धी पोस्टमा विशेष पहुँच बिक्री गरेर आर्थिक लाभ लिन खोजेको आरोपमा मुद्दा दायर भएको छ। समाचार संस्था एपीका अनुसार हिजो संघीय अदालतमा फ्रीडम अफ द प्रेस फाउण्डेशन र समाचार संस्था द इन्टरसेप्टले ट्रम्प विरूद्ध मुद्दा दायर गरेका हुन्। उनीहरूले ट्रम्पको स्वामित्वसँग जोड़िएको ट्रम्प मीडिया एण्ड टेक्नोलोजीले संचालन गर्ने ट्रुथ एपीआईलाई सेवा मार्फत शुल्क तिर्ने ग्राहकलाई राष्ट्रपतिको पोस्ट आम नागरिक र संचार माध्यमले हेर्नु अघि नै उपलब्ध गराउनु असंवैधानिक भएको बताएका छन्। अमेरिकी नीति युद्ध भन्सार तथा बजारमा प्रभाव पार्न सक्ने विषयमा राष्ट्रपतिले गर्ने पोस्टमा सबैलाई समान पहुँच हुनुपर्ने उनीहरूको भनाइ छ। यसको शुल्क प्रति महिना 1,00,000 अमेरिकी डलरसम्म रहेको खबरमा उल्लेख छ। फ्रीडम अफ द प्रेस फाउण्डेशनका एडभोकेसी प्रमुख सेथ स्टर्नले राष्ट्रपतिले आफै सृजना गर्ने समाचारमा प्राथमिक पहुँच बिक्री गरेर आफूले नियन्त्रण गर्ने निजी कम्पनीलाई फाइदा पुर्याउनु भ्रष्ट र असंवैधानिक कार्य भएको आरोप लगाउनु भएको छ। तर ट्रम्प मीडियाले आरोप अस्वीकार गरेको छ। कम्पनीहरूले ट्रेडरहरूलाई छिटो सूचना उपलब्ध गराउने व्यवस्था आफ्नो उद्योगमा सामान्य रहेको दावी गर्दै मुद्दा राष्ट्रपति ट्रम्पलाई चुप लगाउने प्रयास भइरहेको जनाएका छन्। अब खेल खबर। लिग्स कप अन्तर्गत लियोन विरूद्धको खेलमा इन्टर मियामी 3-2 पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। अर्जेन्टिनामा बुबाको अन्त्येष्टिमा सहभागी भएर फर्किएका लियोनल मेस्सी लियोन विरूद्धको खेलमा शुरूआती बेन्चमा थिए। दोस्रो हाफको शुरूआतमै उनी मैदान प्रवेश गरेका थिए। मेस्सी मैदान छिर्दा मियामी 1-0 अघि थियो। पहिलो हाफमा ड्यानियल पिन्टरले टोली लागर्ता दिलाएका थिए तर दोस्रो हाफमा लियोन उत्कृष्ट पुनरागमन गर्न सफल भयो र खेलमा जित निकालेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रोल्पा पहिरोमा ज्यान गुमाउनेको संख्या 4 पुग्यो। बेपत्ता 8 जनाको खोजी चल्दै। आज 10 जिल्लामा बाढ़ीको जोखिम। साना नदीमा आकस्मिक बहाव बढ़न सक्ने। नदी तथा खोला आसपासका नागरिकलाई सतर्क रहन आग्रह। पूर्व प्रधानमन्त्री देउबा आज स्वदेश फर्कदै। कांग्रेस नेता कार्यकर्ताहरू विमानस्थलमा। ट्रम्प विरूद्ध सामाजिक सञ्जालबाट पैसा कमाउन खोजेको भन्दै मुद्दा दायर। व्यक्तिगत तवरले सरकारी सूचना सार्वजनिक गर्ने अभ्यास रोक्न माग। र लिग्स कपमा इन्टर मियामी 3-2 पराजित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 97.6
1: शुक्ला गंदर की एफएम 97.6
2: आज पनि खाना काँच्छै होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
3: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रेछ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
4: ए मेरी तिते करेली त्यसरी नरिसाउ न
2: बरु भन न किचनको सामान किन कहाँ जाने
3: दुलिङगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
5: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
6: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक
8: राम्रो नहुने त कुरै भएन नि फतौरियामै गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
9: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
8: हामी कहाँ आकर्षक डिजाइन का तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर कार्पेट डोरमेट चन्ना प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन
10: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
7: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स शुक्ला गंडकी 4 बीपी चोक
10: प्रोप्राइटर प्रकाश न्यौपानी संपर्क 0765702625 मोबाइल 98568338 98461658
1: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
11: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए बीएससी एसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ
11: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
1: फोन नम्बर 0614510002
11: मोबाइल नम्बर 9856084466
1: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर
12: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त राति पनि बत्ती बाल्नै नपर्ने
13: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको गहना लगाएर आएदेखि तैँले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्
14: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल
15: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना
16: शुद्ध सुन तथा चाँदीका गर गहना
15: छापावाला सुन चाँदीका गर गहना
16: राशि अनुसारका पत्थर
15: कम्प्युटर तौल प्रविधि
16: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन
15: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
16: सञ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ शाखा कार्यालय बन्केवा चोक
15: प्रोप्राइटर रामु विश्वकर्मा मोबाइल नम्बर 98171669
16: प्रोप्राइटर राजु विश्वकर्मा मोबाइल नम्बर 98141332 98789
11: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेर्ने उस्तै उता हेर्ने उस्तै कहाँ जाउँ जाउँ अलमल न परेमा त
13: होइन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
11: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने
13: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन
0: तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
17: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला।
0: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोपाइटर, बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811796902।
18: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
1: कक्षा बाह्रमा उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
0: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
1: छुटको दायराहरू: कक्षा बाह्रको परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
0: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
1: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
0: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062265, 9848164145।
2: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
3: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृत्व हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
4: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
2: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
4: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सेतु पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
3: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847939839।
5: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
6: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
5: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
6: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
6: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 26 साखी हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक, गोमगोबु बसबार। प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841616878, 9825527763।
3: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
9: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलौड एल्युमिनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
3: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तन हो। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0654141142, मोबाइल 9850623128 र 9462614726।
10: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्लागण्डकी 4 दुलेगौडा यानी एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109966 र 9840594530।
11: ला, टायरमा कट लाग्यो। यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
12: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मरमत गरे भइहाल्यो नि।
11: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
12: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
11: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मरमत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
12: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्लागण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9857062452।
13: यस्तो पङ्खा चलिरहेको देखेन भने?
14: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
12: चिसो हावा फाल्ने पङ्खा लिन त कति ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
13: चेस्का बाजे चाँचो पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहोल्डका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
15: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856303024।
9: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लागण्डकी FM 97.6।

0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीबीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्याल ढोका।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
3: बाराही एल्मुनियम अब युपीबीसीको साथमा।
2: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही युपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0364144111, मोबाइल 98562938 र 98028222938।
4: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
0: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल।
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
0: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी चार, धुलेगौडा, तीन तारा केबलको चार घरमाथि आफ्नै भवनमा
2: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560285587।
6: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
7: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ।
8: सम्पर्क 0654142121, मोबाइल 98565391।
7: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
9: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
10: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
9: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
10: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
9: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
10: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
9: सुन्दर शान्त र स्वस्थ वातावरण अवस्थित।
10: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
9: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 98560385।
11: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिरिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
12: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1 लाख,
11: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51,000,
12: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10,511,
11: परशुराम शर्मा भण्डारी कवासी रु 31,005,
12: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100,
11: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा रु 51,111,
12: अम्बिका प्रसाद लामिछाने दुलेगौडा रु 10,511,
11: तुलसी शाह दुलेगौडा रु 10,505,
12: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10,155,
11: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8 रु 15,005,
12: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रु 50,231,
11: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रु 21,151।
13: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
14: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
15: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीडी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
16: रिमाल हार्डवेयर, सम्पर्क 0564142545, 0564143।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको।
3: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
4: कहाँ छ पुन मोबाइल?
3: यो दुईवटामा तरकारी पसलको आदैमा छ।
4: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191 74888 र 98448 48000।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, प्रोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क टाली,
3: मुख्य कार्यालय चिफीडुङ्गा पोखरा,
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0658 590 511।
6: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
7: रन बहादुर गुरुङ दुलेगौडा, रु 12,610,
6: किम बहादुर श्रेष्ठ दुलेगौडा, रु 10,500,
7: पूर्ण बहादुर भण्डारी दुलेगौडा, रु 50,115,
6: काजी रिमाल लाइफ जिम दुलेगौडा, रु 11,000,
7: विद्यार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा, रु 11,111,
6: पार्वती रिमाल दुलेगौडा, रु 10,100,
7: कृष्णराज पण्डित दुलेगौडा, रु 25,000,
6: किरण कुमार श्रेष्ठ दुलेगौडा, रु 1,02,174,
7: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल, रु 55,555,
6: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति, रु 11,101, बेल बहादुर भुजेल ढोरफिर्दी हिमाली टोल, रु 10,120,
7: हिमलाल पौडेल ढोरफिर्दी हिमाली टोल, रु 10,005,
6: धनमाया भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 50,000,
7: रेशम बहादुर थापा ढोरफिर्दी हिमाली टोल, रु 11,111,
6: भीम प्रसाद वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,155।
8: भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
9: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
3: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी। प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658 570 744।
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98567797।
11: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
12: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन सके?
13: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
11: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
14: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
15: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माटाका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
12: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058926466 र 98467939849।
16: भदौ 1 गते देखि 8 गते सम्म चिवनधाम जाऊ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
17: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
16: धार्मिक महोत्सवका आकर्षणहरू
17: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
18: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
16: कथा सहितको झाँकी गीति नाटक
17: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन।
16: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
17: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
16: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
19: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
20: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
14: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
20: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
14: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
20: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
14: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
20: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
14: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टारका नहो। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 5207। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
21: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
14: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
22: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
4: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9560268727 र 9864530031।
5: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहना सँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856602609।
7: घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नड्दै भएन।
8: ए तिमी पो बस्ती गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे क्या। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ,
7: अहिले हतार छ, पछि आउँदै गरौलाई।
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ,
9: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0265 मोबाइल नम्बर 9847261268
10: 9857268।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहालियो।
12: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडि पट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक गोङगोबु बसबार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841161688 9825527763। कता हिँडेको आइफोन हातमा लिएर?
14: आइफोन हो कि आइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ, महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
11: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ।

0: टेक्नोलोजीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
1: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसेसरिज शुक्ला गण्डकी 4 दुलीगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल। सम्पर्क 0635414050 मोबाइल 98463-2811।
2: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
3: ढुक्क भाउ न हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
2: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
4: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पार्टी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
2: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178 98560077178।
6: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
7: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
6: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि पहिलो फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
6: फोन नम्बर 0614510002
7: मोबाइल नम्बर 9856084666।
6: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 2 बज्यो।

your voice. I am singing song. Soup song. Prima

0: शुक्ला गंदकी एफएम 97.6
1: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
2: पण्डित बहादर्सुन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
0: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
0: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
0: ओमकार
2: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
0: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: विस्तृत जानकारीको लागि फोन नम्बर 9857508634
3: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टिएमपी थर्ड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समय
4: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो
5: कक्षा बाह्रमा उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई
4: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ
5: छुटको दायराहरू कक्षा बाह्रको परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
4: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था
5: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्
4: थप जानकारीको लागि 0635714479 मोबाइल 9855062 9468064145
6: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
7: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
6: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
8: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
9: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
4: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
10: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856602630
8: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
11: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिरेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
12: रामबहादुर परियार घारी शीतल बस्ती रु 15,055
11: शुक्ला गण्डकी पत्रकार मञ्च शुक्ला गण्डकी रु 10,100
12: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल रु 10,155
11: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका रु 10,050
12: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल रु 25,000
11: ऋषिराम पौडेल सेराबेसी रु 10,000
12: र समय गुरुङ दिलेगौडा रु 55,555
11: दलबहादुर छेत्री मिनाम खानी रु 11,115,
12: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल रु 30,111,
11: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल रु 21,000,
12: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल रु 15,005,
11: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,125,
12: दिलबहादुर श्रेष्ठ दुलेगौड़ा रु 1,01,111,
11: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक रु 51,111,
12: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल रु 15,055,
11: कृष्णराज घिमिरे दुलेगौड़ा रु 55,555।
13: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौड़ा प्रस्तुत गर्दछ
14: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ
15: सम्पर्क 0564142221 मोबाइल 98565391
14: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
16: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
17: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
18: हजुर आमादेखि नातिसम्मको एउटै रोजाइ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
19: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
20: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्ता मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ
21: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
22: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्प पोस्टोक
21: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98560124
23: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमान नपरेमा त
24: होइन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
23: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौँ पसौँ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने
24: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर छौ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
23: त्यसो भए सँगै जाउ न त दुवैजना भएर सपिङ गरी फर्काउला
24: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी चार दुलेगौडा प्रोप्राइटर बिसना श्रेष्ठ मोबाइल नम्बर 98461394378 98171996902
25: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98560333998 र 98465010950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी चार दुलेगौडा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
0: हजुर दान गरौं।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ तन हो।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौं। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62827 र 98644530031।
6: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनचाँदी पसलमा बनाएको नि।
8: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
6: पुराना गरगहना सँग नयाँ साथ फेर,
8: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
6: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62099।
9: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
10: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
9: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
10: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
9: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
10: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
9: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
10: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
9: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98560-80385।
11: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
12: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
11: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
13: दीर्घायु फर्निचर सोरुम,
14: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा,
12: कार्पेट डोर बेड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
13: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
12: दीर्घायु फर्निचर सोरुम दिलगढा त नहि
13: प्रोप्राइटर लक्ष्मी राज वाग्ले फोन नम्बर 0765 मोबाइल नम्बर 98460 61268
12: 98560 60268
9: कता हिँडेको हो आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
9: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
14: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त।
9: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल। सम्पर्क 0654140050 मोबाइल 98463 2811।
12: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
15: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
12: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
15: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
12: होम डेलिभरीको पनि व्यवस्था छ।
6: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमणि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178 98560078।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: 97.6
1: शुक्लागंध की एफएम 97.6
2: या बुढा 20 वर्ष देखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइल बाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
3: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
2: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
4: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल, मोबाइल 9846026617 र 9811638981।
5: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
6: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: धार्मिक महोत्सवका आकर्षणहरू:
6: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
7: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
5: कथा सहितको झाँकी, गीति नाटक,
6: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
5: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
6: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
5: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहु।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 3 बज्यो।
3: उपलब्ध 44 जिल्लाका 193 ठाउँमा आजदेखि सञ्चालनमा आएका पसलमा वर्षैभरि सहुलियत पाउने, मनसुनको पहिलो आधा समयमा सरदर आसपासमै वर्षा, धान रोपाई उत्साहजनक, अबका दिनमा एलनिनोको प्रभाव बढ्ने चिन्ता, चीनमा चुम्बकीय शक्तिबाट क्र्याक भन्दा माथि तैरिएर चल्ने रेल प्रविधिमा अर्को नयाँ कीर्तिमान कायम, झण्डै 5 सेकेण्डमै 0-800 किलोमिटर प्रति घण्टाको गति हासिल, र बंगलादेशसँगको टेस्ट क्रिकेटको पहिलो पारीमा अस्ट्रेलिया 198 रनमै अल आउट। नेपाल खबरमा अब पूरा खबर। पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा 5 महिनापछि स्वदेश फर्कनु भएको छ। दिउँसो आइपुग्नुभएका देउवालाई त्रिभुवन विमानस्थलमा कांग्रेस नेताहरू पूर्णबहादुर खड्का, शशांक कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायत नेता कार्यकर्ताहरूले स्वागत गरेका छन्। बाक्लो संख्यामा विमानस्थल पुगेका नेता कार्यकर्ताहरूले बाजागाजासहित स्वागत गरेका हुन्। देउवा उपचारको सिलसिलामा गएको फागुनमा सिंगापुर जानुभएको थियो। उहाँ हङकङबाट थाइल्याण्ड हुँदै आज नेपाल आउनुभएको हो। बुढ़ाइला कण्ठमा रहेको घर नवयुवा आन्दोलन क्रममा आगजनीमा परेपछि देउवा परिवार घर भाड़ामा लिएर महाराजगंजमा बस्दै आएका थिए। यसैबीच स्वदेश फर्किएपछि अपील पत्र जारी गर्दै देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्केको बताउनु भएको छ। 5 महिना लामो उपचारपछि स्वदेश फर्कन पाउँदा खुशी भएको भन्दै उहाँले आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिनुभएको छ। आफू नेता बनेर नभई यस महान राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको भन्दै देउवाले विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तयार रहेको बताउनु भएको छ। 2033 सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको प्रसंग जोड्दै देउवाले 47 वर्षपछि फेरि राष्ट्रिय एकतालाई मजबूत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको बताउनु भएको छ। उहाँले प्रतिशोध भन्दा पनि मेलमिलापको मार्ग रोज्न आह्वान गर्नुभएको छ। साथै देउवाले कांग्रेसभित्र देखिएको असहमति र निराशा तुरन्त समाधान हुनुपर्ने पनि बताउनु भएको छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा आजदेखि बिक्री कक्ष सञ्चालनमा ल्याएको छ। कम्पनीको 7 वार्षिक उत्सवको अवसरमा सञ्चालनमा ल्याएको बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्घाटन गर्नुभएको हो। बिक्री कक्षबाट सिंहदरबारमा कार्यरत राष्ट्र सेवा कर्मचारी तथा सेवाग्राहीले दैनिक उपभोग्य वस्तु सहज रूपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ। बिक्री कक्ष उद्घाटनपछि संचारकर्मीसँग मन्त्री यादवले आम उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताउनुभयो। कम्पनीका विभागीय प्रबन्धक घनश्याम अरियालका अनुसार सिंहदरबारमा नयाँ बिक्री कक्ष सहित आजदेखि देशका 44 जिल्लाका 193 ठाउँमा सहुलियत पसल सञ्चालन ल्याएको छ। विगतका वर्षमा दशैं लगायत चाडपर्व शुरू हुने बेला यस्ता पसल सञ्चालन गर्ने कम्पनीले यस वर्ष 1 महिना अघि नै सञ्चालनमा ल्याएको हो। सुपथ मूल्य पसलमा उपभोक्ताहरूले दैनिक उपभोग्य वस्तुमा प्रति किलो र प्रति लिटरमा 5 रूपियाँ छुट पाउनेछन्। किसानबाट समर्थन मूल्यमा उपज खरिद गर्ने र उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउने गरी कम्पनीले दोहोरो भूमिका निर्वाह गरिरहेको कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिल्लीराज लम्सालले बताउनुभयो। नेपालमा यो वर्षको मनसून आधा अवधि पूरा भइसक्दा देशभर सरदरको आसपास नै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जून 1 देखि अगस्त 12 सम्म देशभर औसत 754 मिलिमिटर वर्षा भएको छ, जुन यो अवधिमा हुने सरदर वर्षाको झण्डै 80% हो। मनसून शुरू हुनु अघि अर्थात प्री मनसूनमा पहाड़ी विभागमा राम्रो वर्षा भएकाले पनि मुख्य बाली धान रोपाईमा सकारात्मक असर परेको छ। कृषि विभागका अनुसार साउनको अन्तिम हप्तासम्म आइपुग्दा कुल धान खेती हुने क्षेत्रफलको 96% अर्थात 13 लाख लाख सोह्र हजार हेक्टर भन्दा बढ़ी भूभागमा रोपाई सम्पन्न भइसकेको छ। यो गएको वर्षको यही अवधिको तुलनामा झण्डै 5% बढ़ी हो। सुदूरपश्चिममा 7% रोपाई सकिएको छ भने मधेस र कोशी प्रदेशमा पनि रोपाईको अवस्था राम्रो देखिएको छ। तर मनसूनको बाँकी अवधिमा भने कृषि तथा मौसमी जोखिम बढ़ने चिन्ता उत्पन्न भएको छ। विश्व मौसम संगठन डब्ल्यूएमओले केही दिन अघि एक प्रक्षेपण गरी अगस्तदेखि अक्टोबरसम्म एलनिनो मौसम प्रणाली अझ बलियो बन्ने चेतावनी दिएको छ। एलनिनो सशक्त हुँदा भारतीय उपमहाद्वीप सहित नेपालमा तापक्रम औसतभन्दा बढ़ने र सुखापन वा कम वर्षा हुने सम्भावना रहन्छ। मौसमविदका अनुसार अहिलेसम्म मनसूनी वर्षा सन्तोषजनक रहे पनि एलनिनो थप सक्रिय हुँदा तराई मधेसका क्षेत्रमा वर्षा घट्न सक्ने जोखिम छ। स्थानीय मौसमी प्रणाली र पश्चिमी वायुको प्रभावका कारण पहाड़ी भेगमा वर्षा भइरहेको र आउँदा दिनमा मनसूनी गतिविधि फेरि सक्रिय हुने मौसम पूर्वानुमान छ। नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मीडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको विरोधमा जिल्ला प्रहरी परिसर काठमाडौँ अगाडि धरना दिएको छ। महासंघले श्रेष्ठको रिहाईको माग गर्दै महासंघको नेतृत्वमा पत्रकारहरूले काठमाडौँको प्रहरी परिसर अगाडि धरना दिएका हुन्। प्रहरीले पत्रकार श्रेष्ठलाई गैराती ललितपुरको नक्कुमा रहेको आफ्नै निवासबाट पक्राउ गरी काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखेको छ। महासंघले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामा हस्तक्षेप भएको जनाएको छ। समाचारमा चित्त नबुझे कानूनी र प्रेस सम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्न महासंघले आग्रह गरेको छ। पत्रकारलाई नै पक्राउ गरेर हिरासतमा राख्ने काम स्वीकार्य नहुने महासंघको भनाई छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
6: सुन त मेरो कपडा प्याकिङ गरिदिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
9: फोन 056-94-33-493-555।
3: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। दुर्लभ अर्ना संयौं प्रजातिका चराचुरुङ्गी तथा जैविक विविधताका कारण कोशी टप्पू वन्यजन्तु आरक्षी आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। सन् 1987 रामसार सूचीमा सूचीकृत आरक्षीमा वन्यजन्तु पंक्षी र जलचर अवलोकनसँगै प्रकृति पर्यटनको सम्भावना बढ़ेको छ। आरक्षीमा 42 प्रजातिका स्तनधारी 535 प्रजातिका पंक्षी 141 प्रजातिका माछा र 70 प्रजातिका पुतली पाइन्छन्। 2021 गणना अनुसार अर्नाको संख्या 498 रहेको छ भने 2080 गणना अनुसार 32 खर मयूर र 1979 डल्फिन अभिलेख भएका थिए। अब विदेशको खबर। चीनमा चुम्बकीय शक्तिबाट ट्र्याकभन्दा माथि तैरिएर चल्ने रेल प्रविधिमा अर्को नयाँ कीर्तिमान कायम भएको छ। छ महिनामै तेस्रो पटक आफ्नै कीर्तिमान तोड्दै एक प्रयोगत्मक म्याग लिफ्ट ट्रेनले 5.3 सेकेण्डमै शून्यबाट 800 किलोमिटर प्रति घण्टाको गति हासिल गरेको छ। चीनको राष्ट्रिय प्रसारक सीसीटीभीका अनुसार हुबेईमा रहेको होङहु प्रयोगशालाको 1 किलोमिटर लामो ट्र्याकमा 1100 किलो तौल भएको रेलको सफल परीक्षण गरिएको हो। म्यागलिफ अर्थात म्याग्नेटिक लेभिटेसन प्रविधिमा पाङ्रा र ट्र्याकबीच घर्षण नहुने भएकाले गाडी हावामै तरिए झैं तीव्र गतिमा अघि बढ्छ। परीक्षणका क्रममा 800 किलोमिटरको चरम गतिमा पुगेपछि यो गाडी थप 200 मिटरको दूरीभित्रै सहजै रोकिएको थियो, जसले यसको आपतकालीन ब्रेक प्रणालीको क्षमता पनि पुष्टि गरेको छ। अहिले चीन र जापानमा सञ्चालनमा रहेको व्यावसायिक म्यागलेभ रेलहरू 320-350 किलोमिटर प्रति घण्टाको गतिमा चल्छन्। अनुसन्धानहरूका अनुसार यो अति उच्च गतिको प्रविधि तत्काल यात्रु ओसार पसारका लागि नभई भविष्यमा रकेट तथा लडाकू विमानको लन्च प्रणाली र भ्याक्युम ट्युब ट्रेन निर्माणका लागि प्रयोग गरिनेछ। यद्यपि पूर्वाधार लागत र सुरक्षा चुनौतीहरू भने अझै कायम छन्। अब खेल खबर। बंगलादेशको पहिलो टेस्ट क्रिकेटको पहिलो पारीमा घरेलु टोली अस्ट्रेलिया 198 रनमा अल आउट भएको छ। डार्विनको मारारा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया चिया समयपछि अल आउट भयो। बंगलादेशको टेस्ट क्रिकेटमा अस्ट्रेलियाको यो सबैभन्दा कम योगफल हो। यसअघि सन् 2017 अस्ट्रेलियाले सिंगापुरमा 217 रन बनाएको थियो। यस्तै पहिलो पारीको ब्याटिङ गरिरहेको बंगलादेशले पहिलो दिनको खेल सकिँदा 1 विकेट गुमाएर 96 रन बनाएको छ। बंगलादेश अब 102 रनले अस्ट्रेलिया र बंगलादेश बीच दुई खेलको टेस्ट श्रृंखला भइरहेको हो। दोस्रो टेस्ट म्याकेको ग्रेट ब्यारियर रिफ एरिनामा अगस्त 22 शुरू हुनेछ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। 5 महिनापछि स्वदेश फर्काउनुभएका कांग्रेस निवर्तमान सभापति देउवालाई विमानस्थलमा नेता कार्यकर्ताको भव्य स्वागत। शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न नेपाल फर्केको भनाई। सिंहदरबारमा खाद्य व्यापार कम्पनीको बिक्री कक्ष सञ्चालन। 142 प्रकारका सामग्री उपलब्ध। 44 जिल्लामा 193 ठाउँमा आजदेखि सञ्चालनमा आएका पसलमा वर्षैभरि सहुलियत पाउने। मनसूनको पहिलो आधा समयमा सरदर आसपासमै वर्षा। धान रोपाई उत्साहजनक। अबका दिनमा एलडिनोको प्रभाव बढ्ने चिन्ता। चीनमा चुम्बकीय शक्तिबाट ट्र्याकभन्दा माथि तैरिएर चल्ने रेल प्रविधिमा अर्को नयाँ कीर्तिमान। झण्डै 5 सेकेण्डमै शून्यबाट 800 किलोमिटर प्रति घण्टाको गति हासिल। र बंगलादेशसँगको टेस्ट क्रिकेटको पहिलो पारीमा अस्ट्रेलिया 198 रनमा अल आउट।
9: शुक्ला गण्डकी एफएम 97.6।
10: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
11: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
10: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
12: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट। एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
13: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98570-65119 र 98694-57056।
12: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
14: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
15: किन आमा, के भएर?
14: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
15: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको ढुत्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
16: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
15: थापा फ्रेस हाउस, शुक्लागन्धकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भव।
16: मोबाइल 9856043952 र 9806656586।
15: कता हिँडेको हो आइफोन हातमा लिएर?
17: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
15: लौ तनै थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
17: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
15: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843638011।
18: शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6
1: चिसा पानी चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मग्याम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहालियो
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्डै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेजदायको होटल टाइटेनिक छ गोमगोगु बसबार पछाडि पट्टि
2: हजुर काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गोमगोगु बसबार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168778 9825572763
4: सुन होमवर्क देखाउ त
5: टिचर
4: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
4: ए हो र त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्लागण्डकी 4 दुलेगौडा फोन 0965414484 मोबाइल 9850603384 र 9850607988
7: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
1: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
7: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एसडिटी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
9: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
10: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
11: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
10: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी 4 दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0965414142 मोबाइल 9850603128 र 9462614726
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 98560443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
13: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
1: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
7: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किनौ, पैसा छैन।
6: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
8: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26617 र 98161-38981।
9: होइन, यसो आमा कहाँबाट छोनेको?
10: कुटी हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
9: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
11: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560-30324।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला अपराह्नको ठीक 4 बज्यो।

0: शुक्ला गंडकी एफएम 97.6
1: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
2: पण्डित बा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वाशिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
6: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
7: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
5: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9855062676
8: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेर्ने उस्तै उता हेर्ने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परेमा त
9: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
8: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने
9: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
8: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9811796902
10: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
11: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
12: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
11: हजुर हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने
12: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
11: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
12: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
11: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
12: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9861552067 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा
8: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
12: है ब्रिजेश ज्वेलर्स
13: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना
14: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
13: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
14: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
13: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
14: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
13: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
14: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
13: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98-560-80-385।
0: शुक्ला गण्डकी एफएम 97.6।
13: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
15: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
16: सम्पर्क 065-414-221, मोबाइल 98-560-35-921।
15: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
17: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
18: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
17: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
18: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
17: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
19: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्लागन्धी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
20: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98-460-80-29। दमौली शाखाको लागि सम्पर्क 98-060-13-425।
21: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
22: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
21: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
23: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
24: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
13: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
24: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564-1194, मोबाइल 98-560-20-630।
23: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
25: चिसापानी आउनुहोस् यता हो, यता।
26: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
25: हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस्, बस्नुहोस्, हिँडिहाल्यो
26: हो र। हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
25: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडि पट्टि।
26: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
27: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
25: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98-461-16-878, 98-235-52-763।

0: अब तपाईँको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
4: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

Thank you.

0: शुक्ला गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।

0: अन्डा ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
1: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
0: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
1: मोबाइल 9856043952 र 9806656586।
0: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843328811।
3: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
4: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
5: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
3: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
6: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौंडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
1: हजुर, हामी कहाँ शुभ विवाह, सप्ताह एकाह, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, चौरासी, नवग्रह, रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4, दुलेगौंडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
4: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847349।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।
3: यति बेला साँझको ठिक 5 बज्यो।
4: घटना, दुर्घटना,
5: कला, संस्कृति,
4: स्थानीय, राष्ट्रिय,
6: अन्तर्राष्ट्रिय खेलकुद,
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको

0: नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अर्थमन्त्री डाक्टर सोनी बगालीले नेपालकै आन्तरिक आमदानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याइएको बताउनु भएको छ। आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणका क्रममा आज जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री डाक्टर बगालीले सो धारणा व्यक्त गर्नुभएको हो। उहाँले राज्यको कमजोर आमदानी कारण ऋण लिएर अत्यावश्यक दैनिक खर्च चलाउनु पर्ने विगतको अवस्था अन्त्य गर्न करको दायरा फराकिलो बनाउने नीति लिएको स्पष्ट पार्नुभयो। जनताको विकास सम्बन्धी आकांक्षाको तुलनामा मुलुकको सामर्थ्य कम रहेको र दात्री निकायको ऋण समेत महँगो बन्दै गएको स्थितिमा मुलुक स्वयं धनी हुनुको विकल्प नरहेको उहाँले बताउनुभयो। हामीले नियमित दायित्वका लागि पनि ऋण लिनुपर्ने अवस्था छ। राज्यको अत्यावश्यक दायित्व 1350 अर्ब रूपियाँ रहेकोमा सरकारको आमदानी 1250 अर्ब रूपियाँको हाराहारीमा मात्र छ, अर्थमन्त्री डाक्टर वाग्लेले भन्नुभयो। यसैले करको दायरा फराकिलो बनाउँदै कर तिर्न प्रोत्साहन गर्ने कार्यक्रम ल्याएका हौं। करको दायरा विस्तार गर्दा सर्वसाधारणमा पर्न सक्ने आर्थिक भारप्रति सरकार सचेत रहेको उल्लेख गर्दै उहाँले अन्तिम करको दायित्वबाट सर्वसाधारणलाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। महिला उद्यमी संघ शुक्लागण्डकी नगर इकाई समितिको आयोजनामा 3 महिने गलैंचा बुन्ने तालिम धोरपेटीमा शुरू भएको छ। तालिमको सूर्य नेपाल प्रालीका मानव संसाधन विभाग प्रमुख अञ्जान दुवाडीले उद्घाटन गर्नुभयो। सो अवसरमा बोल्दै उहाँले सूर्य नेपाल प्रालीले आवश्यकता अनुसार विभिन्न तालिममा सहयोग गरेको बताउँदै सिप सिकेर आत्मनिर्भर बन्न सहभागीलाई आग्रह गर्नुभयो। पछिल्लो समयमा गलैंचा बुनेर आमदानी गर्नेतर्फ धेरैको ध्यान कम गएको बेला अब व्यावसायिक रूपमा जानुपर्नेमा जोड़ दिनुभयो। महिला उद्यमी संघ तनहुँकी अध्यक्ष निर्मला मल्लले महिलाहरू आत्मनिर्भर बन्दै नेतृत्व तहमा पुग्नुपर्ने उल्लेख गर्नुभयो। महिला उद्यमी संघ शुक्लागण्डकी नगर इकाई समिति अध्यक्ष सपना पराजुलीले यसअघि समिति मार्फत लिएका विभिन्न तालिम पश्चात स्वरोजगार रोजगारमा लागेको जानकारी दिनुभयो। कार्यक्रममा शुक्लागण्डकी नगरपालिका नम्बर 8 का सदस्य मानबहादुर छेत्री, वडा नम्बर 7 का सदस्य राजबहादुर थापा, कार्यक्रम संयोजक गंगा लम्साल पोखरेल, समिति उपाध्यक्ष रजनी थापा, सचिव पार्वती पौडी लगायतले बोल्नु भएको थियो। भदौको पहिलो साता पोखराबाट खैरिङटार हुँदै ढोर बराई मन्दिरसम्म वृहत साइकल यात्रा हुँदैछ। साइकल सिटी पोखरा र शुक्लागण्डकी साइकल सिटीको आयोजनामा भदौ 6 गते शनिबार सो यात्रा हुन लागेको हो। पोखराबाट आउने सहभागीलाई कोत्रेमा स्वागत गर्ने तयारी छ भने शुक्लागण्डकीका साइकल यात्रीहरू कोत्रेमा जम्मा भएर दुलेगुडा खैरिङटार हुँदै ढोरबराई मन्दिरमा दर्शन गर्ने कार्यक्रम छ। त्यसपछि वार्ड नम्बर 2 गाछीपानी स्थित मुक्तिनाथ शुक्लागण्डकी जीवनधाम परिसरमा पुगेर समापन गरिने त्रिलोचन लम्सालले जानकारी दिनुभयो। यात्रामा सहभागी हुन हेलमेट अनिवार्य र 15 वर्ष उमेर पुगेको हुनुपर्ने आयोजकले जनाएको छ। पोखरा अब हिमाल र तालको शहरमा मात्र सीमित छैन, शिक्षा स्वास्थ्य खेलकुदका क्षेत्रमा समेत उत्तिकै फड्को मारिसकेको छ। अब पर्यटनको राजधानी पोखरा र समग्र गण्डकी प्रदेश सूचना प्रविधि र डिजिटल उद्यमशीलताको नयाँ केन्द्रको रूपमा उन्मुख छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार पोखरामा भेला भएका नीति निर्माता र विज्ञहरूले गण्डकीलाई डिजिटल हब बनाउन सकिने बलियो सम्भावना देखाएका छन्। युवा उद्यमी मंच पोखरा च्याप्टर र पोखरा रिसर्च सेन्टरले आयोजन गरेको बहुसरकारवाला संवादमा प्रदेशको समृद्धिका लागि सूचना प्रविधि नै मुख्य कड़ी हुने साझा निष्कर्ष निस्केको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई पर्यटनको राजधानीसँगै सूचना प्रविधिको पनि केन्द्र बनाउने अठोट गर्नुभयो। उहाँले विगतमा बनेपामा बनाएको आईटी पार्क भौतिक संरचनामा मात्र सीमित भएर असफल भएको उदाहरण दिनुभयो। बनेपाको आईटी पार्क फेल भयो, भवनहरू त बने तर तिनको सदुपयोग भएन, पाण्डेले भन्नुभयो। उहाँले पोखरामा त्यस्तो गल्ती नदोहोर्याउने र भवन मात्र नभई सिंगो शहरलाई नै डिजिटल नोम्याडहरूका लागि उपयुक्त गन्तव्य बनाउने बताउनुभयो। मुख्यमन्त्रीले होटल र सार्वजनिक स्थललाई डिजिटल प्रमाणीकरण गर्ने र आईटी क्षेत्रका लागि आवश्यक नीति बनाउन सरकारले अधिकतम लचकता अप्नाउने प्रतिबद्धता जनाउनुभयो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आईटी पार्कका लागि सार्वजनिक निजी साझेदारी मोडलमा काम गर्न महानगर तयार रहेको बताउनुभयो। महानगरमा 1400 कर्मचारी भए पनि आईटीको एउटा पनि स्थायी दर्मदी नहुनु दुःखद भएको उहाँले बताउनुभयो। उहाँले महानगरले 1,05,000 घरको नक्सा डिजिटलाइज गरिसकेको जानकारी दिँदै प्रविधि बुझ्ने जनशक्ति नहुँदा काममा अवरोध आएको सुनाउनुभयो। विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तनका कारण हिमाली जिल्लाले भोग्नु परेको पीड़ाका बारेमा स्थानीय सरकार मार्फत प्रदेश संघीय सरकार र अन्तर्राष्ट्रिय स्तरमा दबाव सिर्जना गर्न मुस्ताङको घरपजोङ गाउँपालिकाले जलवायु परिवर्तन सम्मेलन गर्ने भएको छ। आगामी भदौ 30-31 गते सदरमुकाम जोमसोमा हुने सम्मेलनमा 753 स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई सहभागी गराउने तयारी गरिएको छ। गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन्दले स्थानीय सरकारका प्रमुखहरूको उपस्थितिमा सम्मेलन गरी संघीय प्रदेश तथा स्थानीय सरकारले नीति कार्यक्रम र बजेटमा जलवायु परिवर्तनलाई प्राथमिकता दिनुपर्ने सन्देश प्रवाह गर्ने बताउनुभयो। अध्यक्ष लालचन्दले जलवायु परिवर्तन कारण मुस्ताङमा बाढ़ी पहिरो कृषि पशुपालन तथा समग्र जिल्लाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ठूलो क्षति भोग्नु परेको बताउँदै देशभरका सबै स्थानीय तहको साझा धारणा बनाउने गरी सम्मेलन आयोजना गर्न लागि बताउनुभयो। छुसाङ कागबेनी 10 किलोमिटर सड़क निर्माण शुरू भएको छ। बेनी जोमसुङ कोर्ला सड़क आयोजनाले 28,87,00,000 सम्झौता गरी उक्त सड़क निर्माण थालेको हो। 2084 साल असार 24 गतेसम्म उक्त खण्डको निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको आयोजनाका प्रतिनिधि सागर सुवेदीले जानकारी दिनुभयो। आयोजनाले जोमसुङ कोर्ला सड़क खण्डको छुसाङदेखि घमीसम्मको 42 किलोमिटर सड़कको कालोपत्री पूरा गर्न टेण्डर आह्वान गरिसकेको छ। उक्त खण्डको लागत 2 अर्ब रहेको छ। म्याग्दीको रघुगंगा गाउँपालिकाले करदाता सेवा सञ्चालनमा ल्याएको छ। नागरिकले सेवा लिन टाढाका कारले धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै स्थानीय तहबाटै आन्तरिक राजस्व सम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले करदाता सेवा शुरू गरेको हो। करदाता सेवा शुरू गर्दा एकजनालाई व्यावसायिक पान र एकजनालाई व्यक्तिगत पान जारी गरिएको थियो। रघुगंगा 3 का माधव बहादुर भण्डारीलाई व्यक्तिगत पान प्रदान गरिएको थियो। करदाता सेवा सञ्चालनमा आएसँगै गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने व्यक्तिले व्यक्तिगत स्थायी लेखा नम्बर लिन सक्नेछन्। त्यस्तै गाउँपालिकाभित्र दर्ता भएका व्यवसायी तथा निकायलाई व्यावसायिक स्थायी लेखा नम्बर बिजनेस प्लान जारी गर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अनुसार स्थायी लेखा नम्बर दर्ता सम्बन्धी संशोधन, दर्ता खारिज भएका व्यावसायिक प्यानलाई व्यक्तिगत प्यानमा रूपान्तरण गर्ने लगायतका सेवा पनि स्थानीय तहबाटै उपलब्ध हुनेछन्। स्थानीय तहबाट सेवा दिन नसकिने आवश्यक कामका लागि आन्तरिक राजस्व कार्यालय बागलुङमा सिफारिश गर्ने व्यवस्था मिलाइएको छ। देशकै लामो फराकिलो र नयाँ नारायणघाट बुटोल सड़क खण्ड विस्तारको अन्तिम चरणमा पुगेको छ। सड़क आयोजनका अनुसार झण्डै 93% काम सम्पन्न भइसकेको छ। अहिले सड़कमा रंगरोगन गर्ने, बिरूवा र दुबो रोप्ने, जेब्रा क्रसिङ बनाउने तथा गति सीमा स्पीड लिमिटका बोर्ड राख्ने काम भइरहेको छ। जंगल क्षेत्रमा सवारी साधनको गति प्रति घण्टा अधिकतम 40 किलोमिटर तोकिएको छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र सामुदायिक वन तथा घना जंगल रहेको क्षेत्रमा 40 किलोमिटर भन्दा बढ़ी गतिमा सवारी साधन चलाउन पाइँदैन। त्यसका लागि ट्राफिक प्रहरीले बेला बेलामा राडार गन, सवारी साधनको गति मापन गर्ने यन्त्र मार्फत सवारी साधनको गति नियमन गर्दै आएको छ। त्यस्तै बजार क्षेत्रमा अवस्था अनुसार अधिकतम 60, डाउने क्षेत्रमा 40 र अन्य स्थानमा सड़कको अवस्था तथा सवारी साधनको चाप हेरेर अधिकतम 80 किलोमिटर प्रति घण्टासम्मको गति सीमा तोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कुशल बर्तौलाले बताउनुभयो। त्यसैगरी बजार क्षेत्र तथा राजमार्ग वारपार गर्ने स्थानमा प्रति घण्टा 60 किलोमिटरको गति सीमा कायम गरिएको छ। जंगल क्षेत्र खुल्ला भए पनि गति सीमा किन तोकिएको होला त? प्रहरी निरीक्षक बर्तौलाका अनुसार जंगलमा वन्यजन्तुको आवाजात हुने भएकाले उनीहरूको सुरक्षालाई ध्यान दिँदै गतिसीमा निर्धारण गरिएको हो। अवस्थानलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो, तपाईलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आँखा चाहन्छु। तपाई यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
2: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
2: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौंडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 60 62 827 र 98 6 44 35 0 31।
7: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
8: ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
7: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडीमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4 दुलीगौडा,
6: मोबाइल 98 5 60 55 77।
9: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
10: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
9: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
10: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
9: होम डेलिभरीको पनि व्यवस्था छ।
1: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98 1 41 11 178, 98 5 60 00 778।
11: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
12: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
11: के शर्त हो त्यस्तो, सुनाउ न त हामी पनि।
12: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
1: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0 65 4 12 2 0 4 12 1 60 र 98 4 60 78 0 22।

0: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनचाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर आमादेखि नातिसम्मको एउटै रोजाइ, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
5: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
6: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
7: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
7: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
8: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
9: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
8: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
9: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
8: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बस्तार पछाडिपट्टि।
9: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
10: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
8: होटल टाइटेनिक, गोङगोबु बस्तार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9846601688, 9235527763।

0: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
1: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: धार्मिक महोत्सवका आकर्षणहरू
1: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
2: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
0: कथा सहितको झाँकी गीती नाटक
1: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरूकुलको अवलोकन,
0: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
1: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
0: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
3: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
4: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
3: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घड्यासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
5: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702525, मोबाइल 9856033878, 9841656958।
7: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
8: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
7: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
8: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
7: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी टार, उडा कार्यालयको अगाडि, सम्पर्क नम्बर 0564124120 र 9846078022।
9: शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
2: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
3: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965 मोबाइल नम्बर 98 4061268
2: 98 5 60 60 268।
5: ल नातिको व्रत बन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
6: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
5: नातिको व्रत बन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको।
6: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98 4 60 67 645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
11: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
10: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
11: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा,
10: फोन नम्बर 0614510000,
11: 0614510002, मोबाइल नम्बर 9856084466।
10: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
12: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98 6 60 86 925, 98 5 60 34 881 र 98 4 60 47 580।

0: संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: धार्मिक महोत्सवका आकर्षणहरू
0: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
2: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
1: कथा सहितको झाँकी गीति नाटक
0: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
1: सन्ध्याकालीन श्रृंगारिक महाआरती
0: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्ध तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
1: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी 2 गाछे पानी तनहु।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check.
3: यति बेला साँझको ठिक छ बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 7 जना पुग्यो, 5 जना बेपत्ता। मनसूनको पहिलो आधा समयमा सरदर आसपासमै वर्षा, अब एलनियोको प्रभाव बढ्ने चिन्ता।
0: 5 महिनापछि स्वदेश फर्केका कांग्रेसका पूर्व सभापति देउवालाई विमानस्थलमा नेता कार्यकर्ताको स्वागत। इतर पक्ष कार्यालयमा सभापतिको नेम प्लेट सहित आसन, नेता नभई नागरिक बनेर फर्किएको भनाई।
1: सिंहदरबार सहित देशका 193 ठाउँमा सुपथ मूल्य पसल सञ्चालन। वर्षैभरि छूट पाउने, ग्यासको अभाव कारण बाल बालिकाको हेरचाह गर्न समेत कठिनाई बनेको सर्वसाधारणको गुनासो।
2: हामीलाई त अहिले त के भएको छ भने अमेरिका र इरानको युद्ध के हो र हामीले त महाभारत युद्ध जिते जस्तो भयो, ग्यास पाउँदैन।
0: मध्य पूर्व द्वन्दका कारण दक्षिण कोरियाको इन्चोन विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बन्यो। 6 महिनामा 3,84,00,000 यात्रु ओहोर दोहोर।
1: र 10औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्यो।

0: एमबीएल सर्वसुलभ आवास कर्जा
1: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप
1: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको पानी लागिसकेको छ बेटर अप्लायन्सेस बेचरको पानी लाग्छ
4: नेपाल दर्पणमा अब खबरको सिलसिला रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर 5 कोटल 12 गैराती गएको पहिरोमा परि ज्यान गुमाउनेको संख्या 7 जना पुगेको छ अरू 5 जनाको अवस्था थाहा हुन सकेको छैन सशस्त्र प्रहरीका अनुसार पहिरोमा परि ज्यान गुमाउनेमा स्थानीय बासिन्दा 18 वर्षीय शान्ति पुनमगर 65 वर्षीय कमल बहादुर पुनमगर 40 वर्षीय जुन कुमारी पुनमगर 9 वर्षीय असीम पुनमगर 6 वर्षीय अशोक पुनमगर 75 वर्षीय दल बहादुर पुनमगर र 71 वर्षीय मनरखी पुनमगर हुनुहुन्छ ज्यान गुमाउने मध्ये एक महिला र 2 पुरूषको शव प्युठानको स्वर्गद्वारी नगरपालिका तथा माण्डवी गाउँपालिका माडी खोलाको किनारमा फेला परेको हो अहिलेसम्म अवस्था थाहा हुन नसकेका स्थानीय बासिन्दामा 80 वर्षीय अजम्बर पुनमगर 78 वर्षीय बलबहादुर पुनमगर 72 वर्षीय लीलबहादुर पुनमगर 71 वर्षीय मणि पुनमगर र 67 वर्षीय हस्तकला पुनमगर रहनु भएको छ पहिरोमा परि घाइते भएका 22 वर्षीय हिमाल पुनमगर र 25 वर्षीय संजय घरतीमगरलाई स्वास्थ्य चौकी थवाङबाट थप उपचारको लागि बुटवलतर्फ पठाइएको छ पहिरोमा परि बेपत्ता भएकाहरूको खोजी कार्यको लागि नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली खटिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो
5: यसैबीच अहिले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ आज दिउँसो सुदूरपश्चिम बाहेक अरू प्रदेशका विभिन्न जिल्लामा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ लुम्बिनीको तराई भागका केही ठाउँमा ठूलो पानी परेको छ पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै कपिलवस्तुको रंगाईमा 110.8 मिलिमिटर वर्षा मापन भएको छ यस्तै दाङको घोराई अरकाँची नवलपरासी लगायत जिल्लामा पनि ठूलो पानी परेको छ दिउँसो ठूलो पानी परेका क्षेत्र आसपास थप वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाको अनुरोध छ यस्तै काठमाडौँ उपत्यका आसपासका क्षेत्रमा पनि ठूलो पानी पर्ने सम्भावना छ आज राज्य देशका अरू धेरै ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ
4: नेपालमा यो वर्षको मनसून आधा अवधि पूरा भइसक्दा देशभर सरदरको आसपास नै वर्षा भएको छ जल तथा मौसम विज्ञान विभागका अनुसार जून 1 देखि अगस्त 12 सम्म देशभर औसत 754 मिलिमिटर वर्षा मापन भएको छ जुन यो अवधिमा हुने सरदर वर्षाको झण्डै 80% हो मनसून शुरू हुनुअघि अर्थात प्री मनसूनमा पहाड़ी भूभागमा राम्रो वर्षा भएकोले पनि मुख्य बाली धान रोपाईमा सकारात्मक असर परेको छ कृषि विभागका अनुसार साउनको अन्तिम हप्तासम्म आइपुग्दा कुल धान खेती हुने क्षेत्रफलको 96% अर्थात 13,16,000 हेक्टर भन्दा बढ़ी भूभागमा रोपाई सकिएको छ यो गएको वर्षको यही अवधिको तुलनामा झण्डै 5% धेरै हो सुदूरपश्चिममा 7% रोपाई सकिएको छ भने मधेस र कोशी प्रदेशमा पनि रोपाईको अवस्था राम्रो छ तर मनसूनको बाँकी अवधिमा भने कृषि तथा मौसमी जोखिम बढ़ने चिन्ता उत्पन्न भएको छ विश्व मौसम संगठन डब्ल्यूएमओले केही दिन अघि एक प्रक्षेपण गरी अगस्तदेखि अक्टोबरसम्म एलनिनो मौसमी प्रणाली अझ बलियो बन्ने चेतावनी दिएको छ एलनिनो सशक्त हुँदा भारतीय उपमहाद्वीप सहित नेपालमा तापक्रम औसत भन्दा बढ़ने र सुक्खापन वा कम वर्षा हुने सम्भावना रहन्छ मौसमविदका अनुसार अहिलेसम्म मनसूनी वर्षा सन्तोषजनक नै रहे पनि एलनिनो थप सक्रिय हुँदा तराई मधेसको क्षेत्रमा वर्षा घट्न सक्ने जोखिम छ स्थानीय मौसमी प्रणाली र पश्चिमी वायुको प्रभावका कारण पहाड़ी क्षेत्रमा वर्षा भइरहेको र आउँदा दिनमा मनसूनी गतिविधि फेरि सक्रिय हुने मौसम पूर्वानुमान छ
5: पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पाँच महिनापछि स्वदेश फर्कनु भएको छ। दिउँसो आइपुग्नु भएका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेस नेताहरू पूर्णबहादुर खड्का, शशांक कोइराला, विमलेन्द्र निधि लगायत ठूलो संख्यामा उपस्थित नेता कार्यकर्ताले स्वागत गरेका छन्। देउवा उपचारको सिलसिलामा गएको फागुनमा सिंगापुर जानुभएको थियो। उहाँ हङकङबाट थाइल्याण्ड हुँदै नेपाल आउनुभएको हो। यसैबीच स्वदेश फर्किएपछि अपील पत्र जारी गर्दै देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्केको बताउनु भएको छ। पाँच महिना लामो उपचारपछि स्वदेश फर्कन पाउँदा खुशी भएको भन्दै उहाँले आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिनुभएको छ। आफू नेता बनेर नभई नागरिक बनेर फर्केको भन्दै देउवाले विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तयार रहेको बताउनु भएको छ। 2033 सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एकको हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको प्रसंग जोड्दै देउवाले 47 वर्षपछि फेरि राष्ट्रिय एकतालाई मजबूत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको बताउनु भएको छ। उहाँले प्रतिशोध भन्दा मेलमिलापको मार्ग रोज्न आह्वान गर्नुभएको छ। देउवाले कांग्रेसभित्र देखिएको असहमति र निराशा तुरन्त समाधान हुनुपर्ने पनि बताउनु भएको छ। स्वदेश फर्किए लगत्तै देउवा चुनदेवीमा संस्थापन इतर पक्षले खोलेको सम्पर्क कार्यमा पुग्नुभयो, जहाँ सभापति शेरबहादुर देउवा लेखिएको नेम प्लेट सहित कार्यकक्ष तयार गरिएको थियो। सम्पर्क कार्यालयमा भेला भएका नेता तथा कार्यकर्ताहरूलाई गरेको संक्षिप्त सम्बोधनमा देउवाले सरकारप्रति आक्रोश व्यक्त गर्दै नेपाली नागरिक र अदालतप्रति भरोसा भएको बताउनुभयो। पूर्व राजा ज्ञानेन्द्रको शाही आयोगको खिलाफमा पनि मुद्दा लडेको भन्दै देउवाले राजा ज्ञानेन्द्रले सकेनन् भने अरूले सक्छन् भन्दै आक्रोश पोख्नुभयो। भदौ 24 गते देउवा दम्पतिमाथि कुटपिट भएको थियो भने उहाँको बुढानीला कण्ठमा रहेको घरमा आगजनी गरिएको थियो। पार्टीको नेतृत्व गगन थापाको नेतृत्वमा पुगेपछि असन्तुष्ट बनेको पक्षले राष्ट्रिय भेला आयोजना गर्न लागेको अघिल्लो दिन देउवा फर्केकाले उहाँको स्वदेशप्रतिलाई धेरैले अर्थपूर्ण ठानेका छन्। तर देउवाका कारण पार्टीमा एकताको संचार हुने आशा संस्थापन पक्षका नेताहरूको छ।
4: सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिने अहिलेको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने जनाएको छ। आज बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन्द्र शाह बालेनका तर्फबाट जवाब दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले यस्तो जानकारी दिनुभएको हो। मन्त्री गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको बताउनुभयो। बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले हप्तामा दुई दिन विदा दिने निर्णय असफल विधि भएको टिप्पणी गर्दै यसले शिक्षा, व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्याएको भनी प्रश्न गर्नुभयो। मन्त्री गौतमका अनुसार बिहान 9 बजेदेखि नै कार्यालय खुल्ने प्रावधानले सेवा गराईलाई सहजता भएको र कर्मचारीको मनोबल एवं कार्यक्षमतामा समेत सकारात्मक प्रभाव परेको छ। विशेष गरी आन्तरिक पर्यटकको संख्यामा भएको वृद्धिले स्थानीय अर्थतन्त्र र टेवा पुर्याएको सरकारको दावी छ। पूरक प्रश्नको क्रममा सांसद विश्वकर्माले दुई दिने विदाका कारण पाठ्यक्रम नसकिने जोखिम, विद्यार्थीमा बढ़न सक्ने असुरक्षा र सरकारी सेवामा आउने सुस्तता प्रति सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। यसको उत्तर दिँदै मन्त्री सविता गौतमले शिक्षालाई विद्यालयको घेराभन्दा बाहिर समाज र सृजनशीलतासँग जोडेर हेर्नुपर्ने बताउनु भएको छ।
5: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। केही बेर अघि बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गर्नुभएको, प्रदेश सभामा सम्बोधन गरेपछि उहाँले प्रदेश प्रमुख समक्ष राजीनामा पनि बुझाइसक्नु भएको छ। प्रदेश सभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिनुभएको हो। गएको असार 31 गते नेकपा एमाले प्रदेश सरकारले दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
4: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खाना पकाउने ग्यास अभावबाट उत्पन्न समस्या बारेको रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा रूपमा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 7 पुग्यो, 5 जना बेपत्ता, आज राति पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, मनसूनको पहिलो आधा समयमा सरदर आसपासमै वर्षा, अब एलनिनोको प्रभाव बढ़ने चिन्ता, 5 महिनापछि स्वदेश फर्केका कांग्रेस पूर्व सभापति देउवालाई विमानस्थलमा नेता कार्यकर्ताको स्वागत, इतर पक्ष कार्यालयमा सभापतिको नेम प्लेट सहित आसन, नेता नभई नागरिक बनेर फर्किएको भनाई, हप्तामा 2 दिन सार्वजनिक विदा दिने अहिलेको व्यवस्था, तत्काल हेरफेर नहुने, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहद्वारा राजीनामा लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा बिक्री कक्ष संचालन ल्याएको छ। कम्पनीको 7 वार्षिक उत्सवको अवसरमा आजदेखि संचालन ल्याएको बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्घाटन गर्नुभयो। बिक्री कक्षबाट सिंहदरबारमा कार्यरत राष्ट्र सेवा कर्मचारी तथा सेवाग्राहीले दैनिक भोग्य वस्तु सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। बिक्री कक्ष उद्घाटनपछि संचारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले आम उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताउनुभयो। कम्पनीका अनुसार सिंहदरबारमा नयाँ बिक्री कक्ष सहित आजदेखि देशका 44 जिल्लाका 193 ठाउँमा सहुलियत पसल संचालनमा ल्याइएको छ। विगतका वर्षमा दशैं लगायत चाडपर्व शुरू हुने बेला यस्ता पसल संचालन गर्ने कम्पनीले यस वर्ष 1 महिना अघि नै संचालनमा ल्याएको हो। सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रति किलो र प्रति लिटरमा 5 रूपियाँ छुट पाउनेछन्। किसानबाट समर्थन मूल्यमा उपज खरिद गर्ने र उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउने गरी कम्पनीले दोहोरो भूमिका निर्वाह गरिरहेको कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिल्लीराज लम्सालले बताउनुभयो।
4: खाद्य कम्पनीले सहुलियत पसल सञ्चालन गरे पनि बजारमा खाना पकाउने ग्यासको अभाव भने उस्तै छ। झण्डै 1 महिनादेखि सर्वसाधारण सिलिण्डर ग्यासको लागि भौतारी रहँदा नेपाल आयल निगमले भने ग्यासको अभाव छैन, आपूर्ति सहज नै छ भन्दै आश्वासन दिइरहेको छ। तर यथार्थमा डिपोहरू अगाडि लाग्ने लामो लाइन र दिनभरि पर्खेर पनि रित्तोहात फर्किनुपर्ने बाध्यताले ग्यास अभाव छैन भन्ने निगमको दावी सही छैन भन्ने पुष्टि हुन्छ। थप जानकारी सहित साथी महेश गेवाली।
11: काठमाडौँ घट्टेकुलोको एउटा ग्यास डिपो अघिल्तिर खाली सिलिण्डर साङ्लो र डोरीले बाँधेर आफ्नो पालो पर्खिँदै उपभोक्ताहरू उभिएका छन्। कोही राति 3 बजेदेखि उभिएका हुन् त कोही कार्यालयको खाजा समय छोडेरै लाइनमा बसेका हुन्। भाडामा बस्ने विद्यार्थी, ज्येष्ठ नागरिकदेखि दिनभरिको ज्याला गुमाउने जोखिम मोलेरै उभिएका युवाहरू पनि छन्। घण्टौको पर्खाएपछि पनि पालो नआउँदा धेरैले निराश अनुहार लिएर फर्किनु परेको छ। केही केहीले मात्र काँधमा सिलिण्डर बोकेर मुस्कानसहित घर फर्किने मौका पाएका छन्। यस्तैमा पर्नुहुन्छ वनस्थलीमा होटेल चलाउने ईश्वर धिताल। उहाँ घट्टेकुलो चोकको ग्यास डिपो अगाडि बिहान 3:15 बजेदेखि उभिनु भएको थियो। लामो समयको प्रतीक्षापछि एउटा सिलिण्डर ग्यास पाउँदा युद्ध जिते जस्तै भएको छ।
8: हामीलाई त अहिले त के भएको छ भने अमेरिका र इरानको युद्ध के हो र हामीले त महाभारत युद्ध जिते जस्तो भयो ग्यास पाउँदा। सरकारले ग्यास आछ भन्छ तर जनताले पाएको छैन, यस्तो विधि लाइन्छ होइन। आज मैले ग्यास नपाएको भए मैले पसल बन्द गर्नु पर्थ्यो। अब खै ठुलाबडालाई आएको मात्र हो कि सर्वसाधारणलाई पनि आएको हो त्यो चाहिँ अब हामीलाई थाहा भएन। यो भिड हेर्दा चाहिँ ठुलाबडालाई आएर सर्वसाधारणको चाहिँ देखिया होला। हामीले चाहिँ ग्यास पाउन एकदम कठिनाई छ।
11: सिन्धुपाल्चोक मेलम्चीका पारस खड्का जोरपाटीमा बस्नुहुन्छ र अनामनगरमै जागिर खानुहुन्छ। कार्यालयको आधा घण्टे खाजा समय उहाँ ग्यास खोज्न डिपो पुग्नुभयो। चार चारवटा डिपोमा नाम दर्ता गराए पनि कतैबाट जवाफ आएको छैन।
12: 15 दिन भयो रुममा ग्यास दिएको, 2 दिन कुदेँ दाएँ, यता कतै छैन नाम लेखाएँ, 3-4 डिपोमा केही भएन। इन्डक्सन थियो घरमा, इन्डक्सन चलाएँ, सानो बच्चा 10 महिना हुन लाग्यो अनि बच्चाको लागि लिटो बनाउन जब इन्डक्सन अन गर्यो बत्ती हुँदैन। खाना खान अफिस जान बच्चालाई स्कुल पठाउनलाई इन्डक्सन चलायो, आधी खाना पाक्छ बत्ती गइदिन्छ। जनतालाई ग्यासको राहत दिनुपर्ने बेलामा चाडपर्व नजिकिँदैछ, पैसा तिरेर लाइन बसेर ग्यास पाउनु भएको छैन भने चाहिँ सरकारकै नालाकी बन्नै भन्नुपर्छ।
11: घट्टेकुलाकै स्थानीय विष्णु दाहालको 24 घण्टापछि बल्ल ग्यासको पालो आयो। इन्डक्सन चुलोले अलिकति सहज बनाए पनि त्यसले पूर्ण विकल्प दिन सकेको छैन। सरकारले लाइन लाग्नु पर्दैन भन्छ, जति चाहिन्छ त्यति ग्यास आएको छ भन्छ, तर ग्यास लिन रातभरि उभिनु परेको उहाँको गुनासो छ।
13: सरकार भन्छ लाइन छैन, जति पनि आएको छ भन्छ, हामीले दुःख खेपिराखेको छ, कसैले केही भन यहाँ गाली मात्र खाइन्छ, आफ्नो पीड़ा कसैले सुन्ने होइन। 2 दिन लाइन नबसिकन ग्यास पाउने सहज अझै पनि छैन।
11: केही पहुँच भएका डिपोले 1-2 दिनको अन्तरालमा ग्यास बाँडे पनि धेरै डिपोहरूमा अहिले 1-2 हप्तासम्म पर्खिनु पर्ने अवस्था छ। अहिले ललितपुर बस्दै पढ्ने संखुवा सभाका राम राईले 1 हप्ता

0: पछि सवारी चालक अनुमति पत्र सम्बन्धित कार्यालयसम्म पुर्याएको छ। स्वास्थ्य तर्फ प्रयोगशालाका नमूना, स्वास्थ्य सामग्री तथा स्वास्थ्य बीमा बोर्डका सामान समेत हुलाक मार्फत ओसार पसार भइरहेको विभागले जनाएको छ। सेवालाई अझ छरितो र प्रविधि मैत्री बनाउन 7 अंकीय हुलाक संकेत प्रणाली लागू गरेको छ भने 50 कार्यालयलाई स्मार्ट हुलाकमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढ़ाएको विभागले जनाएको छ।
1: प्रेस काउन्सिल नेपालले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको र जनआस्थाको कार्यालयमा छापा मारेर सामग्री जफत गरेको घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलका प्रवक्ता दीपक खनालले विज्ञप्ति निकालेर गैराती श्रेष्ठलाई पक्राउ गरी उहाँको निजी निवासमा खानतलासी भएको तथा आज बिहान जनआस्थाको कार्यालयमा हतियारसहित प्रवेश गरी कम्प्युटर लगायत सामग्री जफत गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको हो। गलत समाचार भएमा प्रेस काउन्सिलमा उजुरी दिनुपर्ने र काउन्सिलले समाचारको विषयमा छानबिन गरेपछि मात्र कार्यवाहीका प्रक्रियाहरू हुनेमा श्रेष्ठको विषयमा त्यसो नगरी प्रहरीले पक्राउ तथा खानतलासी गरेको काउन्सिलको भनाई छ। काउन्सिलले सरकारलाई आफ्नो अधिकार क्षेत्रका बारेमा समेत सचेत गराएको छ। साथै काउन्सिलले प्रेस स्वतन्त्रताको सदुपयोग गर्दै सत्य तथ्य सन्तुलित र विश्वसनीय पत्रकारिताको अभ्यास गर्न पत्रकार तथा संचार माध्यमलाई आग्रह गरेको छ। पत्रकार श्रेष्ठ पक्राउ परेको बारेमा नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएशन लगायतका संघ संस्थाले पनि विरोध गरेका छन्। पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्सन।
1: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
0: डर्मानेंट हेयर ट्रांसप्लांट, स्किन केयर एस्थेटिक, डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर में उपलब्ध छ अत्याधुनिक हेयर ट्रांसप्लांट सेवा। अनुभवी विशेषज्ञ, आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
1: थप जानकारी तथा परामर्शका लागि आजै 9865424696 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
0: जामदेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-545-46-66।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। लगातार तीन कारोबार दिन घटेर दुई दिन स्थिर रहेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 8.81 अंकले बढ़ेर 2651.21 बिन्दुमा पुगेको छ। आज लगानी, म्यूचुअल फण्ड र व्यापार बाहेक सबै समूहको उपसूचक सामान्य बढ़ेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3,53 करोड़ रूपियाँ कारोबार भएकोमा आज 347 कम्पनीका 1,02,00,000 इत्ता शेयर 3,72 करोड़ रूपियाँमा किनबेच भएको छ।
2: काठमाडौँमा चलिरहेको नाइमा अटो एक्सपोको अवसरमा ग्लोबल आईएमई बैंक लिमिटेडले व्यक्तिगत गाड़ी कर्जामा विशेष छूट दिइरहेको छ। एक्सपोमा नयाँ गाड़ी खरिद गर्ने ग्राहकले बैंकको आधार दरमा न्यूनतम 0.5% प्रिमियर थप गरेर कर्जा पाउने गरी योजना चलिरहेको बैंकका प्रतिनिधि मंजिल विष्टले बताउनुभयो। उहाँका अनुसार बैंकको अहिलेको आधार दरमा न्यूनतम ब्याज दर 5.25% कायम भइरहेको छ। गाड़ीको कुम्भ मेलाका रूपमा पनि समेत चर्चित नाइमा मोबिलिटी एक्सपो 2026 मंगलबारदेखि काठमाण्डको भिरकुटी मण्डपमा चलिरहेको छ। एक्सपोमा 51 स्टलमा 55 भन्दा बढ़ी ब्राण्ड सहभागी छन् भने 40 भन्दा बढ़ी नयाँ मोडलका गाड़ी राखिएका छन्।
3: नेवार समुदायको परम्परागत एवं धार्मिक

0: गुला आजदेखि विधिवत रूपमा शुरू भएको छ। बौद्ध परम्परासँग विशेष सम्बन्ध रहेको यो पर्वको एक महिना लामो अवधिलाई अत्यन्त पवित्र मानिन्छ। पर्वको अवसरमा विशेष गरी स्वयम्भूनाथ लगायतका विभिन्न बौद्ध चैत्य तथा विहारहरूमा बिहानदेखि भक्तजनको चहल पहल बढ़ने गर्दछ। यस महिनाभरि श्रद्धालुहरू बिहान सबेर उठेर धा बाजा बाँसुरी र अन्य परम्परागत बाजागाजा सहित धार्मिक स्थलहरूको दर्शन तथा पूजा आराधना गर्ने गर्दछन्। गुला पर्वको समयमा साधना दान र पुण्य कर्मका लागि विशेष महत्वपूर्ण अवधिको रूपमा लिइन्छ। यस पर्वको अर्को मौलिक पक्ष भनेको राँगाको सिंहबाट बनाएको विशेष बाजा फुक्ने परम्परा हो। यो बाजा विशेष गरी दिवंगत पितृहरूको सम्झना र उनीहरूको आत्माको चिर शान्ति एवं मोक्ष प्राप्तिको कामना गर्दै बजाउने चलन छ। महिनाभर सञ्चालन हुने यो यात्राले धार्मिक आस्था र सांस्कृतिक निरन्तरतालाई प्रतिविम्बित गर्दछ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल पहिलो पटक विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बनेको छ। प्रारम्भिक तथ्याङ्क अनुसार यस वर्षको पहिलो छ महिनामा इन्चोन विमानस्थल भएर 3,84,00,000 अन्तर्राष्ट्रिय यात्रुले यात्रा गरेका बीबीसीले जनाएको छ। एयरपोर्ट्स काउन्सिल इन्टरनेशनल एसीआईका अनुसार बेलायतको हिथ्रो विमानस्थल 3,77,90,000 यात्रुसहित दोस्रो र सिंगापुरको चाङ्गी विमानस्थल 3,45,30,000 यात्रुसहित तेस्रो स्थानमा रहेको छ। मध्यपूर्वमा चलिरहेको अमेरिका इरान द्वन्दले पनि इन्चोन विमानस्थलमा यात्रुको संख्या बढ़ेको हो। विमानस्थल व्यवस्थापनका अनुसार द्वन्दको कारण केही यात्रुले मध्यपूर्वका प्रमुख उड्डयन केन्द्रहरूबाट आफ्नो यात्राको मार्ग परिवर्तन गर्दै यूरोप पुग्न इन्चोन हुँदै यात्रा गर्न थालेका हुन्। सन् 2024 र 2025 को पूर्ववर्षीय वरियतामा दोस्रो स्थानमा रहेको यूएई को दुवै अन्तर्राष्ट्रिय विमानस्थल यसपटक शीर्ष 5 भन्दा बाहिर पर्न सक्ने खबरमा उल्लेख छ। इचोन एयरपोर्ट कर्पोरेशनका अनुसार गएको वर्षको यही अवधिको तुलनामा ट्रान्जिट यात्रुहरूको संख्या 18% बढ़ेको छ। विमानस्थलको तथ्याङ्क अनुसार यूरोपलाई अन्तिम गन्तव्य बनाई इन्चोन हुँदै यात्रा गर्ने यात्रुहरूको संख्या 63.2% बढ़ेर 2,10,000 पुगेको छ।
0: चीनमा चुम्बकीय शक्तिबाट ट्र्याकभन्दा माथि तैरिएर चल्ने रेल प्रविधिमा अर्को नयाँ कृतिमान कायम भएको छ। 6 महिनाभित्रै तेस्रो पटक आफ्नै कृतिमान तोड्दै यस प्रयोगत्मक म्यागलेभ ट्रेनले 5.3 सेकेण्डमै शून्यबाट 800 किलोमिटर प्रति घण्टाको गति हासिल गरेको छ। चीनको राष्ट्रिय प्रसारक सीसीटीभीका अनुसार हुबेईमा रहेको डोङयू प्रयोगशालाको 1 किलोमिटर लामो ट्र्याकमा 1100 किलो तौल भएको रेलको सफल परीक्षण गरिएको हो। म्यागलेभ अर्थात म्याग्नेटिक लेभिटेसन प्रविधिमा पाङ्रा र ट्र्याक बीच घर्षण नहुने भएकोले गाड़ी हावामै तैरिए झैं तीव्र गतिमा अघि बढ़दछ। परीक्षणको क्रममा 800 किलोमिटरको चरम गतिमा पुगेपछि यो गाड़ी थप 200 मिटरको दूरीभित्रै सहजै रोकिएको थियो, जसले यसको आपतकालीन ब्रेक प्रणालीको क्षमता पनि पुष्टि गरेको छ। अहिले चीन र जापानमा सञ्चालन रहेका व्यावसायिक म्यागलेभ रेलहरू 320-350 किलोमिटर प्रति घण्टाको गतिमा चल्छन्। अनुसन्धानकर्ताको अनुसार यो अति उच्च गतिको प्रविधि तत्काल यात्रु ओसार पसारका लागि नभई भविष्यमा रकेट तथा लड़ाकू विमानको लन्च प्रणाली र भ्याकुम ट्यूब ट्रेन निर्माणका लागि प्रयोग गरिनेछ। यद्यपि पूर्वाधार लागत र सुरक्षाका चुनौतीहरू भने अझै कायम छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। कर्णाली प्रदेशमा आयोजना हुने 10 राष्ट्रिय खेलकुदको मिति फेरि सरेको छ। राष्ट्रिय खेलकुदको मिति 5 पटक तोकिएको युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आज बसेको राष्ट्रिय खेलकुद परिषद राखेपको 225 बोर्ड बैठकले राष्ट्रिय खेलकुद आउँदो मंगिर 16 29 गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो। 2079 साल असोज 28 कार्तिक 3 गतेसम्म गण्डकीमा भएको 9 राष्ट्रिय खेलकुदपछि कर्णालीले 10 संस्करणको प्रतियोगिता आयोजनाको झण्डा पाएको थियो। त्यसपछि राखेपको 115 बोर्ड बैठकले 2081 साल मंगिर 2 9 गतेसम्म कर्णालीमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो, तर आवश्यक पूर्वाधार लगायत तयारी पूरा नभएपछि प्रतियोगिताको मिति सरिरहेको छ। पछिल्लो पटक राखेपको 123 बोर्ड बैठकले गएको वैशाखमा प्रतियोगिता आयोजना गर्ने मिति तोकेको थियो।
0: र बार्सिलोनाका पूर्व प्रशिक्षक जावी हर्नान्डेज 4 वर्षको सम्झौतामा नेदरल्याण्डसको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। बार्सिलोना र स्पेनका लागि खेलेका 46 वर्षीय जावी सन् 1978 अस्ट्रेलियाली प्रशिक्षक अर्न्स्ट ह्यापरले पद छाडे यता नेदरल्याण्डसको जिम्मेवारी सम्हाल्दै पहिलो गएर डच प्रशिक्षक बनेका छन्। फिफा विश्वकप 2026 अन्तिम 32 मोरक्कोसँग पराजित भएपछि रोनाल्ड कोम्यानले नेदरल्याण्डसको प्रशिक्षक पदबाट राजीनामा दिए। जावी हर्नान्डेजले नेदरल्याण्डसको राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बन्न पाउनु आफ्ना लागि ठूलो सम्मान भएको बताएका छनृ।
1: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 7 जना पुग्यो, 5 जना बेपत्ता। मनसूनको पहिलो आधा समयमा सरदर आसपासमै वर्षा, अब एलनिनोको प्रभाव बढ्ने चिन्ता।
1: 5 महिनापछि स्वदेश फर्केका कांग्रेसका पूर्व सभापति देउवालाई विमानस्थलमा नेता कार्यकर्ताको स्वागत। इतर पक्ष कार्यालयमा सभापतिको नेम प्लेट चैदासन, नेता नभई नागरिक बनेर फर्किएको भनाई।
0: सिंहदरबार सहित देशका 193 ठाउँमा सुपथ मूल्य पसल सञ्चालन, वर्षभरि छुट पाउने। ग्यासको अभावका कारण बाल बालिकाको हेरचाह गर्न समेत कठिन बनेको सर्वसाधारणको गुनासो।
1: मध्य पूर्व द्वन्द्वका कारण दक्षिण कोरियाको इन्चोन विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बन्यो, 6 महिनामा 3,84,00,000 यात्रु ओहोर दोहोर।
0: र 10 राष्ट्रिय खेलकुदको मिति फेरि सर्यो।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी भजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौ। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: शुक्ला गंडकी एफएम 97.6
1: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
2: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
2: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौंडा सपिङ सेन्टर, शुक्लागण्डकी 4 दुलेगौंडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
3: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
5: चिकन ससेज, बब ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
6: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0965705052, मोबाइल 98560285587।
0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
0: फोन नम्बर 0614510000,
1: 0614510002, मोबाइल नम्बर 9856084466।
0: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
7: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
7: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
7: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
7: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
7: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेस ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा, मोबाइल नम्बर 9821652067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
9: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
7: है, ब्रिजेस ज्वेलर्स।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: आज पनि खाना काँचै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, सेरिङ्गाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेजदाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडिपट्टि।
7: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235527763।
9: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हर उत्तरण दिनुहोस्। श्री स्टील TMT, सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।

0: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम फेसनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98570065119 र 98694557056।
4: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: कता हिँडेको आइफोन हातमा लिएर?
1: आइफोन हो कि आइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463311।
4: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
6: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
4: धार्मिक महोत्सवका आकर्षणहरू,
6: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
7: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
4: कथा सहितको झाँकी, गीति नाटक,
6: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
4: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
6: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
4: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहु।

नमस्कार, म डाक्टर श्रीराम शर्मा। तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। नेपालमा चट्याङ सामान्यतया चैत महिनादेखि आषाढ महिनासम्म अत्याधिक पर्ने गर्दछ, जसका कारण प्रतिवर्ष 100 जना भन्दा बढ़ीले ज्यान गुमाउँदछन्। चट्याङ दिनको सामान्यतया 3 बजेपछि पर्ने हुँदा उक्त समयलाई घर बाहिरको भन्दा घरभित्रकै काममा सदुपयोग गर्नुभयो भने यसबाट हुने क्षतिबाट बच्न सकिन्छ। तसर्थ दिउँसो 3 बजे पश्चात घरभित्र वा सुरक्षित स्थानमा रहनुहुन सम्पूर्णलाई अनुरोध गर्दछु। धन्यवाद।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला साँझको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एकमात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605544।

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

रोल्पा पहिरो अपडेट, मृत्यु हुनेको संख्या 10 पुग्यो, 3 जना अझै बेपत्ता। 5 महिनाको विदेश बसाएपछि शेरबहादुर देउवा स्वदेश फिर्ता, कांग्रेसको वैधानिक सभापति देउवा नै रहेको शशांकको दावी। आन्तरिक आमदानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याइएको अर्थमन्त्री वार्लेको दावी। पत्रकार किशोर श्रेष्ठलाई 3 दिन हिरासतमा राख्न अदालतको अनुमति। बहाली पूजा गरेर आजबाट प्रसिद्ध ढोरबराई मन्दिरमा नियमित पूजा शुरू। महिलालाई आत्मनिर्भर बनाउन ढोरफेदीमा 3 महिने गलैचा बुन्ने तालिम। दक्षिण कोरियाको इन्चोन विश्वकै व्यस्त विमानस्थल बन्यो। 10 औं राष्ट्रिय खेलकुदको मिति फेरि सरे। रोल्पाको थवाङ गाउँपालिका 5, कोटल 12 मा अविरल वर्षापछि गएको पहिरोमा परिमृत्यु हुनेको संख्या 10 पुगेको छ। रोल्पाका प्रमुख जिल्लाधिकारी गंगाबहादुर छेत्रीले पहिरोमा परिमृत्यु हुनेको संख्या 10 पुगेको बताउनुभयो। मृत्यु हुनेमा 18 वर्षीय शान्ति पुन मगर, 60 वर्षीय कमलबहादुर पुन मगर, 80 वर्षीय मनरखी पुन मगर, 75 वर्षीय डलबहादुर पुन मगर, 85 वर्षीय हस्तकला रोका मगर रहनु भएको छ। रोल्पाको सुलीचोर नजिक लाम्पा खोला र प्युठानको माडी नदीको विभिन्न स्थानमा थप 5 जनाको शव फेला परेको थियो। तीमध्ये 38 वर्षीय जुन कुमारी पुन, 9 वर्षीय असीम पुन र 5 वर्षीय अशोक पुनको पहिचान भएको छ। त्यसैगरी 3 जना बेपत्ता रहेका छन् भने गम्भीर घाइते भएका थवाङ गाउँपालिका 5 कै वर्ष 22 का हिमाल पुन मगर र वर्ष 25 का सञ्जय घरती मगरलाई थप उपचार लागि प्रादेशिक अस्पताल बुटौल रिफर गरिएको रोल

0: प्रहरीले जनाएको छ। रोल्पा प्रहरीका अनुसार पहिरोले 9 वटा घर, 1 घुम्ती पसल, 2 वटा गोठ र 1 वटा चर्च गरी 13 वटा संरचना पुरेको जनाइएको छ। रोल्पाका प्रमुख जिल्लाधिकारी गंगाबहादुर छेत्रीले घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरी खोजी कार्य जारी राखेका छन्। पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नफर्किएको बताउनु भएको छ। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्कन भएपछि चुनदेवीस्थित निवासमा पुगेर उहाँले एउटा वक्तव्य जारी गर्नुभयो। त्यसमा उहाँले राष्ट्रिय एकता सुदृढ़ गर्न स्वदेश फर्किएको उल्लेख गर्नुभएको छ। म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ़ गर्न फर्किएको छु, देउवाले भन्नुभएको छ। स्वास्थ्य उपचारसहित झण्डै 5 महिना अवधि विदेशमा बिताएर स्वदेश फर्किँदा हृदय गहिरो भावनाले भरिएको उहाँले बताउनुभयो। विगतमा बीपी कोइरालाले भारत निर्वासनपछि नेपाल फर्कँदा सबै शक्ति एकजुट हुन आह्वान गरेका र अहिले पनि त्यस्तै खालको सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको उहाँले उल्लेख गर्नुभएको छ। नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोइरालाले कांग्रेसको वैधानिक सभापति शेरबहादुर देउवानी रहेको दावी गर्नुभएको छ। आज देउवा स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुग्नुभएका नेता कोइरालाले यस्तो दावी गर्नुभएको हो। सभापतिको जिम्मेवारीका विषयमा कुनै कानूनी अडचन वा स्टे अर्डर नरहेको उल्लेख गर्दै उहाँले देउवा नेतृत्वकै मातहतमा पार्टीलाई बलियो बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले पार्टीभित्रको आन्तरिक एकतामा जोड़ दिँदै बाहिरका पक्षहरूलाई पुनः मूलधारमा समाहित गर्नुपर्ने बताउनुभयो। कांग्रेसको 15 महाधिवेशनका लागि प्रस्तावित पूर्व निर्धारित मितिलाई यथावत राख्दै तल्लो तहका अधिवेशनहरूको कार्यतालिकामा केही परिमार्जन गर्ने विषयमा छलफल शुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय सानिपामा जारी केन्द्रीय कार्य समिति बैठकपछि संचार कर्मीहरूसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले आज यस्तो बताउनु भएको हो। महामन्त्री पौडेलको अनुसार आगामी 16, 17, 18 र 19 असोजका लागि तय गरिएको केन्द्रीय महाधिवेशन कमिटि परिवर्तन नहुने गरी त्यसभन्दा तल्लो तहका अधिवेशनहरूको कार्यतालिकामा सामान्य हेरफेर गर्नेबारे बैठकमा छलफल भइरहेको छ। बैठकमा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणको विषयले पनि प्राथमिकता पाएको छ। यसअघि 77 वटै जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिहरूले सदस्यता अध्यावधिक र वितरणका क्रममा देखिएका वस्तुगत स्थिति तथा समस्याहरूबारे आफ्नो धारणा र सुझाव राखिरहेका छन्। महामन्त्री पौडेलले भन्नुभयो, सदस्यता वितरण र अध्यावधिकको मुख्य कार्य सम्पन्न भइसकेको छ। अहिले सदस्यता सूचीमा सचेन पनि प्राविधिक पक्ष समावेश गर्न छुटेका विवरण र अन्य सांगठनिक विषयमा बैठक केन्द्रित छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले राजीनामा दिनुभएको छ। आज अपरान्ह बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामा दिनुभएको हो। प्रदेशसभामा सम्बोधन गरेपछि उहाँले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउनु भएको छ। प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री राजीनामा दिनुभएको हो। गत साल 31 गते नेकपा एमाले दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको थियो। संविधान अनुसार विश्वासको मत दिनुपर्ने 30 दिनको समयसीमा पनि आज नै पूरा भएको छ। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले नेपालकै आन्तरिक आमदानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याइएको बताउनु भएको छ। आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणका क्रममा आज जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले सो धारणा व्यक्त गर्नुभएको हो। उहाँले राज्यको कमजोर आमदानीका कारण ऋण लिएर अत्यावश्यक दैनिक खर्च चलाउनु पर्ने विगतको अवस्था अन्त्य गर्न करको दायरा फराकिलो बनाउने नीति लिएको स्पष्ट पार्नुभयो। जनताको विकास सम्बन्धी आकांक्षाको तुलनामा मुलुकको सामर्थ्य कम रहेको र दात्री निकायको ऋण समेत महँगो बन्दै गएको स्थितिमा मुलुक स्वयं धनी हुनुको विकल्प नरहेको उहाँले बताउनुभयो। हामीले नियमित दायित्वका लागि पनि ऋण लिनुपर्ने अवस्था छ। राज्यको अत्यावश्यक दायित्व 1.5 अर्ब रूपियाँ रहेकोमा सरकारको आमदानी 1250 अर्ब रूपियाँको हाराहारीमा मात्र छ। अर्थमन्त्री डाक्टर वाग्लेले भन्नुभयो, यसैले करको दायरा फराकिले बनाउँदै कर तिर्न प्रोत्साहन गर्ने कार्यक्रम लिएका हौं। करको दायरा विस्तार गर्दा सर्वसाधारणमा पर्न सक्ने आर्थिक भारप्रति सरकार सचेत रहेको उल्लेख गर्दै उहाँले अन्तिम करको दायित्वबाट सर्वसाधारणलाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सल्लाहकार थप्नु भएको छ। मन्त्री श्रेष्ठले आज 3 नयाँ सल्लाहकार नियुक्त गर्नुभएको हो। मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई सल्लाहकार निजी क्षेत्र नियुक्त गर्नुभएको छ। यसअघि नै मन्त्री श्रेष्ठले विवेक राज कण्डेलाई ऊर्जा सल्लाहकारका रूपमा नियुक्त गर्नुभएको थियो। नयाँ नियुक्तिसँगै मन्त्री श्रेष्ठको सल्लाहकार समूहमा ऊर्जा नीति, योजना तथा लगानी र निजी क्षेत्रका विषयमा विज्ञता भएका 4 समेटेका छन्। मन्त्रीका सल्लाहकारहरूले सम्बन्धित क्षेत्रका नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवर्धन तथा निजी क्षेत्र संघको समन्वय लगायतका विषयमा आवश्यक सुझाव र परामर्श दिनेछन्। सबै सल्लाहकारहरूले अवैतनिक रूपमा जिम्मेवार निर्वाह गर्ने मन्त्रालयले जनाएको छ। जनआस्था साप्ताहिकका अध्यक्ष एवं पत्रकार किशोर श्रेष्ठलाई जिल्ला अदालत काठमाडौँले 3 हिरासतमा राख्न अनुमति दिएको छ। न्यायाधीश उमेश प्रसाद लुइटेलको इजलासले आज उहाँलाई 3 हिरासतमा राख्न अनुमति दिएको काठमाडौँ जिल्ला अदालतका प्रवक्ता शिव खतिवड़ाले बताउनुभयो। उहाँमाथि वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको हो। प्रहरीले बुधबार राति नक्कुबाट श्रेष्ठलाई पक्राउ गरेको हो। पत्रकार श्रेष्ठ पक्राउ परेपछि आज बिहानैदेखि परिसर अगाडि पत्रकार महासंघले विरोध प्रदर्शन गरेको थियो। त्यस्तै उहाँले कानूनी सल्लाह दिनका लागि पुगेका वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले भेट्न परिसर पुग्नु भएको थियो, तर उहाँलाई पनि भेट्न नदी फर्काइएको जनाइएको छ। तनहुँको प्रसिद्ध ढोरबराई मन्दिरमा नियमित पूजा शुरू भएको छ। साउन महिनाभर बलि दिन बन्द भएकोमा आजदेखि बहाली पूजा गरेर पूजा शुरू गरिएको हो। शुक्लागण्डकी नगरपालिका 9 बाजस्थलमा रहेको ढोरबराई मन्दिरलाई भगवान विष्णुको तेस्रो अवतारका रूपमा लिइन्छ। मन्दिरको दर्शन गरेमा भाकल पूरा हुने, रोगव्याधि निको हुने जनविश्वास छ। सो मन्दिर दुलेगौंडाबाट करिब 5 टाढा रहेको छ। मन्दिरमा तनहुँका साथै कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोर्खा, चितौन, नवलप्रासी लगायतका जिल्लाबाट भक्तजन आउने गरेका छन्। प्रत्येक आधा घण्टामा रहस्यमय ढंगले भूमिगत रूपमा चल्ने पानीको लहरीले ढोरबराई मन्दिर क्षेत्रको महिमा र महत्व उच्च रहेको स्थानीयहरू बताउँछन्। प्राकृतिक रूपमा पानी आउन बन्द हुने र फेरि पानीको ठूलो लहरी छुट्ने कारण यस क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्वलाई बढ़ाएको छ। महिला उद्यमी संघ शुक्लागण्डकी नगर इकाई समितिको आयोजनामा 3 गलैचा बुन्ने तालिम ढोरपेटीमा शुरू भएको छ। तालिमको सूर्य नेपाल प्रणालीका मानव संसाधन विभाग प्रमुख अन्जान दुवारीले उद्घाटन गर्नुभयो। सरसँग बोल्दै उहाँले सूर्य नेपाल प्रणालीले आवश्यकता अनुसार विभिन्न तालिममा सहयोग गरेको बताउँदै सिप सिकेर आत्मनिर्भर बन्न सहभागीलाई आग्रह गर्नुभयो। पछिल्लो समयमा गलैंचा बुनेर आमदानी गर्नेतर्फ धेरैको ध्यान कम भएको बेला अब व्यावसायिक रूपमा जानुपर्नेमा उहाँले जोड़ दिनुभयो। महिला उद्यमी संघ तनहुँकी अध्यक्ष निर्मला मल्लले महिलाहरू आत्मनिर्भर बन्दै नेतृत्व तहमा पुग्नुपर्ने उल्लेख गर्नुभयो। महिला उद्यमी संघ शुक्लागण्डकी नगर इकाई समिति अध्यक्ष सपना पराजुलीले यसअघि समिति मार्फत लिएका विभिन्न तालिम पश्चात स्वरोजगार र रोजगारमा लागेको जानकारी दिनुभयो। कार्यक्रममा शुक्लागण्डकी नगरपालिका नम्बर 8 सदस्य मानबहादुर छेत्री, 7 सदस्य राजबहादुर थापा, कार्यक्रम संयोजक गंगा लम्साल पोखरेल, समिति उपाध्यक्ष रजनी थापा, सचिव पार्वती पौडी लगायतले बोल्नु भएको थियो। सूर्य नेपाल प्रणालीको आर्थिक सहयोगमा भएको तालिममा 20 महिला दिदीबहिनीको सहभागिता छ। तालिममा चन्द्रकला भट्टराईले सहजीकरण गर्नुहुनेछ। भदौको पहिलो साता पोखराबाट खैरिङटार हुँदै ढोरबराई मन्दिरसम्म वृहत साइकल यात्रा हुने भएको छ। साइकल सिटी पोखरा र शुक्लागण्डकी साइकल सिटीको आयोजनामा भदौ 6 शनिबार सो यात्रा हुन लागेको हो। पोखराबाट आउने सहभागीलाई कोत्रेमा स्वागत गर्ने तयारी छ भने शुक्लागण्डकीका साइकल यात्रीहरू कोत्रेमा जम्मा भएर दुलिमुडा खैरिङटार हुँदै ढोरबराई मन्दिरमा दर्शन गर्ने कार्यक्रम छ। त्यसपछि वार्ड नम्बर 2 गाछेपानी स्थित मुक्तिनाथ शुक्लागण्डकी जीवनधाम परिसरमा पुगेर समापन गरिने त्रिलोचन लम्सालले जानकारी दिनुभयो। यात्रामा सहभागी हुने हेलमेट अनिवार्य र 15 उमेर पुगेको हुनुपर्ने आयोजकले जनाएको छ। पोखरा अब हिमाल र तालको शहरमा मात्र सीमित छैन, शिक्षा, स्वास्थ्य, खेलकुदका क्षेत्रमा समेत उत्तिकै फड्को मारिसकेको छ। अब पर्यटनको राजधानी पोखरा र समग्र गण्डकी प्रदेश सूचना प्रविधि र डिजिटल उद्यमशीलताको नयाँ केन्द्रको रूपमा उन्मुख छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार पोखरामा भेला भएका नीति निर्माता र विज्ञहरूले गण्डकीलाई डिजिटल हब बनाउन सकिने बलियो सम्भावना देखाएका छन्। युवा उद्यमी मंच पोखरा च्याप्टर र पोखरा रिसर्च सेन्टरले आयोजन गरेको बहु सरकारवाला संवादमा प्रदेशको समृद्धिको लागि सूचना प्रविधि नै मुख्य कड़ी हुने साझा निष्कर्ष निस्केको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले पोखरालाई पर्यटनको राजधानीसँगै सूचना प्रविधिको पनि केन्द्र बनाउने अठोट गर्नुभयो। उहाँले विगतमा बनेपामा बनाइएको आईटी पार्क भौतिक संरचनामा मात्र सीमित भएर असफल भएको उदाहरण दिनुभयो। बनेपाको आईटी पार्क फेल भयो, भवनहरू त बने तर तिनको सदुपयोग भएन, पाण्डेले भन्नुभयो। उहाँले पोखरामा त्यस्तो गल्ती नदोहोर्याउने र भवन मात्र नभई सिंहको शहरलाई नै डिजिटल नोम्याडहरूका लागि उपयुक्त गन्तव्य बनाउने बताउनुभयो। मुख्यमन्त्रीले होटल र सार्वजनिक स्थललाई डिजिटल प्रमाणीकरण गर्ने र आईटी क्षेत्रका लागि आवश्यक नीति बनाउन सरकारले अधिकतम लक्षक अपनाउने प्रतिबद्धता जनाउनुभयो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आईटी पार्कका लागि सार्वजनिक निजी साझेदारी मोडलमा काम गर्न महानगर तयार रहेको बताउनुभयो। महानगरमा 1400 कर्मचारी भए पनि आईटीको एउटा पनि स्थायी दरमन्दी नहुनु दुःखद भएको उहाँले बताउनुभयो। उहाँले महानगरले 1,05,000 घरको नक्सा डिजिटलाइज गरिसकेको जानकारी दिँदै प्रविधि बुझ्ने जनशक्ति नहुँदा काममा अवरोध आएको सुनाउनुभयो। महानगरले 27 किलोमिटर क्षेत्रमा तार भूमिगत गरे पनि इन्टरनेट सेवा प्रदायकले बेलैमा चासो नदिएको कारण अहिले उनीहरू नै समस्यामा परेको बताउनुभयो। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छैन। कृष्ण विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
10: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
11: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
10: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
11: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
10: फोन नम्बर 0614510000,
11: 0614510002, मोबाइल नम्बर 9856084466।
10: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
12: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
13: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
12: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क। Thank you.
14: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एंड डेकोरेशन
15: हामी कहाँ पर्दा सोफा कारपेट दराज पन्ना पलांग डाइनिंग टेबल का साथ ही संपूर्ण फर्निचर को सामान पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
16: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार
15: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0965141094 मोबाइल 98560203।
14: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन
16: सुन्दर अटो वर्क्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
17: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ
18: सम्पर्क 0654142121 मोबाइल 98565391।
17: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
19: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TNT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TNT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
20: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
21: किन आमा के भएर?
20: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
21: ल आमा किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा आज मै लगिदिन्छु।
20: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ। साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
16: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर सरोज पौडेल सम्भ
20: मोबाइल 98563942 र 98066556586।
22: हजुर दान गरौ।
23: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
24: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
22: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
23: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ।
25: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
0: गत आर्थिक वर्ष 82-83 देशभरबाट साइबर अपराध सम्बन्धी 20,526 उजुरी परेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सामाजिक सञ्जाल र प्रविधिको दुरूपयोग गरी हुने ठगी, चरित्र हत्या र अनलाइन स्क्यामिङका घटना बढ़ेसँगै उजुरीको संख्या विगतका वर्षहरूभन्दा फत्तै बढ़ेको हो। सो अवधिमा ब्यूरोले साइबर अपराधमा 161 मुद्दा दर्ता गरी 155 जना अभियुक्तलाई पक्राउ गरेको छ। प्राप्त निवेदनहरूमध्ये सबभन्दा धेरै फेसबुक मेसेन्जर दुरूपयोगका 7123 र टिकटकका 6756 रहेका छन्। यस्तै व्हाट्सएपका 3105, टेलिग्रामका 1031, ई सेवा खल्ती बैंक खाता दुरूपयोगका 744 र संस्थाका तर्फ 846 उजुरी दर्ता भएका छन्। यसैगि आर्थिक वर्ष 81-82 18,926 र आर्थिक वर्ष 80-81 19,730 उजुरी परेका थिए। साइबर ब्यूरोका प्रवक्ता प्रहरी प्रेक्षक दिलीप कुमार गिरीका अनुसार बैंक तथा वालेटका प्रतिनिधि बनेर पार्सल वा लोटरी परेको प्रलोभन देखाएर वैदेशिक रोजगारी वा अनलाइन जबका नाममा ठगी गर्ने प्रविधि पछिल्लो समय व्यापक बनेको छ। विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तनका कारण हिमाली जिल्लाले भोग्नु परेको पीड़ाका बारेमा स्थानीय सरकार मार्फत प्रदेश संघीय सरकार र अन्तर्राष्ट्रिय स्तरमा दबाव सिर्जना गर्न मुस्ताङको घरपचोङ गाउँपालिकाले जलवायु परिवर्तन सम्मेलन गर्ने भएको छ। आगामी भदौ 30 र 31 गते सदरमुकाम जोनसुममा हुने सम्मेलनमा 753 स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई सहभागी गराउने तयारी गरिएको छ। गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन्दले स्थानीय सरकारका प्रमुखहरूको उपस्थितिमा सम्मेलन गरी संघीय प्रदेश तथा स्थानीय सरकारले नीति कार्यक्रम र बजेटमा जलवायु परिवर्तनलाई प्राथमिकता दिनुपर्ने सन्देश प्रवाह गर्ने बताउनुभयो। अध्यक्ष लालचन्दले जलवायु परिवर्तन कारण मुस्ताङमा बाढ़ी पहिरो कृषि पशुपालन तथा समग्र जिल्लाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ठूलो क्षति भोग्नु परेको बताउँदै देशभरका सबै स्थानीय तहको साझा धारणा बनाउने गरी सम्मेलन आयोजना गर्न लागि बताउनुभयो। छुसाङ कागबेनी 10 किलोमिटर सड़क निर्माण शुरू भएको छ। बेनी जोनसुङ कोर्ला सड़क आयोजनाले 28,87,00,000 सम्झौता गरी उक्त सड़क निर्माण थालेको हो। ब्रिटेनसँग 2084 साल असार 24 गतेसम्म उक्त खण्डको निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको आयोजनाका प्रतिनिधि सागर सुवेदीले जानकारी दिनुभयो। आयोजनाले जोमसुङ कोर्ला सड़क खण्डको छुसाङदेखि घमीसम्मको 42 किलोमिटर सड़कको कालपत्री पूरा गर्न टेण्डर आह्वान गरिसकेको छ। उक्त खण्डको लागत 2 अर्ब रहेको छ। म्याग्दीको रघुगंगा गाउँपालिकाले करदाता सेवा संचालनमा ल्याएको छ। नागरिकले सेवा लिन टाढाका कारले धाउनुपर्ने अवस्था अन्त्य गर्दै स्थानीय तहबाटै आन्तरिक राजस्व सम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले करदाता सेवा शुरू गरेको हो। करदाता सेवा शुरू गर्दा एकजनालाई व्यावसायिक पान र एकजनालाई व्यक्तिगत पान जारी गरिएको थियो। रघुगंगा तीनका माधव बहादुर भण्डारीलाई व्यक्तिगत पान प्रदान गरिएको थियो। करदाता सेवा संचालनमा आएसँगै गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने व्यक्तिले व्यक्तिगत स्थायी लेखा नम्बर प्यान लिन सक्नेछन्। त्यस्तै गाउँपालिकाभित्र दर्ता भएका व्यवसाय तथा निकायलाई व्यवसायिक स्थायी लेखा नम्बर बिजनेस प्यान जारी गर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अनुसार स्थायी लेखा नम्बर दर्ता सम्बन्धी संशोधन, दर्ता खारिज भएका व्यावसायिक प्यानलाई व्यक्तिगत प्यानमा रूपान्तरण गर्ने लगायतका सेवा पनि स्थानीय तहबाटै उपलब्ध हुनेछन्। स्थानीय तहबाट सेवा दिन नसकिने आवश्यक कामका लागि आन्तरिक राजस्व कार्यालय बागलुङमा सिफारिश गर्ने व्यवस्था मिलाइएको छ। 32 महिना विदेशमा बसेर फर्किएका पाल्पाको रामपुर नगरपालिका 4 छत्तीवन डाँडाका मनबहादुर राणाको खोरमा यति बेला 60 बाख्रा छन्। एक वर्षभित्र कम्तीमा 100 बाख्रा पालन गर्ने योजना अनुसार नयाँ खोर समेत निर्माण गर्नुभएको छ। विदेशमा काम गर्नुभन्दा घरमै बसेर बाख्रा पालन गर्दा मनमा शान्ति मिलेको र आमदानी पनि राम्रै भएको छ उहाँले भन्नुभयो। परिवारसँग बसेर अहिले खुशी नै छु। राणाले गत वर्ष बाख्रा बेचेर 5,00,000 बचत गर्नुभएको थियो। घरमै परिवारसँगै बसेर बाख्रा पालन गर्दा राम्रो आमदानी हुने भएकाले पुनः विदेश जाने सोच समेत नआएको उहाँले बताउनुभयो। विदेशी भूमिमा पैसा भए पनि दुःख उस्तै हुने भएकाले घरमै बसेर बाख्रा पालन गर्दा खुशी मिलेको उहाँले बताउनुभयो। पूर्व खोला गाउँपालिका 5 बिरकोटका रोशन ठाडा मगर 2 विषयमा स्नातक सक्नु भएको छ। उहाँ अहिले गाउँमै बंगुर पालन व्यवसाय गर्दै आउनु भएको छ। 10 माउ बंगुरका लागि खोर निर्माण गरेर व्यवसाय शुरू गर्नुभएका ठाडाले त्यत्तिकै साइजको अर्को खोर पनि बनाउनु भएको छ। बंगुरको बच्चा उत्पादन गर्ने माउ पालेको छु उहाँले भन्नुभयो। यही व्यवसायलाई राम्रो बनाउने योजना बनाएको छु। अहिलेसम्म उहाँले 25,00,000 लगानी गरिसक्नु भएको छ। बंगुर पालन व्यवसायबाट सन्तुष्ट मिलेकाले वैदेशिक रोजगारमा जान मन नलागेको उहाँले बताउनुभयो। देशकै लामो फराकिलो र नयाँ नारायणघाट बुटोल सड़क खण्ड विस्तारको अन्तिम चरणमा पुगेको छ। सड़क आयोजनक अनुसार झण्डै 93% काम सम्पन्न भइसकेको छ। अहिले सड़कमा रंगरोगन गर्ने, बिरूवा र दुबो रोप्ने, जेब्रा क्रसिङ बनाउने तथा गति सीमा स्पीड लिमिटका बोर्ड राख्ने काम भइरहेको छ। जंगल क्षेत्रमा सवारी साधनको गति प्रति घण्टा अधिकतम 40 किलोमिटर तोकिएको छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र सामुदायिक वन तथा घना जंगल रहेको क्षेत्रमा 40 किलोमिटर भन्दा बढ़ी गतिमा सवारी साधन चलाउन पाइँदैन। त्यसका लागि ट्राफिक प्रहरीले बेला बेलामा राडार गन, सवारी साधनको गति मापन गर्ने यन्त्र मार्फत सवारी साधनको गति नियमन गर्दै आएको छ। त्यस्तै बजार क्षेत्रमा अवस्था अनुसार अधिकतम 60, डाउने क्षेत्रमा 40 अनि स्थानीय सड़क अवस्था तथा सबै साधनको चाप हेरेर अधिकतम 80 किलोमिटर प्रति घण्टासम्मको गति सीमा तोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कुशल बर्तौलाले बताउनुभयो। त्यसै गरी बजार क्षेत्र तथा राजमार्ग वारपार गर्ने स्थानमा प्रति घण्टा 60 किलोमिटरको गति सीमा कायम गरिएको छ। जंगल क्षेत्र खुल्ला भए पनि गति सीमा किन तोकिएको होला त? प्रहरी निरीक्षक बर्तौलाका अनुसार जंगलमा वन्य जन्तुको आवाजात हुने भएकाले उनीहरूको सुरक्षालाई ध्यान दिँदै गति सीमा निर्धारण गरिएको हो। लगातार तीन कारोबार दिन घटेर दुई दिन स्थिर रहेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक निम्सि 8.81 अंकले बढ़ेर 2651.21 बिन्दुमा पुगेको छ। आज लगानी म्युचुअल फण्ड र व्यापार बाहेक सबै समूहको उपसूचक सामान्य बढ़ेको छ। आज 171 कम्पनीको शेयर बढ़ेकोमा 86 घटेको छ। यस्तै 19 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज सर्वोत्तम पेन्स र माउन्ट एभरेस्ट पावरको शेयर 15% बढ़ेको छ। बजार सामान्य उकालो लागेको दिन प्रभु बैंकको डिभेन्चर झण्डै 10.5% आज नेप्सी सँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3,53 करोड़को कारोबार भएकोमा आज 327 कम्पनीका 1,02,83,72 करोड़ रूपियाँमा किनबेच भयो। दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल पहिलो पटक विश्वकै सबभन्दा व्यस्त विमानस्थल बनेको छ। प्रारम्भिक तथ्याङ्क अनुसार यस वर्षको पहिलो 6 महिनामा इन्चोन विमानस्थल भएर 3,84,00,000 अन्तर्राष्ट्रिय यात्रुले यात्रा गरेको बीबीसीले जनाएको छ। एयरपोर्टस काउन्सिल इन्टरनेशनल एसीआईका अनुसार बेलायतको हित्रो विमानस्थल 3,77,90,000 यात्रुसहित दोस्रो, सिंगापुरको चाङ्गी विमानस्थल 3,45,30,000 यात्रुसहित तेस्रो स्थानमा छ। मध्य पूर्वमा चलिएको अमेरिका इरान द्वन्द्वले पनि इन्चोन विमानस्थलमा यात्रुको संख्या बढ़ेको हो। विमानस्थल व्यवस्थापनका अनुसार द्वन्द्वका कारण केही यात्रुले मध्य पूर्वका प्रमुख उड्डयन केन्द्रहरूबाट आफ्नो यात्राको मार्ग परिवर्तन गर्दै युरोप पुग्न इन्चोन हुँदै यात्रा गर्न थालेका छन्। सन् 2024-25 पूर्ण वर्षीय वरियतामा दोस्रो स्थानमा रहेको युएको दुवै अन्तर्राष्ट्रिय विमानस्थल यसपटक शीर्ष 5 बाहिर पर्न सक्ने खबरमा उल्लेख छ। खेल समाचार। कर्णाली प्रदेशमा आयोजना हुने 10 राष्ट्रिय खेलकुदको मिति फेरि सरेको छ। राष्ट्रिय खेलकुदको मिति 5 पटक तोकिएको हो। युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आज बसेको राष्ट्रिय खेलकुद परिषद राखेपछि 125 बोर्ड बैठकले राष्ट्रिय खेलकुद आउँदो मंसिर 16-29 गतेसम्म आयोजन गर्ने निर्णय गरेको हो। 2079 साल असोज 28 कार्तिक 3 गतेसम्म गण्डकीमा भएको 9 राष्ट्रिय खेलकुदपछि कर्णालीले 10 संस्करणको प्रतियोगिता आयोजनाको झण्डा पाएको थियो। त्यसपछि राखेपछि 115 बोर्ड बैठकले 2081 साल मक्सिर 2-9 गतिसम्म कर्णालीमा प्रतियोगिता आयोजन गर्ने निर्णय गरेको थियो। तर आवश्यक पूर्वाधार लगायतका तयारी पूरा नभएपछि प्रतियोगिता मिति सरिएको छ। पछिल्लो पटक राखिएपछि 123 बोर्ड बैठकले गएको वैशाखमा प्रतियोगिता आयोजन गर्ने मिति तोकेको थियो। यी खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। रोल्पा पहिलो अपडेट, मृत्यु हुनेको संख्या 10 पुग्यो, 3 अझै बेपत्ता। 5 महिनाको विदेश बसाईपछि शेरबहादुर देव स्वदेश फिर्ता। कांग्रेसको वैधानिक सभापति देवानी रहेको शशांकको दावी। आन्तरिक आमदानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याइएको अर्थमन्त्री वाग्लेको दावी। पत्रकार किशोर श्रेष्ठलाई 3 दिन हिरासतमा राख्न अदालतको अनुमति। बहाली पूजा गरेर आजबाट प्रसिद्ध ढोरबाराई मन्दिरमा नियमित पूजा शुरू। महिलालाई आत्मनिर्भर बनाउन ढोरफिर्दीमा 3 महिने गलैचा बुन्ने तालिम। दक्षिण कोरियाको इन्चोन विश्वकै व्यस्त विमानस्थल बन्यो। 10 राष्ट्रिय खेलकुदको मिति फेरि सरी। हवस् त, हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आँकै चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुन्छ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: भदौ 1 गते देखि 8 गते सम्म चिवन धाम जाऊ। सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
4: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
3: धार्मिक महोत्सवका आकर्षणहरू
4: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
5: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
3: कथा सहितको झाँकी गीति नाटक
4: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
3: सन्ध्याकालीन श्रृंगारिक महाआरती
4: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्द तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
3: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ।
6: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
7: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
6: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
7: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा
6: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला।
7: फोन गर्नुहोस् 0635905511।
9: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
26: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
7: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
27: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
28: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779780।
7: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
3: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
7: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
3: हाम्रा विशेषताहरू गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
7: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
3: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
7: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
3: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम।
7: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 98560385।
29: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
8: तर महँगो होला नि
29: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्यालढोका
10: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
11: बाराही एल्मुनियम अब युपीबीसीको साथमा
10: एल्मुनियमका झ्यालढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
11: सम्पर्क बाराही युपीबीसी एल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी दुई गाछेपानी प्रोप्राइटर सुमन सापकोटा फोन 065414411 मोबाइल 98562938 र 98028222938
12: ला टायरमा कट लाग्यो यो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
13: किन नयाँ किन्नु पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
12: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
13: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
12: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
13: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोपाइटर राजु गुरुङ मोबाइल नम्बर 98562642
14: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउन है
15: ल यतिका लागि पनि किन पोखरा जानु
14: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि
15: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
17: रस्तु बेबील्यान्ड शुक्ला गण्डकी चार दुलेगौडा
13: मोबाइल 98560055770
29: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल पीजी क्याफेको भवनमा आइपुगेका छौ भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ त्यति मात्र होइन कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस् सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर दुलेगौडा भीमसेन टोल डीजी क्याफेको भवन प्रोपाइटर कुलबहादुर लम्साल मोबाइल नम्बर 98660-86925 98560-34881 र 98460-47580

0: सूचना यस तरह सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही साउन 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञ संग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहु फोन 0654143777 मोबाइल 98560443।
1: आज पनि खाना काँचे होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउन आउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुरानो धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।

0: दाजु बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
1: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
2: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बस्दिन्छ कि क्या हो?
1: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
2: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
3: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल शर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस रेडीमेड ड्रेस पाइन्छ। साथ ही विवाह को लगी आवश्यक संपूर्ण कपड़ा पाइन्छ र सुक्ला गण्डकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन्छ।
4: बरेली टेलर्स, दुलेगौड़ा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460829। दमौली शाखा को लागि सम्पर्क 98060-13425।
5: चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता।
6: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
5: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
6: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
5: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समीर कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडिपट्टि।
6: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
7: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
5: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461680, 98235-52763।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9850-14175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला रातिको ठिक 8 बज्यो।
5: बाबुहरूले पनि अहिले नाबर्के चाहिँ मनाएर त्यो दिन अब खोला किनारमा जाल नुहाइधुवाई गरेर अनि आफ्नो पितृहरूको सम्झनामा
6: यो थर्के चाहिँ बदली के पनि होक्तु यसकी फेरेकी पनि होक्तु अथवा हाम्रो आर्कन थर भयो नि अझ राम्रो रोप्दै कि
7: मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा प्रत्येक बिहिबार बेलुकी 8 बजे

0: प्रस्तुत मार्टिन कुमार, सहकार्य आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला गण्डकी,
1: प्रायोजक मनिषा इलेक्ट्रोनिक्स शुक्ला गण्डकी छ खैरेनीटार।
2: ज्यू मार्टिन कुमार, मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचानको निमूल नाराका साथ मै पनि बोले नुमर आफ्नै मातृभाषा कार्यक्रम लिएर आज पनि आइसक्का बाटो। यो कार्यक्रम प्रत्येक बिहिबार बेलुकी 8 बजे शुक्ला गण्डक एफएम 97.6 MHz प्रसारण हुँदा रेडियो ध्वनि तरंग सिधा शुक्ला गण्डक FM.com आभार पात्र नेपाली पात्र एप्समा गएर पनि हाम्रो कि विश्वभर सुनि सकल सँगै रेडियो आधिकारिक फेसबुक पेज र शुक्ला गण्डक एफएम 97.6 र शुक्ला गण्डक टिभी युट्युब च्यानल भए पनि तपाईँहरूले हामीले संसारभर सुनि सकैला र म यो कार्यक्रमकै समन्वयकर्ताबाट नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला गण्डकी र यसको संयोजकबाट बिर्सना सेजी म यो कार्यक्रमको सञ्चालन गरेकी निम्ति संयोजक बिर्सना सेजुकी मस्ती बास गर्दै र आजको यो कार्यक्रम सुरुदेखि अन्तिमसम्म सुनेर साथ दिएर पनि आशा अपेक्षा गराबाट आजको श्रृंखलामा पनि म तोडेकै हामीले यो शुक्ला गण्डकी नगरपालिकामा 32 विश्व आदिवासी जनजाति दिवस कसरी मनाइलिकने विषयमा तोडेकै आजको श्रृंखलामा तोडेकै जानकारी दिनु म तोडेले सुरुदेखि अन्तिमसम्म सुनेर साथ दिएला कनी आशा अपेक्षा गराबाट र वकै त यो विश्व आदिवासी जनजाति दिवस नेपाल लगायत विभिन्न देशको विभिन्न ठाउँमा आफ्नै तरिकाले मनाइदै गइरहन गर्ने यसपालिको यो 32 विश्व आदिवासी दिवस हामीले यस नगरमा एकदमै भव्यता साथ एकदमै सम्पन्न गरेर बाटी त्यस्तै गरेर हाम्रो कुमार समुदायले यस्तै गरेर विश्व आदिवासी जनजाति दिवस यो विदेशमा पनि मनाएको सामाजिक सञ्जालबाट मैले प्राप्त गराबाट र एकदमै खुसी पनि र हर्ष लागबाट के गरेको नि हाम्रो आफ्नो मातृभाषा आफ्नो भाषा संस्कृतिकै जगर्ना गरे पर्ला भन्ने उद्देश्यको साथ विदेशमा पनि हाम्रो यो 32 विश्व आदिवासी जनजाति दिवस मनाइलकोमा एकदमै हामीले सम्पूर्ण एकदमै हर्ष र खुसीको माझ साथी बाटी के गरेर हामीले जहिले पनि यसरी मनाइरहँदाखेरि आफ्नो हाम्रो ओकेलाई

हाम्रो एकदमै सीमान्त वर्गमा पर्ने कुमार समुदायको एकदमै हिजो आज कलक एकदम नयाँ पुस्ताहरूले एकदमै जगेना गर्थे कहिलेकोबाट र यसको जगेना गर्ने क्रममा चाहिँ हाम्रो जुन लोक भइसकलको नृत्य पाण्डुरेकी पनि अगाडि पहिलो स्थानमा दिएथे र आफ्नो समुदायकै कसम के अगाडि बढाइ पर्ला र लोपाउनु लोपोकैदै नकटकन विषयमा हाम्रो अहिले कुमार समुदाय पनि एकदमै अग्रसर भएका भारी के कारण पुरानो पुस्ता भन्दा पनि अहिले नयाँ पुस्ताहरू एकदमै आफ्नो भाषा संस्कृतिकै जगेना नगरे पर्ला गरेर एकदम मेन उद्देश्यको साथ हाम्रो अहिलेको नयाँ पुस्ताहरू एकदमै अगाडि बढिराखेको मैले पाइराखेको बाटो र अब मैले कन्दा पनि हामीले सबैले भोगिराख्नको बारे र हाम्रो यसपालिको अनि हामीले यो शुक्ल गण्डकीमा हामीले 32 विश्व आदिवासी दिवसको अवसरमा हामीले साप्ताहिक कार्यक्रम त सकिसकेपछि हाम्रो श्रावणको 24 गते चाहिँ हामीले भव्य रूपमा मनाइने एउटा प्राप्त अधिकारको रक्षा आजको आवश्यकता परिश्रम सहितको समावेशी र न्यायपूर्णको नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धताको अनि मूल नाराका साथ हामीले यसपालि 32 विश्व आदिवासी दिवस एकदमै भव्यताका साथ मनाइली र यो यसपालिको अनि हाम्रो भोकै त पहिला पनि एउटै तरिकाले हेरेको अनि यस पहिला हाम्रो एउटा पार्टी प्रलेस एउटा भवनहरूमा एकदमै समाज घरमा मनाइदिने अनि यसपालिको अनि हामीले छुट्टी तरिकाले एकदमै नयाँ तरिकाले हामीले के अरे बाहिर एकदम खुल्ला मञ्चमा मनाइने र यसमा सम्पूर्ण समुदायको सम्पूर्ण जातिहरूले आफआफ्नो भाषा संस्कृतिको जगेना एकदम मौलिक नाचहरू सहितको उहाँहरूको एकदमै बाक्लो उपस्थिति रहे सँगै हाम्रो कुमार समुदायको पनि एकदम आफ्नै तरिकाको आफ्नो जुन समुदायको बाटो त्यो अनुसारले न्यान र त्योभन्दा पनि फरक के रहेको छैन हाम्रो यसपालि शुक्लाकाण्डको आठकी मल डाँडा भएको नि हाम्रो कुमार समुदायको महिला दिदी बहिनीहरूले पनि बाजा साजा सहित एकदमै रमाइलोको साथ हाम्रो यो 32 आदिवासी जनजाति दिवसमा एकदमै समावेश भइला सँगै अनि यो दिनमा चाहिँ हाम्रो सम्पूर्ण जुन आठ जाति बसोबास हुने यो शुक्लाकाण्डको नगरपालिका भरिमा छ जातिले चाहिँ अनि हामीले आफ्नै भाषामा आफ्नो शुभकामना मन्तव्य राखिदिएन भने हामीले पनि त्यसमा पनि कुमार समुदायको पनि पढाले र त्यसमा पनि हाम्रो कुमार समुदाय लगायत सम्पूर्ण अन्य जातिहरूले पनि आफ्नो मन्तव्य शुभकामना मन्तव्य दिएनन् जस र उहाँहरूकै सबैकै जुन हाम्रो अहिले यो नगरभरिमा हाम्रो योभन्दा अगाडि चाहिँ चार जातिले चाहिँ एकदम आफ्नै मातृभाषामा चाहिँ एफएममा चाहिँ कार्यक्रम चलाइराख्दा अनि अहिले आएर पाँच जाति भएर जस्तो दरबारा एफएममा गुरूङ जातिको र अनि मगर जातिको र सुकाकाण्डको एफएममा पनि कुमार जाति र नेवार जाति प्लस अहिले आएर गरेर बुझ्दै समुदायको पनि अहिले भाषाको जगेना गरे पर्ला अनि उद्देश्यले उहाँहरूले पनि आफ्नो कार्यक्रमहरू सञ्चालन गरिरहन् र त्यस्तै गरेर यसपालि हाम्रो चाहिँ एकदमै एउटा के तरिकाको रहेको अनि यो हाम्रो आदिवासी जनजाति दिवसमा एउटा रैथाने खाना जस्तै प्रदर्शन पनि गरेर हाले जस्तै कुमार समुदाय भए र अनि बुद्ध समुदाय भए मगर गुरूङ र नेवार समुदायले आफ्नो परिकारहरू राखलान् र ठिकै यसपालि राम्रै पहिलो अनुभव पनि ठिकै राम्रै तरिकाले सञ्चालन भयो र अन्तिममा गएर चाहिँ अन्तिमसम्म चाहिँ सबैजना साथ दिएनन् हाम्रो रैथाने खानाको लागि पनि सँगै अरू कार्यक्रमहरू पनि भव्यताका साथ एकदम सनावट तरिका सम्पन्न भयो यसपालिको नै हाम्रो यो नगरमा हाम्रो जुन विश्व आदिवासी दिवसको पावन अवसरमा यसपालि चाहिँ हाम्रो यो जुन आदिवासी जनजाति जनजातिको बच्चाहरूकै एकदम उत्कृष्ट अङ्क निम बच्चाहरूकै पनि एकदमै राम्रो तरिकाले सम्मान गरलान् एकदमै धेरै अहिलेको पाँचजना विद्यार्थीहरूको पनि सम्मान गरलान् जस्तै चारजना चाहिँ स्कुलहरूको गर्ने एकजना चाहिँ कलेजको जस्तै गण्डकी मल्टिपल कलेजको चाहिँ एउटा अञ्जना राई गर्ने चाहिँ उसले तिमीले पनि टपलक नेपाल टपलक भएर चाहिँ तिमीले पनि एकदमै भव्यताका साथ सम्मान गराला त्यस्तै गरेर त्यो सम्मानसँगै एकदमै भव्यताका साथ एकदमै आफ्नो समुदायको एकदम आफ्नै पाण्डुरे नाचहरू लगायत सम्पूर्ण जातिको आफ्नो नाचहरू पनि एकदम प्रदर्शन गराने गर्ने नाच मात्रै नभइकन आफ्नै मौलिकमा एकदमै बाजा गाजा साथ एकदमै सबैजना सम्पूर्ण नगरभरिको आदिवासीहरू बाक्लो उपस्थित रहे यसरी हेरिरहँदाखेरि यसरी देखिरहँदा बाहिर प्रत्यक्ष रूपमा हामीले त्यो दिनमा हेर्दाखेरि चाहिँ एकदमै 46-47 टोलीहरू चाहिँ आलाला के गरेको नि त एकदमै हाम्रोमा चाहिँ के बात गर्ने सबैजना उपस्थित पर्ला आइपर्ला हाम्रै चाड हो कि हामीले नै मनाइ पर्ला हामीले नमन्ने कुनले मनाउने जस्तो विषयहरूकै लिएर हाम्रो चाहिँ सबै समुदायहरू चाहिँ अब हामीले एकदम बाक्लो पछिमा रहला र रहनुपछि सबैजना एकदमै वर्षे पछि हाम्रो चाहिँ के होला भने जहिले पनि एउटा समुदायले हाम्रो प्रमुख अतिथि अतिथिहरूको चाहिँ हामीले एउटा आफ्नो जातित्व पोसाक सम्मान गर्ने कुरा होला र यसपालि पनि हाम्रो
प्रमुख अतिथिलाई सम्पूर्ण अतिथिहरू सम्पूर्ण भन्दा पनि आफ्नो विशिष्ट अतिथिहरूको चाहिँ हाम्रो गुरुङ समुदाय भए गुरुङ समुदायको पोसाक सम्मान गरेर लि त्यस्तै गरेर अहिले चाहिँ हामीले सबैजनाले एकदमै नम्रका साथ कार्यक्रम सम्पन्न भइरहँदा भर्कँदा पनि अहिले यसपालि हाम्रो सम्पूर्ण के धेरैजनाको सम्मानका साथ सम्मान गर्दैनन्। उहाँ यो नेपाल आदिवासी जनजाति महासंघले एकदमै नराम्रो काम गरिराख्दा त अझै पनि यस्तै गरेर अगाडि राम्रै काम गरेर भइकन आशा अपेक्षा गरेन। आगामी दिनहरूमा पनि हाम्रो यसरी नै प्रोत्साहन दिँदै अगाडि बढाएको निम्ति एकदमै हाम्रो जसरी अहिले उहाँहरू प्रोत्साहन दिएर अगाडि बढाइराख्दा त आगामी दिनहरूमा पनि यसंख्या प्रोत्साहन बढाइदिएर लगाउनु पनि आशा गरेन। त्यही कारण अहिलेसम्म हाम्रो यसंख्या कार्यक्रम सञ्चालन गरिरहँदाखेरि नेपाल आदिवासी जनजाति महासंघले नै हामीले अगाडि बढाएको निम्ति उहाँहरूले नै हाम्रो जुन आफ्नो मातृभाषा आवाज के जगाउन करे पर्ला आफ्नो भाषा संस्कृति के जगाइ पर्ला अनि उद्देश्यले उहाँहरूले राखेको यो जुन मातृभाषा आवाजको आवश्यकता आज पनि एउटा नाराका साथ उहाँले एउटा दुईटा एफएममा सञ्चालन गर्दै अहिलेको हाम्रो यो जुन समुदाय के आफ्नो भाषा के लोप के नगदको अनि विषयमा राख्नको कुराहरू के एकदमै नाभर कुरामा अहिले हामीले जुन मैले अहिले शुक्लगण्डक एफएममा एउटा कुमार भाषाको कार्यक्रम सञ्चालन गरिरहँदाखेरि अहिले जुन यो माध्यम भई जति पनि सञ्चालन गरिरहँदा आफै आफै पनि एकदमै खुसीको अनुभूति भएको के कारक अनि आफ्नै व्यक्तित्व विकास भइरहेबाटै आफूले नै बोली त्यो लोप पक्यो भन्दा भई जोगाइराख्ने अवसर पाइरहेको छौँ। त्यसको लागि पनि म एकदमै नेपाल आदिवासी जनजाति महासंघ नगरको एकदमै आत्मा देखिने हृदयदेखि एकदमै मस्ती मस्ती बास गरेन र मकै यतिको तोरेर सबै सुनेर साध्यता त हो गर पनि आशा अपेक्षा गराएको छौँ। र जुन आजको यो कार्यक्रम कन्मेटोरको अस्ति 32 विश्व आदिवासी दिवसको सन्दर्भको विषयमा छुटकर्म मैटोरको आजको विषयमा जानकारी दिनु तोरेर मकै सुनेर साथ दिइराखेको म एकदमै मसिनो बास गरेन र मकै जहिले पनि मेटोरको हरेक हप्ताको कार्यक्रममा कहिराख्दा त यो कार्यक्रम भइराख कसम भइराखेबाट यसको तरको आफूलाई लाग्दा छोटो यो कार्यक्रमहरू कसैमा भइरहेबाटै तरको हरेक हप्ताको सुझावहरू मागिराख्दा छौँ। तर पनि तपाईँले अहिलेसम्म कुनै पनि कार्यक्रमको अहिलेसम्म एक वर्षको अन्तरालमा तपाईँको कुनैको पनि जिज्ञासा नआएको भइरहेको कारणले आजको दिनमा पनि तपाईँले अवश्य पनि म यो कार्यक्रम सम्बन्धी जिज्ञासा र सुझावहरू दिएर पनि आशा अपेक्षा गरेँ नि। यो सुझाव र जिज्ञासा दिएका तपाईँको शुक्लगण्डक एफएमको युट्युब च्यानल फेसबुक पेजमा दिइसकेला यसको शुक्लगण्डक टिभी लेखेको युट्युब च्यानलमा पनि तपाईँले त्यसमा कमेन्ट छोडिसकेला र त्यहाँ गएर तपाईँले यो कुन कुन जुन यो रेडियो प्रसारण हुने कुमार भाषाको मात्रै नभएकोर बुद्ध जातिको र अनि नेवा जातिको पनि कार्यक्रम आइराख्यो त्यो हाम्रो तिनटै भाषाको कार्यक्रम कसम भइरहेको कारण तपाईँले हाम्रो त्यो यसको सुझाव गर्दै सकेला र आगामी हप्ता फेरि यी समयमा आउने वाचा गर्छ आजको यो समय पनि सकिसकेलाकोबाट र म कहीँ अन्त्यमा जान जाँदै म कहीँ यो कार्यक्रम केही समय नै गर्ने नेपाल आदिवासी जनजाति महासंघ नगर सक्ने प्रसाद शुक्ला गण्डकी र यसको संयोजक विष्णु सिंहजीले मस्त मस्त बास गर्थे आजको यो कार्यक्रम पनि म विधाउ गर्ने जिउ।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0-65-414-050, मोबाइल 98-463-23811।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे। हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिकाबाट 10 घर माथि
4: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-62-827 र 98-644-35-031।
5: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
6: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
6: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
6: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
6: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
7: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
0: मोबाइल नम्बर 98-261-5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
4: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
8: पङ्खा चलिरहेको देखिनु भन्यो,
9: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त कतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
8: चेस्का बाजे चाहन्छ पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
10: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहुँ। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98-560-30-324।
7: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
11: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
12: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343372।
13: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
14: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
13: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
15: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0635702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
13: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
14: त्यसो नभने म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
13: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
16: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
15: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, बिपी चोक।
16: प्रोप्राइटर प्रकाश न्यौपानी। सम्पर्क 0635702625, मोबाइल 9856338, 9841356558।
17: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
13: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
16: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
13: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
16: शुद्ध सुन तथा चाँदीका गर गहना,
13: छापावाला सुन चाँदीका गर गहना,
16: राशि अनुसारका पत्थर,
13: कम्प्युटर तौल प्रविधि,
16: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
13: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ
16: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका, दुलेगौडा, तनहुँ। शाखा कार्यालय बनकेवा चोक।
13: प्रोप्राइटर रामु विश्वकर्मा। मोबाइल नम्बर 9811716069, 9807625229।
16: प्रोप्राइटर राजु विश्वकर्मा। मोबाइल नम्बर 9141433222, 9807769142।

0: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: होइन हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
2: दीर्घायु फर्निचर सोरुम, दिलीगौडा त नहुँ।
5: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0965709704, मोबाइल नम्बर 9847061268,
2: 9857062068।
7: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
8: ढुक्क भाउन हो बुढी, फ्रेस आउँछ कि भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
7: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकैमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
8: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
2: होम डेलिभरीको पनि व्यवस्था छ।
0: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9856600778।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प चोक, आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
9: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा, दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म, डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल।

0: 7.6 Shukla Gandha KFM 97.6
1: पार्टी मिलाउनमा काँग्रेस पूर्व सभापति शेरबहादुर देउवाको भूमिका कस्तो हुनेछ?
2: शेरलालजीकै नेतृत्वमा 15 अधिवेशन हुने अवस्थामा यो एकता प्रक्रिया चाहिँ अगाडि बढ्नेछ।
1: नेता प्रकाश शरण महत र अन्तर्राष्ट्रिय प्रसंगमा अधीनस्थ वेस्ट ब्याङ्कमा थप सेना परिचालन गर्ने इजरायलको निर्णय। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। इजरायली सेनाले अधीनस्थ वेस्ट ब्याङ्कको एउटा गाउँमा करिब एक दर्जन प्यालेस्टिनी परिवारलाई आफ्ना घर छोड्न निर्देशन दिएको बताइएको छ। उक्त गाउँमा आइतबारदेखि इजरायली बस्तीका बासिन्दाहरूले दुई प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरभित्र घेराबन्दीमा राखेका छन्। उक्त गाउँ बाहिर रहेका जोन डनिसन भन्छन्, घरमै घेराबन्दीमा परेका ती दुई परिवारको कुरा गर्दा उनीहरू अहिले एउटै घरमा सरेका छन्। हामीले उनीहरूसँग कुरा गरेका छौं। उनीहरूलाई सेनाले आफ्ना सामानहरू बाँधेर घर छाड्नका लागि निकै कम समय मात्र दिएको उनीहरूले बताएका छन्। बीबीसीका जोन डनिसनको भनाई। कुसराका मेयरले बीबीसीलाई बताए अनुसार गाउँलाई बन्द सैन्य क्षेत्र घोषणा गरिएको छ। इजरायलका लागि अमेरिकी राजदूत माइक हकावीले घेराबन्दी अन्त्य गर्न र उनकै शब्दमा इजरायली आतंकवादी भनेका व्यक्तिहरूलाई हटाउन अमेरिकाले निकै सक्रिय रूपमा प्रयास गरिरहेको बताएका छन्। युरोपका केही भागहरूमा फेरि एकपटक उष्ण लहर देखिएको छ। करिब 13.5 करोड मानिसले 35 डिग्री सेल्सियस भन्दा बढ़ी तापक्रमको सामना गर्नुपर्ने अनुमान गरिएको छ। फ्रान्स, इटली, स्पेन र ब्रिटेनमा सबैभन्दा उच्च तापक्रम पुग्ने सम्भावना छ। विज्ञहरूले अत्यधिक गर्मी र खडेरीका कारण सयौं अर्ब डलर बराबरको आर्थिक क्षति हुन सक्ने बताएका छन्, जसले पुर्याउने आर्थिक असरबारे चिन्ता बढ़ाएको छ। ती देशहरूले स्वास्थ्यमा पर्न सक्ने असरको जोखिमलाई पनि ध्यानमा राख्दै तयारी गरिरहेका छन्। जर्मनीको अनुमान अनुसार यो वर्ष उष्ण लहरका कारण करिब 12,500 अतिरिक्त मृत्यु भएका छन्। भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको कोलम्बियामा त्यहाँको सरकारले विदेशी उद्धार टोलीहरूको सहभागितामा सीमा लगाएको छ। सोमबार गएको भूकम्पपछि जीवित मानिसहरू फेला पार्ने सम्भावित समय झन साँगुरिँदै गएको छ। कोलम्बिया सरकारले अमेरिका, एल साल्भाडोर, इक्वेडर र इजरायलबाट आएका विशेष उद्धार टोलीलाई मात्र स्वीकृति दिएको छ। संयुक्त राष्ट्रसंघले उद्धार तथा राहत कार्यमा महत्वपूर्ण कमीहरू रहेको जनाएको छ। भूकम्पमा मृत्यु हुनेको संख्या अहिले 265 पुगेको बताइएको छ। एयर इण्डियाले उडानका क्रममा आफ्नो एउटा विमान अचानक करिब 300 फिट तल झरेपछि सबै पाइलटको अनिवार्य लागू औषध प्रयोग गरेको वा नगरेको परीक्षण शुरू गर्ने घोषणा गरेको छ। उक्त घटनापछि गरिएको परीक्षणमा पाइलटले गाँजा खाएको पुष्टि भएको थियो। अहिलेको नियम अनुसार विमान कम्पनीहरूले प्रत्येक वर्ष कम्तीमा 10% उडान कर्मचारीको लागू औषध परीक्षण गर्नुपर्ने व्यवस्था छ। एयर इण्डियाले भने आफ्नो नयाँ परीक्षण प्रणाली यो भन्दा पनि कड़ा हुने र यसले यात्रुहरूलाई थप आश्वस्त पार्ने जनाएको छ। र संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार युक्रेनमा जुलाई महिनामा मारिएका सर्वसाधारणको संख्या रूसले आक्रमण शुरू गरेको पहिलो केही महिना पछिकै सबैभन्दा उच्च स्तरमा पुगेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप इन्टरसेप्टर क्षेप्यास्त्र सुरक्षित गर्न आफू हरेक दिन प्रयासरत रहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। रोल्पामा अविरल वर्षासँगै गएको पहिरोमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 10 पुगेको अधिकारीहरूले बताएका छन्। रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारीले पानी पर्ने क्रम नरोकिँदा राहत एवं बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा कठिनाई भइरहेको बीबीसीलाई बताए। उनका अनुसार पहिरोबाट भएको भौतिक क्षतिको आकलन गर्न बाँकी छ। सुनौ एक रिपोर्ट। स्थानीय अधिकारीहरूका अनुसार अविरल वर्षापछि रोल्पाको थवाङ गाउँपालिका 5 स्थित कोटल बारामा गएराति भीषण पहिरो गएको हो। पहिरोले निम्ति आएको मानवीय क्षतिबारे रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले बीबीसीसँग भने,
4: 10 जना भनेको अहिलेसम्म 5 जनाको सनाखत भयो अरे आफन्तलाई पुगेको र अरू 5 जनाको चाहिँ सब फेला परेको एक दिन भएर सनाखत गर्न बाँकी रहेको अवस्था छ।
1: पहिरोमा परि घाइते भएका 2 जनालाई उद्धार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पुर्याइएको अधिकारीहरूले बताएका छन्। हराइरहेका तीनजनाको खोजी कार्य भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताए। तर प्रतिकूल मौसमका कारण भइरहेको कठिनाई बारे उनले भने,
4: अहिले रातिको बेला पानी परिराखेको हुनाले थप खोज तलासमा पनि गाह्रो परिराखेको छ। आठ घर पुरै क्षति भएको, वरिपरि सबै क्षति भएको, बाहिरले पुरै गाउँ नै त्यहाँ भएको सबै नै डुबेको हुनाले आठ घर पुरा क्षति भएर मृतकको घरका सबै मान्छे मरेको हुनाले अरू गाई बस्तुहरू बाख्राहरू कति थिए भन्ने कुरो एकछिन भइ नसकेको छैन।
1: वर्षा रोकिएपछि भौतिक क्षतिको आकलन कार्य थालिने अधिकारीहरूले बताएका छन्। अर्को विषय, नेपाली कांग्रेसले महिनौपछि हङकङबाट आज स्वदेश फर्केका भूतपूर्व सभापति शेरबहादुर देउवाले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ। सो पार्टीको केन्द्रीय कार्य समितिको बैठकले देउवा स्वदेश फर्केकोमा स्वागत गर्दै त्यस्तो विश्वास व्यक्त गरेको हो। विशेष महाधिवेशन मार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समय सापेक्ष र गतिशील नेपाली कांग्रेस निर्माणका लागि निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा यो बैठक पूर्ण विश्वास व्यक्त गर्छ। बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, कांग्रेस महाधिवेशनको पूर्व सन्ध्यामा नेपाल फर्केका देउवाको उक्त पार्टी मिलाउनमा भूमिका कस्तो हुन्छ भनेर उनी निकट नेता प्रकाश शरण महतलाई हामीले सोधेका छौं।
2: पहिलो कुरा त अब अहिले चाहिँ पहिला भएको निर्णयमा चाहिँ महत्वपूर्ण त्रुटि रहेको छ भन्ने कुरा यो निष्ठा दिने बेलामै त्यो उल्लेख भएको अवस्थामा आउने दिनमा पन्ध्रौं महाधिवेशनको नेतृत्व चौधौं अधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुरकै नेतृत्वमा हुने आधार बलियो भयो र उहाँकै नेतृत्वमा पन्ध्रौं अधिवेशन हुनु त्यो चाहिँ स्वाभाविक र प्राकृतिक देखिन्छ र त्यो भयो भने पार्टीलाई एकताबद्ध बनाएर लान पनि सहज हुन्छ किनभने चौधौं अधिवेशनमा निर्वाचित केन्द्रीय समितिमा सबैको उपस्थिति छ, सबै पक्षको अहिलेको विशेष अधिवेशनमा निर्वाचित नेतृत्व समेत उपस्थिति भएकोले त्यो बाटो वास्तवमा नेपाली काँग्रेसको बृहत्तर एकताको लागि त्यो उपयुक्त बाटो हुन्छ। पार्टीमा ऊर्जा थपिन्छ, सबै पार्टी पंक्ति एक ठाउँमा जोडिन्छ र यो वर्तमान राष्ट्रिय चुनौतीलाई सामना गर्न सक्ने पार्टी निर्माण हुन्छ। त्यसपछि उहाँले यसै पनि पार्टी नेतृत्व अर्कालाई सुम्पिने हो।
5: त्यो त कुरा नमिलेर विशेष महाधिवेशन भयो, त्यो सहमति नभइसकेपछि अब अदालतले वैधानिकता दियो होइन, त्यो चरण पूरा भइसक्यो।
2: त्यो वैधानिकतामाथि त प्रश्न उठाइसक्यो नि त निषाद दिँदा
5: महाधिवेशन आयोजक समिति बनाउने भन्ने विकल्पतिर
2: होइन, आयोजक समिति भन्ने कुरा त अनि कसको नेतृत्वमा हुने भन्ने कुराले अनिखेर आयोजक समिति को राख्ने के राख्ने भन्ने कुरामा त अनिखेर शेरबहादुरजी त एकदम उराहरू मान्छे यसै पनि सबैलाई समेट्नु पर्छ, सबैलाई मिलाउनु पर्छ भन्ने मान्छे, त्यस कारण त्यसमा त केही समस्यै हुँदैन नि।
5: भनेपछि
2: किनकि हामीले यो अदालतले चाहिँ यो हामीले पुनरावलोकन गर्नुभन्दा पहिलासम्म हामीले अदालतले जे निर्णय गर्यो अब गरिहाल्यो, न्याय भए पनि नभए पनि भनेर हामीले चाहिँ ल मानौ भन्ने उसमा पुग्यौँ हो नि त हामी अधिवेशन नेतृत्वलाई। तर उहाँहरूले यो दुईटा कमिटीलाई समायोजन गर्नुपर्छ र पन्ध्रौं अधिवेशन निष्पक्ष ढंगबाट अगाडि बढाउनुपर्छ भन्दा उहाँले त्यसलाई गम्भीरताका साथ लिनु भएन, अब यिनीहरू के गर्छन् भन्ने जस्तै जानुभयो। त्यस कारण त्यो फेज अध्याय अब समाप्त भयो, अहिले नयाँ अध्यायमा प्रवेश गरिसक्यो। त्यो अध्याय भनेको के हो भने कानूनी रूपमा पुनरावलोकनको बाटोमा अर्कोतिर हामीले राष्ट्रिय भेलाको आयोजना पनि गरेको अवस्थामा अब यो चाहिँ गुणात्मक रूपमा परिस्थिति परिवर्तन भएको हुनाले अब त्यो पुरानो हिसाबले एउटा समझदारी गर्न अब चाहिँ गाह्रो देखियो
5: र अहिलेको तपाईँहरू
2: शेरबहादुरजीकै नेतृत्वमा पन्ध्रौं अधिवेशन हुने अवस्थामा यो एकता प्रक्रिया चाहिँ अगाडि बढ्न सक्छ।
5: अनि मानौ विशेष महाधिवेशनमा आएको नेतृत्व र शेरबहादुरजीको नेतृत्वलाई समायोजन गरेर पनि हुन सक्छ,
2: समायोजन त उहाँको नेतृत्व भएपछि त उहाँ सबै त्यसरी हुनुहुन्थ्यो। चौधौं अधिवेशनबाट निर्वाचित उहाँ दुईजना महामन्त्री
5: होइन, वैधानिकता कुरा आउँछ उनीहरूको अलिकति इस्यु के भने अब अन्तिम निर्णय भइसकेका छैन, फेरि पुनरावलोकन गर्ने भनेपछि पहिले चाहिँ वैधानिकता पाइसकेका छ, त्यसकारण विशेष महाधिवेशनलाई पनि वैधानिकता दिने गरी स्वीकार गर्ने गरी भन्ने ढंगको के त होला, राजनीतिक चाहियो नि त उनीहरूलाई स्पेस पनि
2: त्यो होइन, त्यहाँको नेतृत्वलाई पनि अस्वीकार गर्ने भन्ने कुरै भएन। नेपाली काँग्रेसकै साथीहरू हुनुहुन्छ, त्यस बेलामा यो आम निर्वाचन अगाडि नै नेतृत्व परिवर्तन भए मात्रै आम निर्वाचनमा राम्रो परिणाम आउँछ भन्ने नारा दिनुभयो, तर अब त्यो त सफल सिद्ध भएन, त्यो रिजल्ट नतिजा आएन। भनेपछि त अब त्यसको औचित्य पनि समाप्त, जे कारणले विशेष अधिवेशनको आयोजना गरिएको थियो त्यसको औचित्य पनि त अब खासै रहेन नि।
5: होइन, अलि मध्यमार्गी बाटो भनेको विशेषलाई पनि मान्यता दिने, चौधौको पनि अब सभापति भएको हुनाले शेरबहादुर देवाललाई पनि नेतृत्व दिएर, त्यो विकल्प हुन्छ कि हुँदैन? अथवा शेरबहादुर देवालजीले भनेको व्यक्ति अरू कुनै दोस्रो व्यक्ति तेस्रो व्यक्ति?
2: अब अहिले त्यस्तो बारेमा चाहिँ अब त्यो चाहिँ कुरो चाहिँ त्यस्तो सोच विचार भएको छैन, तर अहिलेसम्मको स्थिति चाहिँ यही हो। अब भोलिको दिनमा कसरी जान्छ होइन, त्यो त कस्ता कस्ता विकल्पहरू आउँछन्, के कुराले चाहिँ सबैलाई समेट्न सकिन्छ, त्यो भोलिको कुरा भयो होइन। आजसम्म कुरा चाहिँ मैले दिएँ भने त्यही नै कुरा हो अहिलेसम्मको हाम्रो छलफलको।
1: देवानीकट कांग्रेस नेता प्रकाश शरण महत साथी शरद केसीसँग कुरा गर्दै साझापखमा एउटा विषय संक्षेपमा, सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिने अभ्यासबाट पछि नहट्ने संकेत गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा जवाफ दिने क्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले दुई दिने विदाको पुनर्वलोकन गर्ने गरी सरकारका तर्फबाट कुनै काम नभएको बताएकी हुन्। उनले भनिन्,
6: हालको लागि चाहिँ दुई दिनको विदा पुनरावलोकन गर्ने कुनै पनि कार्य भएको छैन, म मान्य सदस्यलाई यही निवेदन गर्न चाहन्छु।
1: मध्यपूर्वको युद्धका कारण विश्वव्यापी निम्ति ऊर्जा संकट बीच इन्धन खपत कम गर्न र अन्तर्राष्ट्रिय प्रचलनलाई समेत ध्यानमा राखी गत चैत 23 गतेदेखि वर्तमान सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिँदै आएको छ। यो अभ्यासले मुलुकको आन्तरिक पर्यटनमा वृद्धि भई स्थानीय अर्थतन्त्रमा टेवा पुग्नुका साथै सेवाग्राहीलाई समेत फाइदा पुगेको मन्त्री गौतमले दावी गरिन्। उनले अगाडि थपिन्,
6: यसले आन्तरिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ। छोटो अवधिका भ्रमण बढ्न गई देशका विभिन्न पर्यटकीय धार्मिक तथा सांस्कृतिक गन्तव्यमा आन्तरिक पर्यटकको आवागमन वृद्धि भएको छ, जसबाट आर्थिक गतिविधि विस्तार भई स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि सहयोग पुगेको छ।
1: सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउन, कर्मचारीको कार्य जीवनमा सन्तुलन अभिवृद्धि गर्न, ऊर्जा एवं प्रशासनिक खर्च मितव्ययी बनाउन लगायत उद्देश्यका साथ दुई दिन सार्वजनिक विदाको व्यवस्था कार्यान्वयनमा ल्याइएको सरकारले बताउँदै आएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, इजरायली सेनाले अधीनस्थ वेस्ट ब्याङ्कमा थप सेना परिचालन गर्ने जनाएको छ। आइतबारदेखि दुई प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरभित्र थुनेर राखेका

0: हिंसा नियन्त्रण गर्न इजरायली सुरक्षा फौजहरूले सामना गरिरहेको कठिनाईतर्फ ध्यानकर्षण गराउने पछिल्लो घटना हो। कुसराबाट रातभरि सार्वजनिक गरिएका भिडियोहरूमा बुलडोजर सहित करिब एक दर्जन इजरायली सुरक्षा गाड़ीहरू देखिन्छन्। अर्को भिडियोमा प्यालेस्टिनी गाउँतर्फ जाने सड़कमा इजरायली सुरक्षाकर्मीहरूको लामो लाइन देखिन्छ। उक्त गाउँ अझै पनि बन्द सैन्य क्षेत्रका रूपमा कायम छ। स्थानीय संचार माध्यमका अनुसार नजिकै रहेको एउटा इजरायली बस्तीको चौकी पनि भत्काइएको छ। आइतबारदेखि आफ्नै घरमा बस्तीका मानिसहरूले घेराबन्दीमा राखेका कुसाए अबु रिदीले बीबीसीलाई बताए अनुसार राति फेरि घरमा आक्रमण भएको थियो। केही बस्तीका मानिसहरू अझै पनि उक्त क्षेत्रमा रहेको उनले बताए। उक्त सम्पत्तिका मालिक उनका भाइ प्यालेस्टिनी अमेरिकी व्यवसायी हुन्। उनले यो विषयमा अमेरिकी दूतावासमा समेत उजुरी दिएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला रातिको ठिक 9 बज्यो।

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्यो
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसबार पछाडिपट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841616878 9825527763
3: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त
0: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
3: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
0: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
0: फोन गर्नुहोस् 0635905511
4: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
5: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
4: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ
5: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
4: फोन नम्बर 0614510002
5: मोबाइल नम्बर 9856084466
4: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर
6: वर्षा यदि सुन्न त्यहाँ टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदै छ नि जाउँ त्यतै
0: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
8: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0635707044
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 9856077987
10: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
11: पण्डित महादर्शन पर्सि घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
12: ओमकार
11: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
12: ओमकार
11: अनि घरमा पूजा सामग्री पनि छैन भने
12: ओमकार
11: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
12: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
11: विस्तृत जानकारीको लागि फोन नम्बर 9856508434
13: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
14: कक्षा बाह्रमा उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
13: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
14: छुटको दायराहरू: कक्षा बाह्रको परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
13: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
14: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
13: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062265, 9848064145।
15: तपाईँको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
16: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
13: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
15: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी तुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0655706676, मोबाइल 9856062676।
17: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
18: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
17: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
19: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
20: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
21: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864957056।
20: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
22: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0 65 4 14 142, मोबाइल 98 5 60 23 128 र 98 4 62 14 726।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क।
6: घर सजावट का सम्पूर्ण सामग्री का लागि न्यू होम डेकोर एन्ड डेकोरेशन।
7: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचर को सामानहरू पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
8: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार।
7: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0 65 4 14 194, मोबाइल 98 5 60 20 630।
6: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
8: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
9: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
8: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
9: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
8: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
9: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
8: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
9: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम।
8: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 98560385।
10: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोप्राइटर कुल बहादुर लम्साल, मोबाइल नम्बर 98 6 60 86 925, 98 5 60 34 881 र 98 4 60 47 580।
9: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवन धाम जाऊ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
11: शिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
9: धार्मिक महोत्सवका आकर्षणहरू
11: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
12: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
9: कथा सहितको झाँकी गीति नाटक
11: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
9: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती
11: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्द तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
9: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी दुई गाछे पानी तनहु।

0: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
1: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
0: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
2: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
3: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
4: होइन यसो आमा चाहिँ कहाँबाट छोनेको
5: कुटी हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
4: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
6: चिसो हावा फाल्ने पङ्खा लिन त कतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
7: चेस्का बाजे चाँचा, पंखा, एलईडी बल्ब, सोलर को बैटरी, पानी तान्ने पंप, कूलर, हाउसहोल्डिंग का सामान सब ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
8: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहु। प्रोभाइडर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303024।
9: सूचना यस तरह सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही साउन 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञ सँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक, तनहु। फोन 0654143477, मोबाइल 98560443443।

0: सलमान खान जस्तो देखेको छ, ह्यान्डसम।
1: तेरो पनि बिहे उधा, त पनि ह्यान्डसम हेरिहाल्छस् नि।
0: केटी पाउनु पर्यो नि,
1: ए मन लगाएर खोज्न, अनि नि केटी पाउँछ।
2: राति
0: राति
1: चल
0: चकाचक हो त्यहाँ,
1: त पनि बिहे गरिहाल। अब
0: पहिला केटी त भेट्न दे मन पसन्दको। बापूले भनेछ माईको पायल लगेर दिन, जुन दिन भेट्छु लगेर सिधै पायल दिन्छ। पण्डितजी दुल्हा रेडी छ, पूजा सुरु गर्नुहोस्। ए बेहुलीहरू कतिखेर आउँछ रे?
2: आयो

0: आरो बही कोथ्यो रे
1: दाजु रमानन्द चौक घर नम्बर 3।
0: घर नम्बर

मेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखे हो र बुझिस्?

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 60554

नमस्कार, राति 10 बजेको शुभ गण्डकी समाचारमा यहाँलाई स्वागत छ। संसार कक्षबाट म रिमा तपाईँ मिलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shukragandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली बाद्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अर्थमन्त्री डाक्टर सर्वेन्द्र वागले नेपालकै आन्तरिक आमदानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याएको प्रदान भएको छ। सानो निर्वाचन क्षेत्र तनहुँको घरमा क्रममा बिहिबार जिल्ला

0: सम्बन्धी संवेदनाको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री डाक्टर वाजेले सो धारणा व्यक्त गर्नुभएको हो। उहाँले राज्यको कमजोर आमदानीका कारण ऋण लिएर अत्यावश्यक खर्च चलाउनु पर्ने विगतको अवस्था अन्त्य गर्ने करको दायरा फराकिलो बनाउने नीति लिएको स्पष्ट पार्नुभयो। जनताको विकास सम्बन्धी आकांक्षाको तुलनामा मुलुकको सामर्थ्य कम रहेको र दात्री निकायको ऋण समेत महँगो बन्दै गएको स्थितिमा मुलुक स्वयंमा धनी हुनुको विकल्प नरहेको उहाँले बताउनुभयो। हामीले नियमित दायित्वका लागि पनि ऋण लिनुपर्ने अवस्था छ। राज्यको अत्यावश्यक दायित्व 1350 अर्ब रुपियाँ रहेकोमा सरकारको आमदानी 1250 अर्ब रुपियाँको हाराहारीमा मात्र छ। अर्थमन्त्री राजेन्द्र वाग्ले भन्नुभयो, यसैले करको दायरा फराकिलो बनाउँदै कर तिर्न प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको हो। करको दायरा विस्तार गर्दा सर्वसाधारणमा पर्न सक्ने कार्यक्रममा सर्वसाधारणमा पर्न सक्ने आर्थिक प्रभावप्रति सरकार सचेत रहेको उल्लेख गर्दै उहाँले अन्तिम करको दायित्वबाट सर्वसाधारणलाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। महिला उद्यमी संघ शुक्ल गण्डकी नगरिका समितिको आयोजनामा 3 महिने लैजा उड्ने तालिम डोपिदीमा शुरू भएको छ। तालिम पेशोरी नेपाल प्रणालीका मानव संशोधन विभाग प्रमुख अञ्जन दुवारीले उद्घाटन गर्नुभयो। सो अवसरमा बोल्दै उहाँले सूर्य नेपाल प्रणालीले आवश्यक अनुसार विभिन्न तालिममा सहयोग गरेको बताउँदै शिव सिकेर आत्मनिर्भर बन्न सबै राख्पा गर्नुभयो। पछिल्लो समयमा लैजा उड्ने आमदानी गर्नेतर्फ धेरैको ध्यान कम भएको बेला अब व्यावसायिक रूपमा जानुपर्ने जोड दिनुभयो। महिला उद्यमी संघ प्रमुख अध्यक्ष निर्मला मल्लले महिलाहरूलाई आत्मनिर्भर भन्दै नेतृत्व हातमा पुग्नुपर्ने उल्लेख गर्नुभयो। हामीले महिला उद्यमी संघ शुक्ल गण्डकी नगरिकाय समितिका अध्यक्ष सपना बराजुले सघे समिति मार्फत लिएका विभिन्न तालिम पश्चात स्वरोजगार र रोजगारमा लागेको जानकारी दिनुभयो। यसो कार्यक्रममा शुक्ल गण्डकी नगरपालिकाको वडा नम्बर 8 का सदस्य मान बहादुर छेत्री, वडा नम्बर 7 का सदस्य राजबहादुर थापा, कार्यक्रम संयोजक गंगा लम्साल पोखरे, समिति अध्यक्ष रजनी थापा, सचिव पार्वती पौडेल लगायत बोल्नु भएको थियो। सूर्य नेपाल प्रणालीको आर्थिक सहयोगमा भएको तालिममा 20 जना महिला दिदी बहिनीहरूको सभ्यता रहेको छ। तालिममा चन्द्रकला भट्टराईले सहजीकरण गर्नुहुनेछ। साता पोखराबाट फेरि तारुले ढोल रही मन्दिर सम्म साइकल यात्रा हुने भएको छ। साइकल सिटी पोखरा शुक्ल गण्डकी साइकल सिटीको आयोजनामा बदौ 6 गते शनिबार शोभायात्रामा लागेको हो। पोखराबाट आउने सहभागीलाई कोत्रेमा स्वागत गरिनेछ भने शुक्ल गण्डकीका साइकल यात्रीहरू कोत्रेमा जम्मा भएर तुलेगोरा खैन्टार हुँदै ढोकी बाराही मन्दिरमा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि एउटा नम्बर 2 गाछेपानी स्तुमुक्तिना शुक्ल गण्डकी सेवाधाम परिसरमा पुगेर सम्पन्न गर्ने त्रिलोचन लम्सालले जानकारी दिनुभयो। यात्रामा सहभागी हुन हेलमेट अनिवार्य र 15 वर्ष उमेर पुगेको हुनुपर्ने आयोजक जनाएको छ। पोखरा अब हिमालय दालको सहरमा मात्र सीमित छैन, शिक्षा स्वास्थ्य खेलकुदको क्षेत्रमा समेत उत्तिकै फर्क मारिसकेको छ। अब पर्यटक राजधानी पोखरामा समग्र गण्डकी प्रदेश सूचना प्रविधि र डिजिटल उद्यमशीलताको नयाँ केन्द्रका रूपमा उन्मुख छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार पोखरामा भेला भएका नीति निर्माता र विज्ञहरूले गण्डकीलाई डिजिटल हब बनाउन सकिने बल्य सम्भावना देखिएको बताएका छन्। युवा उद्यमी पञ्च पोखरा च्याप्टर र पोखरा रिसर्च सेन्टरले आयोजना गरेको बहुसरोकारवाला संवादमा प्रदेशको समृद्धिका लागि सूचना प्रविधि नै मुख्य कडी हुने निष्कर्ष निस्केको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री राज पाण्डेले पोखरालाई पर्यटनको राजधानी सँगै सूचना प्रविधिको पनि केन्द्र बनाउने अठोट गर्नुभयो। उहाँले विगतमा बनेपामा बनाइएको आईटी पार्क भौतिक संरचनामा मात्र सीमित भएर असफल भएको उदाहरण दिनुभयो। विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तनका कारण हिमाली जिल्लाले भोग्नु परेको पीडाका पछाडि स्थानीय सरकार मार्फत प्रदेश स्थानीय संघ सरकार र अन्तर्राष्ट्रिय स्तरमा दबाव सिर्जना गर्ने मुस्ताङको घरको जनगणनाले जलवायु परिवर्तन सम्मेलन गर्ने भएको छ। आगामी 30 र 31 गते सम्मेलनमा 753 वटा स्थानीय तहका प्रमुख उपप्रमुखहरूलाई सहभागी गराउने तयारी गरिएको छ। त्यो साङताक बेनी दसको मिटा सरमीमा सुरु भएको छ। बेनी जोङसोङ कोरोला सडक आयोजनाले रु 28,87,00,000 सम्झौता गरी उक्त सडक निर्माण हालेको हो। वर्ष 2084 साल असार 24 गतिसम्म उक्त खण्डको निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको आयोजना प्रतिनिधि सागर सुवेदीले जानकारी दिनुभयो। उपाधिकारले करदाता सेवा सञ्चालनमा ल्याएको छ। नागरिक सेवा लिन टाढाका कार्यालय जानु पर्ने अवस्थाको अन्त्य गर्दै स्थानीय तहबाट अन्तर्य राजस्व सम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले करदाता सेवा शुरू गरिएको हो। करदाता सेवा शुरू गर्दा एकजनालाई व्यावसायिक पान र एकजनालाई व्यक्तिगत पान जारी गरिएको थियो। अवस्थानलाई तिनजनासम्म निर्देश दिनुभयो। तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ल गण्डकी समाचार लिएर उपस्थित हुने छ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिट सङ्गीमरीमा पनि बिदा हुने आज्ञा चाहन्छु। आजको लागि पनि हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसारण जेलसम्मको लागि सहपरिवारलाई धेरै राम्रोसँग झन् ढोकाको चुकुर लगाएर सुधाउँदा औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुधाउँदा साथी श्रेणीमा गोदल पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्री, नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKL LAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौं, चोरी अनि डकैतीबाट बचौं।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईँको बाँकी समय शुभ रहोस्।

कारणमा यहाँलाई हार्दिक स्वागत छ। यो बिहानीले दिनभरिको समयको संकेत गर्छ। उठ्नुहोस्, शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज सँगै उठ्नुहोस्, बेउजनुहोस्।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9805-60-1475
1: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: La, tire ma kot lagyo जो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
4: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
5: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
6: पण्डित बहादुर सुन फर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
7: ओमकार?
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार?
6: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: प्रोप्राइटर विटु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 98560 50 834।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बफ ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0 65 570 052। मोबाइल 98 560 28 587।
3: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डेनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा। मोबाइल 98 560 33 398 र 98 465 10 950। इमेल rovin98560@gmail.com। टिकटक @davillagegarden, तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: पङ्खा
10: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
11: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
0: गतिलो ठाउँ चाहिँ कहाँ छ?
11: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560303024।
1: शुक्ला गण्डकी एफएम 97.6।
14: घटना दुर्घटना
15: कला संस्कृति
14: स्थानीय राष्ट्रिय
16: अन्तर्राष्ट्रिय खेलकुद
17: जे देख्छौ त्यो भन्छौ।
18: सूचना तपाईँको अधिकार।
19: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्वत 2083 साल श्रावण महिनाको 29 गते शुक्रबार श्रावण शुक्ल पक्षको द्वितीय तिथि अंग्रेजी मिति अनुसार अगस्त 14 तारीक सन् 2026 नेपाल सम्वत 1146 सूर्योदय बिहान 5:34 हुनेछ भने सूर्यास्त साँझ 6:45 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू बाटा

रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या 10 पुग्यो, तीनजना अझै बेपत्ता। पाँच महिनाको विदेश बसाएपछि शेरबहादुर देउवा स्वदेश फिर्ता, कांग्रेसको वैधानिक सभापति देव नै रहेको छ संघको दावी। आन्तरिक आमदानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याएको अर्थमन्त्री बालेनको दावी। अर्थमन्त्री वाग्लेको दावी, पत्रकार किशोर श्रेष्ठलाई 3 दिन हिरासतमा राख्न अदालतको अनुमति। बहाली पूजा गरेर आजबाट बसेका ढोरगराई मन्दिरमा नियमित पूजा शुरू। महिलालाई आत्मनिर्भर बनाउन ढोरफिर्दीमा 3 महिने गलैचा बुन्ने तालिम। दक्षिण कोरियाको इन्जोन विश्वकै व्यस्त विमानस्थल बन्यो। 10 राष्ट्रिय खेलकुदको मिति फेरि सर्यो।

0: अब समाचार विस्तारमा सुन्नु। सोर्पाको दबाङ गाउँपालिका पाँच कोटला बाह्रमा विरल वर्षापछि गएको पहिरोमा परिमिति हुनेको संख्या दश भएको छ। रोल्पाका प्रमुख जिल्लाधिकारी गंगा बहादुर छेत्रीले पहिरोमा परिमिति हुनेको संख्या दश पुगेको बताउनु भएको हो। मृत्यु हुनेमा 18 वर्षीय शान्ति पुन मगर, 60 वर्षीय कमल बहादुर पुन मगर, 80 वर्षीय मन राखी पुन मगर, 75 वर्षीय दल बहादुर पुन मगर, 85 वर्षीय हस्तकला रोका मगर रहेका छन्। रोल्पाको सुलेचोर नजिक लाक्पा खोला र प्युठानको माडी नदीको विभिन्न स्थानमा थप 5 जनाको शव फेला परेको थियो। तीमध्ये 38 वर्षीय जुन कुमारी पुन, 9 वर्षीय असीम पुन र 5 वर्षीय अशोक पुनको पहिचान भएको छ। त्यसै गरी 3 जना बेपत्ता रहेका छन् भने गम्भीर घाइते भएका थपाङ गाउँपालिका पाँचकै 22 वर्षीय हिमाल पुन मगर र वर्ष 25 का सञ्जय घाटी मगरलाई उपचारको लागि प्रादेशिक अस्पताल पुटौर रिफर गरिएको रोल्पा प्रहरीले जनाएको छ। रोल्पा प्रहरीका अनुसार पहिरोले 9 वटा घर, 1 घुम्ती बसल, 2 वटा गोठ र 1 वटा चर्च गरी 13 वटा संरचना पुरेको थियो। रोल्पा जिल्लाका प्रमुख जिल्लाधिकारी गंगा बहादुर छेत्रीले घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई स्थानीयले उद्धार खोजी कार्य जारी राखिएको बताउनुभयो। घटनापछि इलाका प्रहरी कार्यालय उहाँबाट परिचालन भएको प्रहरी र स्थानीयले रातिदेखि उद्धार शुरू गरेका थिए। सदरमुकामबाट प्रमुख जिल्लाधिकारी गंगा बहादुर छेत्री, प्रहरी प्रमुख डीएसपी पञ्चकुमार बाकु, नेपाली सेनाका कर्णेल दिपेश खड्का, सशस्त्र डीएसपी कालीप्रसाद चौधरी सहितको उद्धार टोली घटनास्थल पुगेको थियो। पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा आफू शक्ति प्राप्त गर्न नफर्किएको बताउनु भएको छ। बिहिबार साउन 28 गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएपछि चुनादेवी स्थित निवास पुगेर उहाँले एक वक्तव्य जारी गरेका हुन्। त्यसमा उनले राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको उल्लेख गर्नुभयो। म शक्ति प्राप्त गर्नु होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु। देउवाले भन्नुभएको छ, स्वास्थ्य उपचार सहित झण्डै 5 महिना अवधि विदेशमा बिताएर स्वदेश फर्कि हृदय गहिरो भावले भरिएको उहाँले बताउनु भएको छ। विगतमा बीबी कोइरालाले भारत निर्वासपछि नेपाल फर्किँदा सबै शक्ति एकजुट हुन आह्वान गरेको र अहिले पनि त्यस्तै खालको सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको उहाँले उल्लेख गर्नुभएको छ। नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोइरालाले नेपाली कांग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दावी गरेका छन्। बिहिबार देउवा स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुग्नुभएका नेता कोइरालाले यस्तो दावी गर्नुभएको हो। सभापतिको जिम्मेवारी का विषयमा कुनै कानूनी अडचन वा स्टेट अर्डर नरहेको उल्लेख गर्दै उहाँले देउवा नेतृत्वकै मातहतमा पार्टीलाई बलियो बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले पार्टीभित्रको आन्तरिक एकतामा जोड़ दिँदै बाहिरिएका पक्षहरूलाई पुनः मूलधारमा समाहित हुनुपर्ने बताउनुभयो। स्वतन्त्रमा अधिवेशनको लागि प्रस्तावित पूर्व निर्धारित मितिलाई यथावत राख्दै तल्लो तहका अधिवेशनहरूको कार्यतालिका केही परिमार्जित गर्ने विषयमा छलफल शुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकपछि संसदकर्मीहरूसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले बिहिबार यस्तो बताउनु भएको हो। महामन्त्री पौडेलका अनुसार आगामी 16, 17, 18, 19 गते असोजका लागि तय गरिएको केन्द्रीय महाधिवेशनको मिति परिवर्तन नहुने गरी त्यसभन्दा तल्लो तहका अधिवेशनहरूको कार्यतालिका सामान्य हेरफेर गर्ने बारे बैठक छलफल भइरहेको छ। बैठकमा क्रियाशील संस्था नवीकरण तथा नयाँ विधिवितरणको विषयले पनि प्राथमिकता पाएको छ। यसअघि 77 वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूले सदस्यता अवधिक र वितरण कार्यक्रममा देखिएका वस्तुगत स्थिति तथा समस्याबारे आफ्नो धारणा र सुझाव राखेका छन्। महामन्त्री पौडेलले भन्नुभयो, सदस्यता वितरण र अवधिको मुख्य कार्य सम्पन्न भइसकेको छ। अहिले सदस्यता सूचीमा सचाउनु पर्ने प्राविधिक दक्ष पक्ष र समावेश गर्न छुटेका विवरण र अन्य सांगठनिक विषयमा बैठक केन्द्रित छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहीले राजीनामा दिएका छन्। बिहिबार अपरान्ह बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामा दिनुभएको हो। प्रदेश सभामा सम्बोधन गरेपछि उहाँले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका हुन्। प्रदेश सभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्रीले राजीनामा दिएका हुन्। गत असार 31 गते नेकपा एमाले दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमत परेको थियो। संविधान संविधान अनुसार विश्वको विश्वासको मत लिनुपर्ने 30 दिनको समय सीमा पनि बिहिबार नै पूरा भएको छ। अर्थमन्त्री डाक्टर सोरिङ वागले नेपालकै आन्तरिक आमदानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याएको बताउनु भएको छ। आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणका क्रममा बिहिबार जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री डाक्टर वागले सुधारणा व्यक्त गर्नुभएको हो। उहाँले राज्यको कमजोर आमदानीका कारण लिएर अत्यावश्यक दैनिक खर्च चलाउनु पर्ने, विगतको अवस्था अन्त्य गर्ने, करको दायरा फराकिलो बनाउने नीति लिएको स्पष्ट पार्नुभयो। जनताको विकास सम्बन्धी आकांक्षाको तुलनामा मुलुकको सामर्थ्य कम रहेको र दात्री निकायहरूको ऋण समेत महँगो बन्दै गएको स्थितिमा मुलुक स्वयं धनी हुनुको विकल्प नरहेको उहाँले बताउनुभयो। हामीले नियमित दायित्वका लागि पनि ऋण लिनुपर्ने अवस्था छ। राज्यको आवश्यकता दायित्व 3.5 अर्ब रूपियाँ रहेकोमा सरकारको आमदानी 1250 अर्ब रूपियाँ हाराहारीमा मात्र छ। अर्थमन्त्री डाक्टर वागले भन्नुभयो, त्यसैले करको दायरा फराकिलो बनाउँदै कर तिर्न प्रोत्साहन गर्ने कार्यक्रम ल्याएका हौं। करको दायरा विस्तार गर्दा सर्वसाधारणमा पर्न सक्ने आर्थिक भारप्रति सरकार सचेत रहेको उल्लेख गर्दै उहाँले अन्तिम करको दायित्वबाट सर्वसाधारणलाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। ऊर्जा तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सल्लाहकार थपेका छन्। मन्त्री श्रेष्ठले बिहिबार 3 जना नयाँ सल्लाहकार नियुक्ति गरेका हुन्। मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश सकारकीलाई सल्लाहकार निजी क्षेत्र नियुक्ति गरेका छन्। यसअघि नै मन्त्री श्रेष्ठले विवेक राज कडेललाई ऊर्जा सल्लाहकारका रूपमा नियुक्ति गरेका थिए। नयाँ नियुक्तिसँगै मन्त्री श्रेष्ठको सल्लाहकार समूहमा ऊर्जा नीति, योजना तथा लगानी र निजी क्षेत्रको विषयमा विज्ञता भएका 4 जना समेटिएका छन्। मन्त्रीका सल्लाहकारहरूले विभिन्न सम्बन्धित क्षेत्रका नीति निर्माण, योजना तर्जुमा, लगानी प्रबन्धन तथा निजी क्षेत्रसँगको समन्वयमा लगायतका विषयमा आवश्यक सुझाव र परामर्श दिनेछन्। सबै सल्लाहकारहरूले अवैतनिक रूपमा जिम्मेवारी निर्वाह गर्ने मन्त्रालयले जनाएको छ। जनआशा साप्ताहिक अध्यक्ष एवं पत्रकार किशोर श्रेष्ठलाई जिल्ला अदालत काठमाडौँले 3 दिन हिरासतमा राख्न अनुमति दिएको छ। न्यायाधीश उमेश प्रसाद लुइटेल गुजलासले बिहिबार उनलाई 3 दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडौँ जिल्ला अदालत प्रवक्ता शिव खटेवडाले बताउनुभयो। उनीमाथि वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले अनुमति दिएको हो। प्रहरीले बुधबार राति नखुबाट श्रेष्ठलाई पक्राउ गरेको हो। पत्रकार श्रेष्ठ पक्राउ परेपछि बिहिबार बिहानैदेखि परिसर अगाडि पत्रकार महासंघले विरोध प्रदर्शन गरेको थियो। त्यस्तै उनलाई कानूनी सल्लाह दिनका लागि पुगेका वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले भेट्न परिसर पुगेका थिए, तर उनलाई पनि भेट्न नदी फर्काइएको थियो। परिषद दूर तनहुँको प्रसिद्ध ढोरबराई मन्दिरमा नियमित पूजा शुरू भएको छ। साउनको महिनाभर बलि दिन बन्द भएकोमा बिहिबारदेखि बहाली पूजा गरेर पूजा शुरू गरिएको हो। शुक्ला गण्डकी नगरपालिका 9 बाजस्थलमा रहेको ढोरबराई मन्दिरलाई भगवान विष्णुको तेस्रो अवतारका रूपमा लिइन्छ। मन्दिरको दर्शन गरेमा भाकल पूरा हुने, रोग ब्याग दिनेको हुने जनविश्वास छ। सो मन्दिर धुलेगोडाबाट करिब 5 किलोमिटर टाढा रहेको छ। मन्दिरमा तनहुँका साथै कास्के, स्याङ्जा, लमजुङ, पाल्पा, गोर्खा, चितवन, नलपरासी लगायतका जिल्लाबाट भक्तजन आउने गरेका छन्। प्रत्येक आधा घण्टामा रहस्यमय ढंगले भूमिगत रूपमा चल्ने पानीको लहरीले ढोरबराई मन्दिर क्षेत्रको महिमा र महत्व उच्च रहेको स्थानीयहरू बताउँछन्। प्राकृतिक रूपमा पानी आउन बन्द हुने र फेरि पानीको ठूलो लहरी छुट्ने कारण यस क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्वलाई बढ़ाएको छ। महिला उद्यमी संघ शुक्ला गण्डकी नगरिका समितिको आयोजनामा 3 दिने गलैचा बुन्ने तालिम ढोरफिर्दीमा शुरू भएको छ। तालिमको शुरू नेपाल प्रहरीका मानव संसाधन विभाग प्रमुख अञ्जान दुवारीले उद्घाटन गर्नुभएको अवसरमा बोल्दै उहाँले शुरू नेपाल प्रहरी आवश्यकता अनुसार विभिन्न तालिममा सहयोग गरेको बताउँदै शिव सिकेर आत्मनिर्भर बन्न सहभागी राख्न गर्नुभयो। पछिल्लो समयमा गलैचा बुन्ने र आमदानी गर्नेतर्फ धेरैको ध्यान कम भएको बेला अब व्यावसायिक रूपमा जानुपर्नेमा जोड़ दिनुभयो। महिला उद्यमी संघ तनहुँकी अध्यक्ष माला मल्लले महिलाहरूलाई आत्मनिर्भर बन्दै नेतृत्व तहमा पुग्नुपर्ने उल्लेख गर्नुभयो। महिला उद्यमी संघ शुक्ला गण्डकी नगरिकाई समिति अध्यक्ष सपना पराजुलीले यसअघि समिति मार्फत लिएका विभिन्न तालिम पश्चात स्वरोजगार र रोजगारमा लागेको जानकारी दिनुभयो। कार्यक्रममा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 8 का सदस्य मानबहादुर क्षेत्र नम्बर 7 का सदस्य राजबहादुर थापा, कार्यक्रम संयोजक गंगा लम्साल पोखरेल, समिति अध्यक्ष रजनी थापा, सचिव पार्वती पौडेल लगायत बोल्नुभएको थियो। सूर्य नेपाल प्रणालीको आर्थिक सहयोगमा भएको तालिममा 20 महिला दिदी बहिनीहरूको सहभागिता रहेको छ। तालिममा चन्द्रकला भट्टराईले सहजीकरण गर्नुहुनेछ। पहिलो साता पोखराबाट खैरिन्टार हुँदै ढोरबराही मन्दिरसम्म वृहत साइकल यात्रा हुने भएको छ। साइकल सिटी पोखरा र शुक्ला गण्डकी साइकल सिटीको आयोजनामा भदौ 6 गते शनिबार सो यात्रा हुन लागेको हो। पोखराबाट आउने सहभागीलाई कोत्रेमा स्वागत गर्ने तयारी छ भने शुक्ला गण्डकीका साइकल यात्रीहरू कोत्रेमा जम्मा भएर दुलेगौड़ा खैरिन्टार हुँदै ढोरबराही मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि एउटा नम्बर 2 को गाथेपानी स्थित मुक्तिनाथ शुक्ला गण्डकी चौनथाम परिसरमा पुगेर समापन गरिने त्रिलोचन लम्सालले जानकारी दिनुभयो। यात्रामा सहभागी हुन हेलमेट अनिवार्य र 15 वर्ष उमेर पुगेको हुनुपर्ने आयोजकले जनाएको छ। पोखरा अब हिमाल र तालको सभा मात्र सीमित छैन, शिक्षा स्वास्थ्य खेलकुदका क्षेत्रमा समेत उत्तिकै फड्को मारिसकेको छ। अब पर्यटकको राजधानी पोखरा र समग्र गण्डकी प्रदेश सूचना प्रविधि र डिजिटल उद्यमशीलताको नयाँ केन्द्रका रूपमा उन्मुख छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार पोखरामा भेला भएका नीति निर्माता र विज्ञहरूले गण्डकीलाई डिजिटल हब बनाउन सकिने बलियो सम्भावना देखिएको छ। युवा उद्यमी मञ्च पोखरा च्याप्टर र पोखरा रिसर्च सेन्टरले आयोजना गरे बहु सरकारवाला संवादमा प्रदेशको समृद्धिका लागि सूचना प्रविधि नै मुख्य कडी हुने साझा निष्कर्ष निस्केको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुन्दरराज पाण्डेले पोखरालाई पर्यटनको राजधानीसँगै सूचना प्रविधिको पनि केन्द्र बनाउने अठोट गर्नुभयो। उहाँले विगतमा बनेपामा बनाइएको आईटी पार्क भौतिक संरचना मात्र सीमित भएर असफल भएको उदाहरण दिनुभयो। बनेपाको आईटी पार्क फेल भयो, भवनहरू त बने तर तिनको सदुपयोग भएन। पाण्डेले भन्नुभयो डिजिटल नोम्याडहरूका लागि उपयुक्त गन्तव्य बनाउने बताउनुभयो। मुख्यमन्त्रीले होटेल र सार्वजनिक स्थललाई डिजिटल प्रमाणीकरण गर्ने र आईटी क्षेत्रका लागि आवश्यक नीति बनाउन सरकारले अधिकतम लचकता अपनाउने प्रतिबद्धता जनाएका छन्। पोखरा महानगरपालिकाका प्रमुख धन्दा चाचार्यले आईटी पार्कका लागि सार्वजनिक निजी साझेदारी मोडलमा काम गर्न महानगर तयार रहेको बताउनुभयो। महानगरमा 1400 कर्मचारी पनि आईटीको एउटा पनि स्थानीय दरबन्दी नहुनु दुःखद भएको उहाँले बताउनुभयो। उहाँले महानगरले 1,05,000 घरको नक्सा डिजिटलाइज गरिसकेको जानकारी दिँदै प्रविधि बुझ्ने जनशक्ति नहुँदा काममा अवरोध आएको सुनाउनुभयो। महानगरले 27 किलोमिटर क्षेत्रमा तार भूमिगत गरे पनि इन्टरनेट सेवा प्रदायकले विलयमा चासो नदिएका कारण अहिले उनीहरू नै समस्यामा परेको बताउनुभयो। विश्वव्यापी रूपमा रहेको जलवायु परिवर्तनका कारण हिमाली जिल्लाले भोग्नु परेको पीड़ाका बारेमा स्थानीय सरकार मार्फत प्रदेश संघीय सरकार र अन्तर्राष्ट्रिय स्तरमा दबाव सृजना गर्न मुस्ताङको घरपोचन गाउँपालिकाले जलवायु परिवर्तन सम्मेलन गर्ने भएको छ। आगामी भदौ 30 र 31 गते सदरमुकाम जोसुङमा हुने सम्मेलनमा 753 स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई सहभागी गराउने तयारी गरिएको छ। गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले स्थानीय सरकारका प्रमुखहरूको उपस्थितिमा सम्मेलन गरी संघीय प्रदेश तथा स्थानीय सरकारले नीति कार्यक्रम र बजेटमा जलवायु परिवर्तनलाई प्राथमिकता दिन सन्देश प्रवाह गर्ने बताउनुभयो। अध्यक्ष लालचन्दले जलवायु परिवर्तनका कारण मुस्ताङमा बाढ़ी पहिरो कृषि पशुपालन तथा समग्र जिल्लाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ठूलो क्षति भोग्नु परेको बताउँदै देशभरका सबै स्थानीय तहका साझा धारणा बनाउने गरी सम्मेलन आयोजना गर्न लागि बताउनुभयो। छुसाङका बेनी 10 किलोमिटर सड़क निर्माण शुरू भएको छ। बेनी जंक्सन कोरोला सड़क आयोजनाले रू 28,87,00,000 सम्झौता गरी उक्त सड़क निर्माण थालेको हो। विक्रमसम्म 2084 साल असार 24 गतेसम्म उक्त खण्डको निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको आयोजनाका प्रतिनिधि सागर सुवेदीले जानकारी दिनुभयो। आयोजनाले जंक्सन कोरोला सड़क खण्डको छुसाङदेखि घमीसम्मको 42 किलोमिटर सड़कको कालोपत्रे पूरा गर्न टेण्डर आह्वान गरिसकेको छ। उक्त खण्डको लागत रू 2 अर्ब रहेको छ। म्याग्दीको रगुङ्गा गाउँपालिकाले करदाता सेवा सञ्चालनमा ल्याएको छ। नगरपालिकाले सेवा लिन टाढाका कार्यालय धानुपर्ने अवस्थाको अन्त्य गर्दै स्थानीय तहबाटै आन्तरिक राजस्व सम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले करदाता सेवा शुरू गरिएको हो। करदाता सेवा शुरू गर्दा एकजनालाई व्यावसायिक पान र एकजनालाई व्यक्तिगत पान जारी गरिएको थियो। रगुगंगा तीनका माधव बहादुर भण्डारीले व्यक्तिगत पान प्रदान गरिएको थियो। करदाता सेवाको सञ्चालनमा आएपछि गाउँपालिकाभित्र स्थानीय बसोबास गर्ने व्यक्तिले व्यक्तिगत स्थायी लेखा नम्बर प्यान लिन सक्नेछन्। त्यस्तै गाउँपालिकाभित्र दर्ता भएका व्यावसायिक तथा निकायलाई व्यावसायिक स्थायी लेखा नम्बर बिजनेस प्यान जारी गर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अनुसार स्थायी लेखा नम्बर दर्ता सम्बन्धी संशोधन दर्ता खारेज भएका व्यावसायिक प्यानलाई व्यक्तिगत प्यानमा रूपान्तरण गर्ने लगायतका सेवा पनि स्थानीय तहबाट उपलब्ध हुनेछ। स्थानीय तहबाट सेवा दिन नसक्ने आवश्यक कामका लागि आन्तरिक राजस्व कार्यालय बागलुङमा सिफारिश गर्ने व्यवस्था मिलाइएको छ। बत्तीस महिना विदेशमा बसेर फर्किएका पाल्पाका रामपुर नगरपालिका चार 36 बण्डाणाका मनबहादुर राणाको खोरमा यति बेला 60 बाख्रा छन्। एक वर्षभित्र कम्तीमा 100 बाख्रा पालन गर्ने योजना अनुसार नयाँ खोर समेत निर्माण गरेका छन्। विदेशमा काम गर्नुभन्दा घरमै बसेर बाख्रा पालन गर्न मन शान्त मिलेको र आमदानी पनि राम्रै भएको छ। उहाँले भन्नुभयो, परिवारसँग बसेर अहिले खुसी नै छु। राणाले गत वर्ष बाख्रा बेचेर 5 लाख रूपियाँ आमदानी गर्नुभएको थियो। घरमै परिवारसँगै बसेर बाख्रा पालन गर्दा राम्रो आमदानी भएको उहाँले पुनः विदेश जाने सोच समेत आएको उहाँले बताउनुभयो। विदेशी पुँजीमा पैसा भए पनि दुःख उस्तै हुने भएकाले घरमै बसेर बाख्रा पालन गर्दा खुशी मिलेको उहाँले बताउनुभयो। पूर्व कोला गाउँपालिका पाँच भिरकुटका रोशन 18 मगर 2 विषयमा स्नातक सकेका छन्। उनी अहिले गाउँमै बंगुर पालन व्यवसाय गर्दै आएका छन्। 10 वटा बंगुरका लागि खोर निर्माण गरेर व्यवसायको शुरू गरेका ठाडाले त्यतिकै साइजको अर्को खोर पनि बनाएका छन्। बंगुरको बच्चा उत्पादन गर्ने पालेको छु। उहाँले भन्नुभयो, यही व्यवसाय राम्रो बनाउने योजना बनाएको छु। अहिलेसम्म उहाँले 25 लाख लगानी गरिसक्नु भएको छ। बंगुर पालन व्यवसायबाट सन्तुष्टि मिलेकाले वैदेशिक रोजगारीमा जान मन नलागेको उहाँले बताउनुभयो। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, प्रोफाइलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658-590-511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु। तैँले पनि कुनै चिन्तै नलिई।
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल इमान हार्डवेयर सेन्टर।
9: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुनासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीबी पाइप, राजस्थान मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
10: हिमाल हार्डवेयर सम्पर्क 0654142545, 0654143545।
11: वर्षा यी त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
12: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
13: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिरसँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
14: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0657077044।
15: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
16: कता हिँडेको हो आइफोन हातमा लिएर?
17: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
16: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
17: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
16: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0657414050, मोबाइल 98463311।
18: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
19: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याई त हाल्छु नि।
18: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
19: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
18: होम डेलिभरीको पनि व्यवस्था छ।
14: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमणि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिनसेना, मोबाइल 98141111178, 98560077778।
20: हजुर, दान गरौँ।
21: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
22: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
21: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
23: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
24: This
0: सम्पछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू देशकै लामो फयाकिलो र नयाँ नारायणघाट बुटवा सड़क खण्ड विस्तारको अन्तिम चरणमा पुगेको छ। सड़क आयोजनाका अनुसार झण्डै 93% काम सम्पन्न भइसकेको छ। अहिले सड़कमा रंगरोगन गर्ने, बिरूवा र दुबो रोप्ने, जेपा क्रसिङ बनाउने तथा गति सीमा स्पीड लिमिटका बोर्डहरू राख्ने काम भइरहेको छ। जंगल क्षेत्रमा सवारी सदनको गति प्रति घण्टा अधिकतम 40 किलोमिटर तोकिएको छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र सामुदायिक वन तथा घना जंगल रहेको क्षेत्रमा 40 किलोमिटर भन्दा बढ़ी गतिमा सवारी साधनहरू चलाउन पाइँदैन। त्यसका लागि ट्राफिक प्रहरीले बेला बेलामा राडार गन, सवारी साधनहरूको गति मापन गर्ने यन्त्र मार्फत सवारी साधनहरूको गति नियमित गर्दै आएको छ। त्यस्तै बजार क्षेत्रमा अवस्था अनुसार अधिकतम 60, दाउने क्षेत्रमा 40 र अन्य स्थानमा सड़कको अवस्था तथा सवारी साधनको चापेटी अधिकतम 80 किलोमिटर प्रति घण्टासम्मको गति सीमा तोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कुशल बर्तौलाले बताउनुभयो। त्यसै गरी बजार क्षेत्र तथा राजमार्ग वरपरका पर्ने स्थानमा प्रति घण्टा 60 किलोमिटरको गति सीमा कायम गरिएको छ। जंगल क्षेत्र खुल्ला भए पनि गति सीमा किन तोकिएको होला त? प्रहरी निरीक्षक बर्तौलाका अनुसार जंगलमा भने जन्तुको आवाजावत हुने भएकाले उनीहरूको सुरक्षालाई ध्यान दिँदै गति सीमित निर्धारण गरिएको हो। अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियाको इन्जोन अन्तर्राष्ट्रिय विमानस्थल पहिलो पटक विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बनेको छ। प्रारम्भिक तह